0: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक छ बजेको छ।
1: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनुभयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि

अनि मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशु प्रभुलाई हाम्रो मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझैसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्, उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँ हामीलाई सित्तैमा दिनुभयो ख्रिस्टी येशु प्रभुमा विश्वास गर्नेहरूलाई, यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हामी यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्तीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन, तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भन्ने बिन्ती चढाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, अनि धेरै आत्माहरू बाँच्न सकुन्। तपाईँ परमेश्वर पिताको महिमाको लागि हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ, प्रभु येशू ख्रीष्टको नाममा, आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लग इन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46, 98-023-44-46। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेतसेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाई आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

जय मसीह की गेत्सेमनी एयरपोर्ट चर्च साथै हामीसँग संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदी बहिनीहरू, म टेक ढाल सधैँ झैं एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएका छौं। र म लगायत हाम्रो मीडियाको इन्टायर टीम हामी यता गोवातर्फ आएका छौं र गोवाको फोर्ट भन्ने यो जो ठाउँ छ, यो ठाउँमा हामी घुम्दै गर्दाखेरि एउटा वचन रेकर्ड गरिहालौं भन्ने हामीलाई इच्छा लाग्यो र मैले वचन तयार गरेर अब रेकर्ड हामी गर्दैछौ। र आजको वचनको शीर्षक रहेको छ विरोधीपन शब्दमा। पवित्र बाइबलको हितोपदेशको पुस्तक 18:21 जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ भनेर चाहिँ बताइएको छ र त्यसलाई जुन प्रकारले प्रयोग गर्यो त्यसले कि मृत्यु ल्याउँदछ कि जीवन ल्याउँदछ भनेर चाहिँ यस खण्डमा बताएको छ। म जस्तो छ त्यस्तै पवित्र बाइबलको यस खण्डबाट म पढिदिँदछु। जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ, त्यसलाई प्रेम गर्नेहरूले त्यसको फल खानुपर्छ भनिकन यस खण्डमा बताइएको छ। जो हामी शब्द बोल्दछौँ जिब्रोबाट, त्यो शब्द बोल्दाखेरि हामीले कि विरोधको भाष बोल्दछौँ कि चाहिँ धन्यवादीपनाहरू बोल्दछौँ र हाम्रो शब्दले हामीभित्र के छ भन्ने कुरालाई बताउँदछ। हामीभित्र अशान्ति छ भने हाम्रो शब्दहरूले अशान्ति नै त्यहाँ बोलिरहेको हुँदछ। हामीभित्र शान्ति छ भने हामीले जिब्रोबाट फड्काल्दै भनिरहेको हुन्छौँ कि त्यो जो शब्दहरू बोलिन्छ ती शब्दहरूले अरूलाई शान्ति दिँदछ। र हामीभित्र जस्तो प्रकारको हाम्रो विचार छ, विचार हृदयमा हुँदछ, दिमागले कारण बनाउँदछ र जिब्रोले फड्काली पठाउँदछ र जिब्रोबाट जे निक्लिँदछ त्यो चाहिँ हृदयको विचार यानि दिमागको कारण भनेर चाहिँ बताइएको छ। र पवित्र बाइबलको 2 कोरिन्थीको पुस्तकमा हाम्रो विचारहरूलाई क्यान्सल गरेर हाम्रो विचारहरूलाई चाहिँ ख्रिस्टको जो विचारमा यानि वचनको दायरामा हामीले ल्याउन पर्छ भन्ने चाहिँ त्यसरी बताइएको छ। र ख्रिस्टको जो विचारमा हामीले हाम्रो विचारलाई ल्याउनको लागि जब हामी हाम्रो विचार क्यान्सल गर्दछौँ र ख्रिस्टको विचार हामी लिएर आउँदछौँ त्यो पछि हामीले जुन प्रकारले कारण रिजन गरिरहेका हुँदछौँ अनि हाम्रो दिमागले त्यो रिजन क्यान्सल गर्दछ र हामी शरीरबाट बोल्दैनौँ त्यो समय, यानि 5 इन्द्रियका कुराहरूबाट बोल्दैनौँ, तर त्यो समय चाहिँ हामी विश्वास

आमा जब हाम्रो विचारलाई त्यसरी लगेर क्यान्सल गर्छौ हाम्रो विचारलाई, तब रिजन अनुसार हामी चल्न छोड्छौं। आज धरतीमा संसारमा यो रेकर्ड गर्दै गरेको समयमा 8 अरब भन्दा पनि ज्यादा मानिसहरू बसोबास गर्दछन्। सबै प्राय मानिसहरू 5 वटा इन्द्रियबाट चलिरहेको हुँदछ, तर पवित्र बाइबलले चाहिँ हामीलाई यो भनिएको छ कि धर्मीहरू चाहिँ विश्वासबाट हिँड्दछ। जो विश्वासबाट हिँडे त्यो व्यक्ति धर्मी हुँदछ भनेर चाहिँ त्यहाँ बताइएको छ। त्यसले गर्दाखेरि हाम्रो 5 वटा इन्द्रियका कुराहरूलाई क्यान्सल गरेर हामी आत्माबाट हामी जब चल्न सुरु गर्दछौ, त्यो समय हामीले धार्मिकता बोल्न सक्दछौ। र त्यही कुरालाई हितोपदेशको पुस्तक 18:21 जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ। अब जीवन बोल्ने हो भने हामीले हाम्रो विचारलाई क्यान्सल गरेर ख्रिस्टको विचार अनुसार हामी हिँड्न सक्नुपर्छ। जसरी तपाईँले ख्रिस्ट येशूलाई मुक्तिदाता भनेर विश्वास गर्नुभएको छ भने तपाईँको सबै पुराना पापहरू क्षमा भइसकेको छन्। येशूको रगतले तपाईँको पुराना विगत क्यान्सल भइसकेको छ। अब तपाईँलाई परमेश्वरको नजरमा स्वर्गीय स्थानमा उहाँले ल्याइसक्नु भएको छ। जुन प्रकारले तपाईँले हेर्न पर्छ, सोच्न पर्छ, त्यो चाहिँ अब शारीरिक तौरले होइन, तपाईँले परमेश्वरको वचनले के भन्दछ त्यो प्रकारको विचारहरू जिन्दगी जिउने बाँकी जीवनलाई चाहिँ त्यो प्रकारले लानु पर्दछ। त्यो प्रकारले तपाईँले लानु सक्नुभयो भने तपाईँ र मैले चाहिँ जीवन बोल्न सक्छु। तर हामी शरीरमै जिइरहेका छौँ अहिले, र शरीरमा नै हामीले विश्वास गरेर धरतीको को मानिस हुँ र म धरतीको एउटा भार मात्रै हुँ, मलाई कोले वास्ता गर्दछ र म के महत्वपूर्ण मान्छे हुँ र म बडो फालिएको मान्छे हुँ, म हाई दुखी मानिस हुँ भन्ने प्रकारले त्यो प्रकारले हामी हिँडिएको खण्डमा हामीले जीवन बोल्न सक्दैनौँ। त्यो समय हामीले दिमागमा रिजन गर्छौँ, किनकि भित्र हृदयबाट आत्माबाट हामी चलेको हुँदैनौँ। र बाहिरी 5 वटा इन्द्रियले सुँगेर हेरेर सुनेर छुएर एक प्रकारले अनुभव गरेको आधारमा जो दिमागले फिल्ट्रेट गरेर हामी जिब्रोबाट निकालेर जो फड्काल्न सुरु गर्दछौँ, त्यो चाहिँ यो धरतीको हामीले जे देख्दछौँ त्यही अनुसार नै दृष्टिबाट चल्ने व्यक्ति हामी हुन सुरु गर्दछौँ। जब दृष्टिबाट हामी चल्न सुरु गर्दछौँ त्यो समय हामीले जीवन बोल्न सक्दैनौँ, हामीले मृत्यु नै बोल्दछौँ। मलाई कसले चिन्छ र म को हुँ र यो धरतीको, मलाई प्रभु येशूले माया गर्नुहुन्न, यानि म त बडो बेवास्ता भएको व्यक्ति, मेरो भोलिको दिन खराब आउँदैछ, मलाई सायद नराम्रो रोग लाग्ला र मलाई त्यो रोगले लग्ला, मेरो छोराछोरीहरू के भएर बिजोग होलान्, बाटो तर्दाखेरि एक्सिडेन्टमा पर्ला लगायत, त्यो शरीरले जे जे कुराहरू सोच्छ हामीले त्यही प्रकारको रिजन गरेर त्यही प्रकारका कुराहरू हामी बोल्न सुरु गर्दछौँ। र त्यो समयमा हामीले मृत्यु बोल्दछौँ, र जे हामीले जमिनमा छर्यौँ त्यही नै उम्रिने हो र भोलिको दिनमा त्यही नै फल्ने हो। त्यो भएको कारणले गर्दाखेरि यहाँ पवित्र बाइबलले हाम्रो भित्र हृदयको सोच नै फरक भएको हुनुपर्छ। भित्र हृदयको सोच हामीले ख्रिस्टको सोच, ख्रिस्टको जो प्रमिस, ख्रिस्टको जो वरदानका कुराहरूदेखि लिएर ख्रिस्टको जो प्रतिज्ञाका कुराहरू, नदेखेका कुराहरू सम्बन्धीको विश्वास गरेर मेरो भोलिको दिन राम्रो छ, म अनन्त जीवनको भागीदारी हुँ, मेरो नाम जीवनको पुस्तकमा लेखिएको छ, म दुःख पाएको व्यक्ति होइन तर सर्वशक्तिमान परमेश्वरको छोरा हुँ यानि छोरी हुँ, र मेरो अनन्त जीवनमा अर्थात् जीवन पछिको जीवन असल जीवन छ भनेर त्यो प्रकारले हामीले सोच्दै गइएको खण्डमा हामीले फेरि दिमागले जो फिल्ट्रेट गर्दछ, रिजनहरू खोज्दछ, कारणहरू खोज्दछ, त्यो हाम्रो 5 वटा इन्द्रियले जुन प्रकारले कारणहरू निकाल्दछ त्यो कारणमा नगएर हामी वास्तविकता प्रभु येशूको वचनले दिएको प्रतिज्ञा अनुसार नदेखिएका कुराहरूको एकदमै दृढता साथ विश्वास गर्ने, आशा राखिएको कुराहरूको निश्चयता र नदेखिएका कुराहरूको दृढ विश्वास गर्ने व्यक्ति हामी हुँदछौँ।

0: र म चाहन्छु नि मान्छे होइन, म सर्वशक्तिमान परमेश्वरको छोरा यानी छोरी हुँ। मेरा विगतका पापहरू सबै नै क्षमा भइसकेको छ र क्रुसमा सृष्टिकर्ता परमेश्वरले जे गर्नुभयो त्यो कुरामा मैले विश्वास गर्दाखेरि जिन्दगीमा ठूलो चिट्ठा परेको भन्दा पनि ठूलो कुराहरू मेरो जीवनमा भएको छ भन्ने जब हामी त्यो प्रकारको विश्वासहरू गर्दछौ त्यो अवस्थामा हामी जीवन बोल्न सक्दछौ। हाम्रो यो रिजन दिमागको जो कारणहरू छ त्यो कारण चाहिँ त्यो क्यान्सल हुँदछ। अब हामी नदेखेको कुराहरूलाई दृढ विश्वास गरेर म अनन्त जीवन मेरो लागि पक्का पक्की हो र अर्को कुरा चाहिँ मेरो भोलिको दिन असल आउँदैछ। म धरतीको भार होइन, म धरतीमा धेरै मानिसहरूलाई सेवा पुर्याउने एक परमेश्वरको विशिष्ट व्यक्तित्व हुँ भन्ने त्यो सत्यतालाई जब तपाईँले स्वीकार गर्नुहुन्छ तपाईँ त्यो सत्यताबाट तपाईँ स्वतन्त्र हुनुहुन्छ। योहन्नाको पुस्तक 8:32 प्रभु येशूले भन्नुभयो तिमीहरूले सत्य थाहा पाउनेछौ र सत्यले तिमीहरूलाई स्वतन्त्र गराउनुहुनेछ। र जुन कुरा विश्वासबाट हुने कुरा हो ख्रीष्ट येशूको नाममा त्यो कुराहरू तपाईँले यहाँभित्र विश्वास गर्नुहुनेछ। यहाँभित्र विश्वास गर्नु भएपछि तपाईँले वचन अनुसार विचार गर्न सुरु गर्नुहुनेछ, वचन अनुसार सोच्न सुरु गर्नुहुनेछ, वचन अनुसार तपाईँले बोल्न सुरु गर्नुहुनेछ। जुन कुरालाई पवित्र बाइबलमा चाहिँ जीवन बोल्ने कुराहरू बताइएको छ र त्यही अनुसार तपाईँले आजको दिनमा बोल्न सुरु गर्नुहुनेछ। जब तपाईँले आजको दिनमा जुन प्रकारको शब्दहरू बोल्न सुरु गर्नुहुन्छ भोलि त्यसको फसल तपाईँले भित्राउनुहुनेछ। तर हामी शरीर अनुसार जिएका छौँ, अविश्वासमै जिएका छौँ, शंकामा जिएका छौँ र भौतिक कुराहरूलाई नै धेरै विश्वास गर्दछौँ। प्रभु येशूले गर्नुभएको प्रतिज्ञालाई त्यति विश्वास गर्दैनौँ भने आज तपाईँले जे बोल्नुहुन्छ तपाईँले ख्रीष्ट येशूलाई मुक्तिदाता भनेर विश्वास गर्नुभएको भए तापनि आज तपाईँले मृत्यु बोल्दै जानुभएको कारणले गर्दाखेरि त्यही प्रकारको फल फेरि भोलि फल्नेछ। त्यही कारणले गर्दाखेरि पवित्र बाइबलले आज तपाईँले के सोच्दै हुनुहुन्छ, के रिजन गर्दै हुनुहुन्छ र के बोल्दै हुनुहुन्छ ती कुराहरू सम्बन्धी होसियार हुन पर्छ भन्ने चाहिँ बताइएको छ। र यति भन्दै म टेकदाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस् हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: जय मसीह ख्रीष्टको नाउँमा। म चाहिँ काइली तामाङ हो अनि मेरो घर चाहिँ लिस्याङको हो, सिन्धुपाल्चोक लिस्याङको। अनि मेरो सन्तानहरू चाहिँ सबै बुद्धिस्ट हो, के अरे लामाहरू हो, अनि म पनि लामाको छोरी हो। अनि के अरे विशेष गरी मैले प्रभुलाई चाहिँ कसरी चिन्यो भने मेरो माइली छोरी बिरामी भयो, तिनवटा छोरी हो मेरो चाहिँ, अनि माइली छोरी चाहिँ एकदमै बिरामी भएको। अनि बिरामी भएर अनि म चाहिँ कति ठाउँमा लामा मामा पनि गयो, अनि लामाको त्यो जस्तो हाम्रो चाहिँ त्यो ऊहरू लाउँछ बुट्टीहरू त्योहरू पनि कति लागो, अनि लामाबाट पनि गर्यो, अनि कति लामा झाँग्रीहरू, अनि झाँग्रीहरूको घरमा जाँदा चाहिँ प्राय जस्तो चाहिँ खाली त्यो हाँसको अण्डहरू मात्रै माग्थे, अनि हाँसको अण्डहरू लान्थ्यो, अनि त्यो एक दुई दिन निको हुन्थ्यो फेरि हुँदैन थियो। अनि विशेष चाहिँ मेरो छोरी चाहिँ त्यो हड्डीहरू सुकेर अनि टाउको मात्रै ठुलो अनि पेट ठुलो अनि हात खुट्टा सबै सुकेको थियो माइली छोरीको चाहिँ मेरो। अनिखेरि कति ठाउँमा लामा, अनि कलाङ्गीतिर पनि 5 रुपियाँ टिकट काटेर लाइन बसेर, अनि त्यहाँनिर पनि धामीले त्यहाँनिर त चट्टै निको हुन्छ भनेर भन्यो, अनि त्यहाँनिर पनि गयो, अनि त्यहाँनिर पनि गयो हुँदैन, अनि त्यसो गर्यो, अनि फेरि पनि अनि म चाहिँ माइतामा गएर पनि त्यहाँ काकाहरू धामी थियो, अनि त्यो काकाहरूलाई भनेर अनि त्यो छोरीलाई अनि त्यो धामीहरू लाएर अनि बुट्टीहरू लायो, अनि एक दुई दिन निको हुन्थ्यो अनि हुँदैन फेरि त्यस्तै हुन्थ्यो। अनि म चाहिँ पहिला हामी चाहिँ गलैँचा बुन्थ्यौँ, अनि हामी गलैँचा कारखानामा बस्थ्यौँ, अनि त्यो गलैँचा कारखानामा चाहिँ अनि अरूहरूले छुँदा पनि मेरो छोरीलाई नछुनु, तपाईँले छोएर मेरो छोरी बिरामी भयो भनेर अनि म चाहिँ त्यहाँनिर पनि कति झगडाहरू गर्थ्यौँ, अनि त्यसो गर्थ्यौँ, अनि त्यसो गर्दा गरेर हिँड्थ्यौँ म, अनि त्यसो गर्दा गर्दा अनि कहीँ जाँदा पनि निको होइन। अनि हस्पिटलमा त मैले कतिचोटि लाएँ, 6 महिनासम्म वर्ष दिनसम्म चाहिँ औषधि एक दिन पनि नटुटाइकन मैले त्यसरी खुवाउँथ्यो, खुवायो अनि खुवाए पनि अनि निकै नहुने, निकै हुँदैन थियो। त्यसरी खुवाउँदा पनि हस्पिटल लाँदा पनि अनि बिहानै राति नै उठेर पनि जान्थ्यो हस्पिटलमा, अनि हुँदैन थियो त्यसरी। अनि कति ठाउँमा अनि मेरो बुवाको लामा अनि मेरो बुवाको चाहिँ त्यो छोई राखेर पनि अनि मैले चाहिँ बिहान बेलुका होइन त्यो बत्ती बालेर अनि यो छोरीलाई निको होस् भनेर अनि कति ऊ गर्थ्यौँ, अनि त्यसो पनि गर्थ्यौँ, त्यो गर्दा पनि निको भएन। अनि त्यहाँबाट चाहिँ अनि म चाहिँ कहाँ जाने के गर्ने भनेर हुन्थ्यो, अनि हामीसँग फेरि हस्पिटलहरू लानलाई पैसा पनि हुँदैन थियो मसँग, अनि त्यसरी गर्थ्यौँ अनि त्यसरी लान्थ्यो। अनि पछि लास्टमा चाहिँ अनि मेरो देउरानी चाहिँ अनि मेरो शोभा दिदी हो, शोभा दिदी अनि जेठा देउरानी हो, अनि ऊ चाहिँ विश्वास गरेको रहेछ, यो गेचीमणि मण्डलीको रहेछ विश्वास गरेको रहेछ, अनि ऊ चाहिँ आउँथ्यो अनि आऊ भनेर भन्थ्यो अनि प्रार्थनाहरू गरिदिन्थ्यो अनि त्यसो गर्नुहुन्थ्यो। अनि एक दिन चाहिँ हामी सबै आयो 2057 सालतिर होला म चाहिँ, अनि त्यसो गरी अनि एक दिन बिहिबारको दिन रहेछ अनि बिहिबारमा चाहिँ बोलाएको थियो अनि हामी सबै आयो अनि आएर अनि त्यो चर्चमा बस्यो अनि त्यो आयो अनि सुन्यो हामीले। अनि त्यो दिन मैले चाहिँ ग्रहण गरिहालेँ, मैले केही बुझेको थिएन, सुनेको पनि थिएन, मैले बुझेको पनि थिएन, अनि ग्रहण गर्न आउनु भनेर गुरुबाले बोलायो अनि म चाहिँ गएर अगाडि नै ग्रहण गरिदिइहाल्यो, मैले केही बुझेको थिएन। अनि बेलुका त्यसरी गयो अनि त्यहाँबाट म चाहिँ अनि के अरे हामी कोटेश्वरमा गलैँचा बुन्थ्यौँ, अनि के अरे शनिबार जहिले डेली आयो अनि त्यहाँबाट चाहिँ अनि डेली आयो अनि त्यसो गर्दा गर्दा अनि आउँदा अनि मेरो छोरी चाहिँ अनि पूर्ण रूपमा निको भयो, अनि त्यो पखालाहरू चल्थ्यो पेटहरू, अनि त्यहाँबाट अनि पछि त राम्रो भएर आयो अनि त्यहाँबाट निको भयो। अहिले त्यो छोरी अहिले पनि छ, पूर्ण रूपमा निको भयो, अनि हिजो अस्ति भर्खरै अहिले बिहे गरेको छ, छोरी ज्वाई दुबईमा छ, जेठी छोरी पनि दुबईमै छ, अनि अहिले त राम्रो भएको छ। अनि त्यो मेरो माइली छोरीबाट चाहिँ मैले प्रभुलाई चिन्ने मौकाहरू पायो, हामी अहिले मेरो छोरीहरू 3 छ, अनि के अरे 2 दुबईमा छ, अहिले एउटा सौदीमा छ, अनि एउटा छोरी चाहिँ नर्स छ। हामी त्यतिखेर पहिला गलैँचा बुन्ने बेलामा त्यस्तो अवस्थाहरूमा हाम्रो कोठामा एकदमै ऋण हुन्थ्यो, गलैँचा बुन्ने बेलामा चाहिँ त्यही ऋण हुन्थ्यो, हामीलाई कति ऋणहरू हुन्थ्यो, अनि त्यो ऋणहरू गरेर अनि त्यसो गर्दा गर्दा अहिले छोरीहरू चाहिँ एकदमै 3 छोरी छ, अनि धेरै हामी प्रभुमा आएर अनि त्यही आशिष पाएको छ, अहिले त त्यसरी धेरै आशिष पाएको छ। अनि मैले माइली छोरी मार्फत चाहिँ प्रभुलाई चिन्ने अनि प्रभुमा अघि बढ्ने मौकाहरू पाएँ मैले अहिले चाहिँ, जस प्रभुले धेरै हामीलाई आशिष दिनुभएको छ अनि धेरै धेरै प्रभुलाई धन्यवाद।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ र कार्यक्रम प्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97-66-41-88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर यहाँ ग्रिल गेट स्टिलको रेलिङ ट्रस फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर प्रोप्राइटर राजकुमार थापा मगर 9749588699 9749588699
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
2: नेपाल सरकार विज्ञापन बोर्ड
0: सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन् वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन् वा ठाउँको अभाव भइरहेको छ वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय नयाँ बानेश्वर बुद्धनगर काठमाडौँ नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461 01-49-62-461 र हाम्रो वाट्सएप नम्बर रहेको छ 9849-83-16-84 9849-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@attenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: गाउन भाडामा
2: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
3: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
4: अधिक जानकारीको लागि मोबाइल 9841-87-68-02 9841-87-68-02
5: र 9818-25-12-40 9818-25-12-40

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सुन्नु न बजे कोटा
2: सामान नभेटेर बेपत्ता
1: होइन, सामान चाहिँ के चाहिँ ल्याएको?
2: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
1: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रिस इलेक्ट्रो वर्ल्ड छँदै छ नि।
2: कहाँ छ यो?
1: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
3: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घरायसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
4: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
3: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510 74236, 9510 74236
4: र फोन नम्बर 01513010 छ। 01513010 छ।
3: ग्रेस इलेक्ट्रो वर्ल्ड कलङ्की खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
2: ल है ल, घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ठ्याक्कै पारेर

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। योहन्ना 3:16।

0: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
1: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
2: दैनिक प्रार्थनाको महत्व जयमसी आज मंगलबार जुलाई 14 तारीक असार 30 गते। आजको बाइबल खण्ड यसायाको पुस्तक 41 अध्यायको 10 पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ, म तेरा परमेश्वर हुँ, म तलाई बलियो पार्नेछु, म तलाई सहायता गर्नेछु। डाक्टर जर्ज वाशिङटन कार्वरले जातीय पूर्वग्रहलाई जित्दै एक शिक्षक, वैज्ञानिक र आविष्कारक बने जसलाई अमेरिकी संसद कांग्रेसले सम्मान गर्यो। उनी ख्रिस्टका अनुयायी पनि थिए अनि प्रार्थनाको बारेमा उनले यसो भनेका छन्, मेरा प्रार्थनाहरू अरू कुरा भन्दा पनि बढ़ी मनोवृत्ति जस्ता देखिन्छन्। म धेरै कम बोल्छु तर महान सृष्टिकर्तालाई चुपचाप दैनिक र प्राय दिनमा धेरै पटक उहाँसँग कुरा गर्न अनुमति दिनुहोस् भने विन्ती गर्छु। मलाई उहाँको इच्छा पूरा गर्न बुद्धि, समझ र शारीरिक शक्ति दिनुहोस् भनी म उहाँलाई विन्ती गर्छु। त्यसैले मैले सधैँ मागिरहेको छु र प्राप्त गरिरहेको छु। कार्वरले संसारलाई धेरै आविष्कारहरू दिए र उनले बदामलाई लिएर जे गरे त्यसका लागि सबैभन्दा प्रसिद्ध भए। उनी धर्मशास्त्रका यी सत्यतामा खड़ा भए, म तेरो अघि अघि जानेछु र पर्वतहरूलाई समतल पार्नेछु। यो कुरा तपाईँले यसायाको पुस्तक 45 अध्यायको 2 पदमा हेर्न सक्नुहुन्छ। मलाई पुकार र म तलाई जवाफ दिनेछु र तैले नजानेका गहिरा र गुप्त कुराहरू म तलाई बताउनेछु। यो कुरा तपाईँले यर्मियाको पुस्तक 33 अध्यायको 3 पदमा हेर्न सक्नुहुन्छ। यसैले नडरा किनकि म तसित छु, निरुत्साहित नहो किनकि म तेरा परमेश्वर हुँ, म तलाई बलियो पार्नेछु, म तलाई सहायता गर्नेछु, मेरो धार्मिकताको दाहिने हातले म तलाई सम्हाल्नेछु। यो कुरा तपाईँले यसायाको पुस्तक 41 अध्यायको 10 पदमा हेर्न सक्नुहुन्छ। कार्वरका शब्दहरूमा विशेष ध्यान दिनुहोस्, मैले सधैँ मागिरहेको छु र प्राप्त गरिरहेको छु। प्रार्थना उनको अन्तिम अस्त्र थिएन तर उनको पहिलो रोजाई थियो। उनको लागि यो धार्मिक विधि भन्दा बढ़ी थियो। यो उनले प्रेम गरेका परमेश्वरसँग निरन्तर संचारको माध्यम थियो, कहिले बोल्दै र कहिले सुन्दै तर सधैँ परमेश्वरको उपस्थितिप्रति संवेदनशील र सचेत। अनि तपाईँको लागि पनि दैनिक प्रार्थना त्यस्तै हुनुपर्छ। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
1: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
3: मोबाइल नम्बर 98082048470।
1: इमेल ठेगाना mos.radioministry@gmail.com।
3: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
1: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
4: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक, ललितपुर।
5: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98511-25638, 98511-25638।

0: जय मिश्री साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम धन्यवाद बिहानीमा आदरणीय श्रोता कार्यक्रम धन्यवाद बिहानी लिएर म पुनः उपस्थित भइसकेकी छु र आज तपाईँलाई हिब्रू चारको पन्ध्र पद अनुसार केही उत्साह दिन गइरहेको छु। तपाईँका भावना परमेश्वरको लागि चाहिँ महत्वपूर्ण छन् भन्ने शीर्षकमा वचनले यसो भन्दछ, हाम्रा प्रधान पुजारी हाम्रा दुर्बलतामा हामीसँग सहानुभूति देखाउन नसक्ने हुनुहुन्न। हामी सबैसँग भावना हुन्छन्, हामी मध्ये केही आनन्द लिन्छौ भने केही चाहिँ सहन्छौ। प्रश्न यो हो कि हामीले भावनालाई कसरी सम्हाल्नुपर्छ भन्ने बारेमा परमेश्वर के भन्नुहुन्छ। वचनले भन्दछ, तिमीहरूमाथि विभिन्न किसिमको आपत विपत आइपर्दा तिनलाई पूरा आनन्दको कुरो सम्झ, याकुब 1:2। सबै तिक्तता क्रोध र रिस सबै किसिमका डाहार समेत तिमीहरूले त्यागिदेऊ, एफिसी 4:21। सहानुभूति देखाओ, पहिलो पत्रुस 3:8। परमेश्वरले हामीलाई रुने, हाँस्ने, शोक गर्ने, प्रेम गर्ने र यहाँसम्म कि घृणा गर्ने पनि समय तोकिएको समय दिनुभएको छ भनेर हामीले उपदेशक 3:1-8 पदमा हेर्न सक्छौ। कि उहाँ हाम्रो सबै भावनालाई तुरुन्तै र पूर्ण रूपमा नियन्त्रण गर्न माग गर्नुहुन्छ? कदाचित गर्नुहुन्न। बर हाम्रो हृदय र चरित्रलाई रूपान्तरण गर्न उहाँ आफूलाई उपलब्ध गराउनुहुन्छ, ताकि हामी हाम्रो भावनाहरूलाई यस्तो तरिकाले व्यवस्थापन गर्न सकौं जसले उहाँलाई महिमा दिन्छ। भावनात्मक आत्मव्यवस्थापनको बारेमा निर्देशिका प्रदान गर्नुको सट्टा उहाँ हामीलाई सान्त्वना दिनुहुन्छ, प्रोत्साहन दिनुहुन्छ, दोषी ठहराउनुहुन्छ र पुनः निर्देशन गर्नुहुन्छ अनि धैर्यपूर्वक यसो गर्नको लागि हामीलाई आमन्त्रित गर्नुहुन्छ। तिमीहरूका सारा फिक्री उहाँलाई सुम्पिदेऊ, किनभने उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ। पहिलो पत्रुस 5:7। पीड़ादायी भावनाहरूले पनि हाम्रा स्वर्गीय पितासँग गहिरो सम्बन्ध विकास गर्ने अवसरहरू प्रदान गर्न सक्छन्। यसले हामीलाई भावनात्मक परमेश्वरको स्वरूपमा सृष्टि गरिएको हो भनेर सम्झन पनि मदत गर्दछ र उहाँको वचनले संकेत गर्दछ कि उहाँले हाम्रा भावनालाई मूलभूत रूपमा असल देख्नुहुन्छ। सामान्यतया नकारात्मक मानिने रिस भन्ने भावनालाई जब हामी निस्वार्थ तरिकाले सम्हाल्छौ तब यसले पनि उहाँको महिमा गर्न सक्छ। हामी के महसुस गर्छौ भन्ने कुरो महत्वपूर्ण छैन, तर हामी ती भावनालाई कसरी सम्हाल्छौ भन्ने कुरो चाहिँ महत्वपूर्ण छ। परमेश्वरले कुनै पनि भावनालाई उहाँको महिमा गर्ने गुणमा परिणत गर्न हामीलाई अनुग्रह दिन सक्नुहुन्छ। यसकारण तपाईँको कुनै पनि भावनालाई परमेश्वरले उहाँको महिमा गर्ने गुणमा परिणत गर्न सक्नुहुन्छ भन्ने ख्याल गर्नुहोस् भन्ने यो उत्साहसँगै कार्यक्रम धन्यवाद बिहानीबाट यो समयमा पुनः बिदा हुन्छु। जय मसीह, नमस्कार।
1: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
2: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
1: बेचबिखन र ओसार पसारबाट बचौ, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
5: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
6: टाइम चेक, यति बेला बिहानको 7:00।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम प्रेयर टावर।
2: गुड न्यूज एफएम 105.1 मेगा हर्जको रेडियो तरंगलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुता जनाथन गिरी तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढ़ाउन चाहन्छौ। प्राविधिक कक्षबाट प्राविधिक मित्र सन्ध्याजीका साथ कार्यक्रम हो प्रेयर टावर। प्रिय श्रोता, यो कार्यक्रम हरेक हप्ता आइतबार, मंगलबार, बिहिबार र शुक्रबार मात्र गुड न्यूज एफएम 105.1 मेगा हर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगा हर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्नुको साथसाथै तपाईँ र हामीले प्रार्थना किन गर्नुपर्छ, कसरी गर्नुपर्छ भन्ने विषयमा पनि हामी कुराकानी गर्ने गर्दछौं र साथसाथै तपाईँ श्रोताले टिपाउनु भएका प्रार्थनाका अनुरोधहरूलाई लिएर हामी प्रार्थना गर्ने गर्दछौ। प्रिय श्रोता, यो कार्यक्रमको मुख्य उद्देश्य भनेको प्रार्थनामा तपाईँलाई उत्साह दिनु, प्रार्थना गर्नको लागि उत्प्रेरित गर्नु हाम्रो यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ भने साथसाथै एकसाथ तपाईँ र म हामी सबै मिलेर यी बिहानीहरूलाई प्रार्थनामय बनाउनु हाम्रो कार्यक्रमको मुख्य उद्देश्य रहेको छ। तादनी श्रोता, आज पनि सदाको बिहान झैं तपाईँको घर आँगनमा तपाईँको रेडियो सेट मार्फत तपाईँसँग अबको करिब आधी घण्टासम्मको लागि प्रार्थनामा सहकार्य गर्नको लागि उपस्थित भइसकेका छौं। यसकारणले गर्दा श्रोता रेडियो नजिक आउनुहोस् र अबको आधी घण्टा हामी परमेश्वरको उपस्थितिमा रमाउ र आजको बिहानलाई प्रार्थनामय बनाऊ। आदरणीय श्रोता, यदि तपाईँसँग प्रार्थनाको कुनै अनुरोधहरू छ र हामीले प्रार्थना गरिदिएको तपाईँ चाहनुहुन्छ भने हामीले तपाईँको प्रार्थनाका अनुरोधहरूलाई टिप्नको लागि हामीले हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरूलाई खुल्ला गरिसकेका छौं, जुन रहेको छ 4770754 अर्थात 01 4770754। हाम्रो ल्यान्डलाइन नम्बर रहेको छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 97798043446646। 97798043446646 यहाँ हाम्रो वाट्सएप नम्बर रहेको छ। त्यसै गरी फेसबुक पेज रहेको छ हाम्रो गुड न्यूज एफएम 105.1 मेगा हर्ज। तादनी श्रोता, यदि तपाईँ वाट्सएप अथवा फेसबुक मार्फत आफ्नो प्रार्थनाको अनुरोध हामीसँग टिपाउँदै हुनुहुन्छ भने तपाईँले भोइस मेसेज अथवा टेक्स्ट गरेर आफ्नो प्रार्थनाको अनुरोध हामीसँग टिपाउन सक्नुहुनेछ। तादनी श्रोता, भने आफ्नो फोन उठाउनुहोस् र आफ्नो प्रार्थनाको अनुरोधहरू हामीलाई टिपाउँदै रहनुहोस् र म भने प्रार्थनासँग सम्बन्धित विषयवस्तुभित्र प्रस्तुत गर्न गइरहेको छु। श्रोता, हामीले प्रार्थनाको विषयमा कुराकानी गर्दै जाँदा हामी बाइबलभित्र मानिसहरूले प्रार्थना गर्दै गर्दा उनीहरूले गरेको अनुभूति र उनीहरूले गरेका अनुभव यी कुराहरू पनि हामी एउटा गवाहीको रूपमा थाहा गर्न सक्छौं। प्रिय श्रोता, यसबाट हामीलाई के थाहा हुन्छ भन्दाखेरि प्रार्थना गर्नु कुनै एउटा धार्मिक विधान होइन, प्रार्थना गर्नु कुनै एउटा भनौं अदृश्य भनौं एउटा निष्क्रिय शक्तिको सँग यसै हावामा बडबडाएर आफ्ना शब्दहरूलाई हावामा सुनाउनु पनि होइन भन्ने कुरा थाहा हुन्छ। यदि हामी सर्वशक्तिमान परमेश्वरको नाउँलाई सम्बोधन गर्दै कुनै कुराहरू हावामा बोले चाहिँ बोल्छौं भने त्यो सम्बोधनसँगै बोलिएका कुराहरू सिधा सृष्टिकर्ता परमेश्वरको कानमा पुग्छ र हामीले वास्तवमा सृष्टिकर्ता परमेश्वरसँग बोलिरहेका हुन्छौ। आदरणीय श्रोता, अनि सृष्टिकर्ता परमेश्वरले काम गर्नुहुन्छ, हेर्दा ती कामहरू सामान्य झैं लाग्छ र कहिलेकाहीँ ती कामहरू संयोगवश भएको हो कि जस्तो पनि देखिन्छ। तर वास्तवमा कति मानिसहरूले फेरि के भन्छन्, मैले बिहान यसरी प्रार्थना गरेको थिएँ, संयोगले यस्तो कुरा भइहाल्यो, मैले बिहान जे प्रार्थना गरेको थिएँ संयोगले मैले सफलता पाएँ। मानव कोही एउटा व्यक्ति छ, उसले नोकरीको लागि प्रार्थना गर्दैछ, ऊ पूर्ण रूपले बेरोजगार छ र उसले कुनै एउटा अफिसमा नोकरीको लागि आवेदन दिएको थियो र आजको दिन उसको अन्तर्वार्ता हो भने उसले बिहान प्रार्थना गर्न सक्छ र प्रार्थना गर्दै आजको अन्तर्वार्ता कार्यक्रम सफल हुन सकेको होस् र म सफल हुन सकौं भनेर उसले प्रार्थना गर्छ। अनि सृष्टिकर्ता परमेश्वरले उसको त्यो अन्तर्वार्तालाई सफल पारिदिनुहुन्छ। तर त्यो मान्छेले भन्छ, मैले केवल दुई चार शब्द मात्र प्रार्थना गरेर गएको थिएँ, तर संयोगले मेरो नाम निस्किएछ, म छनौट भएँ भनेर उसले भन्न सक्छ। तपाईँलाई एउटा कुरा बताउन चाहन्छु श्रोता, सृष्टिकर्ता परमेश्वरले यो ब्रह्माण्डमा जे काम गर्नुहुन्छ नि, त्यो बाई चान्स अथवा संयोगले भएको होइन। हेर्दा संयोगले भएको जस्तो देखिन्छ तर होइन, किनभने सृष्टिकर्ता परमेश्वरले सम्पूर्ण कुराहरू अगाडि नै तय गर्नुभएको हुन्छ। यहाँसम्म कि त्यो मानिसले आज अन्तर्वार्ता दिन जाँदैछ र आज उसको अन्तर्वार्ता छ र त्यसलाई सफल बनाउने कि नबनाउने भन्ने कुरा पनि सृष्टिकर्ता परमेश्वरले अगाडि नै तय गर्नुभएको हुन्छ। यहाँसम्म कि तपाईँले तपाईँको विश्वासको जीवनमा कुन कुन घडी कति कतिखेर तपाईँ प्रार्थना गर्नुहुनेछ र तपाईँले के शब्दहरूलाई प्रयोग गरेर तपाईँ बोल्नुहुनेछ भन्ने कुरा पनि सृष्टिकर्ता परमेश्वरले अगाडि नै तय गर्नुभएको हुन्छ। यो एउटा रहस्य हो। यसकारणले गर्दा यदि तपाईँ र मैले यो रहस्यमाथि विश्वास गर्छौं र बुझ्छौं भने हामीले देख्न थाल्छौं ब्रह्माण्डमा भएका हरेक घटनामा चाहिँ उहाँकै योजना र उहाँकै हात भइरहेको हामी देख्न सक्छौ। यहाँ कुनै पनि कुरा संयोगले भनी भन्ने कुरै हुँदैन, सबै कुरा पूर्व निर्धारित योजना अनुसार परमेश्वरद्वारा भइरहेको हुन्छ। हो, माध्यमहरू फरक हुन सक्छ, मोहरा भन्छन् त्यसलाई, त्यो फरक हुन सक्छ तर काम उहाँकै हुन्छ। यीशु ख्रीष्टले पनि गवाही दिनुभएको छ, तिमीहरूको पिताको इच्छा बिना तिमीहरूको एउटा सुकेको पत्ता पनि झर्दैन अथवा तिमीहरूको केस पनि भूमिमा झर्ने छैन भन्ने कुराहरूले उहाँले भन्नुभयो। र यो कथनलाई ध्यान दिने हो भने ब्रह्माण्डका हरेक गतिविधिहरू उहाँद्वारा नै नियन्त्रित छन् भन्ने कुरा थाहा गर्न सक्छौ। प्रेसोता, हामीले प्रस्थानको पुस्तकमा हेर्ने भने इसरायलीहरूलाई बाटो दिनको लागि लाल समुद्र दुई भाग भएको घटना, लाल समुद्रको बीचबाट ओभानो भूमि देखा परेको घटना हामी पढ्न पाउँछौ। अनि त्यस भूमिलाई, त्यो समुद्रलाई पन्साउनको लागि परमेश्वरले के गर्नुभयो? परमेश्वरको हातले आएर त्यो पानीलाई औजुलीमा उठाएर पन्साउनु भएको होइन। बाइबलमा लेखिएको छ, जब मोसाले आफ्नो लट्ठी लाल समुद्रमाथि पसारे तब परमेश्वरले रातभरि पूर्वी बतास चलाइदिनुभयो र त्यो ठूलो बतासले पानीलाई पन्साइदियो र समुद्रको बीचमा उभानो भूमि देखा पर्यो भनेर उल्लेख गरिएको छ। आदरणीय श्रोता, मोसाको प्रार्थनामा परमेश्वरले आज्ञा दिनुभयो, तेरो हातमा भएको लट्ठी लाल समुद्रमाथि पसार। मोसाले त्यसै गरे, तर त्यहाँ न परमेश्वरको हात देखियो, न परमेश्वरका कुनै स्वर्गदूत, कुनै कोही नै देखिएन, तर त्यहाँ एक्कासी कालो बादलले समुद्रमाथिको भैँसालाई ढाक्यो र जोडसँग त्यहाँ आँधी र तुफान आउन थाल्यो र समुद्रका छालहरू हजारौं कयौं मिटर माथि उठ्न थाले। श्रोता, र एकचोटि बिहान उठ्दा यस्तो भयो कि समुद्रको आधाभन्दा बढी हिस्साको त्यो छाल जो थियो त्यो जोड हावाले गर्दा तल भूमिमा बज्रिएन, भुइँदेखि पानी सोरिएर माथि आकाशै छोला झैं गरी त्यो एउटा पर्खाल झैं खडा भयो। त्यहाँ काम हुँदै थियो कसरी, एउटा भयंकर आँधी बेहरी र तुफानले काम गर्दैथ्यो र यो परमेश्वरको आज्ञाद्वारा ती बतास चलेका थिए। आदरणीय श्रोता, हुन त यसलाई आधुनिक विज्ञानले यसलाई असम्भव मान्दछ र यो हर कोही मानिसको दृष्टिकोणमा यो असम्भव र हुनै नसक्ने कुरा पनि हो। तर लाल समुद्र दुई भाग भएको कुरा इतिहास साक्षी छ र जहाँ इसरायलहरू ओबानो भूमिले भूमिको बाटो भएर समुद्र पार गरेको र पछि तिनीहरूलाई खेद्दै खेद्दै खेद्दै मिश्रको सेना त्यो समुद्रभित्र पस्दै गर्दा त्यो समुद्रको पानी फेरि फर्किएर उनीहरू समुद्रको पिँधमा डुबेर मरेको घटनाका अवशेषहरू अहिले पनि लाल समुद्रको किनारमा यथावत छ। आदरणीय श्रोता, मानिसहरूले देख्दाखेरिमा भनौं मूसा बाहेक अरू गैर इसरायलीहरू पनि इसरायलीहरूसँग पछि लागेर निस्केका थिए, उनीहरूको नजरमा चाहिँ देख्न सकिन्छ त्यहाँ एउटा विशाल तुफान आयो, संयोगले त्यो तुफान आयो र संयोगले समुद्रको पानीको ज्वार भाटाले पानी पछाडि धकेल्यो र बाटो देखियो र त्यहाँबाट हामी हिँड्यौं भन्ने लाग्न सक्छ। तर त्यहाँ संयोगले केही पनि भएको थिएन, सबै परमप्रभुको सामर्थ्यले भएको थियो। आदरणीय श्रोता, यसकारणले गर्दाखेरि तपाईँले प्रार्थना गर्दा संयोगले केही कुरा हुने होइन, त्यो संयोग मिलाउने सबै परमेश्वर हुनुहुन्छ। तब मूसाले त्यतिखेर कस्तो अनुभूति गरे होलान्, हामी एकछिन कल्पना गरौं। मूसाले र इसरायलीहरूले के अनुभव गरे? यहाँ प्रस्थान पन्ध्र अध्यायमा एक पददेखि हामीले सत्र पदसम्म हेर्ने भने उनले आफ्नो अनुभवलाई एउटा स्तुतिका शब्दहरूमा पोखेका छन्। जुन शब्दहरू पढ्दा पक्कै पनि परमेश्वरको महानता, उहाँको भयानकता र उहाँको सार्वभौमिकतालाई हामी स्पष्ट रूपले देख्न सक्छौ। जुन शब्दहरूलाई हामीले एक एक गर्दै मनन गर्दै पढ्छौं भने आज पनि सृष्टिमा परमेश्वरको हातले काम गरिरहेको र तपाईँ आफै पनि उहाँको हात र हत्केलामा सुरक्षित रहेको तपाईँले अनुभूत गर्न सक्नुहुन्छ। तर यसलाई सरसर्ती पढ्दा हामी केही पनि देख्दैनौ। सामान्य रूपले पढ्दा यो एउटा परमेश्वरको भजन, परमेश्वरको नाउँलाई उचाल्ने भजन बाहेक अरू केही देख्दैनौ। तर जब यसलाई हामी गहिरेर मनन गर्छौ त्यसपछि परमेश्वरको करूणा, कृपा, प्रेम र उहाँको सामर्थ्य हाम्रो अगाडि स्पष्ट रूपमा ऐना झैं छर्लङ्ग देखा पर्दछ। प्रेसरता अनि जुन कुराहरूले हामीलाई सृष्टिकर्ता परमेश्वरमा अझै लिप्त भएर प्रार्थनाको जीवन जिउनको लागि परमेश्वरसँग असल सम्बन्ध स्थापित गर्नको लागि अभिप्रेरित गर्दछ। प्रेसरता हामी म तपाईँको निम्ति प्रस्थान पन्ध्र अध्यायको एकदेखि सत्र पदसम्म वाचन गरेर सुनाइदिन्छु। लेखिएको छ, तब मूसा र इसरायलीहरूले परमप्रभुको नाउँमा यो स्तुति गान गाए। म परमप्रभुको स्तुति गान गाउँछु किनकि उहाँ धेरै उचालिनु भएको छ, घोडा र त्यसको सवारलाई उहाँले समुद्रमा फालिदिनु भएको छ। परमप्रभु नै मेरो शक्ति र गीत हुनुहुन्छ र उहाँ मेरो मुक्ति हुनुभएको छ, उहाँ मेरो परमेश्वर हुनुभएको छ। म उहाँको स्तुति गर्नेछु र मेरो पिता पुर्खाका परमेश्वर म उहाँको नाउँ उच्च पार्नेछु। अब हेर्नुहोस् आदरणीय श्रोता, प्रस्थान 3 अध्यायमा हामी देख्छौ मूसाले परमेश्वरलाई चिनेका थिएनन् र उनले यो अवस्थासम्म आइपुग्दाखेरि परमेश्वरलाई आफ्नो परमेश्वर बनाएका पनि थिएनन् भन्ने कुरा स्पष्ट हुन्छ। तर अब जब उनले परमेश्वरको महान र आश्चर्यजनक कामहरू देखे र आफ्नो नेतृत्वमा 430 वर्षसम्म दासत्वमा रहेका इसरायल जातिहरूलाई निकालेर ल्याउन सफल भए, त्यसपछि अब चाहिँ उनले भन्छन् परमप्रभु चाहिँ मेरो शक्ति र मेरो गीत हुनुहुन्छ र उहाँ मेरो मुक्ति हुनुहुन्छ भनेर उनले भनेको हामी पाउँदछौं। जे होस्, यहाँ सृष्टिकर्ता परमेश्वरको कामलाई हेरेर मूसाले ढिलै भए पनि अब परमेश्वरलाई आफ्नो परमेश्वर बनाउँदैछन्। आदरणीय श्रोता, सायद तपाईँले लाल समुद्र दुई भाग भएको त देख्नु भएको छैन होला। फेरि पनि त्यस्तै प्रकृतिका कति महान घटनाहरू तपाईँको जीवनमा भएका होलान्, कति उदेकका कुराहरू तपाईँको जीवनमा घटित भए होला, त यी सब कुराहरूलाई तपाईँले कसरी लिनुभएको छ? केवल एउटा संयोग वा परमेश्वरको सामर्थ्य हातको काम? यदि तपाईँले उहाँलाई परमेश्वरको सामर्थ्य हातको काम भनेर ती घटनाहरू तपाईँले मानिलिनु भएको छ भने अब फेरि पनि प्रश्न आउँछ, के तपाईँ यीशु ख्रीष्ट चाहिँ के तपाईँको शक्ति र गीत हुनुभएको छ वा तपाईँले तपाईँको उहाँ मुक्ति हुनुभएको छ? सिधा अर्थमा के तपाईँले उहाँलाई आफ्नो जीवनको प्रभु र मुक्तिदाता भनेर विश्वास गर्नुभएको छ भन्ने प्रश्न हो। आदरणीय श्रोता, अगाडि परमप्रभु नै योद्धा हुनुहुन्छ र उहाँको नाउँ परमप्रभु हो। फारोका रथहरू र उनका सेनाहरूलाई समेत उहाँले समुद्रमा फालिदिनु भएको छ र फारोका सर्वश्रेष्ठ अधिकृतहरू लाल समुद्रमा डुबे, गहिरो पानीले उनीहरूलाई छोपे र उनीहरू ढुङ्गा झैं गहिराईमा डुबे। हे परमप्रभु, तपाईँको दाहिने बाहुली शक्तिमा प्रतापी थियो। हे परमप्रभु, तपाईँको दाहिने बाहुलीले शत्रुहरूलाई चकनाचूर पार्यो। तपाईँका विरूद्धमा उठ्नेहरूलाई तपाईँका गौरवको उच्चतामा तपाईँले तल झार्नुभयो र तपाईँले आफ्नो जल्दो क्रोध प्रकट गर्नुभयो र त्यसले उनीहरूलाई ठोसा झैं भस्म पार्यो। तपाईँका नाकको श्वासले पानीको थुप्रो लगायो, उर्लदो पानी एक थुप्रो भई पर्खाल जस्तो स्थिर भई उभियो र गहिरो पानी समुद्रको बीचमा जम्यो। शत्रुले धाक लगायो, म तिनीहरूलाई खेदेर भेट्टाउनेछु, लुटिएका मालहरू म बाँड्नेछु र तिनीहरूमा म टन्न भोज गर्नेछु, म मेरो तरवार थुत्नेछु र मेरो हातले तिनीहरूलाई नष्ट पार्नेछु। तर तपाईँले आफ्नो सास फुक्नुभयो र समुद्रले उनीहरूलाई छोप्यो, शक्तिशाली समुद्रमा उनीहरू सिसा चाहिँ डुबे। हे परमप्रभु, देवताहरूमा तपाईँ चाहिँ को छ र पवित्रतामा अति महान महिमामा भययोग्य र उदेकका कर्म गर्नुहुने तपाईँ चाहिँ अरू को छ र तपाईँले आफ्नो दाहिने बाहुली पसार्नुभयो र पृथ्वीले उनीहरूलाई निलिहाले। तपाईँले छुटकारा गर्नुभएका मानिसहरूलाई तपाईँले आफ्नो नचुक्ने प्रेममा डोर्याउनुहुन्छ, तपाईँले आफ्नो शक्तिद्वारै तिनीहरूलाई आफ्नो पवित्र वासस्थानमा अगुवाई गर्नुहुन्छ। जातिहरूले सुन्नेछन् र काम्नेछन्, पलिस्ती देशमा बास गर्नेहरू पीड़ाले पक्रनेछन्, एधोमका अधिपतिहरू भयभीत हुनेछन्, मुआबका नेताहरूलाई कम्पले पक्रनेछ, कनानका सारा बासिन्दाहरू पग्लनेछन्, डर र त्रास उनीहरूमाथि आइपर्नेछ। हे परमप्रभु, तपाईँका प्रजा पार नहुन्जेल, तपाईँले किन्नु भएको प्रजा पार नहुन्जेल, तपाईँका पाखुराको शक्तिले उनीहरू पत्थर नै अटल रहनेछन्। तपाईँले तिनीहरूलाई ल्याएर तपाईँको आफ्नो उत्तराधिकारको पर्वतमा रोप्नुहुनेछ। त्यसै ठाउँमा हे परमप्रभु, जो तपाईँले आफ्नो बासको निम्ति बनाउनुभयो, त्यही पवित्र स्थानमा हे परमप्रभु, जो तपाईँका बाहुलीहरूले स्थापना गरे, परमेश्वरले सदा सर्वदा राज्य गर्नुहुनेछ। आमेन। आदरणीय श्रोता, यो थियो मोसाले गाएका भजन, जब उनले परमेश्वरको उद्योगको कामहरू देखे। र यो भजनले परमेश्वरको महानता, उहाँको सामर्थ्यका कुराहरूलाई बोल्दछ। अब हामीले विचार गर्नुपर्ने कुरा के हो भने, तपाईँ हामीले बाहुलीहरूले स्थापना गरे, परमेश्वरले सदा सर्वदा राज्य गर्नुहुनेछ। आमेन। आदरणीय श्रोता, यो थियो

प्रभु यीशु ख्रीष्टलाई एउटा सामान्य मानिस जस्तो देखेका छौं। उहाँ वास्तवमा पुरानो नियममा मोसाको अगाडि काम गर्नुहुने परमेश्वर नै हुनुहुन्छ। जब हामीले यो खण्डलाई हेर्छौं, परमेश्वर कति शक्तिशाली, हामीले विश्वास गरेका परमेश्वर कस्तो हुनुहुँदो रहेछ भन्ने कुरा हामी देख्न सक्छौं। त्यसकारणले गर्दा ख्रिष्ट यीशुको शालीन मुहारलाई देखेर उहाँको शक्तिलाई कमजोर नठान्नुहोस्। उहाँ विश्व विधाता परमेश्वर र हरेक कुराको घटनाहरूलाई निर्धारण गर्नुहुने परमेश्वर उहाँ नै हुनुहुन्छ। र तपाईँ र मैले विश्वास गरेका परमेश्वर अन्य कुनै देवताहरू जस्तो होइन, उहाँ सर्वोच्च विराजमान हुनुहुने परम शक्तिशाली सामर्थ्य परमेश्वर हुनुहुन्छ। यसकारणले गर्दा तपाईँ हामीले हाम्रो जीवनमा आएका हरेक विपत्ति, कठिनाई, समस्या, पीड़ा, यासम्म कि शंकाहरू जे जस्तो आएको छ, ती सबैका कुराहरूलाई निवारण गर्न सक्ने हुने परमेश्वर उहाँ हुनुहुन्छ। तपाईँ कस्तो किसिमको बन्धनमा हुनुहुन्छ, त्यसले उहाँको काम गर्ने शक्तिलाई केही पनि फरक पार्दैन। तपाईँले कस्तो पीड़ा भोग्दै हुनुहुन्छ, उहाँले तपाईँलाई छुटकारा दिन सक्ने कुरामा त्यसले केही पनि असर पार्दैन। अब फरक चाहिँ के पर्छ भने, तपाईँले कति धेरै विश्वासमा उहाँसँग प्रार्थना गर्नुहुन्छ र उहाँको दया करूणाको निम्ति तपाईँ प्रार्थना गर्नुहुन्छ भन्ने कुरा हो। श्रोता, मोसाको प्रार्थनामा परमेश्वरले समुद्रको नियमलाई बदल्नुभयो, त्यसै गरी यहोशूको प्रार्थनामा पनि उहाँले यर्दन नदीलाई धेरै पर रोकेर नदी नै थुनिदिनु भएको कुरा हामी देख्न सक्छौं, जहाँ न कुनै तटबन्ध थियो न कुनै बाँध थियो, पानी आफसे आफ अडिएको कुरा हामी पाउन सक्छौं। यो उहाँको सामर्थ्य हो। त्यसकारणले गर्दा तपाईँ हामीले विश्वास गरेको परमेश्वर सामान्य परमेश्वर हुनुहुन्न। यसकारण तपाईँ जस्तो अवस्थामा हुनुहुन्छ, जे समस्या, जुन कठिनाईमा हुनुहुन्छ, तपाईँ जुन प्रकारको लडाईँ लड्दै हुनुहुन्छ, त्यसमा तपाईँ प्रार्थनामा रहनुहोस्। प्रार्थनासँग प्रभुसँग सहायता माग्नुहोस्, प्रार्थना गर्नुहोस् विश्वासपूर्वक। फेरि तपाईँलाई परमेश्वरले मोसालाई जसरी सहायता गर्नुभयो, त्यस गरी तपाईँलाई पनि सहायता गर्नुहुन्छ। र उहाँले मोसाको युद्ध जसरी लड्नुभयो, तपाईँको युद्ध पनि यीशु आफैले लडिदिनुहुन्छ भन्दै अब भने कार्यक्रममा एउटा मिठो गीतको साथ दिन मेला भइसकेको छ र गीतपछि म पुनः आउनेछु। अहिले भने सुन्नु एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर भक्ति गीतपछि पुनः स्वागत छ कार्यक्रम प्रेयर टावरमा। यतिखेर प्रविधिमा हुनुहुन्छ सन्ध्याजी र म छु तपाईँको प्रार्थनाको सहयात्री प्रस्तोता तथा पास्टर जोनाथन गिरी। र यतिखेर मेरो हातमा तीनजना श्रोताहरूको प्रार्थनाको अनुरोध आइसकेको छ। र यतिखेर सबैभन्दा पहिलो श्रोता हुनुहुन्छ अमिता महर्जनज्यू र उहाँको प्रार्थनाको अनुरोध रहेको छ। मेरो शरीरको देब्रे भाग दुखेको छ र चंगाईको लागि प्रार्थना गरिदिनुहोला र आज उपवास प्रार्थनाको संगति छ आशिषमय भएको होस् भनेर प्रार्थना गरिदिनुहोला भनेर उहाँले प्रार्थनाको अनुरोध राख्नुभएको छ। भने अर्को सन्ध्याजीको प्रार्थनाको अनुरोध रहेको छ, मेरो पेटमा याज फाइलन भन्ने ब्याक्टेरिया देखिएको छ र सो खाइरहेको एन्टिबायोटिक मेडिसिनद्वारा चंगाई हुन सकेको होस् भनेर प्रार्थना गरिदिनुहोला भन्नुभएको छ। भने अर्को सञ्जना जीको प्रार्थनाको अनुरोध रहेको छ, मलाई सन्चो छैन, पेटमा अलि अस्वस्थ भएको छ र चंगाईको लागि प्रार्थना गरिदिनुहोला भनेर उहाँले पनि प्रार्थनाको अनुरोध राख्नु भएको छ। तादनी श्रोता आउनुहोस्, उहाँ तीनजना श्रोताहरूको निम्ति हामी सँगै मिलेर एकसाथ प्रार्थना गर्नेछौ। सर्वशक्तिमान जीवित अनि दयालु परमेश्वर पिता, हामी तपाईँको चरणमा आउँदछौं र तपाईँ महान राजाहरूको राजा अनि प्रभुहरूका प्रभु हुनुहुन्छ। सर्वशक्तिमान पिता परमेश्वर, हामी तपाईँलाई धन्यवाद दिन्छौं र तपाईँ परमेश्वरले प्रभु हिजोको दिनहरूमा हामीले गरेका प्रार्थनाका प्रत्येक शब्दहरूलाई सुनेर काम गर्नुभएको छ, जवाब दिइराख्नुभएको छ र आज पनि हामी सोही आशा अनुरूप तपाईँ परमेश्वरसँग विन्ती गर्न गइरहेका छौं। प्रभु तपाईँ परम शक्तिशाली र सामर्थी परमेश्वर हुनुहुन्छ। प्रभु हामी प्रार्थना गर्छौं अमिता महर्जनज्यूको शरीरको देब्रे भाग दुखेको छ, पिता परमेश्वर तपाईँ परमेश्वर उहाँलाई चंगाई छुटकारा दिनुभएको छ, तपाईँ निको पार्ने प्रभु हुनुहुन्छ, चंगाई दिनुहुने प्रभु हुनुहुन्छ। प्रभु तपाईँले भजन सङ्ग 7 को 20 पद अनुसार चंगाईका वचनहरू पठाएर तपाईँले उहाँलाई छुटकारा दिनुभएको छ र साथै आज उहाँकोमा घरमा उपवास प्रार्थनाको संगति छ, पिता परमेश्वर त्यो संगतिमा तपाईँको आशिष अनुग्रह र उपस्थिति रहन सकेको छ। धेरै मानिसहरूले तपाईँलाई तपाईँको उपस्थिति त्यहाँ रहेको देख्न थाहा गर्न सक्नुभएको छ। हामी प्रार्थना गर्छौं प्रभु सन्ध्याजीको लागि, उहाँको पेटमा यास फाइल नामको जुन ब्याक्टेरिया छ, पिता उहाँले सेवन गरिराख्नुभएका एन्टिबायोटिकद्वारा ती ब्याक्टेरियाहरू मर्न सकेका हुन्, यीशुको नाममा पूर्ण रूपले चंगाई छुटकारा हुन सकेको छ। पिता हामी प्रार्थना गर्छौं तपाईँ निको पार्नु प्रभु, चंगाई दिनुहुने प्रभु हुनुहुन्छ। पवित्र परमेश्वर त्यो दुष्टबाट सृजित भएका ती ब्याक्टेरिया भाइरस जति पनि रहेका छन् यीशु ख्रिस्टको नाममा ती सबै हटिजाने निस्किजाने हामी आज्ञा गर्दछौं। प्रभु तपाईँले चंगाई छुटकारा दिनुभएको छ हामी प्रार्थना गर्छौं र त्यसै गरी सञ्जना जीवको लागि पनि हामी प्रार्थना गर्छौं। प्रभु उहाँलाई पनि सन्चो छैन, पेटमा अस्वस्थ भएको छ भन्ने कुराहरू आएको छ। प्रभु तपाईँ परमेश्वर जान्नुहुने परमेश्वर, देख्नुहुने परमेश्वर हुन्छ, तपाईँ परमेश्वर उहाँलाई पनि पूर्ण रूपले चंगाई छुटकारा दिनुभएको छ र निको पार्नुभएको छ। पिता हामी प्रार्थना गर्छौं तपाईँ निको पार्नुहुने प्रभु यहोवा राफा परमेश्वर हुनुहुन्छ, र उहाँ तपाईँलाई धन्यवाद दिन्छौं। सबै कुरा तपाईँ परमेश्वरको हातमा राख्दछौँ र हामी तपाईँलाई धन्यवाद दिन्छौँ तपाईँ परमेश्वरले हाम्रो प्रार्थनालाई सुनेर उत्तर दिनुभएको छ। धन्यवाद पवित्र प्रभु, सबै आदर महिमा प्रशंसा हामी तपाईँलाई चढाउँछौ र माग्छौ आशिष अनुग्रह अति उच्चम विराजमान हुनुहुने प्रभु येशु ख्रिस्टको नाममा, आमेन। हवस्त श्रोता, यिनै प्रार्थनाको अनुरोधको साथसाथै भने आजको कार्यक्रम प्रेयर टावरबाट विदा लिने समय भइसकेको छ र प्रविधिमा सन्ध्याजीका साथ प्रस्तुत जोनाथन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस् र तबसम्म निरन्तर प्रार्थना गरिरहनुहोस् भन्दै आजको दिन तपाईँको आशिषमय होस् भन्दै विदा हुन्छ। हवस्त, जय श्री।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
0: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनारीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस बीटीएस र एमडिटका कक्षाहरू सञ्चालन गर्ने भएको छ।
1: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि भर्ना खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
0: हाम्रा विशेषताहरू:
1: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अंग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने।
0: हप्ताको तीन दिन अर्थात् सोमबार बुधबार शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने।
1: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
0: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने।
1: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने।
0: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अंग्रेजी भाषामा दिन सक्ने।
1: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
0: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
1: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
0: सम्पर्क नम्बर
1: मोबाइल 9802484054, 9802484054 र 9801326786, 9801326786
0: र 9813941447, 9813941447।
2: FM 105.1।
3: अब प्रस्तुत छ कार्यक्रम जीवित वचन।

क्याल्वरी च्यापल नक्खुद्वारा प्रस्तुत गरिएको कार्यक्रम जीवित वचनमा म पास्टर आनन्द चौधरीबाट जय मसीह। गएको दिनमा हामीले युहन्नाको सुसमाचारको पुस्तक एक अध्यायको पाँच पद, हामीले गएको अघिल्लो अध्यायमा सिध्याएको थियो भने छ पददेखि लिएर हामीले तेह्र पदसम्म गएको दिनमा हामीले हेरेको थियौँ, र म आज तपाईँहरूको बीचमा चौध पददेखि म केही बात गर्न गइरहेको छु। र त्योभन्दा अघि हामी थोरै पुनर्वलोकन गरौँ। गएको दिनमा हामीले हेर्दै थियौँ जहाँ बप्तिस्मा दिने युहन्ना परमेश्वरले उसलाई पठाउनु भयो ताकि उसले मार्ग तयार पार्न सकेको होस्, येशु ख्रिस्टको विषयमा धेरै कुराहरू साक्षी दिन सकेको होस् भनेर हामी हेर्न सक्छौ। उसलाई पठाइएको थियो भन्ने कुरा हामी बुझ्न सक्छौ, र यसै गरी हामी हेर्न सक्छौ ज्योति ऊ आफै थिएनन् तर प्रभु येशु चाहिँ उहाँ ज्योति हुनुहुन्छ भन्ने विषयमा उसले गवाही दिएको हामी हेर्न सक्छौ। अनि हरेक मानिसलाई ज्ञान प्रदान गर्न साँचो ज्योति संसारमा आउँदैछन् भनेर उसले घोषणा गर्छन्, साक्षी दिन्छन्। अनि त्यसपछि गएर जतिजनाले उहाँलाई ग्रहण गर्छ उनीहरूलाई अब उहाँको नाउँमाथि विश्वास गर्नेहरूलाई चाहिँ होइन उहाँले परमेश्वरको सन्तान हुने अधिकार दिनुभएको छ भन्ने कुरा हामी हेर्न सक्छौ। र उनीहरू चाहिँ रगतद्वारा होइन, मानिसको इच्छाद्वारा, शारीरिक इच्छाद्वारा होइन, तर यो परमेश्वरबाट जन्मेका हुन्छन् भने गएका दिनमा हामीले यी कुराहरू हेर्दै थियौँ। र आज म तपाईँहरूको बीचमा चौध पददेखि म केही कुराहरू बताउन गइरहेको छु। यहाँ हामी हेर्न सक्छौँ जसरी चौध पदले यसरी भन्दछन्, म तपाईँहरूको लागि पढिदिन चाहन्छु। यहाँ भन्छन्, अनि वचन देहधारी हुनुभयो र अनुग्रह र सत्यले पूर्ण भई हाम्रो बीचमा बास गर्नुभयो। हामीले उहाँको महिमा देख्यौं जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्तो थियो भनेर भन्दछ। यहाँ तपाईँ देख्न सक्नुहुन्छ यही वचनको विषयमा एक पदमा हामीले हेर्दै थियौँ, वचन परमेश्वर हुनुहुन्छ। अब त्यही वचन चाहिँ यहाँ के भन्दछन्, चौध पदमा आएर उहाँ त देहधारी भए अथवा उहाँ चाहिँ मानव शरीरमा यस पृथ्वीमा आउनुभयो, जसको मतलब हामीले बुझ्न सक्दछौँ येशु ख्रिस्ट एउटा मानव शरीरमा यस पृथ्वीमा एउटा कन्या मरियमको कोखबाट जन्मनुभयो भन्ने विषयमा यहाँ तपाईँ देख्न सक्नुहुन्छ। अनि त्यति मात्र नभएर तपाईँले देख्न सक्नुहुन्छ उहाँ चाहिँ अनुग्रह र सत्यले पूर्ण उहाँ हुनुहुन्छ अनि हाम्रो बीचमा उहाँ बास गर्नुहुन्छ। अनि योभन्दा धेरै अगाडि तपाईँले देख्न सक्नुहुन्छ उहाँ हाम्रो बीचमा बास गर्ने कार्य चाहिँ लगभग यो 2000 वर्ष अगाडि उहाँ शरीरमा यस पृथ्वीमा आउनुभयो, तर त्योभन्दा धेरै धेरै धेरै धेरै धेरै अघि जब इजरायलीहरू उनीहरू उजाड स्थान भएर मिश्र देशबाट निक्लदै थिए त्यति बेलाको समयमा तपाईँ देख्न सक्नुहुन्छ परमेश्वरले मोसालाई भन्नुभयो त्यो व्यवस्थाको पाल बना भनेर उनीहरूलाई भनिएको थियो, अनि उनीहरूको बीचमा चाहिँ आफ्नो उपस्थिति दिनुभएको थियो ताकि उनीहरूलाई ठिक मार्गदर्शन गर्नको लागि उनीहरूलाई परमेश्वरको उपस्थितिको थाहा गरेर उनीहरूसँग परमेश्वर सङ्गत गर्न चाहनुहुन्थ्यो। अनि त्यही प्रकारको कुरा तपाईँले यहाँ देख्न सक्नुहुन्छ, त्यो पुरानो नियममा भएका जति पनि त्यो कुराहरू त्यो छाया मात्रै हो, तर भौतिक रूपमा अथवा शारीरिक रूपमा एउटा ठोस पदार्थको रूपमा चाहिँ प्रभु येशु ख्रीष्ट यस पृथ्वीमा उहाँ 2000 वर्ष अगाडि आउनुभयो र मानिसहरूको बीचमा उहाँ बास गर्नुभयो भन्ने कुरा हामी हेर्न सक्छौँ। अनि हामी हेर्न सक्छौँ उहाँले यो कुरा रोज्नुभयो ताकि उहाँले मानिसहरूलाई बचाउनका लागि उहाँ मानिस भएर जन्मनुभयो भन्ने कुरा हामी हेर्न सक्छौँ। मानिसले मानिसको कुराहरू सुन्दछन् अनि मानिसको निम्ति चाहिँ एउटा सहज हुनका लागि हामीसँग सङ्गत गर्नका निम्ति उहाँ यस पृथ्वीमा 2000 वर्ष अघि आउनुभएको कुरा तपाईँले देख्न सक्नुहुन्छ। अनि हामी हेर्न सक्छौँ कति बढी गरेर है एउटा हाम्रो सृष्टिकर्ता जसले सारा संसार सृष्टि गर्नुभएको छ उहाँले चाहिँ आज मानव रूप धारण गरेर हामीसँग सङ्गत गर्नुभएको, आफूलाई निचा तुल्याउनु भयो, सृष्टि गरिएको थोक उहाँ हुनुभयो भन्ने कुरा बुझ्न सक्नुहुन्छ। अनि यो किन भन्ने विषयमा तपाईँले हेर्ने हो भने परमेश्वर जहिले पनि हामीसँग सङ्गत गर्न चाहनुहुन्छ, उहाँले हामीलाई मन पराउनुहुन्छ, उहाँले हामीलाई सृष्टि गरेको मन पराउनुहुन्छ, उहाँ हामीसँग बात गरेको मन पराउनुहुन्छ, हामीबाट उहाँले महिमा खोज्नुहुन्छ भन्ने कुरा हामी बुझ्न सक्दछौँ। यहाँ अर्को कुरा, हामीले दिने महिमाको कारणले गर्दा उहाँ महिमित भएको होइन तर प्रिय हो, अनि उहाँले त्यो महिमा पनि चाहनु भएको होइन, कसैले वा वा भनिदियोस् भनेर पनि त्यो कुरा गरिदिएको होइन, तर उहाँलाई यो कुरा गर्न चाहिँ असल लागेको कारणले गर्दा उहाँले यो कुराहरू गर्नुहुन्छ। अनि हामी हेर्न सक्छ अर्को कुरा, तपाईँले महान परमेश्वरले कसरी
मानव रूपमा धारण गर्नुभयो भन्ने कुरा तपाईँ देख्न सक्नुहुन्छ। अनि एउटा मान परमेश्वर जो यस पृथ्वीमा अठाउन सक्नुहुन्न, होइन, स्वर्ग चाहिँ उहाँको सिंहासन हो, पृथ्वी चाहिँ उहाँको पाउदान हो, तर पनि उहाँ चाहिँ मानवहरूको बीचमा आउनुभयो ताकि उहाँले चाहिँ परमेश्वर को हुनुहुन्छ, कस्तो हुनुहुन्छ भन्ने कुराहरू उहाँले प्रकट गर्न सक्नु भएको होस् भनेर उहाँ मानव बीचमा आउनुभयो भन्ने विषयमा तपाईँले देख्न सक्नुहुन्छ। अनि यसै गरी तपाईँले देख्न सक्नुहुन्छ उहाँलाई आज हामी थुप्रो मानिसले के भन्छ भन्दाखेरि परमेश्वरलाई चाहिँ खोज्नुपर्छ, सकभर उहाँलाई भेट्टाउन सकिन्छ भनेर मानिसहरूले थुप्रो ठाउँमा धर्म कर्म गर्ने ठाउँमा विभिन्न प्रकारका उनीहरू तीर्थ यात्राहरू गर्ने गर्छन् ताकि उनीहरूले ईश्वरलाई भेट्टाउन सकेको होस् भनेर यो प्रकारको उनीहरूले कार्य गरेको तपाईँले देख्न सक्नुहुन्छ। तर तपाईँले बुझ्न सक्नुहुन्छ बाइबलमा भएको परमेश्वर जो साँचो परमेश्वर हुन्छ, जो सुरुदेखि नै परमेश्वर हुनुहुन्छ, सुरुका दुई मानिस बनाउँदाखेरि उहाँ एउटै मात्र परमेश्वर हामी हेर्न सक्छौ, त्यही परमेश्वर पछि संसारमा मानिसहरू फैलिँदै गयो, मानिसहरूले आफ्नो ईश्वरहरू बनाउँदै गए, अनि हामी हेर्न सक्छौ आफ्नो ईश्वर बनाउनु त बनाए तर उनीहरू आफै हराएका थिए अनि उनीहरूले ईश्वरलाई खोज्ने काम गरेका हामी हेर्न सक्छौ। तर यहाँ हामी हेर्न सक्छौ हाम्रो प्रभु येशु ख्रीष्टले चाहिँ के गर्नुभयो त 2000 वर्ष अगाडि उहाँ चाहिँ संसारमा मानव जातिलाई हराएको अवस्थामा खोज्न आउनुभएको तपाईँले देख्न सक्नुहुन्छ। मानव रूपमा उहाँ चाहिँ जन्मनुभयो भन्ने कुरा हामी हेर्न सक्छौँ, अनि हामी हेर्न सक्छौँ उहाँ चाहिँ एउटा त्यो ईश्वर हुनुहुन्छ जो चाहिँ एउटै ठाउँमा बसोबास गरिरहने उहाँ चाहिँ परमेश्वर हुनुहुन्न। अनि हामी अर्को कुरा हाम्रो हेर्छ यहाँ हाम्रो बीचमा उहाँ बास गर्नुहुन्छ जस्तै पालमा बास गरे जस्तै, अनि हामी हेर्न सक्छौँ उहाँले त्यति माथि 2000 वर्ष अगाडि आउनुभयो, उहाँ सबैको आँखाको अगाडि माथि फेरि उठाइ लगिनुभयो, होइन, जब उहाँ चाहिँ सारा मानिस जातिको पापहरू हरण गरेर लगिसक्नु भएपछि 40 दिन मानिसहरूको बीचमा बसोबास गरिसके पश्चात उहाँ चाहिँ मानिसको आँखाको अगाडि उठाइ लगिनुभयो। तर उहाँले के प्रतिज्ञा गर्नुभएको थियो भने म तिमीहरूको निम्ति पिताबाट म त पवित्र आत्मा तिमीहरूलाई दिनेछु। अनि अहिले प्रिय हो जतिजनाले येशूलाई ग्रहण गर्छ, उहाँमाथि विश्वास गर्छ, उहाँको नाउँमाथि येशू मेरो पापको लागि मरिनुभयो भनेको कुरा विश्वास गर्छ, आज उनीहरूको हृदयमा प्रभु येशू बास गर्ने काम गर्नुहुन्छ। अनि हामी हेर्न सक्छौँ यही प्रकारका बातहरू तपाईँले यो खण्डमा तपाईँले देख्न सक्नुहुन्छ। अर्को कुरा तपाईँले देख्न सक्नुहुन्छ उहाँ चाहिँ मानिसहरूको माझमा हुनुहुन्छ भन्ने कुराहरू जसरी अघि मैले पुरानो नियमको खण्डमा बताएको थिएँ त्यही प्रकारले उहाँ चाहिँ अहिले पनि हामीहरूको माझमा बास गर्न चाहनुहुन्छ, हाम्रो हृदयमा बास गर्न चाहनुहुन्छ, हाम्रो हृदयमा शान्तिको कुराहरू उहाँले ल्याउने कार्य गर्नुहुन्छ। उहाँले भन्नुभएका कुराहरू महत्वपूर्ण परमेश्वरको वचनका कुराहरू उहाँले सम्झना गराउने कार्य उहाँले गर्नुहुन्छ। दुई प्रकारका कार्य तपाईँले यहाँनिर देख्न सक्नुहुन्छ। अनि अर्को कुरा तपाईँले देख्न सक्नुहुन्छ उहाँले भनिएको छ हामीले उहाँको महिमा देख्यौँ भनेर, यो 14 पदमा तपाईँले देख्न सक्नुहुन्छ हामीले उहाँको महिमा देख्यौँ। यो चाहिँ कसले भन्दछन् भने यहाँ त्यही युहन्ना जसले यो सुसमाचारको पुस्तकलाई लेख्ने व्यक्तिले चाहिँ हामीले उहाँको महिमा देख्यौँ। अनि हामी हेर्न सक्छौँ प्रभु येशूको महिमाको कुरा देख्ने उनीहरू प्रत्यक्ष दर्शी थिए भन्ने कुरा हामी हेर्न सक्छौँ। उनीहरूले देखे, उनीहरूले छुए, उहाँको कुरा सुने, उहाँसँग हिँडे, उहाँसँग हरेक कुराहरू सिकेको कुरा तपाईँले देख्न सक्नुहुन्छ। अनि हामी हेर्न सक्छौँ युहन्नाले बताउँदछ उहाँ चाहिँ एउटा देहधारी भएर यस पृथ्वीमा आउनुभएको कारणले गर्दा उहाँ मानव शरीरमा हुनुहुन्थ्यो, उहाँ को हुनुहुन्छ उहाँको बोलीहरूमा उहाँको कामहरूमा अनि उहाँले देखाउनु भएको दया कृपाले चाहिँ उहाँको महिमा देखाएको झल्काएको कुरा हामी हेर्न सक्छौँ। अनि जुन कुरा चाहिँ उनीहरूको शरीरको आँखाले यो कुराहरू हेरिरहेको थिए। अनि अर्को कुरा यहाँ तपाईँ देख्न सक्नुहुन्छ अनुग्रह र सत्यताले उहाँ चाहिँ पूर्ण हुनुहुन्थ्यो भन्ने कुरा हामी हेर्न सक्छौँ। उहाँले मानिसहरूलाई हेर्नुहुन्थ्यो, मानिसहरूलाई भिडहरूलाई देख्नुहुन्थ्यो, त्यो चाहिँ गोठालो बिनाको मानिसहरू जस्तै भेडाहरू जस्तै परमेश्वरले मानिसहरूलाई देख्नुभयो, जसको कारणले गर्दा उहाँको हृदय चाहिँ दयाले भरिएको कुरा हामी हेर्न सक्छौँ। मानिसहरू योग्य थिएनन् उहाँको प्रेम प्राप्त गर्नको लागि, त्यही भएको कारणले गर्दा उहाँले अनुग्रहमाथि अनुग्रह उहाँले खन्याइरहने कामहरू गर्नुभएको तपाईँले देख्न सक्नुहुन्छ। औ प्रिय, उहाँले यही प्रकारको अनुग्रहको कुरा अहिले हाम्रो जीवनमा पनि उहाँले फैलाउनु भएको छ, हालिदिनु भएको छ, कृपा दिनुभएको छ। उहाँले धर्मी दुष्ट सबैजनाको लागि उहाँले सूर्यको ताप दिनुहुन्छ, धर्मी दुष्ट दुवैलाई उहाँले चाहिँ आकाशबाट वृष्टि दिनुहुन्छ। अनि यहाँ तपाईँ देख्न सक्नुहुन्छ प्रियो आज उहाँको अनुग्रह चाहे उहाँलाई पुज्ने नपुज्ने सबैमाथि उहाँले खन्याउनु भएको छ। अनि आज उहाँलाई जान्नेहरू
उहाँलाई चिनेको होस् भन्नका निम्ति यो पत्र लेखिएको हो, उहाँलाई विश्वास गरिएको होस् भनेर यो पत्र लेखिएको हो। अनि हामी हेर्न सक्छौँ त्यही भएको कारणले गर्दा उहाँको अनुग्रह थाहा गर्न हामीले एकदम आवश्यक छ। त्यो अनुग्रह थाहा गरेर मात्र हुँदैन, तर उहाँको सत्यतालाई पनि हामीले त्यत्तिकै मात्रामा बुझ्न जरुरी छ। अनि सत्यता भनेको त के हो? परमेश्वरको वचन चाहिँ त्यो सत्यताको कुरा हो, जुन वचनलाई चाहिँ हामीले अंगाल्न आवश्यक छ, हामीले यसमाथि विश्वास गर्न आवश्यक छ। हामीले खालि अनुग्रह मात्रै खोजेर हुँदैन, उहाँको कृपा मात्रै, प्रेम, दया, उहाँले दिने भएको कुरा मात्रै मैले खोजेर त्यो अनुग्रहको कुरा मात्रै हेरेर हामीले हुँदैन, तर उहाँले भन्नुभएको सत्यताको कुराहरू, औल्याउनु भएको कुराहरूलाई पनि हामीले स्वीकार गर्न आवश्यक छ। त्यही कारणले गर्दा यहाँनिर भन्दछ उहाँ चाहिँ अनुग्रह सत्यतामा पूर्ण भई यस पृथ्वीमा आउनु भएको कुरा हामी हेर्न सक्छौ। त्यही भएको कारणले गर्दा हामीले चाहिँ खालि अनुग्रह मात्रै खोज्ने होइन, तर सत्यता जब हाम्रो जीवनमा आउँदछ, परमेश्वरको वचन हाम्रो जीवनमा आउँदछ, अनि यो परमेश्वरको वचनले चाहिँ जब हामी सत्य जान्दछौ हामी चाहिँ स्वतन्त्र पारिन्छौ भने जस्तै त्यही प्रकारको कुरा हाम्रो जीवनमा हुने गर्दछ। अनि हामी हेर्न सक्छौ उहाँ चाहिँ यही प्रकारले मानिसहरूको बीचमा अनुग्रह पनि देखाउँदै र उनीहरूलाई साँचो परमेश्वरको वचनहरू सिकाउँदै उनीहरूको बीचमा आउनुभयो भन्ने कुरा हामी हेर्न सक्छौँ। अनि अर्को कुरा तपाईँले देख्न सक्नुहुन्छ यहाँनिर, यहाँ हामी हेर्न सक्छौ जसरी पन्ध्र पदले भन्दछ, यो अन्नले उहाँको विषयमा गवाही दिँदै उच्च स्वरले भने, उहाँ त्यही व्यक्ति हुनुहुन्छ जसको विषयमा मैले भने म पछि आउनुहुने म भन्दा उच्च हुनुहुन्छ किनभने उहाँ म भन्दा अघिबाटै हुनुहुन्थ्यो भनेर भन्दछ। अनि यहाँ तपाईँ देख्न सक्नुहुन्छ अब योन्नाले कुन प्रकारले प्रभु येशूको विषयमा बताउँदछन्। अनि बप्तिस्मा दिने योन्ना ऊ आफै पनि त्यति बेलाको समयमा धेरैजना उसको पछि लागेका थिए, धेरै मानिसहरूलाई मान सम्मान आदरको कुराहरू उसलाई दिएको थिए, तर पनि उसले के भन्दछन् भन्दै यो प्रकारले गवाही दिँदै उच्च स्वरले उसले भन्दछन्, त्यो व्यक्ति जो हुनुहुन्छ जसको विषयमा मैले भने म पछि आउने हुने म भन्दा उच्च हुनुहुन्छ भनेर भन्दछन्। यहाँ हामीले हेर्ने हो भने योन्नाले चाहिँ आफैलाई उच्च बनाउँदैन है, योन्नाले चाहिँ प्रभु येशूको विषयमा गवाही दिन्छन्। योन्नाको पछि धेरै मानिसहरू लागिरहेको थिए र उसले कहिले पनि उच्च बनाएनन्। प्रिय आज पनि हाम्रो जीवनमा बुझ्नुपर्ने कुरा चाहिँ आज धेरै कुराहरू हाम्रो जीवनमा परमेश्वरले काम गरिरहनु भएको अवस्थामा आज हामीले आफैलाई उच्च पार्नु चाहिँ कहिले पनि हुँदैन। अनि हामी जहिले पनि यो उच्च बनाउने काम चाहिँ हामीले जहिले पनि प्रभु येशूलाई उच्च बनाउन आवश्यक छ हाम्रो जीवनमा भन्ने कुरा हामीले बिर्सन हुँदैन। जसरी यहाँ बप्तिस्मा दिने योन्नाले प्रभु येशूलाई उच्च पार्दछन्, उसले अर्को खण्डमा यसरी भन्दछ उहाँको म जुत्ताको फित्ता खोल्न लायकको म छैन भनेर उसले आफैलाई भन्दछन्। प्रिय अनि आज तपाईँ र म पनि परमेश्वर जो यद्यपि उहाँ मानव शरीरमा आउनुभयो तर उहाँ एकदम उहाँ महान परमेश्वर हुनुहुन्छ, अद्वितीय परमेश्वर हुनुहुन्छ, उहाँ शक्तिशाली परमेश्वर, सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ, सर्वव्यापी परमेश्वर उहाँ नै हुनुहुन्छ। अनि हामीले उहाँलाई जहिले पनि माथि महान तुल्याउने काम गर्नुपर्ने हुन्छ, उच्च तुल्याउने काम गर्नुपर्ने हुन्छ। अनि यसै गरी यहाँ तपाईँ 16 पदमा देख्नुहुन्छ उहाँको अनुग्रहको पूर्णताबाट हामीले एउटा अनुग्रहमाथि अर्को अनुग्रह पाएका छौँ भनेर भन्दछ। होइन यहाँ हामीले हेर्ने भने उहाँले चाहिँ हामीलाई अघि मैले भनिसकेँ यसको विषयमा उहाँले एउटा अनुग्रहबाट है पूर्णताबाट हामीलाई फेरि अर्को अनुग्रह दिने काम उहाँले गर्नुभएको छ। कतिचोटि मान्छेले भन्छन् ओ मैले हाम्रो परमेश्वरबाट केही अनुग्रह पाएको छैन, होइन हामीले हेर्नु उहाँ यस पृथ्वीमा जन्म लिनु नै सबैभन्दा ठुलो एउटा अनुग्रहको कुरा हो प्रिय। अनि यस पृथ्वीमा जस्तो सुकै अवस्था होस् अनि येशु ख्रिस्टको विषयमा जान्नु नै एउटा अर्को कुरा अनुग्रह हो। अनि येशु ख्रिस्टले हाम्रो पापको लागि क्रुसमा गर्नुभएको महान काम नै त्यो अर्को ठुलो अनुग्रह हो। त्यति मात्र न उहाँले चाहिँ हामीले आफ्नो उहाँले पवित्र आत्मा हाम्रो हृदयमा खन्याउनु भएको छ, जुन उहाँ परमेश्वर स्वयं हाम्रो भित्र बास गर्नुहुन्छ, त्यो अर्को अनुग्रह हो प्रिय। अनि उहाँले त्यति मात्रै गर्नु भएन, उहाँले प्रतिज्ञा गर्नुभएको छ, उहाँले चाहिँ हाम्रो लागि स्वर्गमा ठाउँहरू तयार पारिदिनु भएको छ। अनि उहाँले अनन्तसम्म अनि हामीलाई कुनै पनि त्यो ठाउँमा चाहिँ रोग बिमार भन्ने कुराहरू हुँदैन, त्यहाँ हाम्रो कुनै पनि त्यस्ता प्रकारका अभाव घटी भन्ने कुराहरू हुँदैन, मृत्यु भन्ने कुराहरू हुँदैन, आँसु झार्नु पर्ने कुराहरू हुँदैन। अनि त्यो अर्को अनुग्रह हामी देख्न सक्छौँ प्रिय। त्यही भएको कारणले गर्दा यहाँनिर योन्ना जुन यो पुस्तक लेख्ने व्यक्तिले भन्दछन् अनि जो पवित्र आत्माको प्रेरणाबाट उसले यसरी भन्दछन् उहाँले हामीलाई उहाँको अनुग्रहको पूर्णताबाट हामीलाई एउटा अनुग्रहमाथि अर्को अनुग्रह पाएका छौँ भनेर उसले यसरी लेख्दछन्। ओ प्रिय तपाईँ र म
यही अनुग्रहको भागी भएका छौ। आज जतिजनाले यो परमेश्वरको वचनलाई सुन्दछन्, आज मानिलिँदछन्, पढ्दछन् उहाँको वचनबाट, अनि उनीहरूले आफ्नो जीवनमा यही अनुग्रह अनुभूति गर्छन्। हामीले परमेश्वरले हामीलाई सृष्टि गर्नुभएको थियो एउटा अनुग्रह, जसको निम्ति हामीले केही पनि गरेको थिएनौ, तर उहाँले हामीलाई यस जीवन दिनुभयो। त्यो जीवन मात्र होइन, उहाँले हामीलाई प्रशस्त मात्राको जीवन दिनुभयो भनेर भन्दछ, किनभने उहाँ हामी भित्र बास गर्नुहुन्छ। उहाँको गहकिलो वचनको त्यो प्रेमिलो वचन पनि आज हामीहरूको निम्ति अर्को अनुग्रह हो भन्ने कुरा हामी बुझ्न सक्छौ। यसै गरी यो 17 पदले यसरी भन्दछ, किनभने व्यवस्था मोसाद्वारा दिइयो, अनुग्रह र सत्यता चाहिँ येशु ख्रीष्टद्वारा आए भन्ने कुरा तपाईँ देख्न सक्नुहुन्छ। यहाँ हामी हेर्न सक्छौ, मोसाले चाहिँ व्यवस्था दियो है, विभिन्न व्यवस्थाहरू आए, जुन व्यवस्था मोसाबाट आएको कुरा हामी हेर्न सक्छौ, जुन व्यवस्था चाहिँ मानिसहरूले कहिले पनि पूरा गर्न सकेनन्। विभिन्न 10 आज्ञाहरू हामी हेर्न सक्छौ, ओ तिमीले चोरी गर्नु हुँदैन, तिमीले कहिले पनि हत्या गर्नु हुँदैन, तिमीले लोभ गर्नु हुँदैन, तिमीले आबुआको आदर गर्नुपर्ने हुन्छ, मूर्ति पूजा गर्नु हुँदैन, कुनै पनि आकृतिको देवी देवताहरू बनाउँदा, यी सम्पूर्ण तपाईँले देख्न सक्नुहुन्छ, त्यो व्यभिचारको कुराहरू पनि गर्नु हुँदैन। यी हरेक कुरा हामीले हेर्ने हो भने चाहिँ हामी पालना गर्न सक्दैनौ। तर के भन्दछन् भन्दाखेरि, व्यवस्था चाहिँ मोसाबाट आयो, तर अनुग्रह र सत्यता चाहिँ येशू ख्रीष्टद्वारा आए भन्ने कुरा हामी बुझ्न सक्दछौ। अनि उहाँको सत्य वचनले आज हामीलाई के गरेको छन्, सत्य वचनलाई पालना गर्नको निम्ति, उहाँको विषयमा हामीले अनुग्रहको अनुभूति गर्नको लागि पवित्र आत्मा आज तपाईँ र म भित्र उहाँले खन्याउनु भएको छ, हामी भित्र हालिदिनु भएको छ। पवित्र आत्मा ल्याऊ भनेर आज पवित्र आत्मा हामी भित्र बास गर्नुभएको छ। उहाँले हामीलाई सम्पूर्ण रूपले हाम्रो पहिला विगतका पापहरू, वर्तमानका पापहरू र भविष्यमा हुने सम्पूर्ण पापहरू एकैचोटि क्रुसमा उहाँले चाहिँ मरिदिने काम गर्नुभएको छ, त्यसको मूल्य चुकाउने काम गर्नुभएको छ, सम्पूर्ण अपराधहरू आफूमाथि लिने काम गर्नुभएको हामी देख्दछौँ। प्रिय देवीको कारणले गर्दा यहाँ हामी हेर्न सक्छौँ है, व्यवस्थाको कुराहरू मोसाले व्यवस्थाको कुराहरू दिने कार्यहरू गरे, जसले हामीले अनुभूति गर्यौँ, ओ हामीलाई चाहिँ मुक्तिदाता चाहिन्छ, ओ हामी आफैले आफैलाई हामी बचाउन सक्दैनौँ, अवस्था एकदम दयनीय छ भन्ने कुरा हामीले अनुभूति गर्यौँ। र त्यसपछि गएर तर येशू ख्रीष्टको अनुग्रह जब हामीमा आयो, यद्यपि हामी पापी छँदै येशू ख्रीष्ट मेरो निम्ति उहाँ क्रुसमा मारिनु भयो भन्ने कुरा हामीले बुझ्यौं है, हामी पापीको निम्ति यो प्रकारको कार्य आयो भन्ने कुरा बुझ्यौं, अनि त्यो वचनको सत्यताको कुराहरू हामीले अनुग्रह हामीले प्राप्ति गर्यौं है, विश्वासद्वारा मानिसहरू धर्मी ठहरिन्छ भन्ने कुरा हामीले थाहा गर्यौं, अनि त्यसपछि गएर हामीले बुझ्न सक्छौं, ओ यो कुरा आज हाम्रो जीवनको निम्ति चाहिँ अमूल्य कुरा भएको छ। त्यसैको कारणले गर्दा हामी हेर्न सक्छौ, प्रभु येशू येशू ख्रीष्ट यस संसारमा आउनुको कारण चाहिँ त्यही हो, ताकि उहाँले देखाउन सक्नु भएको होस् ओ परमेश्वर को हुनुहुन्छ भन्ने विषयमा यहाँ हामी हेर्न सक्छौ। यसै गरी 18 पदले भन्छन्, परमेश्वरलाई कसैले कहिले देखेको छैनन्, ओ यो एउटा सत्य, तर पिताको साथमा हुने एक मात्र पुत्रले उहाँलाई प्रकट गर्नु भएको छ भनेर 18 पदले हामीलाई स्पष्ट बनाउँदछ। प्रियो यहाँ तपाईँ देख्न सक्नुहुन्छ है, परमेश्वर पितालाई कसैले पनि देखेको छैन, तर यहाँ हामी पिताको साथमा हुनुहुने एकमात्र पुत्रले उहाँलाई प्रकट गर्नु भएको छ भनेर भन्दछ। पिता कस्तो हुनुहुन्छ भन्ने कुरा पुत्रले प्रकट गर्नुभएको छ, अनि त्यो पुत्र येशू ख्रीष्टको विषयमा बात गरिएको छ। पुत्र येशू ख्रीष्टलाई जतिजनाले देख्यो, अनि जतिजनाले हामी येशू ख्रीष्टको विषयमा हामी पढ्दछौ, उहाँको विषयमा थाहा गर्दछौ होइन, पुत्रको विषयमा, अनि हामीले के कुरा बुझ्न सक्दछ भने चाहिँ, ओ परमेश्वर चाहिँ यस्तै हुनुहुन्छ भनेर बुझ्दछ। अनि हामी देख्दछ प्रभु येशू ख्रीष्ट पृथ्वीमा हुनुहुँदाखेरि उहाँले जुन प्रकारको दयाहरू मानिसहरूलाई देखाउनु भयो, अनि हामी बुझ्न सक्छौ उहाँ दयालु हुनुहुन्छ, जस्तो प्रकारको अनुग्रह उहाँलाई देखाउनु भयो उहाँ अनुग्रही हुनुहुन्छ, जस्तो प्रकारले उहाँले क्षमा दिने काम गर्नुभयो त्यस्तै उहाँ क्षमाशील हुनुहुन्छ भन्ने कुरा हामी बुझ्यौं। अनि हामी हेर्न सक्छौ, यदि कसैले भन्छन् पिता परमेश्वरलाई म बुझ्न चाहन्छु भनेर भन्छन् भने, उसले येशू ख्रीष्टको जीवनीलाई अध्ययन गर्यो भने उसले बुझ्न सक्दछन् पिता परमेश्वर कस्तो हुनुहुन्छ। अनि आज तपाईँ र म प्रिय हौ, हामी देख्ने हो भने हामी जब खोज तलाश गर्छौ, आज तपाईँ र मैले हामीले हेर्ने हो भने होइन, प्रभु येशू ख्रीष्ट त्यही कुरा गर्नका लागि मानव शरीर उहाँले धारण गर्नुभयो। प्रिय पिता कस्तो हुनुहुन्छ भनेर, पिता कतिको प्रेमिलो हुनुहुन्छ भनेर उहाँले देखाउनु भयो, स्वर्गको वैभवलाई त्याग्नुभयो, उहाँले त्यहाँको सुख चयनको कुराहरूलाई त्यागेर यस पृथ्वीमा उहाँ आउनुभयो मानव शरीर
मा उहाँ आउनुभयो, मानवहरूको बीचमा आउनुभयो, संगत गर्नुभयो ताकि हामीलाई प्राप्त गर्न सकौं, ताकि हाम्रो निम्ति पापको मोल उहाँले तिर्न सक्नु भएको होस् भनेर उहाँ आउनुभयो। तपाईँ देख्न सक्नुहुन्छ परमेश्वर कति बढी गरेर उहाँ प्रेमीले हुनुहुन्छ भनेर। अनि हामी हेर्न सक्छौँ अर्को कुरा तपाईँले देख्न सक्नुहुन्छ, त्यति मात्र नभएर उहाँले सारा संसारको पापहरू आफू माथि लिनुभयो। अनि आज यसको मतलब हाम्रो परमेश्वर पिता आज हाम्रो छुटकारा उहाँ चाहनुहुन्छ, हामीले सबैजना हाम्रो पापहरूबाट हामी मुक्त भएको होस् भनेर चाहनुहुन्छ। उहाँले आज पिता परमेश्वरलाई चिनेको होस् भनेर उहाँ चाहनुहुन्छ। अनि पुत्रलाई उहाँले प्रकट गर्नुभयो, पुत्रको जीवनबाट आफै प्रदर्शित हुनुभयो भन्ने कुरा हामी देख्न सक्छौँ। परमेश्वर उहाँ कति अनुग्रही हुनुहुन्छ भन्ने कुरा हामी देख्न सक्छौँ, उहाँलाई हाम्रो विषयमा चासो छ भन्ने कुरा हामी देख्न सक्दछौँ। हामीहरू त्यत्तिकै पापी अवस्थामा रहेको होस् भनेर भनेको उहाँ चाहिँ चाहनुहुन्न भन्ने कुरा हामी बुझ्न सक्दछौँ। त्यहीको कारणले गर्दा यहाँ तपाईँ देख्न सक्नुहुन्छ आज पितालाई प्रकट गर्ने काम चाहिँ पुत्रले गर्नुभएको तपाईँले देख्न सक्नुहुन्छ। आज त्यही भएको कारणले गर्दा प्रभु येशू ख्रीष्टलाई किन ग्रहण गर्न आवश्यकता छ, किन प्रभु येशू ख्रीष्ट विश्वास गर्न आवश्यकता छ? हो, किनभने प्रभु येशू ख्रीष्टले जे कुरा हाम्रो लागि गरिदिनु भयो आज, जसको कारणले गर्दा आज हामी अनन्त जीवन हामीले प्राप्त गरेका छौँ, अनुग्रहमाथि अनुग्रह प्राप्त गरेका छौँ। त्यही भएको कारणले गर्दा उहाँमा विश्वास गर्न आवश्यक छ। अनि हामी विश्वास गरौँ र उहाँलाई आफ्नो जीवन अर्पण गर्न आवश्यक छ। हे प्रिय, आज यदि तपाईँ पनि येशू ख्रीष्टलाई कहिले पनि आफ्नो जीवन दिनुभएको छैन भने आज तपाईँलाई यो मौका छ। आज येशू ख्रीष्टलाई तपाईँले आफ्नो जीवन अर्पण गर्न सक्नुहुनेछ र उहाँलाई भन्न सक्नुहुनेछ, मेरो जीवन तपाईँ लिनुहोस् र मलाई चलाउनुहोस्, तपाईँको इच्छा अनुसार मलाई डोरियाउनुहोस्। हे परमेश्वर, तपाईँ मेरो खातिर यस पृथ्वीमा आउनुभयो, मारिनुभयो, गाडिनुभयो, बौरी उठ्नुभयो, मेरो सम्पूर्ण अपराध तपाईँले लिनुभयो र आफूलाई प्रकट गर्नुभयो। परमेश्वर तपाईँ हुनुहुन्छ भन्ने कुरा तपाईँले देखाउनु भयो त काम अनि वचनमा तपाईँ जहिले सिद्ध हुनुहुन्थ्यो हुनुहुन्छ तपाईँ अहिले पनि, अनि तपाईँ सम्पूर्ण अनुग्रह देखाउँदै आउनुभयो, अनि म विश्वास गर्छु भनेर तपाईँ भन्नुहोस्। हुन्छ, म प्रार्थना गर्न चाहन्छु तपाईँको लागि। हे परमेश्वर पिता, तपाईँलाई धन्यवाद, धन्यवाद तपाईँ मेरो निम्ति यस संसारमा आउनुभयो, मेरो हृदयमा बास गर्नुहोस्। प्रभु तपाईँको वचन यस पृथ्वीमा आए, तपाईँ शरीरको रूप धारण गरेर आउनुभयो, पवित्र आत्मा परमेश्वर तपाईँ सम्पूर्ण मानिसहरूमा तपाईँले हालिदिन चाहनुहुन्छ र म भित्र पनि तपाईँ आउनुहोस्, राज्य गर्नुहोस्, तपाईँमा जिउनलाई सहायता गर्नुहोस्, तपाईँको त्यो प्रशस्त मात्रको जीवन जिउनलाई मलाई सहायता गर्नुहोस्। धन्यवाद मेरो बिन्ती सुनिदिनु भएकोमा, अनि सबै पापहरू तपाईँ लिइदिनु भएकोमा म सँगसँगै तपाईँ बास गर्नुहोस् भनेर म बिन्ती गर्दछु, माग्छौँ येशूको नाउँमा, आमेन। हे प्रिय, जसरी आज तपाईँले सुन्नुभयो येशू ख्रीष्ट संसारमा आउनुभयो, उहाँ प्रकट हुनुभयो, अनुग्रहमाथि अनुग्रह गर्नुभयो, त्यो अनुग्रहमा दिन प्रतिदिन तपाईँ जिउनुहोस्, त्यो अनुग्रहलाई अनुभूति गर्दै यदि हामी परमेश्वरको सत्य वचनलाई लिँदै पढ्दै अनुग्रहमा जिउनलाई हामी कोसिस गरौँ। हामी यदि परमेश्वरको सत्य वचनलाई लिँदै अनुग्रहमा जिउन सकेनौँ भने हामीले यस संसारमा जिउनलाई धेरै गाह्रो पर्दछ। अनि यदि आज आउँदो दिनहरूमा फेरि पनि तपाईँहरूको बिचमा फेरि यही सुसमाचारको पुस्तकको पाठबाट म केही बातहरू गर्नेछौँ र आउँदो दिनमा फेरि भेट्न चाहन्छौँ। अनि म आज जस्तो जति पनि तपाईँले यहाँ सुन्नुभएका कुराहरू छ, यो सुन्नुभएको कुराहरूले आज तपाईँको हृदयमा होइन अझै मैले सिक्नलाई म चाहना गर्छु यसको विषयमा भने अर्को हप्ता फेरि पनि यस पाठहरूबाट हामी निरन्तर सुनिरहनेछौँ। र हाम्रो विषयमा तपाईँ जानकारी लिन चाहनुहुन्छ भने, हामीसँग सङ्गत गर्न चाहनुहुन्छ भने, हाम्रो सङ्गति यहाँ नक्खुमा छन्, बानियाटारमा छन्, अनि यसै गरी हाम्रो सङ्गति नरेफाँटमा छन्। र हाम्रो सम्पर्क नम्बर यस प्रकार छन्, 98421-34370। फेरि पनि भन्न चाहन्छु 98421-34370। हस्त, धन्यवाद। र आउँदो दिनहरूमा फेरि पनि यसको विषयमा धेरै येशू ख्रीष्टको विषयमा अध्ययन गर्नेछौँ। हस्त, आजलाई जय मसीह, धन्यवाद, फेरि भेटौँ।

आदरणीय श्रोता जय मसीह नमस्कार। सारा मिनिस्ट्रीज नेपालको प्रस्तुति कार्यक्रम सफल यात्रामा यहाँलाई हार्दिक स्वागत गर्दछु। श्रोता सदा झैं आज पनि हामी कार्यक्रम सफल यात्रामा परमेश्वरको जीवित वचन धर्मशास्त्रबाट सुन्नेछौ, प्रार्थना गर्नेछौ र सुमधुर मिठो ख्रिस्टे भजन पनि हामी सुन्नेछौ। यी सबै कुराहरूबाट आज हामी आशिषित हुनेछौ। श्रोता यहाँहरू सबैलाई पुनः स्वागत गर्दै अब हामी एउटा ख्रिस्टे भजनबाट आजको कार्यक्रमलाई शुरू गर्नेछौं।

0: आदरणीय श्रोता, यो मिठो क्रिस्टी भजन पछि कार्यक्रममा यहाँलाई पुनः स्वागत गर्दै अब हामी छोटो प्रार्थना गरेर आजको धर्मशास्त्रको सन्देश के छ हामी सुन्नेछौ। तपाईँ जहाँ हुनुहुन्छ मसँगै शान्त भएर रहनुहोस्। तपाईँको सबै अवस्थाहरू प्रभु यीशुको नाउँमा परमेश्वर पितालाई राख्नुहोस्। उहाँ तपाईँ र मेरो कुरा सुन्न एकदमै तयार हुनुहुन्छ। सर्वोच्चमा विराजमान हुने परमेश्वर पिता, तपाईँलाई धन्यवाद, स्तुति, महिमा, प्रशंसा गर्दछौ। प्रभु, तपाईँको नाउँ अति उच्च छ, तपाईँको नाउँ महान छ। प्रभु, तपाईँ बाटो, सत्य र जीवन तपाईँ हुनुहुन्छ, संसारको ज्योति तपाईँ हुनुहुन्छ। प्रभु, आजको यो दिनमा, यो सफल यात्रा कार्यक्रममा म आफै अनि आजको प्रवचन ल्याउनु हुने तपाईँको सेवक अनि साथै श्रोताहरूलाई पनि तपाईँले प्रशस्त मात्रामा आशिष दिनुहोस्। प्रभु, आजको यो कार्यक्रम अनि प्रभु सबै अवस्थामा सबै समयमा तपाईँ प्रभुले आफ्नो महिमा लिनुहोस्। हामी सबैलाई शान्ति, आनन्द, रमाहट, खुसी दिनुहोस्। प्रभु, धन्यवाद तपाईँलाई सबै कुराको लागि। हाम्रो प्रार्थना सुन्नुभएको लागि तपाईँलाई धन्यवाद दिन्छौ। आशिष दिनुहोस्। सबै बिन्ती, प्रार्थना, धन्यवाद, स्तुति चढाउँछौ प्यारो यीशु प्रभुको नाउँमा, आमेन। आदरणीय श्रोता, आज हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको सन्देश सुन्नेछौ। राजाको सन्देश ल्याउँदै हुनुहुन्छ सारा मण्डलीका पास्टर कर्ण रोका, र यो समय अब म आजका प्रवचनकर्ता कर्ण रोकालाई दिन चाहन्छु। यहाँहरू सबै परमेश्वरको वचन सुनेर आशिषित हुनुहोस्।
1: सम्पूर्ण आदरणीय श्रोताहरूमा क्रिस्टिनानो अभिवादन, जय मसीह, साथै नमस्कार। आउनुहोस्, आज हामी परमेश्वरको वचन सुन्न गइराखेका छौं र म परमेश्वरलाई धेरै धन्यवाद दिन्छु आज फेरि यहाँहरूको अगाडि परमेश्वरको वचनको सेवा लिएर आउन पाएकोमा। हामी छोटो प्रार्थना गर्नेछौ र बाइबलले खण्ड आजको लागि हामी पढ्नेछौ, त्यसपछि प्रभुको वचनमा हामी प्रवेश गर्नेछौ। सर्वशक्तिमान जीवित परमेश्वर, हामी तपाईँलाई धन्यवाद चढाउँछौ आजको दिनको लागि, आजको समयको लागि, र विशेष गरी यो रेडियो सेट अगाडि तपाईँको जीवित वचन हामी सुन्न गइराखेका छौ। परमेश्वर वा तपाईँ हामीसँग बोल्नुहोस् र तपाईँ परमेश्वर महिमित हुनुहोस्। तपाईँको यो सम्पूर्ण वचनको भागलाई तपाईँको हातमा राख्दछौ। सुन्ने हामी सबैको हृदयका कानहरूलाई खोलिदिनुहोस् र वचन प्रचार गर्नमा आफैलाई पनि सहायता गर्नुहोस्। बिन्ती चढाउँछु येशु प्रभुको नाममा, आमेन। आदरणीय श्रोता, यहाँलाई परमेश्वरको वचनको यस श्रृंखलामा पुनः स्वागत गर्न चाहन्छु र आजको वचनको खण्ड हामी पढ्नेछौ यो रोमीको पत्र 3:9-18 पदसम्म हामी पढ्नेछौ। यहाँ लेखिएको छ, उसो भए के हामी यहुदीहरू अब अझ असल छौ त? अवश्य छैनौ, किनकि सबै मानिस यहुदी र अन्य जातिहरू दुवै पापको वशमा छन् भने मैले दोष लगाइसकेको छु। जसो लेखिएको छ, धर्मी कोही छैन, एकजना पनि छैन, बुझ्ने कोही छैन, परमेश्वरलाई खोज्ने कोही छैन, यी सबै बरालिएका छन्, तिनीहरू एकसाथ बेकाममा भएका छन्, कसैले असल गर्दैन, असल गर्ने एकजना पनि छैन, तिनीहरूका खोक्रा खुला चिहान हुन्, तिनीहरू आफ्ना जिब्राले छलका कुरा गर्छन्, सर्पको विष तिनीहरूका ओठमा छ, तिनीहरूका मुख सराप र तिता कुराले भरिएका हुन्छन्, तिनीहरूका खुट्टा रक्तपात गर्नलाई छिटा छन्, विनाश र दुर्दशा तिनीहरूको बाटोमा छन् र शान्तिको बाटो तिनीहरूले चिनेका छैनन्, तिनीहरूका आँखाको सामने परमेश्वरको भय छैन। अब हामी जान्दछौ जे जति व्यवस्थाले भन्छ, व्यवस्था मुनि हुनेहरूलाई जे नै भन्छ कि हरेक मुख चुप रहोस् र सारा संसार परमेश्वरको अघि जवाबदेही होस्। यसै कारण व्यवस्थाको कर्मले कोही प्राणी उहाँको दृष्टिमा धर्मी ठहरिने छैन, किनकि व्यवस्थाद्वारा नै पापको चेतना हुन्छ, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। यसकारण किनकि परमेश्वर एउटै हुनुहुन्छ, उहाँले खतनावाललाई तिनीहरूका विश्वासको आधारमा र खतना नभएकाहरूलाई तिनीहरूका विश्वासद्वारा धर्मी ठहराउनुहुन्छ, तब हामी यही विश्वासद्वारा व्यवस्थालाई रद्द गर्ने कदाचित होइन, बरु हामीहरू त व्यवस्थालाई कायम हो राख्दछौ, आमेन। परमेश्वर आफै धर्मी हुनुहुन्छ र येशूमा विश्वास राख्नेहरूलाई उहाँले धर्मी ठहराउनुहुन्छ भन्ने कुरा प्रमाण गर्नलाई उहाँले वर्तमान समयमा यो कुरा पूरा गर्नुभयो, आमेन। त्यो मानिस धन्यको हो जसको पापको लेखा परम प्रभुले लिनुहुन्न, आमेन। प्रिय प्रभुका जनहरू, आदरणीय श्रोताहरू, यहाँलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। आजको वचनको शीर्षक छ, परमेश्वरका पुत्र येशू ख्रीष्ट गरेको विश्वासद्वारा मानिस धर्मी ठरिन सक्छ, अर्थात् ऊ दोष मुक्त हुन सक्छ। मानिसको उद्धार गर्ने काममा परमेश्वरको कुनै एउटा ठूलो समस्या के थियो भने, पापीलाई उसको पाप माफ नगरेर उसलाई निर्दोष साबित नगरी निर्दोष ठहराउने, अर्थात् उसले एउटा पापी मानिसले गरेका सात पापहरू दोषहरू पूर्ण रूपमा क्षमा दिने परमेश्वरको निम्ति ठूलो चुनौती थियो। परमेश्वरले न्यायको मामिलामा सम्झौता गर्न सक्नु भएन, अर्थात् पापलाई हल्कासँग परमेश्वर लिनु भएन, उहाँले पापलाई सिरियसली लिनुभयो, गम्भीरतापूर्वक लिनुभयो। यसकारण परमेश्वरले एउटा मानिसमा भएको पापको दोषबाट पूर्ण रूपमा मुक्ति र उद्धार गर्नको लागि परमेश्वरले ठूलो योजना गर्नुभयो। अनि त्यो योजना चाहिँ हो उहाँको एकलौटे पुत्र प्रभु येशु ख्रिस्टलाई यो संसारमा उहाँले पठाउनु भयो। कानून र न्याय अनुसार प्रत्येक पापको निम्ति मृत्युदण्ड अनिवार्य हुन्छ, यो त हामी सबैलाई थाहा छ। यदि कसैले बदमास गरेको छ, कुनै गैर कानूनी काम गरेको छ भने उसलाई त्यसको सजाय हुन्छ। मान्छेले यति हुन्छ कि मृत्युदण्डसम्मको सजाय भोग्नु पर्छ। यिजकेलको पुस्तक 18 अध्यायको 4 पदमा हामीले पढ्यो भने धर्मशास्त्र बाइबलले के बताउँछ भने, जुन प्राणीले पाप गर्छ त्यही मर्छ, जसले अमिलो खान्छ उसैको दाँत कुडिन्छ भने चाहिँ पुरानो नियममा चाहिँ जुन प्राणीले पाप गर्छ त्यो मर्छ, त्यस्तै गरेर मानिसहरू जाति पनि पापमा परेकाले पापले चाहिँ मान्छेलाई मृत्यु दिइराखेको थियो। मानिस एक दिन मर्छ, मृत्यु हुन्छ। परमेश्वरको करुणा र प्रेमको खातिर दोषीलाई बचाउन चाहिँ परमेश्वर एकदमै इच्छुक हुनुहुन्थ्यो, लालायित हुनुहुन्थ्यो। मानिसलाई मृत्यु परेको छ, मान्छे चिन्तित छ, मान्छे शोकमा छ, मान्छे चाहिँ निराशमा छ, मान्छेमा कुनै आशा छैन। यसकारण त्यो सम्पूर्ण कुराबाट परमेश्वरले मानिसलाई बचाउने इच्छा गर्नुभयो। आदरणीय श्रोता, हामी हाम्रै कामले हाम्रो आफ्नै प्रयासले हामी धर्मी ठरिन सक्दैनौ। मानिसको न्यायालयमा न्यायकर्ताले धर्मीलाई निर्दोष साबित गर्छ तथा दुष्टलाई अपराधी घोषणा गर्छ। व्यवस्थाको पत्र 25:1 के भन्छ भने, तब तिनीहरूले धर्मी मानिसलाई निर्दोष साबित गर्नेछन् अनि दुष्टलाई अपराधी घोषणा गर्नेछन्। परमेश्वरले दोषीलाई निर्दोष साबित गर्न इन्कार गर्नुहुन्छ। प्रस्थान 23:7 पदमा लेखिएको छ, दुष्टलाई म कहिले निर्दोष ठहराउने छैन। आदरणीय श्रोता, परमेश्वरले दुष्टलाई दुष्ट नै भन्नुहुन्छ, दोषीलाई दोषी नै भन्नुहुन्छ, त्यतिकै उहाँले चित्तलाई असल भन्नुहुन्न। परमेश्वरले न्यायलाई विकृत बनाउने मानव न्यायकर्तामाथि न्याय गर्नुहुनेछ। यसायाको पुस्तक 5:22-23 पदमा यसरी लेखिएको छ, धिक्कार तिनीहरूलाई जसले घुस लिएर दुष्टहरूलाई निर्दोष ठहराउँछन्। हामी यहाँनिर देख्न पाउँछौ आदरणीय श्रोता कि निर्दोषहरूलाई चाहिँ दोषी ठहराउँछ। संसारमा यस्तो चलन छ, तर परमेश्वर यी कुरालाई घृणा गर्नुहुन्छ। लुकाको सुसमाचार 6:15 पदले भन्छ, फरिसीहरूले आफैलाई परमेश्वरका अघि निर्दोष साबित गर्दा येशूले तिनीहरूलाई रद्द गर्नुहुन्छ। हामीलाई थाहा छ प्रभु येशू ख्रीष्टको समयमा पनि फरिसीहरूले आफूलाई निर्दोष र परमेश्वरका मानिस र उहाँको नजिक बस्ने भनेर आफूलाई दावी गर्थे, तर परमेश्वरले उनीहरूलाई रद्द गर्नुभयो। रोमी 2:13 पदमा भएको व्यवस्थाले भन्छ, तर व्यवस्था पालन गर्नेहरू धर्मी ठहरिनेछ। अनि व्यवस्था पालन गरेर पुरानो नियममा मान्छे धर्मी ठहरिने व्यवस्था गरिएको थियो, तर नयाँ नियममा त्यस्तो छैन। तर त्रियक परमेश्वर अघि रहेको प्रश्न चाहिँ के थियो भन्दा, कुन मानिसले व्यवस्थालाई सिधुतासित पालन गर्न सक्छ र? अब नयाँ करारमा भर्खरै हामीले पढेको रोमीको पुस्तक 3 अध्यायमा चाहिँ कसले व्यवस्थालाई 100% पूर्ण रूपमा सिद्धतासँग पालन गर्न सक्छ? सक्दैन। उसले चाहिँ 900 व्यवस्था पालन गरेर एउटा मात्रै ऊ चुक्यो भने उसको सारा 900 असल काम चाहिँ फेरि दोषपूर्ण हुन्छ। यसकारण परमेश्वरले त्यो दोषपूर्ण मानवलाई, त्यो चाहिँ दोषी मानिसलाई परमेश्वरले बचाउने इच्छा गर्नुभयो। रोमी 3:23 भन्छ, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमा रहित हुन गएका छन्, अर्थात् परमेश्वरसँग पुग्न सकेका छैनन्। अथवा परमेश्वरले जुन उद्देश्य राखेर अदनको बगैँचामा मानिसलाई सृष्टि गर्नुभयो, त्यो सृष्टिको त्यो मापदण्डमा, त्यो सृष्टिको इच्छामा, त्यो परमेश्वरले बनाउनु भएको पहिलो मानव आदम र हवाको त्यो लेभलमा आजको मानिसहरू पुग्न सक्दैनन्। किनकि ती मानिसहरू चाहिँ पापले गर्दा परमेश्वरदेखि अलग छन्। आदरणीय श्रोता, त्यसको समाधान परमेश्वरले गर्नुभयो। त्यसकारण एउटा मानिस पापमा छ, एउटा मानिस अधर्ममा छ, एउटा मानिस दोषी छ, किनकि उसले परमेश्वरको त्यो महान वचनलाई उल्लङ्घन गरेको छ। काम यति जटिल थियो कि परमेश्वरको असीम बुद्धि र अनुग्रहले मात्र यो समस्यालाई, अर्थात् दोषपूर्ण समस्यालाई, मानिसभित्र भएको अपराधलाई, दुष्टतालाई सुल्झाउन सक्ने थियो। त्यसकारण त्यही समाधानको लागि परमेश्वरले एउटा नयाँ योजना बनाउनु भयो, जुन योजनाद्वारा आज मानिस विश्वास गर्छन् भने, यदि मानिसले त्यो कुरालाई आफ्नो हृदयमा स्वीकार गर्छन् भने उनीहरू धर्मी ठरिन सक्छन्, दोष मुक्त हुन सक्छन्। त्यो चाहिँ हो व्यवस्था अनुसार शुद्धताको जीवन जिउनलाई येशू मानिस आफै अघि सर्नु। येशू ख्रीष्ट चाहिँ मानिस बन्नको लागि अगाडि सर्नु को सर्छ होइन, दुःख कसले उठाउन चाहन्छ? सबैलाई सुख मनपर्छ, सबैलाई राम्रो कुरा मनपर्छ, सजिलो कुरा मनपर्छ, तर प्रभु येशू ख्रीष्टले चाहिँ दुःखलाई रोज्नु भयो। उहाँले त्यो शुद्धताको कुरा हाम्रो जीवनमा ल्याउनको लागि, मानव जातिको जीवनमा ल्याउनको लागि उहाँ मानिसको दुःखको जीवन, मानव जीवन त दुःखको जीवन हो, पीडाको जीवन हो, चिन्ताको जीवन हो। हेर्नुहोस् आजभोलि मान्छेहरूसँग करोडौं पैसा छ, लाखौं पैसा छ, सुख सुविधा छ, सबै कुरा छ, तैपनि मानिसभित्र शान्ति छैन, मानिसभित्र आशा छैन, मान्छेभित्र सन्तुष्टि छैन। किन? मानिस चाहिँ दोष मुक्त हुन सकेको छैन। यसरी धार्मिकता हासिल गरेर विश्वासीहरूलाई त्यो उपहारको रूपमा दिनु चाहिँ उहाँले आफैलाई स्वयं सेवकको रूपमा, सर्भेन्टको रूपमा यो संसारमा पठाउनु भयो अथवा आउनु भयो येशू ख्रीष्ट। त्यसकारण परमेश्वरको समाधान चाहिँ एउटा मान्छेलाई धर्मी बनाउनु, एउटा मान्छेलाई दोष मुक्त बनाउनु हो। आदरणीय श्रोता, यदि तपाईँ र म पनि दोष मुक्त हुन चाहन्छौ, धर्मी ठलिन चाहन्छौ भने प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नुपर्छ। अब दोष मुक्तको कुरा आउँछ। दोष मुक्त, दोष भनेको कुनै पनि कुराको तपाईँ र मलाई आक्षेप लाग्नु, कुनै पनि कुराको दाग लाग्नु, बाइबलमा लेखेको छ त्योबाट हामी मुक्त हुनुपर्छ। त्यसको लागि परमेश्वरले सुन्दर योजना राखिदिनु भएको छ, समाधान राखिदिनु भएको छ। दोष मुक्त हुनु भनेको चाहिँ परमेश्वरको अघि धर्मी ठहरिनु हो। पापीले येशूको धार्मिकतालाई ओढ्छ, एकजना पापी मानिसले येशूको धार्मिकतालाई ओढ्छ र परमेश्वरले उसलाई ख्रीष्टको धार्मिकतामा सिद्ध देख्नुहुन्छ। हालेलुया! परमेश्वरले उसलाई ख्रीष्टको धार्मिकतामा सिद्ध देख्नुहुन्छ। कति राम्रो कुरा छ! दोष मुक्त भनेको चाहिँ परमेश्वरको नजरमा, ईश्वरको दृष्टिमा, सृष्टिकर्ता परमेश्वरको दृष्टिमा धर्मी ठहरिनु। तिमी ठिक छौ, तिमीमा कुनै खोट छैन, तिम्रो अपराधहरू क्षमा भएको छ, तिमी अब दोषी छैनौ, तिमी स्वतन्त्र भएका छौ, फुक्का भएका छौ भनेर परमेश्वरले भन्नुहुन्छ। यो चाहिँ हामीले येशूको धार्मिकतालाई ओढ्ने हो र ख्रीष्टको धार्मिकतामा हामी सिद्ध परमेश्वरले देख्नुहुन्छ। अब उसो परमेश्वरले मुक्तिदातामा पापीलाई धर्मी देख्नुहुन्छ। उहाँको अचम्मको व्यक्तित्वमा उल्लुक छ। कति आनन्दको कुरा साधने श्रोता, जतिसुकै पाप हामीको जीवनमा भए तापनि, जतिसुकै अधर्म, जतिसुकै दोष हामीमा भए तापनि, हामीलाई परमेश्वरले मुक्तिदातामा धर्मी देख्नुहुन्छ, यदि हामीले उहाँलाई विश्वास गर्न सक्यौं भने। दोष मुक्त गर्ने काम परमेश्वरको न्याय कार्य हो, जसद्वारा ख्रीष्टमा विश्वास गर्नेहरूलाई उहाँको आँखा अगाडि धर्मी ठहराइन्छ, सम्पूर्ण दोष दण्डबाट स्वतन्त्र गराइन्छ। आदरणीय श्रोता, तपाईँ र मलाई थाहा छ, मानिसहरू स्वतन्त्रताको लागि धेरै कुराहरू गर्छन् र हाम्रै देशमा पनि स्वतन्त्रताको लागि थुप्रै थुप्रै मानिसहरूले आफ्नो ज्यानहरू दिएका छन्, तर पनि मान्छेले साँचो स्वतन्त्रताको अनुभूति गर्न पाएका छैन। आज मानिसहरू यसरी नै पापको बन्धनमा छन्, दुष्टताको बन्धनमा छन्, अपराधिक सोच र दोषी पुना हृदयमा छन्, अशान्तिको मनमा छन्, पीडाको मनमा छन्। अनि योबाट आज मानिसलाई मुक्ति र स्वतन्त्रता चाहिएको छ। यसको लागि प्रभु येशू ख्रीष्टमाथिको विश्वासले तपाईँ र मलाई स्वतन्त्र बनाउन सक्छ। रोमीको पुस्तक 4:3 भन्छ, किनकि अब्राहमले परमेश्वरमाथि विश्वास गरे र तिनीहरूको निम्ति धार्मिकता गरियो। हामीले अघिल्लो सिरिजमा पनि हेरेका थियौं कि विश्वासद्वारा नै परमेश्वरमा हामी धर्मी ठहरिन सक्छौं। अब्राहमको पनि यहाँनिर हामी देख्दछौ, जीवनमा उनले विश्वास गरेको कारण उनीको दोषबाट चाहिँ मुक्त भएको कुरा हामी देख्छौ, धार्मिक व्यक्ति भएको कुरा हामी देख्छौ। त्यसकारण दोषमुक्तको जुन विषयवस्तु छ, तपाईँ र मैले चाहिँ ख्रीष्ट येशूमा विश्वास गरेर हामी धर्मी ठहरिन सक्छौ र हाम्रा सबै दोषहरूबाट हामीले मुक्ति पाउन सक्छौ। किनभने पवित्र र धर्मी परमेश्वरका निम्ति पाप क्षमा दिनु सानो कुरा होइन। सत्य के हो भन्ने, परमेश्वर क्षमा दिन अनि अधर्मलाई धोई सफा गर्नुमा आनन्दित हुनुहुन्छ। हालेलुया! परमेश्वरले मानव जातिको लागि सधैँभरि असल सोच राख्नुहुन्छ। मान्छेलाई सुख, शान्ति, आनन्द, खुशी, मिलाप, प्रेम, सद्भावमा जिएको उहाँ देख्न चाहनुहुन्छ। परमेश्वर जुन कुरामा खुसी हुनुहुन्छ, तपाईँ र मैले त्यो कुरालाई जब अँगाल्न सक्छौ, त्यो कुरालाई जब हामी पछ्याउन सक्छौ भने हाम्रो जीवनमा धार्मिकताले राज्य गर्नेछ। परमेश्वरको वचन मिकाको पुस्तक 7:18-19 भन्छ, तपाईँ जस्तो परमेश्वर को छ र जसले अधर्म क्षमा गर्नुहुन्छ, आफ्नो निज धनको बाँकी रहेकाहरूको अपराध छोडिदिनुहुन्छ, उहाँले आफ्नो रिस सधैँसम्मलाई राखी छोड्नुहुन्न किनकि उहाँ दया गर्न रुचाउनुहुन्छ। उहाँले फर्केर हामीलाई चिठाउनुहुन्छ, उहाँले अपराधलाई कुल्चनुहुन्छ, तपाईँले तिनीहरूका सबै पाप समुद्रको गहिराईमा फालिदिनुहुन्छ। हालेलुया। आदरणीय श्रोता, तपाईँ र ममा भएका दोषहरूलाई, तपाईँ र ममा भएका पापहरूलाई आज फ्याँक्ने व्यक्ति हामीलाई चाहिएको छ, अनि उहाँ हुनुहुन्छ परमेश्वरका एकमात्र पुत्र जीवित येशु ख्रिस्ट। उहाँको वचनले भन्दछ, उहाँले समुद्रको गहिराईमा ती सबै दोषहरूलाई पापहरूलाई फालिदिनुहुन्छ, अनि हामी पक्का हुन्छ। दोषमुक्त हुँदा हाम्रो सबै पापहरूको क्षमा हुन्छ, अनि तिनका दोष र दण्ड हटाइन्छन्। हालेलुया। प्रिय हो, तपाईँ र मलाई कुनै कुराको दोष लागेको छ, कुनै कुराको आरोप लागेको छ, जबसम्म हामी त्योबाट मुक्त भएको कुराको हामी स्वतन्त्रताको महसुस गर्दैनौ, तबसम्म हामीलाई शान्ति चाहिँ हुँदैन। अनि आज परमेश्वरको वचनले भनिराखेको छ, तपाईँले मेरो जीवनमा जस्तो सुकै पापहरू भए तापनि उहाँले हामीलाई दोषबाट मुक्त गराउनुहुन्छ र दण्डबाट हामीलाई टाढा राख्नुहुन्छ। त्यो जस्तो खुसीको दिन कुन होला। तसर्थ परमेश्वरको वचन प्रेरितको पुस्तक हामी नयाँ करारमा गएर त्यहाँ हेर्यौँ भने पनि हामी के पाउँछौ भन्दा, प्रेरित 13:38 पदले भन्छ, यसकारण ए भाइ हो, तपाईँहरूलाई थाहा होस् कि यिनै मानिसहरूद्वारा पाप मोचनको समाचार तपाईँहरूलाई घोषणा गरिएको छ, र उहाँबाट नै तपाईँ विश्वास गर्नेहरू जति हरेक सबै कुरामा धार्मिक ठहरिनुहुनेछ। जुन कुरामा मोसाको व्यवस्थाबाट तपाईँहरू धार्मिक ठहरिन सक्नु भएको थिएन, पौलले यो कुराहरूलाई जोड दिएर के भन्नुहुन्छ भने, ख्रिस्ट येशू नै मानिस जातिको पाप क्षमाको लागि अन्तिम प्रायश्चितको बलिदान हुनुहुन्छ, पाप मोचनको निम्ति उहाँलाई पठाइएको हो। यसकारण जसले उहाँको बलिदानमाथि विश्वास गर्छ, जसले उहाँको धार्मिकतालाई लिने इच्छा गर्छ, त्यो मान्छे चाहिँ परमेश्वरको अगाडि धार्मिक ठहरिन्छ, अनि परमेश्वरले एक दिन सारा संसारको न्याय गर्नुहुन्छ, इन्साफ गर्नुहुन्छ। त्यतिखेर तपाईँ र म चाहिँ यदि ख्रिस्ट येशूको धार्मिकता उडेका छौँ भने हामी चाहिँ कुनै पनि दोषको हामी भागीदार बन्ने छैनौ, हामीलाई दण्ड मिल्ने छैन। पौलले यो कुराहरूलाई जोड दिएर के भन्नुहुन्छ भने, ख्रिस्ट येशू नै मानिस जातिको पाप क्षमाको लागि अन्तिम प्रायश्चितको बलिदान हुनुहुन्छ, पाप मोचनको निम्ति उहाँलाई पठाइएको हो। यसकारण जसले उहाँको बलिदानमाथि

गर्छ। ख्रिस्टको धार्मिकताको आरोपण अर्थात रोप्ने काम आज तपाईँ मेरो जीवनमा हुन्छ। प्रिय क्षमा गरिएको पापी आफ्नो पुरा दण्ड भोगी झ्यालखानबाट छुटेको त्यो कैदी जस्तो हुँदैन जो भविष्यका अरू दण्डबाट मुक्त भएकै भए तापनि आफ्नो नागरिकताको हकबाट भने वञ्चित भएको हुन्छ। कुनै पनि मान्छेले धेरै समय जेलमा बस्नु पर्यो, कुनै बदमाश काम गर्यो, कारणले गर्दाखेरि उसले जेलको सजाय भोग्यो। जब उसले त्यो पूरा गरेर जेलबाट निस्कन्छ नि ऊ स्वतन्त्र भएको हुन्छ, तर उसलाई नागरिकताको हक चाहिँ प्राप्त हुनुपर्छ अनि त्यसबाट चाहिँ उसलाई पूर्ण रूपमा उसले आफ्नो फेरि कामहरू गर्न सक्छ। येशु ख्रिस्त पनि एउटा पापी मानिसले नागरिकताको पूर्ण अधिकार प्राप्त गर्छ जब उसले चाहिँ भन्छ, हे प्रभु, म एक पापी मानिस हुँ, माथि दया गर्नुहोस्, म त तपाईँको नजिक आउन पनि योग्यको छैन, मैले धेरै पाप गरेको छु, मलाई मेरा पापहरूलाई तपाईँले बचाउनको लागि क्षमा दिनको लागि कलवरी क्रुसमा तपाईँ मर्नु भएको हो, म त्यो विश्वास गर्छु भनेर जब त्यो व्यक्तिले प्रभुलाई आफ्नो जीवन सुम्पन्छ अनि त्यो पापीले चाहिँ ख्रिस्टको नागरिकता प्राप्त गर्छ। रोमीको पुस्तक 3:22 पदले भन्छ, किनभने विश्वासद्वारा येशु ख्रिस्टमा, सुन्नुहोस् है आदरणीय श्रोता, यहाँनिर के भनेको छ भन्दा विश्वासद्वारा येशु ख्रिस्टमा विश्वास गर्ने सबैमाथि परमेश्वरको धार्मिकता प्रकट भएको छ। अरू केही गर्नु पर्दैन, यहाँनिर बताइएको छ विश्वासद्वारा नै येशु ख्रिस्टमा विश्वास गर्ने सबैमाथि, कुनै एकजना माथि होइन, पैसावाल माथि, राम्रो मान्छेमाथि, गोरो मान्छेमाथि, अग्लो मान्छेमाथि, ठुलो जातको सानो जातको कुरा गरिएको छैन, यहाँ भने सबैजनामाथि यदि परमेश्वरको धार्मिकता चाहिँ प्रकट गरिन्छ। त्यहाँ एउटै कुराको आवश्यकता हो, विश्वासद्वारा ख्रिस्ट येशूमा, जसले चाहिँ ख्रिस्टमा भएको धार्मिकता हामीमा रोपिन्छ, प्रिय हामीमा प्लान्टेड हुन्छ, हामीमा रहन्छ, त्यसले हामीलाई नयाँ प्रकारको बाटोमा डोर्याउँछ। क्षमामा शर्तहरू छन्, त्यो चाहिँ के हो भन्दाखेरि तपाईँ र मैले क्षमा गर्नलाई विश्वास गर्नुपर्छ, बिना विश्वास यो हुँदैन। पापी चिच्याउँछ कराएर, मैले कसरी यो धार्मिकता प्राप्त गर्न सक्छु भनेर, उत्तर के हुन्छ भन्दा प्रभु येशू ख्रिस्टलाई चाहिँ मुक्तिदाता र प्रभु भनी विश्वास गर्नुपर्छ। जबसम्म विश्वास गर्दैन, जबसम्म ख्रिस्टलाई स्वीकार गर्दैन, तबसम्म त्यो मान्छे पापको क्षमा हुँदैन। गलाती 6:16 के भन्छ भने, तापनि येशू ख्रिस्ट माथिको विश्वास बाहेक व्यवस्थाका कामबाट मानिस धर्मी ठहरिँदैन भन्ने जानिकन हामीले पनि विश्वासले धर्मी ठहरौला भनेर येशू ख्रिस्टमाथि विश्वास गर्यौं। व्यवस्थाको कर्मले त होइन, किनभने व्यवस्थाका कर्मबाट त कोही मानिस पनि धर्मी ठहरिन सक्दैन। आदरणीय श्रोता, कामले कर्मले हामी धर्मी ठहरिँदैन, विश्वासद्वारा स्वर्गबाट परमेश्वरले मलाई बचाउनको लागि आफ्नै एकलौटे पुत्र येशू ख्रिस्टलाई यो संसारमा मानिस भएर पठाउनु भयो, जो कलवरी क्रुसमा मेरो लागि मर्नु भयो, गाडिनु भयो अनि तेस्रो दिनमा मृत्युबाट जीवित हुनुभयो, स्वर्गमा चढिजानु भयो, एक दिन फेरि मलाई लिन आउनुहुन्छ भन्ने कुराको विश्वास जब उसले आफ्नो मनमा लिन्छ, त्यो मान्छेको उद्धार हुन्छ, त्यो मान्छे धर्मी ठहरिन्छ, त्यो मान्छे दोष मुक्त हुन्छ, त्यसको सबै पापहरू क्षमा हुन्छ। त्यसकारण रोमी 3:26 भन्छ, आफू चाहिँ न्यायी ठहरिन र येशूमाथि विश्वास गर्नेलाई धार्मिक ठहराउन यस वर्तमान समयमा उहाँले आफ्नो धार्मिकता देखाउनु भएको हो। हालेलुया। प्रियो, तपाईँ र मलाई परमेश्वरले धर्मी ठहराउन चाहनुहुन्छ, दोष मुक्त गराउन चाहनुहुन्छ। के तपाईँ तयार हुनुहुन्छ धर्मी बनिनको लागि, दोष मुक्त हुनको लागि, स्वतन्त्र पारिनको लागि, उहाँको नागरिक बन्नको लागि? आज नै तपाईँले उहाँलाई ढोका खोलेर निम्तो दिनुहोस्। रोमी 4:5 भन्छ, अनि काम नगर्ने तर अधर्मीलाई धर्मी ठहराउने माथि विश्वास गर्नेलाई चाहिँ त्यसको विश्वास धार्मिकता ठहरिन्छ। सर्वश्रेष्ठ मानिसहरू पनि विश्वासद्वारा येशूमा बचाइनु आवश्यक छ अनि दुष्ट मानिसहरू पनि त्यसरी नै दोषमुक्त गराइनु सम्भव छ। हालेलुया। मान्छेले कसैले आफूलाई ठान्छ, म धेरै धर्मी छु, म त ठुलो मान्छे हुँ, म त धेरै पढेको छु, मसँग धेरै धन सम्पत्तिहरू छ, मसँग धेरै मानिसहरू छन्, मेरो नाम छ, थुप्रै कुराहरू छ भने यदि मान्छेले भन्छ भने पनि उनलाई पनि आज विश्वासद्वारा येशूमा धर्मी ठहरिनु खाँचो छ। जसले भन्छ म त कमजोर छु, म लाचार छु, म गरिब छु, म त पापी हुँ, म अधर्मी हुँ भन्नेलाई पनि आज दोष मुक्त गराइनु सम्भव छ। कसरी? येशू ख्रिस्टमाथि विश्वास गरेर, येशू ख्रिस्टको वचनलाई हृदयमा राखेर। तसर्थ आदरणीय श्रोता, धर्मी ठहरिनु, दोष मुक्त हुनु धेरै महत्वपूर्ण छ, नत्र भने मान्छेले सधैँभरि आफूलाई दोष्याइरहन्छ, आफूलाई कहिले उसले चाहिँ एउटा स्वतन्त्र भएको महसुस गर्न सक्दैन। अनि यो दोष मुक्त हुने माध्यमहरू भनेको चाहिँ त्यहाँनिर तरिका छ, कसरी हामी हुन्छ भन्दाखेरि परमेश्वरद्वारा, अनुग्रहद्वारा।
येशू ख्रीष्टले बगाउनुभएको रगत

0: कडा र येशू ख्रिस्टले मृत्युलाई पनि जितेर बौरी उठ्नु भएको अर्थात् मृत्युलाई जित्नु भएको शक्ति पुनरुत्थानको सामर्थ्यद्वारा तपाईँ र म धर्मी ठहरिन सक्छौ। यो परमेश्वरको वचनले तपाईँ मलाई बताइराखेको छ। यसकारण जब तपाईँ र म धर्मी ठहरिन्छौ अथवा दोष मुक्त हुन्छौ, हाम्रो जीवनमा के कुराहरू प्रतिफलहरू हुन्छ, के कुराहरू हाम्रो जीवनमा आशिषको रूपमा आउँछ? पहिलो कुरा चाहिँ हो शान्ति। यु विल ह्याभ अ पीस। तपाईँले शान्ति प्राप्त गर्नुहुनेछ। रोमी 5:1 भन्छ, त्यसकारण अब उहाँको प्रतिज्ञामा विश्वास गर्नेहरू, त्यसकारण अब उहाँको प्रतिज्ञामा विश्वासद्वारा हामी परमेश्वरको दृष्टिमा धर्मी ठहराइएका हुनाले हाम्रो निम्ति येशू ख्रिस्तले गर्नुभएको कामको कारणले हामी उहाँमा साँचो शान्ति प्राप्त गर्न सक्छौ। हालेलुया। आज संसारमा मान्छेलाई शान्ति चाहिएको छ। के शान्ति? विवेकको शान्ति, हृदयको शान्ति, मनको शान्ति, आत्माको शान्ति। प्रियो, यो सबै कुरा प्राप्त हुने भनेको परमेश्वरको उपस्थितिद्वारा। यसकारण त्यो त मैले प्राप्त गर्नेछु। अर्को कुरा चाहिँ हो आराधना, प्रशंसा र विन्ती पत्रको निम्ति हामी परमेश्वरको उपस्थितिमा प्रवेश पाउनेछौँ। उहाँको आराधना गर्न हामी उहाँको नजिक जान सक्छौँ, उहाँलाई हामी स्तुति प्रशंसा गर्न सक्छौँ। रोमी 5:2 भन्छ, जसद्वारा हामी स्थिर भएको यो अनुग्रहद्वारा विश्वासबाट पस्ने अधिकार पनि हामीलाई मिल्दछ। हेर्नुहोस् त, परमेश्वरको अनुग्रहमा प्रवेश मिल्छ, दोष मुक्तपनको एउटा नयाँ स्थिति हामीमा बन्छ। त्यसकारण हामी चाहिँ मानिसहरूको मात्र हामी त जीवित परमेश्वरको उपस्थिति हामी जान पाउनेछ। त्यो ढोका हाम्रो लागि खोलिनेछ, त्यो अवसर हाम्रो लागि खोलिनेछ, त्यो द्वार हाम्रो लागि खोलिनेछ। के तपाईँ त्यस्तो ठाउँमा परमेश्वरको उपस्थितिमा पस्नलाई इच्छुक हुनुहुन्न? के त्यो दोष मुक्त तपाईँ हुन चाहनुहुन्न? उहाँलाई विश्वास गर्नुहोस्। र यदि हामी परमेश्वरमा बढ्दैछौँ भने हाम्रो जीवनमा संकट पनि आउन सक्छ, तर परमेश्वरमा हामी भक्तिको जीवन जिएर उहाँमा हामी आनन्दित बन्न सक्छौँ। तसर्थ आदरणीय श्रोता, परमेश्वरको वचनलाई म अन्त गर्न भन्दा अगाडि एउटा पद पढ्नेछु। लुकाको सुसमाचार 18:13-14 पदमा लेखेको छ, येशू ख्रिस्टले भन्नुभयो, परमेश्वर म पापीमाथि दया गर्नुहोस् भनेर जुन प्रार्थना त्यहाँनिर दोहोऱ्याइएको छ, यसले चाहिँ आज तपाईँ र मैले आफ्नो हृदयबाट आफैले नै भन्नुपर्छ, हे परमेश्वर म पापीमाथि दया गर्नुहोस्, अनि परमेश्वरले तपाईँ मलाई धर्मी ठहराउनुहुन्छ, तपाईँ मलाई दोष मुक्त गर्नुहुन्छ। के तपाईँ आज आफूलाई परमेश्वरको अगाडि दिल खोलेर भन्न सक्नुहुन्छ, हे परमेश्वर म त एक पापी मानिस हुँ, म माथि दया गर्नुहोस्, म माथि कृपा गर्नुहोस् र मलाई पनि तपाईँले चाहे जस्तै धर्मी व्यक्ति बनाउनुहोस्, म धर्मी भएर तपाईँ प्रभुको महिमा गर्न चाहन्छु। आदरणीय श्रोता, यहाँहरू सबैलाई परमेश्वरले उहाँको राज्यभित्र धार्मिकता सहित स्वीकार गर्न सक्नु भएको होस्, विश्वासद्वारा तपाईँ येशूलाई ग्रहण गर्नुहोस्। यति भन्दै परमेश्वरको वचनले यहाँहरू सबैलाई प्रशस्त आशिष दियोस् भनिकन बिदा हुन चाहन्छु। यहाँहरू सबैलाई जय मसीह, नमस्कार।
1: आदरणीय श्रोता, हाम्रो निर्धारित समय पनि हामीले कार्यक्रम सुन्दा सुन्दै सकिन लागेको खबर मिलेको छ। यतिन्जेलसम्म यहाँहरूले कार्यक्रम सफल यात्रा धैर्यपूर्वक सुन्नु भएको लागि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। आजको परमेश्वरको सन्देश ल्याउनु हुने पास्टर कर्ण रोकालाई पनि हृदयदेखि नै धन्यवाद दिँदै, तपाईँहरूको मनमा आजको सन्देशसँग सम्बन्धित, आजको कार्यक्रमसँग सम्बन्धित कुनै प्रकारको जिज्ञासाहरू छन्, प्रश्नहरू छन् भने चाहिँ तपाईँले निम्न ठेगानामा हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। आजको जिज्ञासाहरूलाई सम्पर्क गर्नका लागि हाम्रो ठेगाना छ, कार्यक्रम सफल यात्रा, पोस्ट बक्स नम्बर 3304, काठमाडौँ नेपाल। हाम्रो सम्पर्क नम्बर छ 98-40-27-81-79, 98-40-27-81-79। अर्को नम्बर छ 98-41-3-99-901, 98-41-3-99-901। आदरणीय श्रोता, धन्यवाद छ यहाँहरूलाई आजको कार्यक्रममा धैर्यपूर्वक सुन्नुभएको लागि, र यस्तै आशिषमय सन्देश र भजनहरू कार्यक्रममा समावेश गरी लिएर आउने बाचाका साथ म कार्यक्रम प्रस्तुता डाक्टर तेज रोक्का यहाँहरूबाट विदा हुन्छु। यहाँहरू सबैलाई परमेश्वरले आशिष दिउन्। धन्यवाद। जय मसीह।
2: गुड न्यूज एफएम 105.1।
3: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
4: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति। कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित

मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशु ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौं। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन

0: यो समय आज फेरि म तपाईँहरूको बीचमा उपस्थित भएको छु र यो समय परमेश्वरले मलाई उहाँको जीवित वचन बोल्न सहायता गर्नु भएको लागि म उहाँलाई धन्यवाद दिन चाहन्छु र आज पनि परमेश्वरले तपाईँ सबैलाई जसले यो कार्यक्रम सुन्दै हुनुहुन्छ उहाँको वचनद्वारा तपाईँको हृदयमा आशिष दिनुहुनेछ म पूर्ण रूपमा विश्वस्त छु। आज हामी अरू बेलामा पनि अध्ययन गर्दै आएको बाइबल खण्ड यहुन्नाको सुसमाचारको पुस्तकबाट विचार गर्नेछौ। आजको हाम्रो बाइबल खण्ड हुनेछ यहुन्नाको सुसमाचार 14:1-3। यहाँ यसरी तपाईँले पढ्न सक्नुहुन्छ, तिनीहरूका हृदय व्याकुल नहोस्, तिमीहरू परमेश्वरमाथि विश्वास गर्दछौ, म माथि पनि विश्वास गर। मेरा पिताको घरमा बस्ने ठाउँहरू धेरै छन्, त्यसो नभए के म तिमीहरूलाई भन्ने थिएँ र कि तिमीहरूका निम्ति ठाउँ तयार पार्न म गइरहेछु। अनि गएर मैले तिमीहरूका निम्ति ठाउँ तयार पारेपछि म फेरि आउनेछु र तिमीहरूलाई म कहाँ लैजानेछु र त्यहाँ तिमीहरू पनि हुनेछौ। 11 प्रेरितहरूको हृदय अति व्याकुल भएको थियो। शुरूको पहिलो पदले यो कुरा हामीलाई जाहेर गर्दछ, हामीलाई बताउँदछ, तिनीहरूको हृदय व्याकुल भएको थियो। विभिन्न कुराहरूले गर्दा तिनीहरूको हृदय विचलित भएको थियो, किनकि तिनीहरू मध्ये एकजनाले उहाँलाई धोका दिन लागेका थिए। यहुदा, जसले येशूलाई पूर्ण रूपले 3.5 वर्षसम्म पछ्याएका थिए र कसैले पनि विश्वास गरेका थिएनन् कि ऊ एक विश्वासघाती अर्थात धोकेबाज हो भनेर। येशू प्रभुको अन्तिम भोजमा उहाँले तिनीहरूलाई भन्नुभयो, साँच्चै म तिमीलाई भन्दछु, तिमीहरू मध्ये एकजनाले मलाई पक्राइदिनेछ। तिनीहरू एक अर्कालाई हेराहेर गरे र चकित भए। तब पत्रुसले उहाँलाई सोधे, प्रभु के त्यो म हुँ, अर्थात को हो त्यो धोकेबाज? तिनीहरू धोकेबाजको विषयमा लिएर व्याकुल भएका थिए। तिनीहरूको अनुहारमा ज्योति थिएन, तिनीहरू सबै खिन्न भएका थिए। तिनी आफ्नो प्रभुका अघि चिन्तित भएका थिए। प्रभु येशूले उद्घोष गर्नु भएको कुरालाई हामी विचार गरौं, त्यही कुरालाई लिएर चेलाहरू विचलित भएका छन्। यिनीहरू मध्ये पत्रुस, जसले प्रभु येशूलाई 3 पल्टसम्म अस्वीकार गरेका थिए, उनी सबैभन्दा बढी चिन्तित देखिन्थे। जब प्रभुले तिनलाई भन्नुभयो, आज राति मेरो कारणले तिमीहरू पछि हटिजानेछौ, मत्ती 26:33 पत्रुसले जवाब दिए, तपाईँको कारणले सबैजना पछि हटे तापनि म कहिल्यै पछि हट्ने छैन प्रभु। उहाँले तिनीहरूको हृदयको कमजोर अवस्थालाई देख्नुभयो, उहाँले थाहा पाउनुभयो तिनीहरूले उहाँलाई छोडी जानेछन्, तिनीहरूले उहाँलाई इन्कार गर्नेछन्, तिनीहरूले आफ्नो हृदय व्याकुल हुनुको कारण प्रभुले थाहा पाउनुभयो। प्रभुले तिनीहरूको उहाँ प्रति देखाउनको लागेको धोकेवाजको कारण प्रभुले प्रकट गर्नुभयो। अर्को कुराले पनि तिनीहरूलाई व्याकुल बनाएको छ। येशूले यहुन्ना 13:33 भन्नुभयो, हे साना बालक हो, अब केही बेर मात्र म तिमीहरूसँग रहनेछु। धेरै पल्ट तिनीहरूलाई येशूले भन्नुभयो, म माथि लगिनेछु, म माथि उठाइनेछु, तिमीहरू चाहिँ यहाँ नै रहिरहनेछौ, संसारमा रहिरहनेछौ। यस कुराले चेलाहरूलाई व्याकुल बनायो। यी सबै कुरा तिनीहरूको समझमा बस्न सकेन, तिनीहरूले उहाँको वचनलाई बुझ्न सकेनन्। तिनीहरूसँग प्रभु येशूले बिताउने समय थोरै थियो, तसर्थ उहाँले तिनीहरूलाई भन्नुभयो, अब केही बेर मात्र म तिमीहरूसँग रहनेछु। केही बेर भन्ने शब्दले थोरै समयलाई जनाउँदछ। प्रिय मित्र, येशूको शारीरिक बाहिरी गमनले चेलाहरूको हृदयलाई व्याकुल बनाएको छ, यसले गर्दा तिनीहरूलाई अति नै चिन्तित बनाएको छ, उनीहरूलाई विचलित बनाएको छ। उहाँ चेलाहरूसित 3.5 वर्षसम्म बसिसक्नु भएको थियो। तिनीहरूले सबै थोकहरू छाडेर उहाँको पछि लागेका थिए। तिनीहरूका प्रभु तिनीहरूबाट अलग हुनुहुँदै थियो अब, यस कारणले उनको हृदयमा शान्ति थिएन। यो सबै कुरो येशूले जान्नुभयो, उहाँले हाम्रो हृदयमा भएका सबै कुरालाई जान्नुहुन्छ। उहाँले गजबको उत्साहको वचन तिनीहरूलाई भन्नुभयो, हामीले देखिरहेका छौ, तिमीहरूको हृदय विचलित नहोस्। उहाँले तिनीहरूलाई अर्को कुरा पनि बताउनुभयो, मेरा पिताको घरमा धेरै बस्ने ठाउँहरू छन्। उहाँको पिताको घर कहाँ थियो? उहाँको पिताको घर स्वर्गमा हो। उहाँले यही कुरा बुझाउन तिनीहरूलाई चाहनुहुन्थ्यो। उहाँले तिनीहरूको आत्माको निम्ति उत्साहको वचन दिनुभयो। तिनीहरूको हृदयमा शोक, दुःख, कष्ट र पीड़ा थियो, यसैले उहाँले तिनीहरूको हृदयलाई प्रसन्न पार्न यी कुराहरू बताउँदै हुनुहुन्थ्यो। उहाँले तिनीहरूलाई बुझाउनुभयो कि यो संसारमा रहने उहाँको समय एकदमै थोरै थियो। उहाँ जहाँबाट आउनु भएको थियो त्यही फेरि फर्काउँदै हुनुहुन्थ्यो। स्वर्ग उहाँको वास्तविक वासस्थान हो। प्रभु येशू स्वर्गबाट मानव जातिहरूलाई उद्धार गर्न पापबाट छुटकारा दिन आउनु भएको थियो। स्वर्ग अनुग्रहबाट बचाइएकाहरूका निम्ति पनि हो। जसले प्रभु येशूलाई आफ्नो प्रभु र मुक्तिदाता भनी स्वीकार गर्दछ भने ऊ स्वर्गको निम्ति योग्य हुनेछ। उसको मृत्यु पश्चात उसले स्वर्ग देख्नेछ, अर्थात स्वर्ग जानेछ। यो नै पापी मानिसहरूको निम्ति ख्रिस्टको अनुग्रहद्वारा बचाइएका मानिसहरूको लागि अन्तिम गन्तव्य स्थान हुनेछ। यो हाम्रो आशा हो, अर्थात स्वर्ग हाम्रो आशा हो। स्वर्गमा सबैजना प्रवेश गर्न सक्दैनन्, तर येशूमा विश्वास गर्ने मानिस मात्रै स्वर्गमा जान सक्छ। यदि तपाईँले ख्रिस्टमा विश्वास गर्नुभयो भने तपाईँ अवश्य पनि स्वर्गमा जानुहुनेछ। यो हाम्रो महिमित आशा हो र यसैमा हामीले विश्वास गरेका छौं। उहाँले तिनीहरूलाई भन्नुभयो, म जहाँ जान्छु त्यो तिमीहरू जान्दछौ र तिमीहरू बाटो चिन्दछौ। हामी स्वर्गमा पश्चाताप नगरिकन जान सक्दैनौ। स्वर्गमा हामी येशूमा विश्वास गरेर मात्र जान सक्छौ। स्वर्ग हाम्रो घर हो, तर हामी स्वर्ग देख्न सक्दैनौ। हामीले कहिल्यै स्वर्गमा प्रवेश गर्न सक्दैनौ जबसम्म हामी येशूलाई विश्वास गर्दैनौ। प्रिय मित्र, स्वर्गको परिभाषा उहाँले दुई पदमा दिनुभएको छ, मेरा पिताको घरमा धेरै बस्ने ठाउँहरू छन्। उहाँले दिनुभएको स्वर्गको वर्णन यही हो। उहाँले स्वर्गको परिभाषा मात्र दिनुभएन, तर नरकको समेत परिभाषा दिनुभयो। नरक चाहिँ शैतानको वास स्थान हो। यो एक अटल कुण्ड हो। स्वर्ग एक सुन्दर ठाउँ हो, यसको महिमा वर्णन गर्न सकिँदैन। यो परमेश्वरको वास्तविक वास स्थान हो, जहाँ उहाँ वास गर्नुहुन्छ। यो अति पवित्र ठाउँ हो। यो ठाउँमा कुनै पाप प्रवेश गर्न सक्दैन। बाइबलमा स्वर्गको विषयमा धेरै पल्ट उल्लेख गरिएको छ। हामीले स्वर्गको बारेमा उत्तम वर्णन हिब्रू 11 अध्यायको 16 पदमा देख्न सक्छौ। तिनीहरू अझ उत्तम देश अर्थात एक स्वर्गीय देशको इच्छा गर्दछन्। स्वर्गलाई हामीले पृथ्वीमा भएको कुनै पनि कुरा अर्थात कुनै पनि देश सहरसित बाँच्न सक्दैनौ। यो अति महिमित ठाउँ हो। हामी हिब्रू 11 अध्यायको 10 पदमा पढ्न सक्छौ, एउटा जग भएको सहरको प्रतीक्षा गर्थे जसलाई बनाउने र निर्माण गर्ने परमेश्वर नै हुनुहुन्छ। स्वर्ग यस्तो सुन्दर पवित्र ठाउँ हो जसलाई हामी पृथ्वीमा भएको कुनै पनि सुन्दर सहरसित तुलना गर्न सक्दैनौ। यो अतुलनीय परमेश्वरको वासस्थान हो। पत्रुसले दोस्रो पत्रुसको पुस्तक 1 अध्यायको 11 पदमा यसरी भन्छन्, अनन्त राज्य भनेर सम्बोधन गरेका छन्। यो परमेश्वरको राज्य हो। पत्रुसले स्वर्गलाई राज्यको रूपमा उल्लेख गरेका छन्। यो येशू प्रभुको अनन्त अनन्तको राज्य हो। लुकाको पुस्तक 23 अध्यायको 43 पदमा स्वर्गलाई स्वर्गलोक भनी उल्लेख गरिएको छ। साँच्चै म तिमीलाई भन्दछु, आजै तिमी मसित स्वर्गलोकमा हुनेछौ। दोस्रो कोरिन्थी 12 अध्यायको 3 पदमा हामीलाई यसरी भनिएको छ, स्वर्गलोक भन्ने शब्द प्रयोग गरेर उच्चारण गरिएको छ। पौलले स्वर्गलाई स्वर्गलोक भनी सम्बोधन गरेका छन्। तिनले भन्दछन्, त्यो मानिस स्वर्गलोकसम्म उचाली लगियो। तसर्थ हाम्रो बाइबलका खण्डहरूले बताउँदछ, स्वर्ग चाहिँ परमेश्वरको वासस्थान हो। यो उहाँ बास बस्ने ठाउँ अर्थात परमेश्वर बस्ने ठाउँ हो। येशूले भन्नुभयो, मेरा पिताको घर। यो संसारिक भवन अर्थात मन्दिर भन्ने शब्द प्रयोग गरिएको कुरा हो। हामी प्रभुले मन्दिरलाई शुद्ध पार्नुभएको कुरा यहुन्ना 2 अध्यायको 16 पदमा पढ्न सक्छौ। येशूले भन्नुभयो, मेरा पिताको भवनलाई व्यापारको घर नतुल्याओ। परमेश्वरले यरूशलेममा आफ्ना वासस्थान खड़ा गर्नुभयो। उहाँ परमेश्वर हुनुहुन्थ्यो र यो आराधना गर्ने केन्द्रीय स्थल थियो, जहाँ परमेश्वरलाई आराधना गर्न विभिन्न ठाउँबाट मानिसहरू आउने गर्दथे र उहाँको पूजा आराधना गर्दथे। स्वर्गमा मानिसहरू जसले येशूलाई विश्वास गरेर प्रवेश गर्दछन्, तिनीहरूले उहाँलाई अनन्त कालसम्म आराधना गरिरहनेछन्। त्यहाँ परमेश्वरको आराधना अनि प्रशंसा हुँदछ। परमेश्वर सबैको केन्द्र हुनुहुन्छ। आज तपाईँले यस विषयमा गम्भीर भएर विचार गर्नुहोस्। आदरणीय श्रोता मित्र, के तपाईँ त्यहाँ जानको लागि येशूमा विश्वास गर्नुभएको छ? के तपाईँले परमेश्वरको वासस्थानसम्म उक्लने इच्छा गर्नुभएको छ? के तपाईँ त्यहाँ जान अघि यस पृथ्वीमा येशूलाई आराधना गर्नु पर्दछ भन्ने कुरा थाहा पाउनु भएको छ। उहाँले तपाईँलाई इच्छा गर्नुहुन्छ, तपाईँलाई चाहनुहुन्छ। यस पृथ्वीमा नै तपाईँले ख्रिस्ट येशूलाई विश्वास गरेर तपाईँ स्वर्ग जानको निम्ति काम गर्नु पर्दछ। यदि तपाईँले पृथ्वीमा येशूको आराधना र प्रशंसा गर्नुभएको छैन भने यो तपाईँको लागि खतरा हुन सक्छ, किनभने ख्रिस्ट येशू बिना हामी स्वर्ग जान सक्दैनौ। तसर्थ यहाँबाट अर्थात पृथ्वीबाट नै तपाईँले येशूको आराधना गर्न सिक्नुहोस् र तपाईँ स्वर्गसम्म परमेश्वरको आराधना गर्न सक्नुहुनेछ।
1: हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रीष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम आत्मिक यात्रा।
2: नमस्ते नमस्ते, दुवै हात जोडेर तपाईँलाई यस कार्यक्रममा म हार्दिक स्वागत गर्दछु। साथै पवित्र त्रिएक परमेश्वर पिता पुत्र पवित्र आत्माको नाउँमा तपाईँलाई मेरो हार्दिक अभिवादन छ। पवित्र बाइबलको हितोपदेशको वचनले हामीलाई महत्वपूर्ण कुराहरू हाम्रो प्रतिदिनको जीवनप्रति बताउँदछ। 21 अध्यायको 23 पदले यसो भन्छ, आफ्नो मुख र जिब्रो सम्हाल्नेले आफूलाई आपद विपदबाट जोगाउँछ। यो परमेश्वरको जीवित वचन हो र यसले तपाईँ र मलाई जीवन दिन्छ। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली दैनिक कार्यक्रम आत्मिक यात्रा।

मेरा आदरणीय श्रोता मित्र, म तपाईँ प्रति कृतज्ञ छु। धन्यवाद तपाईँको प्रार्थनाको निम्ति। र यसरी यो कार्यक्रम सुन्दै र आफ्ना मित्रहरूलाई बाँडचुँड गर्दै तपाईँले आफ्नो कृपा, आफ्नो प्रेम हामी प्रति प्रकट गर्नुभएको निम्ति कृपया आफ्नो प्रार्थनाका विषयहरू छन् भने मलाई सोझै लेख्न सक्नुहुनेछ। म तपाईँको निम्ति निरन्तर प्रार्थना गर्नेछु। परमेश्वरले हाम्रो माझमा अद्भुत काम गर्नुहुन्छ। परमेश्वरले हामीलाई सहायता गर्नुहुन्छ, हामीलाई आशिष दिनुहुन्छ। आउनुहोस् सधैँ आज पनि एउटा मधुर अर्थपूर्ण भजन संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार गरौं।

यी दिनहरूमा हामीले परमेश्वरको वचनबाट बोली वचनको सम्बन्धमा धेरैवटा कुराहरू हेरिरहेका छौं, सिकिरहेका छौं। म निश्चित छु कि तपाईंलाई यी सबै कुराहरूबाट आशिष मिलेको छ र तपाईंका सोच विचारहरू र बोली वचनमा निरन्तर परिवर्तनको केही चिन्हहरू देखा परिरहेका छन्। यदि यस्तै नै भइरहेको छ भने यो यस कार्यक्रमको सफलताको चिन्ह हो। परमेश्वरलाई धन्यवाद होस्। परमेश्वरको इच्छा पनि यस्तै छ कि उहाँका मानिसहरूको बोली वचन, सोच विचार, दृष्टिकोणमा परिवर्तन आओस् उहाँ चाहनुहुन्छ, र यी सबै कुराको परिवर्तन चाहिँ उहाँको वचनमा केन्द्रित भएको होस्, किनकि यी कुराहरूद्वारा, यसको दुरूपयोगद्वारा धेरै मानिसहरूको जीवन पतन भएको छ र धेरै दुःखलाग्दो परिस्थितिमा परेको छ। अब म तपाईंसित पवित्र बाइबलको सामुएलको दोस्रो पुस्तकको पहिलो अध्यायबाट एउटा घटनाको जिकिर गर्न चाहन्छु। साउल राजासित सम्बन्धित छ यो घटना। लडाई भइरहेको छ अनि त्यो लडाईमा साउल र तिनका पुत्रको मृत्यु हुन्छ। यो खबर पुर्याउन एक सिपाही दौड़ेर दाऊद राजा कहाँ जान्छन्। त्यो सिपाहीलाई साउल दाऊदको शत्रु हो भन्ने कुरा राम्ररी थाहा थियो। उसले सोचेको थियो, यदि मैले साउल राजा मरेको कुरा सबैभन्दा पहिले यदि पुर्याए भने मैले ठूलो इनाम पाउनेछु। साँच्चै उसले सबैभन्दा पहिले यो खबर राजा दाऊद कहाँ पुर्यायो। दाऊद राजाले त्यो खबर सुने। यहाँ यसरी व्याख्या गरेका छन्, यसैले म उनको छेउमै गए र मैले उनलाई मारे, किनकि उनी यति साह्रो गलिसकेका थिए कि उनी बाँच्दैनन् भनी मलाई थाहा थियो। तब मैले उनको शिरबाट शिरपेच र पाखुराबाट बाजु लिए र ती यहाँ हजुर कहाँ ल्याएको छु। यो कुरा सुनेर दाउदले आफ्नो लुगा च्याते अनि तिनीसँग भएका सबै मानिसहरूले पनि त्यसै गरे। अनि साउल, उनका छोरा जोनाथन र परमप्रभुको सेना र इजरायलका घराना लडाईमा मारिएका हुनाले तिनीहरू छाती पिटी पिटिकन रोए र साँझसम्मै उपवास बसे। तब दाउदले समाचार ल्याउने त्यस जवान मानिसलाई भने, त कहाँबाट आएको होस्? त्यसले जवाब दियो, म एक विदेशीको छोरो, एक अमालेकी हुँ। दाउदले भने, परमप्रभुको अभिषिक्त जनलाई मार्न भनी हात उठाउनु के तँलाई डर लागेन? तब तिनले आफ्ना मानिसहरूमध्येको एक जवानलाई त्यस मानिसलाई प्रहार गर्ने हुकुम गरे। यसैले त्यस मानिसले त्यसलाई हिर्काएर मार्यो, किनकि दाउदले त्यसलाई यसो भनेका थिए, तेरो रगत तेरै शिरमाथि परोस्। जब तैले भनिस् मैले परमप्रभुका अभिषिक्त जनलाई मारे, तब आफ्नै मुखले तैले आफैलाई दोषी ठहराइस्। अरे, किन यसो गरेको? त्यो सिपाहीले त, त्यो मानिसले त राम्रै खबर ल्याएको थियो। उसको गल्ती के थियो? के दाउद त्यो खबर सुनेर खुशी भएन? सुन्नुहोस्, म तपाईँलाई भन्दछु, त्यो व्यक्तिको अर्थात् त्यो सिपाहीको गल्ती यो थियो कि उसले त्यो खबर सुनेपछि दाउदको प्रतिक्रिया कस्तो हुनेछ भन्ने कुरा पहिलेबाट सोचेन। दाउद बदला लिने चाहने व्यक्ति हो कि होइन भन्ने कुरा पनि उसले सोच विचार गरेन। यसरी बुद्धि नपुर्याएको कारण उसको त्यस्तो अवस्था भएको थियो। ज्यान गुमाउनु पर्यो, इनाम पाउन त कता हो कता। परमेश्वरको वचनले भनेको एउटा कुरा अघि सुरुमा नै मैले तपाईँलाई बताएँ। वचनले भन्छ, आफ्नो मुख र जिब्रो सम्हाल्नेले आफूलाई आपत विपदबाट जोगाउँछ। हामीले ठिक समयमा ठिक कुराहरू बोल्नुपर्छ। मानिलिनुहोस्, तपाईँको बारेमा कसैले केही गलत कुराहरू गरेको तपाईँले सुन्नुभयो, त्यसले तपाईँलाई ठूलो मानसिक पीड़ा दियो, पक्कै पनि होइन त? तपाईँ पनि के कम, तपाईँको बहादुरी तपाईँले देखाउन चाहनुहुन्छ साथीहरूको माझमा। उसलाई पोछ्याउनको निम्ति तपाईँले पनि उसको विरूद्धमा धेरैवटा कुराहरू यता र उति फिजाइदिनुहुन्छ अहिलेको यो संचारका माध्यमहरूबाट अनि मुखैलबाट पनि। तर केही दिनपछि सत्य कुरा अगाडि आउँछ। उसले त तपाईँको विरूद्धमा त केही पनि भनेको रहेनछ,
यो बित्ता बित्तामा कसले हो त्यसै बखम बुझेर कुरा फैलाएको रहेछन्। अरे कसैले त्यो झुटो कुरा तपाईँलाई सुनाएको मात्र रहेछ। अब विचार गर्नुहोस् तपाईँलाई कस्तो लाग्छ, सोच्नुहोस् न तपाईँ कस्तो लाग्छ तपाईँलाई, तपाईँलाई दुःख लाग्छ। एउटा कथा भन्छु तपाईँलाई। एउटा साधु महात्मा थिए, तिनी ज्ञानी र बुद्धिमानी थिए, तिनका धेरै चेलाहरू थिए। तिनले जंगलमा आफ्नो आश्रम बनाएका थिए र त्यहाँ आफ्नो चेलाहरूलाई शिक्षा दिन्थे, धेरै किसिमका शिक्षा दिन्थे। तर तिनका चेलाहरूमध्ये एकजनालाई कुनै कारणवश त्यो गुरूजीसँग चाहिँ रिस उठ्यो अनि उसको मन दुख्यो। अनि उसले के गर्यो थाहा छ? गाउँमा भिक्षा लिन जाँदा उसले प्रत्येक घरमा आफ्नो गुरूको बारेमा नराम्रो नराम्रो कुराहरू सुनायो, गुरूमाथि थुप्रै कुराहरूको दोष लगायो, गाउँभरि गुरूजीको बदनाम गरिदियो। वास्तवमा ती गुरूले त्यस्तो नराम्रो काम केही पनि गरेका थिएनन्। अब एक दिन ती गुरू गाउँभरि आफ्नो बदनाम भएको कुरा थाहा पाए, उनी त दङ्गै परे। कसले त्यो गरेको रहेछ भन्ने कुरा पनि उनले थाहा पाए। गुरूले चेलालाई बोलाएर उसले त्यसो गर्नुको कारण सोधे। चेलाले आफ्नो गुरूसित क्षमा माग्यो, पश्चाताप गर्यो र त्यो बदनाम हटाउने निश्चय प्रयास गर्नेछु भनेर पनि भन्यो। गुरूले उसलाई त्यसको निम्ति एउटा काम अराउनु भयो। तिनले भने, तिमीले हाँसको प्वाख बटुल र सो गाउँमा जतिवटा घर छ वा तिमीले जुन जुन घरमा मेरो विरूद्धमा कुरा गरेका छौ अनि ती प्रत्येक घरको साँघरमा एक एकवटा प्वाख राख अनि म कहाँ आऊ। चेलाले त्यसै गर्यो, प्रत्येक घरको साँघरमा गएर प्वाख राखेर गुरू कहाँ आयो। गुरूले फेरि उसलाई भन्यो, अब जुन जुन घरको साँघरमा प्वाख राखेका छौ ती सब बटुलेर म कहाँ लिएर आऊ। चेला गयो तर एउटै पनि प्वाख उसले भेट्टाउन सकेन। हावाले उडाएर कता हो कता पुर्याएछ। ऊ फर्केर गुरू कहाँ आयो र सब कुराहरू बतायो। अब गुरूले उसलाई शिक्षा दिँदै भने, हेर उडन्ते खबर उडन्ते कुरा भनेको पनि यस्तै हुन्छ, त्यो उड्दै उड्दै उड्दै गएर चारैतिर फिजिन्छ। तिमीले अबदेखि यसो नगर है। सुन्नुभयो मेरा मित्र, हामीले बोलेका वचनहरू कहाँ कहाँ पुग्छ, अचम्मरी पुग्छ। हिजो आज त यी संसारका माध्यमहरूमा मैले अहिले बोलिरहेको कुरा सारा संसारभरि पुग्छ र मैले यदि केही गल्ती गरे व्यक्तिहरूको कुरा सुन्ने, किनभने उहाँहरूले जीवनमा धेरै कुराहरू जानिसक्नु भएको छ, बुझिसक्नु भएको छ, बोल्दाखेरि धेरै सम्हालेर बोल्नुहुन्छ होइन त। तर हामी जवान छँदा नै यी कुराहरूको सार हाम्रो जीवनमा पाउन सक्यौं भने त कति राम्रो। हाम्रो जीवन परमेश्वरको चरणमा समर्पित गर्दै आशिषित जीवनको निम्ति निरन्तर उहाँको बाटोमा लागौं। परमेश्वरले तपाईँलाई निरन्तर आशिष दिउन्। आमेन।

0: गुड न्युज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: तपाईमा ठूलो योग्यता छ। जयमसी तथा नमस्कार, म जमुना तामाङ। कार्यक्रम स्पार्क माई फेथको नयाँ संस्करण जीवनका क्षणहरूको अंक चारमा यहाँहरूलाई स्वागत छ। तपाईँको आफैले आफ्नो बारेमा कस्तो धारणा राख्नुहुन्छ? के तपाईँ परमेश्वरले तपाईँको बारेमा भन्नुभएको कुरामा विश्वास गर्नुहुन्छ, वा तपाईँको परिवार, साथीभाइ र अरू मानिसहरूले तपाईँको बारेमा के भन्छन् भन्ने कुरामा ध्यान दिनुहुन्छ? धेरै जस्तो मानिसहरूले अरूले आफ्नो बारेमा के भन्छन् भन्ने आधारमा आफ्नो बारेमा आफ्नो विचार बनाउने छनौट गर्छन्। यो एउटा ठूलो समस्या हो, किनभने मानिसहरूको विचार परमेश्वरले हाम्रो बारेमा के सोच्नुहुन्छ भन्ने भन्दा धेरै फरक हुन्छ। वास्तवमा धेरै पटक मानिसहरूले हामी प्राय बेकार र महत्वहीन छौ भन्ने सोच्छन्। हामीले उनीहरूलाई हामी आफ्नो बारेमा के विश्वास गर्छौ भन्ने कुरामा प्रभाव पार्न दिनु हुँदैन। बरु हामीले परमेश्वरले हाम्रो बारेमा के भन्नुहुन्छ भनेर सुन्न रोज्नुपर्छ। परमेश्वरले तपाईँलाई अद्भुत भन्नुहुन्छ, उहाँले तपाईँलाई महान भएको घोषणा गर्नुहुन्छ र उहाँको इच्छा यो छ कि तपाईँले क्रिस्ट येशूमा भएको तपाईँको पहिचानलाई जान्नुहोस् र बुझ्नुहोस्। दोस्रो कोरिन्थीको पुस्तक 5:21, किनकि हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौं भनेर पाप नचिन्नु हुनेलाई परमेश्वरले हाम्रा खातिर पाप बनाउनुभयो। प्रिय श्रोता, यीशु ख्रीष्टलाई आफ्नो प्रभुको रूपमा स्वीकार गर्नेहरूका लागि बाइबलले भन्छ कि तिमीहरू परमेश्वरको नजरमा धर्मी छन्। तिनीहरूका विगतका पापहरू यीशु ख्रीष्टले तिनीहरूको पापको लागि क्रुसमा बगाउनु भएको रगतले धोइएका छन्। यद्यपि तपाईँलाई क्रिस्मा वास्तवमा को हुनुहुन्छ र तपाईँले आफ्नो बारेमा के विश्वास गर्न रोज्नुहुन्छ, ती दुई पूर्ण रूपमा फरक कुरा हुन सक्छन्। केही क्रिस्चियनहरूले यीशु ख्रीष्टले आफ्नो लागि के हासिल गर्नुभयो भनेर स्वीकार गरेका छैनन्। तिनीहरू विगतमा गरेका केही पापहरूको आधारमा आफूलाई हेर्न जारी राख्छन्। यो मानसिकताले तपाईँलाई आत्मिक रूपमा पछाडि राख्छ। यसले तपाईलाई परमेश्वरले तपाईँको लागि भण्डार गर्नुभएको सबै अद्भुत चीजहरू प्राप्त गर्नबाट रोक्नेछ। हामीले परमेश्वरको अनुग्रह र दयालाई चिन्नु अत्यन्तै महत्वपूर्ण छ। अनुग्रह त्यो हो जहाँ परमेश्वरले तपाईँलाई त्यो चीज दिनुहुन्छ जुन तपाईँ प्राप्त गर्न योग्य हुनुहुन्न थियो। दया त्यो हो जहाँ परमेश्वरले तपाईँले गलत गर्नुभएको कुराको लागि तपाईँलाई दोषी ठहराउनु भएन। जब यीशु ख्रीष्ट क्रुसमा मर्नुभयो, उहाँले तपाईँको सबै विगतका पापहरूको मूल्य तिर्नुभयो। प्रिय श्रोता, आफूलाई परमेश्वरले तपाईँलाई जसरी हेर्नुहुन्छ त्यसरी नै हेर्ने छनौट गर्नुहोस्। आफूलाई त्यस्तो व्यक्तिको रूपमा हेर्नुहोस् जसको विगतका पापहरू यीशुले तपाईँको लागि क्रुसमा बगाउनु भएको रगतले पूर्ण रूपमा पखालिएका छन्। जब तपाईँ यीशु ख्रीष्टले सम्पन्न गर्नुभएको कामको कारणले तपाईसँग भएको विशाल मूल्यलाई चिन्न रोज्नुहुन्छ, तपाईँ आफ्नो शिर माथि उठाएर आफू बसेको समुदायमा हिँड्न सक्नुहुन्छ। तपाईँ आफैमा विश्वास गर्नुहुन्छ किनकि तपाईँलाई थाहा छ कि परमेश्वरले तपाईँलाई क्रिस्मा के हुनको लागि सृष्टि गर्नुभएको थियो। दोस्रो कोरिन्थीको पुस्तक 5:17, यसकारण कोही क्रिस्मा छ भने त्यो नयाँ सृष्टि हो, पुरानो बित्ति गएको छ, हेर नयाँ आएको छ। यस क्षणमा तपाईँ भित्र परमेश्वरको धार्मिकता छ, यसले तपाईँलाई धेरै मूल्यवान व्यक्ति बनाउँछ। तपाईँले गर्नुभएको कामको कारणले होइन, तर यीशुले तपाईँको लागि गर्नुभएको कामको कारणले। त्यसैले जब तपाईँ अरूसँग अन्तर्क्रिया गर्नुहुन्छ, आफ्नो बारेमा यो विश्वास गर्ने छनौट गर्नुहोस्। जब तपाईँ त्यसो गर्नुहुन्छ, तपाईँले अरूप्रति परमेश्वरको निस्वार्थ प्रेम प्रदर्शन गर्नुहुनेछ र परमेश्वरले तपाईँको बाटोमा अद्भुत मानिसहरू ल्याउनुहुनेछ ताकि तपाईँसँग तिनीहरूको मिठो र शक्तिशाली सम्बन्ध हुन सकोस्, एउटा सम्बन्ध जुन परमेश्वरको प्रेममा आधारित छ। प्रिय श्रोता, तपाईँ पूर्ण रूपमा सम्मान र माया पाउन योग्य हुनुहुन्छ। अरूले तपाईँको बारेमा के भन्छन् भन्ने कारणले होइन र तपाईँले गर्ने सबै कुरामा तपाईँ सिद्ध हुनुहुन्छ भनेर पनि होइन। हामी सधैँ गल्ती र पाप गर्नेछौ किनभने हामी हाम्रो शरीरमा कमजोर छौ। हामीलाई परमेश्वरको सामु योग्य बनाउने कुरा भनेको हाम्रो तर्फबाट येशु ख्रीष्टले सम्पन्न गर्नुभएको काम हो। सधैँ यो कुरालाई दावी गर्नुहोस्, ख्रीष्टमा तपाईँ को हुनुहुन्छ भनेर सम्झनुहोस् र परिवारका सदस्यहरू, छिमेकीहरू वा अरू कसैलाई तपाईँलाई अन्यथा भन्न नदिनुहोस्। परमेश्वरले तपाईँलाई सृष्टि गर्दा उहाँ के गर्दै हुनुहुन्थ्यो भनेर उहाँ जान्नुहुन्थ्यो र उहाँसँग तपाईँको जीवनको लागि एक महान उद्देश्य र योजना छ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
4: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टर द्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
5: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
4: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
6: के तपाईहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
7: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
6: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
7: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
6: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
7: चर्च, शोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
6: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
7: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 98514 24 1 41, 98514 24 1 41। रेस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू।
3: आशिषमय छोटहरू नमस्ते तथा जय मसीह। म जोनी एरिक्सन टाडा। आज म बाइबलको एउटा निकै कठिन लाग्ने पदलाई एउटा नयाँ र फरक दृष्टिकोणबाट बुझाउन गइरहेकी छु। हितोपदेश 20 अध्यायको 30 पद सुन्दा निकै कठोर लाग्छ। त्यहाँ भनिएको छ, मुक्का र चोटहरूले खराबी हटाउँछन् र पिटाईले भित्री मनुष्यत्व खारिन्छ। यदि तपाईँ पनि म जस्तै हुनुहुन्छ भने पहिलोपटक यो पद पढ्दा पक्कै पनि तपाईँको मन चिसो भयो होला। यो पद पढ्दा इतिहासका ती क्रूर घटनाहरू जस्तै मानिसहरूलाई यातना दिइने अदालतहरू वा बोक्सीको आरोपमा जिउँदै जलाइने घटनाहरू आँखा अगाडि आउँछन्। अथवा कम्तीमा पनि स्कूलमा हातमा लौरो लिएर कड़ा अनुहार पार्दै कक्षा कोठामा घुम्ने डरलाग्दो शिक्षकको याद आउँछ। हितोपदेशको पुस्तक बुद्धि र ईश्वरीय शिक्षाले भरिएको भए तापनि जहाँसम्म मेरो कुरा थियो, मलाई यो पद 16 शताब्दीको कुनै क्रूर नियम जस्तो लाग्थ्यो। तर अहिले आएर मेरो हृदयले हितोपदेश 20 अध्यायको 30 पदको यो सत्यलाई निकै नजिकबाट स्वीकारेको छ, किनभने मैले यसलाई आफ्नै जीवनमा अनुभव गरेकी छु। मलाई लौरोले कुट्ने कुनै क्रूर आमा बुवा हुनुहुन्थेन। यो बाइबल पदसँग मेरो कुनै अनुभव मेरो अपाङ्गता वा शारीरिक कमजोरीसँग जोड़िएको छ म स्पष्ट पार्छु। मलाई सम्झना छ, वर्षौं पहिले म ओछ्यानमा परेकी थिए र ढाडको असह्य पीड़ा भोगिरहेकी थिए। ओछ्यानमै थला परेर बस्नु कुनै रमाइलो कुरा थिएन र अलिकति सजिलो हुने गरी पल्टिनु पनि मेरो लागि ठूलो संघर्ष थियो। त्यो लामो समयसम्म ओछ्यानमा थला पर्दा मेरो आत्माले ठूलो चोट खायो, मेरो घमण्डमा ठूलो धक्का लाग्यो, किनभने मैले कतिपय काम पूरा गर्ने अन्तिम मितिहरू, जरूरी भेटघाटहरू र महत्वपूर्ण कार्यक्रमहरू रद्द गर्नु परेको थियो। मेरो कार्यालयमा सहकर्मीहरूले काम गर्नका लागि मेरो ओछ्यानको वरिपरि कुर्सीहरू तानेर बस्नु पर्दा मलाई निकै हिंता बोध हुन्थ्यो। मलाई त अझै सम्झना छ, मैले जनी र साथीहरू रेडियो कार्यक्रममा केही भागहरू त ओछ्यानमै पल्टिएर रेकर्ड गरेकी थिए। त्यो बेला निराशामा नडुब्न म आफैसँग लड़िरहेकी थिए र साँचो भन्नुपर्दा म त्यो बेला निकै निराश भएकी पनि थिए। तर परमेश्वरले मलाई भजन संग्रह 119 अध्यायको 71 पदको गहिरो अर्थ सिकाउन कर लाउँदै हुनुहुन्थ्यो, जहाँ भनिएको छ, म माथि कष्टहरू आइपरेका असलै भयो ताकि म तपाईँका विधिहरू सिक्न सकू। हो, जब तपाईँ कुनै ठूलो अपाङ्गता वा दीर्घकालीन रोगको सामना गर्नुहुन्छ तब तपाईँको भित्री जीवनले ठूलो चोट खान्छ। लामो समयसम्म ओछ्यानमा थला पर्दा वा म जस्तै पुरानो ढाड दुख्ने रोगसँग लड़िरहँदा ती कष्टहरूले तपाईँको आत्मालाई भित्रैदेखि शुद्ध पार्ने काम गरिरहेका हुन्छन्। हाम्रो फूलेको घमण्डलाई भत्काउन परमेश्वरले हाम्रो जीवनमा यस्तो चोट आउन दिनुहुन्छ। कुनै गहिरो निराशाद्वारा परमेश्वरले हाम्रो हृदयलाई घाइते बनाउनुहुन्छ। हाम्रो स्वभावमा लुकेका नराम्रा बानीहरूलाई हटाउन र हाम्रो आत्माबाट स्वार्थपनलाई निचोरेर फाल्न परमेश्वर जुनसुकै हदसम्म पनि जानुहुन्छ। हो, यस्तो हुँदा हाम्रो अहंकार धूलोमा मिल्छ, तर यो नराम्रो कुरा होइन। म आफै पनि ओछ्यानमा परेको त्यो कठिन समयबाट गुज्रिएपछि ती चोटहरूका कारण पहिले भन्दा आत्मिक रूपमा धेरै धनी र खुशी भएर निस्के। हितोपदेश 20 अध्यायको 30 पदको वास्तविक अर्थ त्यही नै हो। हाम्रो जीवनमा आउने दुःख कष्टहरूको पछाडि परमेश्वरको एउटा असल र आत्मिक उद्देश्य लुकेको हुन्छ। मेरो मित्र, परमेश्वर हातमा ठूलो लौरो लिएर तपाईँलाई चोट पुर्याउन खोज्ने कुनै कड़ा वा निष्ठुरी शासक हुनुहुन्न। उहाँ तपाईँको गल्ती खोज्दै तपाईँलाई दुःख दिन हिँड्ने परमेश्वर कति पनि हुनुहुन्न। बाइबलको परमेश्वर त एक कृपालु बुवा हुनुहुन्छ, जसले आफ्ना छोराछोरीहरूलाई देख्दा टिठ्याउनुहुन्छ र दया गर्नुहुन्छ। भजन संग्रह 103 अध्यायमा यही कुरा भनिएको छ, तर संसारका असल बुवाहरू जस्तै उहाँ पनि आफ्ना छोराछोरीको लागि सबैभन्दा उत्तम कुरा चाहनुहुन्छ। उहाँ हाम्रो हृदयबाट घमण्ड, स्वार्थ र विद्रोहीपनलाई धोएर सफा गर्न चाहनुहुन्छ। त्यसैले हिब्रू 12 अध्यायको 10 पदमा उहाँलाई बुद्धिमान परमेश्वर भनिएको छ, जसले हाम्रो भलाइको निम्ति हामीलाई अनुशासनमा राख्नुहुन्छ ताकि हामी उहाँको पवित्रतामा सहभागी हुन सकौं। मित्र, उहाँको लक्ष्य यही नै हो। तपाईँको जीवनमा उहाँले कष्ट पठाउनुको कारण नै यही हो कि तपाईँ उहाँको पवित्रतामा सहभागी हुन सक्नुहोस्। त्यसैले कृपया यदि तपाईँ कुनै लामो बिरामी वा अस्पतालको लामो दिक्क लाग्दो बसाइले गर्दा थकित र रोइरहेको महसुस गर्दै हुनुहुन्छ भने वा म जस्तै ओछ्यानमै थला पर्नु भएको छ भने हरेस नखानुहोस् र निराश नहुनुहोस्। जसले घाउ पार्नुहुन्छ उहाँ नै निको पार्ने परमेश्वर पनि हुनुहुन्छ। परमेश्वर एक असल र बुद्धिमान बुवा हुनुहुन्छ जसले तपाईँकै भलाइको लागि तपाईँलाई अनुशासनमा राख्दै हुनुहुन्छ। आउनुहोस् आज म जस्तै अय्युबले 13 अध्यायमा भनेको त्यो सुन्दर स्वीकारोक्ति हामी पनि भनौं। वहाँले मलाई मार्नु भए तापनि म वहाँमाथि आफ्नो आशा राख्नेछु। आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एण्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840 70। आशाको सन्देश नेपाल, नखु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
0: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
3: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
4: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ओहो, यो विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन हुँदा घर पर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
4: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर छँदैछ नि।
3: कहाँ छ?
4: हजुर, विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
5: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
4: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9840201996, 9840201996
5: र सरिता महर्जन 9841910094, 9841910094।
3: ओहो, भर पर्दो र विश्वासिलो क्याटरिङ त यो सालम क्याटरिङ एन्ड फुड सप्लायर्स पर रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।
6: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
7: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
6: के रे, नानी त भर्खर 17 की लागि होइन र?
7: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
6: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
7: ए हो र,
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकैछिन भाडामा उपलब्ध गराइन्छ।
1: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्। अधिक जानकारीको लागि मोबाइल 9841-6768-02 9841-6768-02
2: र 9818-2512-40 9818-2512-40

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन् वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन् वा ठाउँको अभाव भइरहेको छ वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटिन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सबैको लागि रहनेछ र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर बुद्धनगर काठमाडौँ नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छौ गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम जयमसीमा आदरणीय श्रोता कार्यक्रम जयमसी लिएर प्राविधिक मित्र सन्ध्याजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता मंगलबार तपाईँ 10 बजेदेखि 11 बजेसम्म कार्यक्रम जयमसी सुन्दै हुनुहुन्छ सुन्दै आइरहनु भएको छ र हामी विशेष गरिकन हाम्रा प्रियजनहरूलाई सम्झिन्छौ एकमुष्टमा उहाँहरूलाई न्यानो अभिवादन जयमसी व्यक्त गर्दै आइरहेको छौं र आज पनि तपाईसँग कुराकानी गर्न हामी एकदमै उत्साहित छौं र फोन गरेर साथ दिन सक्नुहुनेछ 01-47-70-754 01-47-70-754 हाम्रो टेलिफोन नम्बर रहेको छ भने 98-023-44-46 98-023-44-46 हाम्रो टेलिफोन नम्बर हाम्रो वाट्सएप नम्बर रहेको छ फोन गर्न सक्नुहुनेछ भने फोन लाइनमा कोही श्रोता आइसक्नु भएको छ उहाँलाई स्वागत गरौं हेलो जय मसी तपाईँको आवाज एकदमै सानो आइरहेको छ शोभाजी हजुर शोभाजी कस्तो हुनुहुन्छ तपाईँ आरामै हुनुहुन्छ र खुसी लाग्यो आज कार्यक्रम मार्फत तपाईँको कसलाई सम्झिन चाहनुहुन्छ एक मुष्टमा जय मसी भन्न चाहनुहुन्छ हजुर हुन्छ धेरै धेरै धन्यवाद शोभाजी खुसी लाग्यो फोन गरेर साथ दिनुभएको लागि अहिले छुटौ हामी जयमसी हजुर हाम्रो शोभा मिश्रजी हुनुहुन्थ्यो र उहाँले जयमसी अभिवादन क्षमा लिएर दिएर जानुभएको छ एउटा गीतको साथ यो समय म दिन चाहन्छु श्रोता फोन गर्दै गर्नुहोला गीतपछि उपस्थित हुने नै छु

0: निकै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यो र कार्यक्रम जय मसीह तपाईँ सुन्दै हुनुहुन्छ र फोन गरेर साथ दिन सक्नुहुनेछ आफ्ना प्रियजनहरूलाई तपाईँले एकमुष्टमा जय मसीह अभिवादन व्यक्त गर्न सक्नुहुनेछ। कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो जय मसीह पुनम म्याडम।
0: जय मसीह हाम्रो कुमार राईजी कस्तो हुनुहुन्छ तपाईँ?
1: एकदमै जाति खुसालै छु परमेश्वरको अनुग्रहले यो सुन्दर दिनहरू देख्नु पायो र परमेश्वरको सृष्टि र सबै कुरा सुन्नु पायो देख्नु पायो जीवन दिनुभयो परमेश्वरले धेरै धेरै धन्यवाद छ पहिलो स्थान परमेश्वरलाई र एकदमै हजुरहरूलाई पनि धन्यवाद अनि पहिलो स्थान अनि यो सुन्दर दिनको समयमा सबै जतिजना पुरुष एफएममा जतिजना श्रोताहरू साथीहरू हुनुहुन्छ सर गुरुआमाहरू हुनुहुन्छ है सबैलाई यो फर्स्ट बिहानीको समयमा है सबैलाई एकमुष्टमै म जय मसीह भन्न चाहन्छु है हजुर।
0: हजुर एकदमै जय मसीह छ तपाईँलाई पनि खुसी लाग्यो। हुन्छ तपाईँले आफ्नो जय मसीह अभिवादन व्यक्त गर्न सक्नुहुन्छ को कसलाई सम्झिन चाहनुहुन्छ?
1: हजुर अनि पहिलो स्थान त है अब चाहिँ हजुर अब यो प्रोग्राम चलाउनुहुने आचरण गर्नुहुने हामीलाई नै पहिलो स्थानको धन्यवाद भन्न चाहन्छु र जय मसीह भन्न चाहँदैछु है हजुर तपाईँलाई है
0: जय मसीह हजुर।
1: अनि ज्ञान म्याडमलाई पनि जय मसीह उहाँलाई पनि धन्यवाद अनि अब्राम सर दाजन सर उहाँलाई पनि जय मसीह धन्यवाद भन्न चाहन्छौँ अनि रुबेन साथीलाई पनि जय मसीह धन्यवाद छ उहाँलाई पनि अनि उहाँको परिवार सबैलाई है अनि धन्यवाद अनि भक्तजी साथीलाई पनि जय मसीह धन्यवाद भन्न चाहन्छौँ अनि धेरै दिनको समयमा आइपुग्न सक्यौँ र यसरी बात गर्नु पायौँ एकदमै धन्यवाद भन्न चाहन्छौँ सबैलाई धन्यवाद अनि फेरि अजय प्रधान मलाई पनि जय मसीह धन्यवाद अनि सिक्किमबाट नै दिप कुमार मलाई पनि म जय मसीह धन्यवाद भन्न चाहन्छु अनि टेकबहादुर कदाल साथीलाई पनि जय मसीह धन्यवाद भन्न चाहन्छु अनि हाम्रो चन्द्रमाया नानालाई पनि जय मसीह धन्यवाद भन्न चाहन्छु अनि उली शिवा बहिनीलाई पनि जय मसीह धन्यवाद भन्न चाहन्छु अनि कतिजना साथीहरूको त नाम छोडियो छुट्टियो सबैलाई म सम्झेको छु सबैलाई जय मसीह भन्न चाहन्छु र अनि हाम्रो आगामी दिनहरूमा उहाँलाई सम्झिँदै सबैलाई
0: जय मसीह भन्न चाहन्छु
1: अनि छामा अब लिनु पर्दामा है हामी संसारमा छौँ हामीले गल्तीहरू हामीले नगरिकन हामी बस्नु होसियार भनेर भनिन्छ तर कुनै कुराबाट कुनै दिन गएर फुलचुकुलहरू भइहाल्छ है है एकाअर्कामा है बोलिन्छ अनि हरेक आदान प्रदानमा है हरेक कुरामा अब हामीले कति ठाउँ हामीले होस पुर्याउन सकिँदैन हो कति ठाउँ भुलहरू हुन्छ यसको निम्ति एकदमै म उहाँहरूलाई कति चिता दुःख आयो है मन दुखायो उहाँलाई एकदमै म क्षमा माग्न चाहँदैछु उहाँलाई उहाँले त क्षमा दिनुहुन्छ भन्ने म एकदमै आशा राखेको छु र प्रभुको छोराको सबैले सम्झिनु सबैलाई सबै एउटै परिवारलाई सम्झिनु नै एकदम उचित लाग्छ मलाई चाहिँ उहाँलाई सम्झिनुहुन्छ नै होला भन्ने आशा गर्दै सबैलाई
0: धन्यवाद हजुर कुमारजी अहिलेलाई छुटौँ हामी जय मसीह। हजुर हाम्रो कुमार राईजी हुनुहुन्थ्यो यता इन्डियाबाट हामीलाई फोन गरेर साथ दिनुभएको थियो र सबैजनालाई उहाँले सम्झिनु भएर न्यानो अभिवादन जय मसीह व्यक्त गर्नुभएको छ र क्षमा लिएर लिएर जानुभएको छ। पालो तपाईँको फोन गर्न सक्नुहुनेछ र आफ्नो सम्झना जय मसीह अभिवादन कार्यक्रम मार्फत तपाईँले व्यक्त गर्न सक्नुहुनेछ। फोनलाई एकदमै खुला रहेको छ श्रोता फोन गरेर साथ दिन सक्नुहुनेछ र फोन गर्दै गर्नुहोला। एउटा गीतको साथ म यो समय तपाईँलाई फेरि पनि दिन चाहन्छु गीतपछि उपस्थित हुने नै छु।

0: गीतपछि पुनः स्वागत गर्न चाहन्छु। र कोही श्रोता फोन लाइनमा हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो,
1: जय
0: मसी, नमस्ते। हरिबोलजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: आरामै छु, परमेश्वर अनुग्रहले।
0: हजुर, आज तपाईँ कार्यक्रम मार्फत जय मसी अभिवादन व्यक्त गर्न सक्नुहुनेछ।
1: हजुर, जय मसी अभिवादन सर्वप्रथम हजुरलाई अनि टेक्निसियन मित्रलाई, संगीता रिमाल, पम्फा गोपाली, रुथ मगराती, पास्टर टेक बहादुर दाहाललाई जय मसी अभिवादन भन्न चाहन्छु, मिना मगराती, त्यसै गरी यो पुनम के अरे संगीता, चन्द्रमायाम मायाम मगर, गोपा पम्फा गोपाली, कुमार राई, अर्जुन प्रधान, अनि हरियो खर्च चर्चका टिकेनेश राजकुमार लामा, गाजलु लामा, कुमार भित्रीकोटी, उत्तम शिवाकोटी, गोविन्द आचार्य, सावित्री खड्का, अनि राजकुमार सुब्बा, अनि सुमन राई, पम्फा रोका, पम्फा गोपाली मैले भनिहालेँ, रुबेन राई, लक्ष्मी, यशु भक्त गौतम, उहाँलाई मिस गरिरहेको छु, किन हो उहाँ कुनै ट्रेनिङमा कता जाँदै भन्नुहुन्थ्यो के अरे, त्यहाँ व्यस्त भएको हो कि, लक्ष्मी बोहरा, टेकबहादुर गजाल, दिल कुमार ज्यूलाई पनि म अभिवादन जयमसी भन्न चाहन्छु, रेखा शर्मा, ज्ञानो म्याम, अनि पावल थापा, पावल दुमी राई, कुमार अब्राहम सर, अनि त्यसै गरी मैले सम्झेको यति नै हो, मैले अन्ना ज्यूलाई पनि म जयमसी अभिवादन भन्न चाहन्छु, साथसाथै रेडियोका सम्पूर्ण श्रोताहरू लगायत सबैलाई जयमसी अभिवादन भन्न चाहन्छु यो लोकप्रिय रेडियो मार्फत।
0: र क्षमा लिनुपर्ने दिनुपर्ने के छ होला हरिबोलजी?
1: क्षमा मेरो चाहिँ अलिकति आवेशमा आउने बानी छ, एउटा हतार गरेर फुर्सदमा पछताउने बानी छ, त्यो कारणले म सबैसँग क्षमा लिन चाहन्छु, मेरो त्यो हेबिट परिवर्तन होस् भन्न चाहन्छु, ज जसले मैले चित्त दुखाएको छु उहाँहरूले नै मेरो लागि प्रार्थना गरिदिउन् भन्दै क्षमा याचना गर्दछु।
0: हुन्छ, धेरै धेरै धन्यवाद। र अहिलेलाई चाहिँ छुटौँ हामी जयमसी। हजुर, हरिबोल बुढाथोकीजी हुनुहुन्थ्यो र उहाँले जयमसी अभिवादन व्यक्त गरेर जानुभएको छ, सँगसँगै क्षमा लिएर दिएर पनि जानुभएको छ। पालो तपाईँको फोन गर्न सक्नुहुनेछ र आफ्नो जयमसी अभिवादन कार्यक्रम मार्फत एक मुष्टमा व्यक्त गर्न सक्नुहुनेछ। यो समयमा हामी हाम्रा प्रियजनहरूलाई सम्झिरहेको छौं जो टाढा नजिक हुनुहुन्छ र उहाँहरूको सम्झना सहितको होइन हामी उहाँहरूलाई चाहिँ जयमसी अभिवादन व्यक्त गरिरहेको छौं। कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो,
2: जयमसी अभिवादन हाम्रो पुनम बहिनीलाई सर्वप्रथम।
0: जयमसी सुमनजी, हामी एकदमै आरामै छौ, खानपिन भइसक्यो, तपाईँ कस्तो हुनुहुन्छ?
2: म पनि ठिक ठिकै हुँदैछु, प्रभुलाई धेरै धेरै धन्यवाद, खानापिना पनि खाइसके, शारीरिक भोजन खाएर यसो आत्मिक भोजनतिर यसो लागे, यसो हाम्रो पुनम बहिनीको आवाज सुनिरहेको छु, तपाईँलाई धेरै धेरै धन्यवाद। अनि फेरि अहिले एकदमै एकदमै

0: पुर्खा रूपले सुन्नु पाइयो र अनि कुरा गर्नु पाएको छ, धेरै धेरै धन्यवाद। अनि नयाँ नौलोकै छ हाम्रो पूर्ण बहिनीको,
1: सब ठिक छ, एकदमै सबै राम्रो छ। यहाँहरूको प्रार्थनाको लागि धेरै धेरै धन्यवाद छु सुमनजी। र आज तपाईँ कसलाई सम्झिन चाहनुहुन्छ, जयमसी अभिवादन भन्न चाहनुहुन्छ?
0: अब परमेश्वरको वचनले जयमसी गर्न सिकाएको छ, अनि त्यस कारण जयमसी अभिवादनले चाहिँ परमेश्वरको महिमा गर्नु हो, परमेश्वरको नामलाई उचाल्नु हो, परमेश्वरको नामलाई पुकार्नु, परमेश्वरसँग अगाडि जानु हो। यसै कारण अनि अचेल एकदम यसो गुन्नी एफएम सुन्दाखेरि मेरो अलिक कान कमजोरी हुँदै गएको हो कि अब आँखा पनि हिजो अस्ति आँखाको प्रब्लमले पनि आँखा अपरेसन गर्नु पर्यो हल्का,
1: अनि
0: त्यही कारणले हो कि अनि अब हाम्रो श्रोताहरूको पनि आवाज अलिक खोसा खोसा खोसा गर्ने त्यति बुझिँदैन, अनि गुन्नी एफएमबाट बोलेको आवाज पनि त्यति मैले राम्रो सुनिरहेको छैन, अनि म क्षमा प्राप्त चाहन्छु। अनि विशेष गरी मैले जयमसी अभिवादन हाम्रो पूर्ण बहिनीलाई जयमसी अभिवादन, अनि यसै गरी हाम्रो सन्ध्या बहिनीलाई जयमसी अभिवादन, अनि यसरी जयमसी अभिवादन हाम्रो जानु बहिनीलाई जयमसी अभिवादन भन्न चाहन्छु, हाम्रो हिरो सर अब्राहम सरलाई जयमसी अभिवादन, हाम्रो सन्दीप भाइलाई जयमसी अभिवादन, जनास्थान गिरीलाई जयमसी अभिवादन, विजय सरलाई जयमसी अभिवादन भन्न चाहन्छु, सुनिल दास सरलाई जयमसी अभिवादन भन्न चाहन्छु, अनि मिनेमा बहिनीलाई सम्झेर म जयमसी अभिवादन, हाम्रो टार्जन गुरुङ सरलाई जयमसी अभिवादन, कुमार विष्ट सरलाई जयमसी अभिवादन, श्रीमन पाण्डेजीलाई जयमसी अभिवादन, हरिकृष्णजीलाई जयमसी अभिवादन भन्न चाहन्छु, अनि जयमसी अभिवादन हाम्रो शेख जहाज सरलाई जयमसी अभिवादन भन्न चाहन्छु, अनि जयमसी अभिवादन भन्न चाहन्छु, हाम्रो नारायण शर्माजीलाई जयमसी अभिवादन, मङ्गल मान महाजनजीलाई पनि म जयमसी अभिवादन भन्न चाहन्छु सम्झनाको साथमा, अनि यसै गरी हाम्रो विशेष गरी हाम्रो सौरभ सरलाई जयमसी अभिवादन, हाम्रो सुजन सरलाई जयमसी अभिवादन, म जयमसी अभिवादन भन्न चाहन्छु, हाम्रो मिन कुमार राई सरलाई म जयमसी अभिवादन भन्न चाहन्छु, सम्पूर्ण गुम्मी एफएम पारेवालाई म जयमसी अभिवादन भन्न चाहन्छु सम्झनाको साथमा, अनि विशेष गरी अहिले भर्खरै कन्ट्याक्ट गरेर जानु भने हाम्रो हरिबोल बुढा छोकी जस्तै लाग्यो मलाई उहाँको यस्तो आवाज सुन्दाखेरि, उहाँलाई पनि जयमसी अभिवादन, अनि विशेष गरी हाम्रो कुमार राईलाई पनि जयमसी अभिवादन, अघि आउनु भएको जस्तो लाग्यो हो कि होइन मैले अनुसारले भनिरहेको छु, अनि हाम्रो शोभा बहिनीलाई पनि जयमसी अभिवादन आएर गइसक्नु भयो, अनि यसै गरी हाम्रो अमिता बहिनीलाई जयमसी अभिवादन भन्न चाहन्छु, हाम्रो निष्पा बहिनीलाई जयमसी अभिवादन भन्न चाहन्छु, अनि जयमसी अभिवादन हाम्रो सङ्गीता रिमाजीलाई जयमसी अभिवादन, शोभा यसै गरी हाम्रो शान्ता बहिनीलाई जयमसी अभिवादन, सानो बहिनीलाई जयमसी अभिवादन, हाम्रो यसै गरी निष्पा बहिनीलाई जयमसी अभिवादन, जमुना राणाजीलाई जयमसी अभिवादन, एलिसिबाजीलाई जयमसी अभिवादन, लक्ष्मी माया बहिनीलाई जयमसी माया बहिनीलाई जयमसी अभिवादन, लक्ष्मी मगर बहिनीलाई जयमसी अभिवादन, चन्द्रमाया बहिनीलाई जयमसी अभिवादन भन्न चाहन्छु, अनि यसै गरी सम्झना स्वरूप म हरिरुक्का जीलाई जयमसी अभिवादन, हाम्रो यसै गरी शर्मिला हाम्रो शर्मिला बहिनीलाई जयमसी अभिवादन, सावित्री रोकाजीलाई जयमसी अभिवादन, यसै गरी पम्फा रोकालाई जयमसी अभिवादन, हाम्रो पम्फा गोपालीजीलाई जयमसी अभिवादन, हाम्रो हन्दा बहिनीलाई जयमसी अभिवादन, विद्या श्रेष्ठजीलाई जयमसी अभिवादन भन्न चाहन्छु, यसै गरी विशेष गरी राजु काप्रालाई जयमसी अभिवादन, जिनत काप्राजीलाई जयमसी अभिवादन, राममरी सिपाहीलाई जयमसी अभिवादन, राममरी कटलजीलाई जयमसी अभिवादन, चित्र मगरलाई जयमसी अभिवादन, सुशील मगरियाजीलाई जयमसी अभिवादन, चित्र मगरजीलाई जयमसी अभिवादन, जयमसी अभिवादन भन्न पर्दाखेरि माधव हजीलाई पनि जयमसी अभिवादन, भीम प्रजाजीलाई जयमसी अभिवादन भन्न चाहन्छु, उत्तम शिवकोटीजीलाई जयमसी अभिवादन, रुबेन राईलाई जयमसी अभिवादन, सन्तोष राईलाई जयमसी अभिवादन, आशिष राईलाई जयमसी अभिवादन, अजय राईलाई जयमसी अभिवादन भन्न चाहन्छु, शान्ति राईलाई जयमसी अभिवादन भन्न चाहन्छु, अनि सम्पूर्ण गुन्नी एफएममा भाग लिनुहुने हाम्रो अग्रजन प्रियजन हाम्रो मित्र साथीहरूलाई नक्षत्रका नाम सुमन्दरको तर्फबाट सम्झनाको सम्झना साथमा म चाहिँ मैले अनि दार्जिलिङ भन्न चाहन्छु बहिनी, अनि म तपाईँले क्षमा माग्नु पर्दाखेरि म संसारमा छु, म शरीरमा छु, कहाँ गएर म सिकिरहेको हुन्छु अनि कहाँ गएर म गिरिरहेको हुन्छु परमेश्वरको दृष्टिमा, म परमेश्वरसँग क्षमा माग्न चाहन्छु। अनि क्षमा माग्नु पर्दाखेरि अनि दुनिया एफएम सम्पूर्ण सम्पूर्ण परिवारसँग म क्षमा प्राप्त चाहन्छु बहिनी।
1: हुन्छ, धेरै धेरै धन्यवाद, एकदमै खुसी लाग्यो फोन गरेर साथ दिनुभएको लागि सुमनजी, प्रभुले धेरै आशिष दिनुभएको होस् र अहिलेलाई चाहिँ हामी सुटौं। जय मसी। हजुर, हाम्रो सुमन राईजी हुनुहुन्थ्यो र उहाँले जयमसी अभिवादन सँगसँगै क्षमा लिएर दिएर जानुभएको छ र कार्यक्रम जयमसी तपाईँ सुन्दै हुनुहुन्छ। यसरी नै आफ्ना प्रियजनहरूलाई तपाईँले सम्झिन सक्नुहुनेछ र एकमुष्टमा उहाँहरूलाई सम्झना स्वरूपको जयमसी अभिवादन व्यक्त गर्न सक्नुहुनेछ। क्षमा लिने दिने कार्यलाई पनि हामी निरन्तर कार्यक्रम मार्फत अगाडि बढ़ाइरहेको छौं, जुन चाहिँ एकदमै महत्वपूर्ण पनि छ हाम्रो व्यक्तिगत जीवनमा, अरूको लागि होइन तर आफ्नो लागि, आफ्नो शान्ति र स्वतन्त्रताको लागि भए पनि तपाईँ हामीले क्षमा लिने र दिने कार्य गर्नुपर्छ। हाम्रो हृदयको बोझहरूलाई चाहिँ हामीले हटाउनु पर्दछ र त्यसको लागि चाहिँ निश्चय हामी क्षमा लिने दिने कार्यमा अग्रसर हुनुपर्छ भन्ने कुराहरूलाई पनि हामी एकदमै प्रोत्साहन गर्छौं र फोन गरेर साथीन सक्नुहुनेछ। कोही श्रोता आइसक्नु भएको छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो, जयमसी पम्फाजी, कस्तो हुनुहुन्छ तपाईँ? एकदमै आरामै छौ पम्फाजी। र आज तपाईँको कसलाई सम्झिएर जयमसी अभिवादन भन्न चाहनुहुन्छ?
2: हजुर, मिस, म सर्वप्रथम हजुरलाई जयमसी गर्छु। दुवै हात जोडेर सम्मानको साथ, आदरको साथ सम्झना गर्दै, न्यानो अङ्गालाई फैलाउँदै हजुरलाई जयमसी टक्राउँदछु। अनि गुनिज एफएम परिवार अब्राम सरलाई जयमसी टक्राउँदछु। अनि ज्ञानी मिसलाई अब्राम ज्ञानु मिसलाई जयमसी टक्राउँदछु। अनि सुनिल सरलाई जयमसी टक्राउँदछु। ताजन गुरुङ सरलाई जयमसी टक्राउँदछु। अनि गुनिज एफएममा जो जति कार्यरत हुन्छ, सुदन घिमिरे सरलाई जमिसी टक्राउँदछु। अनि सन्ध्या मिसलाई जमिसी टक्राउँदछु। अनि विजय सरलाई जमिसी टक्राउँदछु। अनि गुनिज एफएम सुनेर नि साथीहरू, भाग लिने साथीहरू, ज जसले भाग लिएर जानुभयो, भाग लिन नसके तापनि सुनेर सहायता गर्नुहुन्छ, साथ दिनुहुन्छ, साथीहरू सबैलाई म दुवै हात जोडेर सम्मानको साथ, आदरको साथ सम्झना गर्दै म जमिसी टक्राउँदछु। अनि अनि भारतबाट सुन्नुहुन्छ, इन्डियाबाट सुन्नुहुन्छ, सिक्किमबाट सुन्नुहुन्छ, फोन गर्नुहुन्छ, उहाँहरू सबैलाई जमिसी टक्राउँदछु। अनि अनि पोखराबाट गर्नुहुन्छ, पोखराबाट सुन्नुहुन्छ साथीहरू सबैलाई जमिसी टक्राउँदछु। अनि आज नाम लिन पर्दा सुमन राई जयलाई, सुमन राई सरलाई जमिसी टक्राउँदछु। उत्तम शिवकोटी सरलाई, यीशु भक्त सरलाई, यसैया मगैया, सुशील मगैया, रुबेन राई, हरि रोका, सावित्री रोका, पम्फा गोपाली, सावित्री खड्का, सुन्तली तामाङ, सुभद्र लामा, जय लामा, राम हरि कटेल, राम हरि सिपाही, समय लोहनी, रेखा छापा कुँवर, धर्म विनोद बराल सरलाई, राम थुलुङ राई राईलाई, दुर्गा गिरीज्यूलाई, दुर्गा बस्नेतज्यूलाई, सहारा तामाङ, चन्द्रमाया मगर, माया मगर, लक्ष्मी मगर, काली राई, विद्या श्रेष्ठज्यू, अर्जुन प्रधान, सबैलाई जयमसी टक्राउँछु। सम्झनाको साथ, प्रेमको साथ, वाचा चिक्री गर्दा जयमसी टक्राउँछु। माधव विश्वकर्मा, अमिता महाजन, विश्व महाजन, छोरी महाजन, लक्ष्मी महाजन, हरिबोल बुढा थपीज्यू, कुमार राई, चित्र मगरज्यू, शिला महाजन, जमुना राणा, शोभा मिश्र, नैना थापा, बहादुर दर्नाल, संगीता रिमाल, लक्ष्मी सुन्दर, राजु काब्रा, निन बहादुर गीत, शर्मिला गौतम, दिल कुमार राई, कुशल राई, सबैलाई म एकदमै सम्झनाको साथ जमिसी टक्राउँछु। प्रेमको साथ वास्ता फिक्री गर्दै जमिसी टक्राउँछु। अर्जुन प्रधान सरलाई, सिक्किमबाट गर्नुहुन्छ अर्जुन प्रधान सर, र उहाँलाई जमिसी टक्राउँदछु सम्झनाको साथ, प्रेमको साथ। अनि जो जति भारतबाट गर्नुहुन्छ, इन्डियाबाट गर्नुहुन्छ, कुवेतबाट एकजना मिस फोन गर्नुहुन्छ, उहाँलाई एकदमै सम्झना गर्दै प्रेमको साथ म जमिसी टक्राउँदछु। अनि ज जसको नाम लिन मैले भुले, हजुरसँग क्षमा माग्दै, तपाईँ भक्तपुर मण्डल पऱ्यो, पाठशाल मण्डल पऱ्यो, सबैलाई म जमिसी टक्राउँछु।
1: हजुर, क्षमा लिनुपर्ने दिनुपर्ने केही छ होला पम्फाजी?
2: क्षमा माग्न पर्दा म गुनिज एफएम सँगै क्षमा माग्छु म बोलेर गरेका खाएर गरेका सुनेर गरेका सोचेर गरेका परमेश्वरको दृष्टिमा मैले कति भुलहरू बोल्छु कि परमेश्वरसँग क्षमा माग्छु गुणीसँग परिवारसँग क्षमा माग्छु परिवारसँग क्षमा माग्छु मेरो काम गर्ने ठाउँमा पनि क्षमा माग्छु
1: हुन्छ हस् धेरै धेरै धन्यवाद एकदमै खुसी लाग्यो पम्पाजी फोन गरेर साथ दिनुभएको लागि र अहिलेलाई चाहिँ हामी सेटौँ जय मसी हजुर हाम्रो पम्पा रोकाजी हुनुहुन्थ्यो सम्पूर्णमा न्यानो अभिवादन जय मसी व्यक्त गरेर जानुभएको छ क्षमा लिएर दिएर जानुभएको छ पालो तपाईँको फोन गर्न सक्नुहुनेछ र जय मसी अभिवादन कार्यक्रम मार्फत तपाईँले व्यक्त गरेर साथ दिन सक्नुहुनेछ र यो समयमा एउटा गीतको साथमा दिन चाहन्छु गीतपछि उपस्थित हुने नै छु

0: निकै नै सुमधुर गीत तपाईँको निम्ति राख्यौं र फोन लाइनमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो बहिनी, जय मसी बहिनी।
0: जय मसी पुनाजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: हजुर म एकदम ठिक छु, आनन्दै सन्चै छु, राम्रो छ।
0: आमेन, प्रभुलाई धन्यवाद भएको। आज तपाईँले आफ्नो जय मसी अभिवादनीय समय व्यक्त गर्न सक्नुहुनेछ।
1: हुन्छ बहिनी, परमेश्वरलाई धन्यवाद दिनुपर्छ पहिला। मलाई चाहिँ अब भन्नुमुन त जयमसी नै आउँछ मुखामा है, अरू मान्छेसँग बोल्दा नि मलाई त हतारको त जयमसी नै आउँछ। अनि ल है, म त जयमसी गरिहालेँ भन्छु, अनि त्यो गएर अनि अहिले के मुखैमा जयमसी आउँछ, प्रभुलाई धन्यवाद। अब कसरी जयमसी भनौँ, परमेश्वरसँग धन्यवाद छ। यति टाढा हामी यति टाढा भयो नि हजुरसँग फेरि भेट भएर यसरी बोल्न दिनुभएको छ, प्रभुले बनाउनु भएको छ है। यो खुसी लाग्छ, म धेरै आनन्द लाग्छ। धन्यवाद हजुरलाई, जय मसी।
0: जय मसी।
1: अनि ज्ञानु बहिनी सम्पूर्ण गुड न्युज परिवारलाई जय मसी भन्दछु, अभिवादन। अनि विशेष गरी आयुष्मान भाइले, अहिले पम्फा बहिनीले धेरै सम्झिनु भयो, कति रमाइलो लागेको मलाई। अब म त सम्झिन त हामी त को सक्छ र अनि मेरो मण्डली परिवारलाई, छोरी महर्जान अनि सुमन भाइ अनि माया मगर अनि पम्फालाई अनि पम्फा अनि चन्द्रमाया बहिनी सबैलाई नछोडिकन मैले सम्झेको साथीहरू यसो भनिहालेको, बोल्दा नि म त अलिकति आत्तिएर बोल्छु कि त्यही भएर अनि सबैलाई धेरै जय मसी भन्छु। अनि धेरै धेरै उहाँले जतिजनालाई सम्झिनु भयो म नि त्यहाँनिर पुगेर सबैलाई जय मसी अभिवादन गर्दछु, कस्तो राम्रोसँग भनेर भन्दा उहाँ सम्झिएर अनि सबैलाई जय मसी अभिवादन। अनि छोरी महाजन छु त्यही ल, अहिले फेरि उहाँलाई सम्झिरहेको छु, यता मनिकाहरू सम्पूर्ण मेरो मण्डली परिवारलाई अनि जो जति पोखराबाट गर्नुहुन्छ उहाँले नि, अनि लमजुङ पोखरा अनि के अरे गोर्खा तनहुँ आँटीताल जहाँ तरी गर्नुहुन्छ सबैलाई विश्वासीहरूले यसरी नै अगाडि बढ्नुहुन्छ, अनि परमेश्वरको अगाडि सबैलाई जय मसी अभिवादन गर्दछु म बहिनी। अनि क्षमा माग्नाले भन्दाखेरिमा चाहिँ म चाहिँ क्षमा माग्छु प्रभुसँग अनि हजुरहरूसँग, अनि म क्षमा माग्छु बोल्दा बोल्दै के कसरी बोल्छु, कता पुग्छ कुरो, कता पुग्छ कता पुग्छ, मिलाउँछु भन्दा भन्दा नि मिल्दैन कि, म त यस्तो आत्तिएर आउँछु भित्रैबाट के हो, म थक पर्छु। अनि धन्यवाद हजुरहरूलाई, म क्षमा माग्छु गुड न्युज परिवारमा, माग्नु पर्छ, त्यस्तो मन दुखाउने काम त त्यहाँ त छैन नि, तापनि माग्नु पर्छ, म सधैँ असल भन्नु हुँदैन, अनि म क्षमा माग्छु, क्षमा दिन सकौँ, जो जतिसँग मनमुटाव भएको छ सबैसँग क्षमा माग्छु, क्षमा दिन सकौँ बहिनी। धन्यवाद, गुड न्युज सुनिरहेको छु, म रमाइलो लाग्छ, आशिष भइसु ल,
0: धन्यवाद, एकदम खुसी लाग्यो पुनाजी, रहिलाई छुट्टो हामी हाम्रो पुना थापाजी हुनुहुन्थ्यो र सम्पूर्णमा उहाँले न्यानो अभिवादन जयमसी व्यक्त गर्नुभएको छ, क्षमा लिएर दिएर जानुभएको छ। र कोही श्रोता फोन लाइनमा हुनुहुन्थ्यो, उहाँ बाहिरिनु भएको जानकारी पाएको छु, केही छैन, तपाईँले हामीलाई फेरि पनि फोन गरेर साथ दिन सक्नुहुनेछ। र अर्को एउटा मिठो गीतको साथमा फेरि पनि तपाईँलाई यो समय दिन चाहन्छु।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं। कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जय मसिमी।
0: जय मसिमी, हाम्रो पम्फा गोपालीजी कस्तो हुनुहुन्छ तपाईँ?
1: म एकदम ठिक छु, हजुर कस्तो हुनुहुन्छ नि?
0: हजुर, हामी पनि एकदमै आरामै छौँ र तपाईँले आफ्नो जयमसी अभिवादन समय राख्न सक्नुहुनेछ।
1: विशेष गरी त हजुरलाई जयमसी भन्न चाहन्छु।
0: जयमसी।
1: अनि त्यहाँ फोन उठाउने सर हुनुहुन्छ, मिस हुनुहुन्छ, उहाँलाई पनि जयमसी भन्न चाहन्छु। अनि गुटुस एफएममा चलाउने सर मिस सबैलाई एकमुस साथसँग म हृदयदेखि जय मसी भन्न चाहन्छु। अनि बम्भारोका दिदीलाई नि हृदयदेखि म जय मसी भन्न चाहन्छु, उत्साहको साथ आउनुभयो। परमेश्वरलाई धन्यवाद, उहाँलाई जय मसी भन्न चाहन्छु। अनि विद्या दिदी, पुना दिदी, अनि उहाँहरूलाई पनि म जय मसी भन्न चाहन्छु। सारा तामाङ बहिनीलाई नि म जय मसी भन्न चाहन्छु। अनि सङ्गीता रिमाल दिदीलाई नि म जय मसी भन्न चाहन्छु, माया दिदीलाई, अनि लक्ष्मी मगर बहिनीलाई, चन्द्रमाया बहिनीलाई नि म जय मसी भन्न चाहन्छु, अनि रसिला वरला बहिनीलाई नि म जय मसी भन्न चाहन्छु, अनि सम्पूर्णलाई म नछुटाइकन जय मसी भन्न चाहन्छु। हाम्रो सुमन दाई पनि उत्साह साथ आएर जानुभयो, उहाँलाई पनि म जय मसी भन्न चाहन्छु। उत्तम शिवाकोटी पास्टरबालाई नि म जय मसी भन्न चाहन्छु। अनि रुबेनज्यू, हरिबल बुढा थोकी जीवलाई पनि म जय मसी भन्न चाहन्छु। अर्जुन प्रजान, राम कुमार, कुमार राई, उहाँहरूलाई पनि म जय मसी भन्न चाहन्छु। अनि रुबेनज्यूलाई पनि जय मसी भन्न चाहन्छु। हरि रोक्का, सावित्री रोक्का, सावित्री खड्का, उहाँहरूलाई पनि म जय मसी भन्न चाहन्छु। अन्नाज्यूलाई पनि म जय मसी भन्न चाहन्छु। अनि मिश्वा मर्जन, लक्ष्मी मर्जन, अमिता मर्जन, उहाँहरूलाई पनि म नछुटाइकन जय मसी भन्न चाहन्छु। अनि जमुना बहिनीलाई पनि म जय मसी भन्न चाहन्छु। अनि हाम्रो मण्डलीको पास्टरबा, पास्टरआमा, अनि सुस्मिता बहिनी, अनि विश्वासी जन सबैलाई म जय मसी भन्न चाहन्छु। अनि यो तल घर जेठाजुको परिवारलाई नि म जय मसी भन्न चाहन्छु। मेरो टोखाको बहिनी जाई सम्पूर्ण परिवारलाई नि म जय मसी भन्न चाहन्छु। सीता पाइलाको पास्टरबा, पास्टरआमा, रूपनी आमा, देवी दिदी, लालिमा दिदी, अनि पवित्र दिदी, सुशीला ठकुरी, उहाँहरूलाई पनि म नछुटाइकन सबै मण्डली परिवारलाई म जय मसी भन्न चाहन्छु। अनि भिन्नुवा मण्डलीको पास्टरबा, पास्टरआमा, जितेन्द्र भाइ, अरू सम्पूर्ण परिवारलाई नि म जय मसी भन्न चाहन्छु। अनि सम्पूर्णलाई अनि कति कुराहरू छुटेको छ। अनि नैनाज्यूलाई पनि म जय मसी भन्न चाहन्छु। अनि कुवेतबाट फोन गर्ने रुचिज्यूलाई पनि, उहाँ जहिले कार्यक्रममा भाग लिनुहुन्छ, उहाँलाई पनि म जय मसी भन्न चाहन्छु। अनि सीता नेपाली पनि उहाँ बाहिरबाट हुनुहुन्छ, उहाँलाई पनि म जय मसी। अनि पोखराबाट रूपाज्यूहरू पनि फोन गर्नुहुन्छ, उहाँलाई पनि म जय मसी भन्न चाहन्छु। अनि सम्पूर्णलाई हृदयदेखि अनि नछुटाइकन, अनि कति मैले नामहरू लिन सकेको छैन, अनि त्यहाँबाट बिर्सिएको हुन्छ, अनि त्यहाँबाट त्यस कारण सबैलाई म हृदयदेखि नछुटाइकन जय मसी भन्न चाहन्छु। अनि क्षमा माग्दा पर्दा चाहिँ परमेश्वरले क्षमा दिउन्, हेरेर बोलेर सोचेर गरेका पाप अधर्महरू भुल गल्तीहरू परमेश्वरले क्षमा दिउन्। अनि गुटुस एफएम सर मिसहरूसँग पनि म क्षमा माग्न चाहन्छु। अनि मेरो सासु आमै, मेरो छोरा छोरी, सम्दी सम्दिनी, जो जति जानुहुन्छ मण्डली परिवार सबैलाई म जय क्षमा माग्न चाहन्छु। र मेरो छोरा छोरीलाई पनि म जय मसी भन्न चाहन्छु। अनि लेलेको सम्दी सम्दिनी, मेरो छोरी ज्वाई, अनि सम्पूर्णलाई म नछुटाइकन जय मसीको साथ अनि क्षमा पनि माग्न चाहन्छु। अनि क्षमा माग्नुहुन्छ भने म क्षमा पनि दिन चाहन्छु मिस। यही हो जय मसी।
0: हुन्छ, धेरै धेरै धन्यवाद। प्रभुले धेरै आशिष दिनुभएको छ हाम्रो पम्पाजीलाई। यसलाई छुटौँ हामी, जय मसी। र हाम्रो पम्पा गोपालीजी हुनुहुन्थ्यो र श्रोता, अब चाहिँ हामी कार्यक्रमको अन्तिम अन्तिमतिर आइसकेको छौं र जे पनि कुराकानी गर्न मन हुँदा हुँदै पनि हामीले विदा माग्नु पर्ने बेला भइसकेको छ र आज कार्यक्रममा फोन गरेर साथ दिनुहुने, कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम जय मसीहबाट यो समय म पुनम विदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
3: हो र
2: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
3: चट्याङ पर्ने जोखिम कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: ए याकुब दाजु कता हो हतार हतार गर्दै
6: कहाँ हुनु नि नानी आज भोलि किस्ता बन्दीमा ख्याति प्राप्त कम्पनीको मोबाइल फ्रिज टिभी वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोल्दै हिँडेको नि ठ्याक्क पारेर
5: याकुब दाजु यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि हजुर तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल फ्रिज टिभी वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस् साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ
6: थप जानकारीका लागि
5: प्रोप्राइटर कुमार नेपाली मोबाइल 98510-9625 98510-9625 र 98624-82-10 98624-82-10
6: सिर्जना इलेक्ट्रोनिक सप झोरपाटी मेडिकल कलेजको ठिक अगाडि
3: लगभग सबैजना आइसक्नु भयो आजको उडास्तरको छलफल सुरु गरौँ न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
7: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्क फुल्ने धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
8: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
7: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
3: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
7: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
8: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
7: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
3: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
9: नेपाल सरकार विज्ञापन बोर्ड
6: ओहो यो विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन हुँदा घर पर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ
10: होइन भाइ किन चिन्ता लिनुहुन्छ सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदैछ नि
6: कहाँ छ
10: हजुर विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्
11: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ
10: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन सेवा मण्डली ललितपुर महालक्ष्मी स्थान 4 फोन नम्बर 98-41-20-91-96 98-41-20-91-96
11: र सरिता महर्जन 9841910094 9841910094
6: ओहो भर पर्दो र विश्वासिलो क्याटरिङ त यो सालम क्याटरिङ एन्ड फुड सप्लायर्स पो रहेछ त अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर
2: ए बाबु हजार सो टच बालेर जाऊ
3: आ पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु कि
2: बर्खाको बेला छ अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
3: है बल्ल सम्झे सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
2: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
3: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
2: हो सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
4: सतर्कता अपनाउने गरौं सुरक्षित बनौं
9: नेपाल सरकार विज्ञापन बोर्ड
0: गुड न्यूज एफएम 105.1
5: अब प्रस्तुत हुँदैछ कार्यक्रम वरदान प्रस्तुता कुमार अब्राहम

एफएम साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम वरदानमा आदरणीय श्रोता कार्यक्रम वरदानमा हामी विशेष प्रभुका जनहरूसँग जो गीत संगीतमा आबद्ध हुनुहुन्छ उहाँहरूसँग नै कुराकानी गर्ने गर्छौ र आज भने मैले कसैलाई पनि निम्त गर्न सकिनँ, यसको लागि क्षमा माग्न चाहन्छु र तपाईँलाई भने म एक घण्टाभरि कार्यक्रममा अब साथ दिनेछु र विशेष गरिकन म तपाईँलाई महत्वपूर्ण कुरा आजको निम्ति राख्ने नै छु र प्रत्येक हप्ता मैले तपाईँ र मेरो निम्ति चाहिने नै महत्वपूर्ण कुराहरू नै पस्किँदै आइरहेको छु कार्यक्रम प्रधानमा र आज पनि यस्तै महत्वपूर्ण कुरा पक्कै पनि रहनेछन्। कार्यक्रमको शुरूआत यो अर्थपूर्ण संगीतबाट

यी अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु। र तपाईँ र मैले सबैभन्दा ठुलो कुरो चाहिँ बोली वचन भन्ने कुरा एकदमै महत्वपूर्ण कुरा हुन्छ, किनभने बोली जस्तो वचन होइन यी कुराहरूले नि मानिसको जीवनमा उत्साह पनि मिल्दछ र मानिसको जीवनमा निराश पनि मिल्दछ। जीवन र मृत्यु बोलीमा आउँछ कतिचोटि। जस्तै एउटा साधारण कुरा, एउटा बिरामी मान्छे हस्पिटल गयो र डाक्टरले भन्नुभयो तपाईँ त अन्तिम अवस्थामा आइसक्नु भएको छ, तपाईँलाई म बचाउन सक्दिनँ, सरी। त्यति भनेपछि त्यो बिरामीलाई यस्तो हुन्छ कि ऊ अब मर्यो क्या, उसले यस्तो उत्साह पाउनु पर्थ्यो त्यही डाक्टरले तपाईँलाई केही हुँदैन, यस्तो समस्यामा भएका मान्छेहरू त कतिलाई मैले उपचार गरिसकेँ, उनीहरू मजाले खाएका छन्, बसेका छन्, हिँडेका छन्, काम गरेका छन्। यसरी उत्साह दिनु र तपाईँ त बर्बादै हुनुभएछ, अब धेरै दिन बाँच्नु न, भन्नु र तपाईँलाई केही हुँदैन, तपाईँ बाँच्नुहुन्छ भन्नुमा धेरै फरक छ। त्यो भएर परमेश्वरको वचनले भन्दछ बोलीमा शक्ति छ। तपाईँ र मैले कुनै पनि मानिसलाई निराश नबनाऊ, उत्साह दिउँ। जसले अरूलाई उत्साह दिन्छ उसले झन् धेरै उत्साह पाउनेछ भनेर परमेश्वरको वचनले नै भन्दछ। त्यो भएर तपाईँ र म अरूलाई उत्साह दिने मान्छे बन्नु आजको आवश्यकता हो। कतिलाई निराश बनाउँछन् मान्छेहरूले। एकजना मित्रले भन्दै हुनुहुन्थ्यो हिजो जोसँग भेट भएको थियो, उहाँ झगडा गर्ने मान्छेमा पर्नुहुन्न, कहिले पनि कसैलाई नभन्ने, कसैले पनि उहाँलाई नभन्ने, त्यो प्रकारको हुनुहुन्थ्यो। तर अचानक एक दिन के भएछ भने उहाँले अनलाइनबाट केही कुरा मगाउनु भएछ, अनि जो मान्छे सामान लिएर आउनु भएको थियो उहाँ हराउनु भएछ। कता हो तपाईँको घर, मैले भेटिनँ, किन दुःख दिएको, यस्तो उस्तो, मलाई त यति पैसा ल्याउँदैन, तपाईँको टाढा रहेछ भने चाहिँ उहाँलाई रिस उठेछ अनि उहाँले झपार्नु भएछ क्या। पैसा दिएको छ होइन, यहाँ आउँदिन, त्यहाँ आउँदिन, फेरि पैसा थपिदिने भन्दाखेरि उहाँले रिसाउनु भयो होइन, रिसाइराख्ने मान्छे होइन, रिसाउनु भयो। तर उहाँले भन्दै हुनुहुन्थ्यो त्यो कुराले गर्दा मलाई यति दुई तिन दिन यति डिस्टर्ब भयो, त्यो मान्छेसँग मेरो डिस्कस पर्यो, मैले पनि उसलाई गाली गरेँ, ऊ पनि झर्कियो भन्दै हुनुहुन्थ्यो। हेर्नुहोस् न, एउटा सानो कुराले कहिले झगडा नगर्ने मान्छेलाई चाहिँ प्रभाव पर्छ क्या। झगडा गरिराख्ने मान्छेलाई फेरि त्यो केही पनि होइन, उसको जागिर जस्तै हो। झगडा गर्ने, अरूलाई भन्ने, अरूको कुरा काट्ने, कतिको बानी त्यस्तो हुन्छ, त्यो चाहिँ फेरि उसको लागि केही होइन, दैनिकी जस्तै नै हो क्या। तर कहिले झगडा नगर्ने, कहिले फाइट नगर्ने मान्छेहरूको कसैसँग डिस्कस झगडा पर्दा त्यो कुराले उसलाई एकदमै अशान्ति हुन्छ। कति मान्छे यस्तो हुन्छन् कि कसैलाई पनि हानि नपुर्याउँ र कसैले पनि मलाई हानि नपुर्याओस्, त्यो चाहिँ स्वतन्त्र तरिकाका मान्छेहरू हुन्छन् कतिजना होइन। भाचुन्जेलसँग कसैसँग नराम्रो नहोस् भन्ने मानिसहरू भन्छन् यहाँ। कति मान्छे चाहिँ यस्तो छन् कि त्योसँग पनि भिड्ने हो होइन, त्योसँग पनि झगडा गर्ने हो, त्यसले मलाई यस्तो भनेर छन् होइन। कति त्यस्ता हुन्छन्, कति चाहिँ आ छोडिदिन, त्यो बदलाको भावना हुँदैन कतिमा। त्यो भएर बोली वचन एकदमै महत्वपूर्ण कुरा छ। तपाईँ र म कोसँग बोल्दैछौ, कसलाई कस्तो उत्साहको खाँचो छ भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण हुन्छ जस्तो लाग्छ मलाई। र अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

आदरणीय श्रोता, मैले आज भोलिकै बारेमा कुराकानी गरिरहेको छु। भोलि वचन महत्वपूर्ण कुरा हुन्छ,

कोसँग बोल्दैछौ भन्ने कुरा पनि महत्वपूर्ण कुरा हुन्छ। तपाईँ सानो बच्चासँग बोल्दै हुनुहुन्छ भने त्यस्तै प्रकारका कुराहरू बोल्नुहोस्। यङसँग बोल्दै हुनुहुन्छ, युवाहरूसँग बोल्दै हुनुहुन्छ, युवतीहरूसँग बोल्दै हुनुहुन्छ, त्यही अनुसार बोल्नुहोस्। र तपाईँ सानो अथवा वृद्ध आमा बुवाहरूसँग बोल्दै हुनुहुन्छ भने त्यही अनुसार बोल्नुहोस्, किनभने तपाईँ र मेरो बोलीबाट अरूलाई आशिष मिल्न सकोस्, अनुग्रह मिल्न सकोस् भन्ने कुरा पनि एकदमै महत्वपूर्ण कुरा हुन्छ। र बोलीले गर्दा तिमीले दुनियाँ जित्न सक्छौ भनेर एकजनाले भन्दै हुनुहुन्थ्यो होइन, बोली मिठो छ, व्यवहार राम्रो छ भने उसले धेरै साथीभाइ कमाउन सक्छ क्या, तर बोली मिठो छैन, व्यवहार पनि ठिक छैन भने त्यो मान्छे एक्लो हुन्छ जहिले पनि। कतिचोटि झन्झट मान्छौँ हामी मान्छे धेरै देख्दा, कतिलाई फेरि धेरै मान्छे मनपर्छ, स्वभाव फरक फरक हुन्छ, तर बोली वचन भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा हुन्छ। र तपाईँ र म परमेश्वरको छोराछोरी हौ, तपाईँ र मेरो मुखबाट आशिषका कुराहरू निस्किन पर्छ, श्रापका कुराहरू होइन। कति देखेका छौँ हामीले प्रभुको जनहरूले पनि सरापेको देखिन्छ क्या, त्यो प्रभुमा आउनुभन्दा अगाडिको स्वभाव हो नि त सराप्ने त होइन र, प्रभुमा आउनुभन्दा अगाडि तपाईँ र म सराप थियौँ, यो मान्छेलाई यस्तो होस् त्यो होस् होइन, तर परमेश्वरमा आइसकेपछि प्रभुले भन्नुभयो कि जसले तिमीलाई सताउँदछ त्यसको निम्ति प्रार्थना गराउ। प्रेमले जित्ने कुराहरू पनि एकदमै महत्वपूर्ण कुरा छन्। हो, हिजोसम्म तपाईँ र म अरूको उन्नति प्रगति नछाने मान्छे, अरूलाई सराप्ने मान्छे, जब प्रभुमा आइसकेपछि त यो कुरा त परिवर्तन हुनु पर्यो नि त। अझै पनि त्यो स्वभाव तपाईँ र ममा छ भने तपाईँ र म नयाँ भएका छैनौँ, नाम मात्रको विश्वासी। के विश्वासी? नाम मात्रको विश्वासी भएर आउँथेन, व्यवहार तपाईँ र मेरो फरक हुनुपर्दछ। मान्छेसँग गर्ने व्यवहार, बोली, वचन महत्वपूर्ण कुरा छ प्रेरो। जब प्रभुको सेवकाईमा हामी देख्न सक्छौ, उहाँको पछि हजारौं मानिसहरू लाग्थे नि होइन, हजारौं मानिसहरू उहाँको पछि लाग्थे, विभिन्न उद्देश्यको साथ लाग्थे, तर तपाईँ र मैले त्यो प्रभुको वचन सुन्नको लागि कति मान्छेहरू तिर्खाउँथे, उहाँले गरेका अचम्महरू उदेका कामहरू हेर्नको लागि मान्छे पछि लाग्थे, मानिसहरू तपाईँ र मेरो पछि लागौं, तपाईँ र मेरो प्रतीक्षा गरौं, त्यो कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा छ।

जस्तै आज अलिकति बोली बच्चनकै बारेमा म बोलिरहेको छु र एफिसी उन्नाइसको बीस उन्नाइस र बीसमा हेर्यौँ भने एफिसी छको उन्नाइस र बीसमा मेरो निम्ति पनि प्रार्थना गर कि जब म आफ्नो मुख खोल्छु तब मलाई वचन दियोस् र म निर्धक्कका साथ सुसमाचारको रहस्य घोषणा गर्न सकू जसको निम्ति म साङ्लोले बाँधिएको एक राजदूत हुँ र जसरी मैले बोल्नु पर्ने हो त्यसरी म साहससँग बोल्न सकू। बोल्ने कुरा एकदमै महत्वपूर्ण कुरा छ। हामी सत्य कुरा बोल्नुपर्छ, कसैलाई छक्काउनु हुँदैन, किनभने मान्छे बोलीले यति मक्ख बनाइदिन्छ नि। किन उसले मक्ख बनाउँदैछ भन्ने कुरा हामीलाई थाहा नै हुँदैन। केही समय अगाडि एकजना साथीले मलाई फोन गर्नुभएको थियो, एकजना व्यक्तिले यति मिठो तरिकाले कि तपाईँलाई म यो देश लगिदिन्छु है, तपाईँ त चिनेको मान्छे आफ्नो मान्छे तरिकाले गइराख्नु भएको थियो। तर अनि त्यो मिठो बोलीले गर्दा उहाँ प्रभावित हुनुभयो र पुग्नुभयो, त्यहाँ भेट्नुभयो। मिठो बोली, उहाँले चिया कफी खाजा ठिकै त होला नि भन्ने जस्तो भयो, तर उहाँले निर्धक्क साथ विश्वास साथ मिठो बोलीमा भर परी अलिकति पैसा पे गर्नुभयो देश जानको लागि। तर केही समयपछि उहाँको फोन अफ भयो, किनकि उहाँ त कयौं मानिसहरूको पैसा भेला पारेर भागिसक्नु भएको रहेछ। यसरी कयौं मान्छेले तपाईँ र मलाई मक्ख बनाउन सक्छन्, पासो थाप्न सक्छन्, मिठो बोलेर मिठो खुवाएर, तर त्यो केही समयको लागि मात्रै हुन्छ भन्ने कुरा चाहिँ एकदमै तपाईँ र मैले बुझ्न आजको आवश्यक छ। कयौं मान्छेहरू देख्छौ हामी, कोही खानामा लोभिन्छन्, कोही पैसामा लोभिन्छन्, कोही तँलाई यस्तो गरिदिन्छु भनेर लोभिन्छन्, त्यो होइन। र यहोदा इस्करियोतले जब एउटा सिक्कामा प्रभु यीशु ख्रीष्टलाई बेचिदिएको थियो, कति तपाईँ र मैले पनि आफ्नो पास्टर आफ्नो लिडर आफ्नो अभिभावकलाई पनि बेचिरहेका छौँ कि, त्यस्ता व्यक्तिहरूले एउटा पास्टरलाई धोका दिने मान्छेले अर्कोलाई पनि धोका दिन सक्छौ, आमालाई धोका दिने छोराले बाउलाई धोका दिन सक्छ, बाउलाई धोका दिने छोराले आमालाई धोका दिन सक्छ। र म के कुरा जोड्दैछु भने व्यवहार एकदमै सफा हुनुपर्छ हाम्रो, ताकि तपाईँले मान्छेसँग यसरी व्यवहार गर्नुहोस् त्यो मान्छेले सधैँभरि तपाईँसँग व्यवहार गरिराखोस्। एकचोटिको व्यवहारले तपाईँ जिन्दगीमा उसलाई मुख हेर्नै मन लागेन भने के व्यवहार गर्ने। कयौं मानिसहरू आज त्यो परिस्थितिमा पुगेका छन्, लोभले गरेर, होइन त्यो भएर लोभले तपाईँ र मलाई नि पतन गराउँछ। यो समाजमा अनुहार देखाउन लायकको पनि हामी बन्न सक्दैनौँ लोभले गर्दाखेरि। त्यही भएर तपाईँ र मैले लोभ नगरौँ, कति दिन पुग्छ अरूलाई ढाँटेर छलेर गरेका कुराहरूले। मान्छेले नदेख्ला, तपाईँ कतै गएर लुकेर बस्नुहोला, तर सबैभन्दा महत्त्व कुरो तपाईँ परमेश्वरबाट कहिले लुक्न सक्नुहुन्न। यो कुरा एकदमै महत्वपूर्ण कुरा छ। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ

आज बोलीमा शक्ति छ भन्ने कुरा एकदमै महत्वपूर्ण कुरा छ। परमेश्वरको वचनले पनि स्पष्ट रूपले भन्छ, तपाईँ र मैले बोलेको बोलीले वचनले अरूलाई अनुग्रह मिल्न सकोस्, अरूलाई शान्ति मिल्न सकोस्। किनकि तपाईँ र मसँग परमेश्वर पनि बोल्नुहुन्छ। कतिचोटि तपाईँ र मैले बोलेका कुराले मानिसको जीवनमा नि ठूलो प्रभाव पार्छ। एउटा भनाइ छ, उत्साहले जीवन बदल्दछ। तपाईँ र मैले मानिसलाई उत्साहको खाँचो छ नि, कति मानिसहरू सुसाइड गर्न रेडी भएर बसेका मानिसहरूलाई उत्साहले गरेर, परमेश्वरको वचनले गरेर उनीहरूले नयाँ जीवन पाएका छन् र एउटा उदाहरणीय जीवन समाजमा जिइरहेका छन् ती मानिसहरू। धेरै मानिसहरू आज विभिन्न कारणले गर्दा डिप्रेसनमा छन्, कोही आर्थिक अभावले गर्दा, पारिवारिक समस्याले गर्दा, रोगले गर्दा मानिस धेरै चिन्तामा छन्। तर परमेश्वरको वचनले स्पष्ट रूपले भन्नुहुन्छ, यो सारा बुझले दबेका हो, म कहाँ हो, म तिमीलाई विश्राम दिनेछु। कुनै पनि कुराको चिन्ता नगर, म तिम्रो फिक्री गर्नेछु। तिमीले नजानेका गहिरो रहस्यमय कुराहरू म तिमीलाई बताउनेछु। जन्म दिने आमा बाबाले त्यागे तापनि म तिमीलाई कहिले त्याग्ने छैन। परमेश्वर तपाईँ र मलाई यसरी उत्साह दिनुहुन्छ, यसरी साथ सपोर्ट दिनुहुन्छ। कयौं त्यस्ता घटनाहरू छन्, तर तपाईँ र म धेरै मानिस निराश भएर, चिन्ता भएर, फिक्री भएर सुसाइड गर्न खोज्छन्। तर सुसाइड नै त्यसको विकल्प होइन नि त। मान्छेले डिसिजन गर्छ म मर्छु भनेर, त एकजना मर्छ, उसले कयौं मान्छेलाई जिउँदै मारिरहेको हुन्छ। एउटा भाइको दर्दनाक कथा मैले सुनिरहेको थिएँ। आफ्नै सानी आमाले आफ्नो छोरालाई फकाएर उसले ब्याङ्कबाट केही गरौं भनेर, बिजनेस गरौं भनेर छोरालाई होइन हकवाला राखेर, म पछि यसले हेर्छ भनेर उहाँले करोडौं पैसा लिएर उहाँ भाग्नुभयो। हेर्नुहोस् है, हकवाला त उसको छोरालाई राखेको छ सानीमाले होइन। अनि उहाँ रुँदै हुनुहुन्थ्यो, म जिउँदै लास बनाएर मेरो सानीमा भाग्नुभयो पैसा लिएर। हेर्नुहोस् न, कति मानिसहरू, अब म उहाँले इन्टरभ्यू दिँदै हुनुहुन्थ्यो, कयौंचोटि त मैले मर्न कोसिस गरेँ, म जस्तै एउटा होइन सानीमाले मिलेर गरौँ न त भनेर मैले उहाँलाई साथ सपोर्ट दिएको, तर उहाँको उद्देश्य अर्कै रहेछ, पैसा झ्याम पार्ने, भाग्ने। कयौंचोटि म मर्नलाई पिस पनि खाएँ, म जस्तै एउटा मान्छेले ठूलो सपना देखाएर उहाँले मलाई जिउँदै मारिसक्नु भएको छ। उहाँले त्यसो भन्दै गर्दा यस्तो किन, तपाईँ आफ्नो खुसीको लागि अरूलाई किन मार्नुहुन्छ, अरूलाई किन रुवाउनुहुन्छ, तपाईँलाई राम्रो हुन्छ जस्तो लाग्छ? कयौं मानिस मर्छन्, सुसाइड गर्छन् विभिन्न तरिकाले, कोही हाम फालेर, कोही पोइजन खाएर, कोही चुन लिएर। तर एउटा कुरा, मर्ने त मर्छन् तर कयौं मानिसलाई जिउँदै मारेर मर्छन्, त्यो काम नगरौं, गर्नु पनि हुँदैन। ऋण लाग्यो त के सुसाइड नै हो त्यसको सल्युसन? होइन, सङ्घर्ष गर्नु पर्दछ, जुझ्नु पर्दछ, एक दिन विजय हासिल हुन्छ नि। सबै कुराको समय छ नि, तपाईँले दुःख भोग्ने समय होला, अहिले ऋण होला, ऋण मुक्त हुने दिन पनि होला, अहिले रोगी हुनुहुन्छ होला, सँगै हुने दिन पनि होला। आज तपाईँसँग पैसा नहोला, भोलि तपाईँसँग पैसा हुन्छ। धेरैजनाको जीवनमा हामी देख्न सक्छौँ नि, मानिसले यति सङ्घर्षशील जीवन जिएका छन्,
जस्तो 12 वर्षसम्म रगत बग्ने स्त्रीको मलाई घटना याद आउँछ क्या, त्यो 12 वर्षसम्म उहाँको रगत गइरहेको अवस्था थियो, थामिएको अवस्था थिएन, कति कमजोर भइसक्नु भएको थियो होला। अनि उहाँले कयौं उपचार गर्नुभयो, कति सम्पत्ति सिद्धि होला, तर एक दिन 12 वर्षपछि उनीले प्रभुलाई भेटिन् र प्रभुले छुनुभयो, निको पार्नुभयो। त्यस्तै तपाईँको पनि होला, एक वर्ष दुई वर्ष त्यसपछि छुटकारा हुने दिन पनि आउँछ। रोगबाट होस्, ऋणबाट होस्, परिवारबाट होस्, त्यसको प्रतीक्षामा तपाईँ र म रहनुपर्छ। निराश भएर रहनु नै त्यो त्यसको सल्युसन होइन। एउटा भनाइ छ नि, चिन्ताले तपाईँलाई चितामा पुर्याउँछ। चाहिने भन्दा बढी हामीले सोच्नु हुँदैन। तपाईँ को हो त्यति मात्रै सोच्नुहोस् होइन। तपाईँले बाइकमा हिँड्दै हुनुहुन्छ, हुन्छ बाइकसम्म त सोच्नुहोस्। तपाईँ र मेरो क्षमता पनि बाइक किन्नेसम्म के होला, तर मैले प्लेनको परिकल्पना गरेँ भने त त्यो नचाहिँ त सोचाएन र हो। धेर नसोच्नुहोस्, ठिक्क बाइक किन्न सक्छु भनेर मात्रै सोच्नुहोस्। तपाईँ जब प्लेन किन्न थाल्नुहुन्छ नि, धेरै गाह्रो हुन्छ। आज मान्छेले चाहिने भन्दा बढी लोन लिएर कति धेरै समस्यामा मान्छे परेका छन्। मैले भन्न खोजेको कुरा स्पष्ट रूपमा के हो भने, एउटा नेपाली भनाइ छ नि, धेरै राम्रो छ यो, घाँटी हेरेर हाड निर्नुपर्छ। घाँटी छ सानो अनि मासुको चोक्टो हड्डी ठूलो हाल्नु भयो भने तपाईँ त्यो अड्केर नमर्नु नबाँच्नु अवस्थामा हुनुपर्छ। तपाईँ पछाडिबाट तपाईँलाई ड्याङ्की ड्याङ घाँटीमा हान्नुपर्छ, छातीमा हान्नुपर्छ तपाईँको त्यो अड्केको निकाल्नलाई। निस्क्यो भने त बाँच्नु भयो, निस्केन भने तपाईँ मर्नुभयो। भन्न खोजेको कुरा के हो भने, तिर्न सकिन्छ भने कुनै पनि क्षेत्रमा हात हाल्नुहोस्। त्यो बिजनेसमा होस्, जग्गामा होस्, घरमा होस्, सकिँदैन भने हात नहाल्नुहोस्, जसले तपाईँलाई मृत्युको मुखसम्म पुर्याउँछ। आज धेरै मानिसहरू आत्तेर लोभले क्या यो होला कि त्यो होला कि भनेर आज मान्छेले यति समस्यामा छन्। कसैको घर लिलाम भइसकेको अवस्था छ, ऋणले गरे परिवार चक्कमा चुर भइरहेको अवस्था छ। त्यो नहोस्, परमेश्वरले ज्ञान बुद्धि दिनु भएको छ। सोध्नुहोस् प्रभु, मैले यो गर्दा हुन्छ कि हुँदैन। उहाँको अगुवाईमा चल्नु भयो भने तपाईँहरूमा कहिले निराश हुनु पर्दैन। उहाँको आवाज सुन्नुभयो भने तपाईँहरूमा कहिले निराश हुनु पर्दैन। हामी बढी मात्रामा अरूको देखा सिकी गर्छौं, अरूको आवाज सुन्छौं क्या। त्यसको आवाज सुन्नुहोस् जसले तपाईँलाई दुःखमा पनि साथ दिन्छ। त्यसको आवाज सुन्नुहोस् तपाईँलाई चोट लाग्दा उसलाई बढी दुख्छ। ती मानिसहरूले मात्र तपाईँलाई निस्वार्थ सहायता सपोर्ट गर्न सक्छन्, तर कति मान्छेहरू छुट्टो सम्बन्ध बनाएर, त्यो साथीको सम्बन्ध होस्, त्यो बोयफ्रेन्डको सम्बन्ध होस्, त्यो गर्लफ्रेन्डको सम्बन्ध होस्, मान्छेले तपाईँ र मलाई नमर्नु नबाँच्नु अवस्थामा पारेका कयौं घटनाहरू छ। त्यो नहोस्। तपाईँ र म आजदेखि मान्छेको आवाज छैन, परमेश्वरको आवाज सुन्ने छोराछोरी भन्नुपर्दछ। र परमेश्वरलाई पनि उहाँको आवाज सुन्ने छोराछोरीलाई मन पराउनुहुन्छ। श्रोता अब भने कुराकानी गर्दा गर्दै समयले मलाई विदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै, र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट विदा हुन्छु। धन्यवाद, जय मसीह, नमस्कार।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौं।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1
1: मरेको के हो?
2: हेर त रगतै रगत भो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
1: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
2: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
1: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब,
2: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
3: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
7: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
6: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनारीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर, अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस, बीटीएस र एमडिप का कक्षाहरू सञ्चालन गर्ने भएको छ।
7: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि पढ्न खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
6: हाम्रा विशेषताहरू:
7: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अङ्ग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने।
6: हप्ताको तीन दिन अर्थात् सोमबार, बुधबार, शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने।
7: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
6: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने।
7: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने।
6: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अङ्ग्रेजी भाषामा दिन सक्ने।
7: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
6: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
7: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
6: सम्पर्क नम्बर
7: मोबाइल 9802484054, 9802484054 र 9801326786, 9801326786
6: र 9813941447, 9813941447।

0: नमस्ते डाक्टर सर.
1: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो.
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब.
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौं।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: म बाहेक अरू कुनै देवता देवीहरू नमान्नु, आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनु, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनु, तिनीहरूको सामु ननिउरिनु, तिनीहरूको पूजा नगर्नु, परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थैमा नलिनु, किनकि उहाँको नाउँ व्यर्थैमा लिनेलाई परमप्रभुले निरअपराध ठहराउनु हुने छैन। सपात दिन, विश्राम दिन पवित्र मान्नुपर्छ भनी याद राख्नु, आफ्ना बाबु र आमालाई आदर गर, हत्या नगर्नु, व्यभिचार नगर्नु, चोरी नगर्नु, आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनु, आफ्नो छिमेकीको घरको लालच नगर्नु, आफ्नो छिमेकीको स्वास्नीको लालच नगर्नु, आफ्नो छिमेकीको गमारो, कमारी, गोरु, गदा वा त्यसको कुनै पनि थोकको लालच नगर्नु।
0: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
4: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
4: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
4: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
4: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: ए दाई पक्नुहोस् त पक्नुहोस्। के गर्नुभएको?
1: ले देख्नु भएन, औषधि हालेको।
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा विसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि।
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
1: हजुर,
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: ए हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: हेलो
3: हेलो,
2: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटीपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
3: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
4: हजुर।
3: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
4: लु दिन त। हेलो, भन्नुहोस् त।
2: हेलो हजुर,
4: हजुर,
2: त्यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
3: ए नानी, के भने रहेछ, के भयो?
4: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटीपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
3: ल ल ल, म किन दिन्थे।
1: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
0: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
1: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
0: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिउ र अरूलाई पनि जोगाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गुरुआमा।
1: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
0: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
6: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: तर यीशुले भन्नुभयो, बालकहरूलाई म कहाँ आउन दियो, तिनीहरूलाई नरक किनभने स्वर्गको राज्य यिनीहरूकै हो। हरेक शुक्रबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म कार्यक्रम साना पाइला गुड निज काठमाडौँबाट र गुड निज 105.6 MHz पहलाबाट प्रसारण हुनेछ। साथै यस कार्यक्रम गुड निज अफिसियल फेसबुक पेजमा लाइभद्वारा पनि प्रसारण हुनेछ। आफ्ना नानी बाबुहरूसँग यस कार्यक्रम सुन्न नभुल्नुहोला है।
1: यति बेला अपराह्नको 1 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: हेलो
2: हेलो बहिनी, सन्चै छौ?
1: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
1: अनि हुलाकमा पो जानु?
2: हो नि, हुलाकमा जाऊ न।
1: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
2: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
1: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
2: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
1: ए, सहरमा मात्र होला नि?
2: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: रिचार्ड सी ट्रेन्च प्रधान बिशप भन्नुहुन्छ, प्रार्थना भनेको मान्छेको इच्छाहरूलाई स्वर्गमा कार्यान्वयन गराउनु होइन, तर परमेश्वरको इच्छालाई पृथ्वीमा कार्यान्वयन गराउनु हो। यो परमेश्वरको अरुचिमाथि विजय हासिल गर्नु होइन, तर परमेश्वरको तत्परतालाई समात्नु हो।
1: नमस्कार सेन्सेविका दिदी।
2: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नु भएको छ।
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
2: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: यो गुड न्यूज एफएमबाट आउने गुड न्यूज प्रवासी सन्देश कार्यक्रम चाहिँ मलाई असाध्यै मन पर्छ हौ नाति।
6: होइन हजुरबा, यो गुड न्यूज प्रवासी सन्देश कार्यक्रम चाहिँ तपाईँलाई किन अति मन पर्छ?
5: ल सुन नाति, प्रवासमा रहेका छोरा छोरीको आवाज सुन्न पाइन्छ, आशिष सुन्न पाइन्छ, त्यति मात्र कहाँ हो र हाल खबर बुझ्न पाइन्छ। त्यही भएर मलाई यो कार्यक्रम अति मन पर्छ। त्यति मात्र कहाँ हो र हामीले पनि फोन गरेर प्रवासमा रहेका प्रियजनहरूलाई सम्झन सकिन्छ ठ्याक्क पारेर।
6: ए हो र हजुरबा, मेरो पनि विदेशमा धेरै साथी सङ्गी छन्, म पनि उनीहरूलाई फोन गरेर सम्झन चाहन्छु, सन्देश दिन चाहन्छु, हाल खबर बुझ्न चाहन्छु।
5: त्यसो भए तैले गुड न्यूज प्रवासी सन्देश कार्यक्रम सुन्नु पर्छ ठ्याक्क पारेर। मंगलबार बेलुकी 4 बजेदेखि 5 बजीसम्म आउँछ, बुझिस?
6: बुझे हजुरबा, बुझे।
5: यो कार्यक्रमलाई चाहिँ प्रायोजन गरेको छ आराधना नेपाली मण्डली हङकङले। म त सुन्छु, तपाईँहरू पनि सुन्ने होइन त ठ्याक्क पारेर।

0: खै जन्मदर्ता दिनुहोस् त।
1: जन्मदर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: यसले भन्नुभयो, जीवनको रोटी मनै हुँ, मनै जीवनको रोटी म
7: हुँ। मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
8: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
9: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
10: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
11: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
12: होइन, यो झोला भित्र के छ?
13: होइन हौ, यो झोला भित्र चाहिँ के छ?
12: यो झोलाको पोकाहरूमा के छ?
13: होइन, यो झोला भित्र चाहिँ के छ? छिटो खोल्नु न खोल्नु। हजुर, कार्यक्रम झोला भित्र के छ प्रत्येक बिहीबार बेलुका 4 बजेदेखि 5 बजेसम्म सुन्न र फोन गर्न नभुल्नु होला।
12: प्रस्तोता कुमार अब्राहमको साथमा।
13: ओहो, झोला भित्र भएको पोकाहरू खोल्नुहोस्, आफ्नो प्रतिभा देखाउनुहोस् र टन्न उभार रिचार्ज कार्ड पनि जित्नुहोस् ठ्याक्क बारेर।
14: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुन्ने?
15: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
14: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
15: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
14: ए हो र बाबु?
15: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
14: ए
15: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
14: हस् हस् बाबु।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: का बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
2: किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
3: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।

उहाँले थकितहरूलाई बल दिनुहुन्छ र कमजोरीहरूको शक्ति बढाइदिनुहुन्छ। युवक पनि दुर्बल र थकित हुन्छन् र जवान मानिसहरू थाकेर लोट्छन्, तर परम प्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरुड चाहिँ माथि माथि उड्नेछन् र दगुरेर पनि तिनीहरू थाक्ने छैनन्। तिनीहरू हिँड्नेछन् तापनि मूर्छा पर्ने छैनन्। यसैया 40:29-31।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्के बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
1: दिदी, म पनि बाह्रै वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै दस वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
2: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
2: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौं, अरूलाई पनि जोगाऊ।
4: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: किन आँखा मिचेकुमिचे गरेको
1: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
0: धेरै समय मोबाइल चलाइसी क्या
1: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
0: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
1: ए, त्यसो भए जोगिन के गर्ने त?
0: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
1: बुझे।
0: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उप प्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
0: कहाँ जाने दिदी, उप प्रमुखलाई भेट्न। नमस्कार उप प्रमुख।
2: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उप प्रमुखज्यू, हाम्रो गाउँ पारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
1: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
4: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख थियो।
2: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
4: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
3: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: टाइम चेक, यति बेला अपराह्नको 2 बज्यो।

0: गुड न्युज एफएम 105.1
1: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो बाफ्रे अब चाहिँ के हुने हो
2: खै खै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्यारो भ्रामक सूचना हुन सक्छ यसै नातिन यसो त जसले नि लेखिहाल्छ नि
1: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
2: तिमीलाई थाहा थिएन
1: थाहा थिएन
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
1: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
2: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
3: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: ओहो यो विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ
7: होइन भाइ किन चिन्ता लिनुहुन्छ तालोम क्याटरिङ एन्ड फुड सप्लायर छँदैछ नि
6: कहाँ छ
7: हजुर विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्
6: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ
7: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन सेवा मण्डली ललितपुर महालक्ष्मी स्थान 4 फोन नम्बर 9841020196 9841020196
6: र सरिता महर्जन 9841910094 9841910094 ओहो भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालम क्याटरिङ एन्ड फुड सप्लायर्स पर रहेछ त अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर
8: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
9: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
8: ओहो दिदी कुट्नु मात्रै हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
9: हो र मैले त सोचेकै थिइनँ यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
8: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
9: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
10: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
4: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
3: नेपाल सरकार विज्ञापन बोर्ड
11: ए याकुब दाजु कता हो हतार हतार गर्दै
6: कहाँ हुनुहुने नानी आज भोलि किस्ता बन्दुमा ख्याति प्राप्त कम्पनीको मोबाइल फ्रिज टिभी वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडे पनि ठ्याक्क पारेर
11: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि। हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ताबन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
6: थप जानकारीका लागि
11: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 9510-9625, 9510-9625 र 9862-24-82-10, 9862-24-82-10।
6: सिर्जना इलेक्ट्रोनिक सप, झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
12: ओइस्वामा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
13: हो र?
12: होइन होला त्यस्तो त।
13: सोहिता, तिनीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
14: केही भएन मिस,
13: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000-1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
14: हुन्छ मिस।
15: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटिन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सबैको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461 र हाम्रो वाट्सएप नम्बर रहेको छ 9849-83-16-84, 9849-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
16: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
9: 3 दिन भयो।
16: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
9: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
16: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
9: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
17: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ।
14: यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
16: भो ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
17: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गरौं।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: गुड न्यूज एफएम 105.1।
7: अब प्रस्तुत छ कार्यक्रम चौतारीको बसाई।

जय मसीह अनि नमस्ते। गुड न्यूज एफएम 105.1 मेगाहर्ज रेडियो तरंग र पोखराबाट 105.6 मेगाहर्जमा हामी रहेका छौं। कार्यक्रम चौतारीको बसाई लिएर हामी आइसकेका छौं र प्रत्येक मंगलबार 2-3 बजीसम्म आउने यो कार्यक्रम हो। सुन्न सक्नुहुन्छ श्रोतामित्र र कार्यक्रममा निकै मिठा मिठा गीत संगीतहरू पनि हजुरहरूलाई सुनाउँछौ र हामी एउटा नाटकीय ढंगबाट प्रस्तुत हुन गइरहेका छौं भन्दै यो शुरूआतमा एउटा निकै मिठो गीतबाट आजको कार्यक्रममा स्वागत गर्न चाहन्छु। त्यसपछि हामी आउँदैछौँ।

0: हे रिपनियो चौतारीमा आइयो ए कोमली, आज त अघि नै आइसेस बातमा त
1: अन्त अघि नै आज त बिहानदेखि नै कतिखेर गएर आज काकाबाट आज नयाँ कुरा के सुन्न पाइन्छ भनेर म त अघि नै छिटैको आइपुगिहालेछ। हेर्नु न
0: हेर्न, अब माने पनि काठमाडौँ गएर छ, अब थाहा छँदैछ नि हामीलाई, अब त्यसलाई किन हो उसको बुवाले काठमाडौँ पठाछन् रे, अब केही जिनिस चाहियो होला नि त
1: होला होला, अब के गर्ने, यति सानो केही लिनु पर्यो, काठमाडौँ जानु पर्छ, उपचार औषधि गर्नु पर्यो, काठमाडौँ जानु पर्छ,
0: त्यही त। अनि यो गैरी गाउँ बस्दा बस्दा काठमाडौँ जान कहिले कहीँ मन लाग्छ हौ मलाई पनि कोमली?
1: अनि जानुपर्छ नि त काका, यसो नयाँ ठाउँ नयाँ कुरो हेऱ्यो भने त नयाँ कुरा नि सिकिन्छ अरे भन्ने सुन्या हो क्या रे?
0: हो नि, अहिले त मलाई धेरै उहाँ काठमाडौँका पास्टरहरूले पनि चिन्नुहुन्छ क्या बा, चिन्या चाहिँ कसरी भन्न
1: त कसरी,
0: यो क्रिसमसको बेला सबै भेला भएको थिए, मेरो घरमा आउँदाखेरि मैले त्यो लोकल कुरो काटेर खुवाएको
1: थिएँ,
0: अनि मलाई त बिर्सकै छैन, पहिले साइला भाइ कहाँ अब अर्को वर्ष पनि जाने भनेर भन्छन्, सबैले नम्बर दिएका छन् हाम्रो मण्डलीमा नि आउनु, हाम्रो मण्डलीमा नि आउनु भनेर भन्छन्, अनि आनन्द लाग्छ के कहाँ
1: कस्तो राम्रो, फेरि हाम्रो काकालाई सेवा गर्नु जस्तो राम्रो कुरा त अरू केही पनि लाग्दैन। त्यो क्रिसमसमा पनि कम्ती तपाईँहरूले गर्नु भएको होइन त, उहाँ काठमाडौँबाट आउनु भएको को पो आउनु भएको थियो अरे, पास्टर अगुवा अनि जवान जवानी
0: त्यो गिटार सितार के लिएर आएको थिएँ नानी, साह्रै राम्रो राम्रो गीत गाए, मैले त्यो तिमीहरूलाई थोत्रा रेडियो देखाउँथे कहिले काहीँ, पहिला हामी त्यो रेडियो कति गीतहरू सुन्थ्यौँ के, अनि त्यो गीतमा त कति आनन्द आउँथ्यो भने, अहिले त्यो केटाहरूले गाउँदा त मलाई त कम्ती मन परेन, अनि त्यो एउटा गीत गाउँदैथ्यो कि त्यो क्रिसमसको बेला, हाँस खेला गर्दै भनिदेऊ संसार सबैलाई धरतीको बोझ उठाइलाने जन्मिए मुक्तिदाता भन्ने चाहिँ साह्रै मन पर्यो क्या कौ मैले, अनि मानिसको चोला लिएर हाम्रो प्रभु यो संसारमा आउनु भएको रहेछ, यो गीतले कति मजाले बनाउन जाने, यो लेख्या कसले गाएको कति राम्रो भनेर, त्यो गीत त अब आउने क्रिसमसमा त म नगाए त छोड्दिनँ क्या कौ मैले, म गाउन लाउँछु अनि फेरि आउने भन्छन्, काठमाडौँ गएँ भने त प्रभुका जन जहाँ गए पनि एउटै परिवार जस्तो हुँदोरहेछ क्या नानी, अब हामी यहाँ यो गैरी गाउँमा ओल्ला घर पल्ला घर अब अहिले सहर बजारको त्यो हावाले छोएर एउटाले अर्कोको त्यति वास्ता नि गर्दैनन् कि आज, पहिले गाउँमा फुत्त घरबाट निस्केपछि खाजा पानी टन्न खाएर मात्रै घर आइन्थ्यो के, अब अहिले त घरमा मान्छे नभेटिने, कोही अब कहाँ पुग्ने कोही कहाँ पुग्ने कोही जाहिर खान जाने, अब हाम्रो यी गैरी गाउँका कति मान्छे कोही अब मास्टर पेसामा काम गर्छन्, कोही के भन्छन् कोही उता डाँडा बजारतिर अब सहकारीतिर काम गर्ने, तल ठुल्दाजा छोराहरू घरमा त कोही नहुने, अब पहिला नि कोमा नि हाम्रो बेला यसो घरै पिछे ठुल्दा पनि एक कप चिया खाउन दाजु भन्थे, अनि एउटा रोटी हालेछ रोटी खाउन अनि त मकै खाउन भन्थे, अनि कति मजाले खाँदै गर्दा त्यो घरै बिर्सिन्थ्यो अब टन नअगाइन्थ्यो क्या कमाले,
1: त्यही त
0: अहिले त के हो अब त्यसैले गर्दा यता चौतारीमा म राम्रो कुरा सुनाउँछु के भा, मलाई कस्तो लाग्छ भने त्यो मानेलाई मैले कति राम्रा कुरा गरेँ, त्यसले धेरै मना लिएछ कि कमाली, अनि मान्छेलाई नराम्रो गर्न हुँदैन, मान्छेले जे भने पनि एकपल्टलाई सही दिनुपर्छ, राम्रा कुरा सिकाउनुपर्छ, ती जस्तै विषादी हाल्ने कुरा भए गाउँमा नराम्रा कुराहरू चाहिँ भित्याउनै हुँदैन भनेर मैले भन्छु, र आज नि कोमली त्यस्तै राम्रा राम्रा कुराहरू मैले पढ्दै थिएँ कि बाइबलमा, कहिले माने नहुने कहिले त नहुने अनि कसलाई सुनाउ सुनाउ हुन्थ्यो, अब जो भए पनि यो ढुङ्गा बुडल त सुन्दैन त आइरहेछ, यो पनि परमेश्वरले जुटाउनु भएको हो नि त हामीलाई, अब मैले पढ्दै थिएँ कि बा यो प्रस्थानको विषय अध्यायमा पढ्दै गर्दाखेरि पहिले नै पुरानो समयमा यो बाइबल त दुईटा खण्ड रहेछ नि त कमली,
1: कस्तो दुईटा खण्ड भन्नाले,
0: दुईटा खण्ड भन्नाले ठक्क आदि नयाँ नियम भन्दो रहेछ अनि ठक्क आदिलाई पुरानो नियम भन्दो रहेछ, अनि यो मैले बुझे अनुसार चाहिँ नि कमली नयाँ नियम चाहिँ अब येशु प्रभु आउनु भएको समयलाई लेखेर छ, अनि त्योभन्दा अगाडि चाहिँ लेखेरलाई चाहिँ पुरानो नियम भन्दो रहेछ,
1: भनेपछि पुरानो नियममा चाहिँ हामीले येशु प्रभुको बारेमा पढ्न पाउँदैनौँ त्यसो भए,
0: पुरानो नियममा त कहाँ पाइन्छ र नि यसो पर्वको बारेमा यसो रहेछ के अब मलाई त्यो पहिला पास्टरहरूले के भन्थ्यो भने पुरानो नियम पनि नयाँ नियममै भएका कुराहरू हराइदाजु भन्थे कसो रे भन्दा कुनै कुनै कुरा चाहिँ नयाँ नियममा हुने कुराहरू पुरानो नियममा पहिल्यै लेखिया रहेछ कि अगमवाणी भन्छन् नि भविष्यवाणी भन्छन् लेखिया रहेछ अब हाम्रो येशु ख्रिस्त जन्मने बेलामा अब पोहोर पनि त त्यो क्यारोल खेल्दै गर्दाखेरि यसैयाको पुस्तक पढेर सुनाएको थिएन नि त त्यो यसैया भनेर तैँले त न पुरानो नियम मात्रै पाउँछेस् नयाँ नियमहरू त पाइँदैन अब प्रभुको नाम इमानुएल भनिनेछ परमेश्वर हामीहरूसँग भनेर चाहिँ पहिल्यै लेखिया कुरो चाहिँ यहाँ नयाँ नियममा पुरा रहेछ नि त उहाँले हो यसरी लेखिया रहेछ अचम्म छ यो बाइबल चाहिँ परमेश्वरको वचन रहस्यको छ के भा
1: अनि अझै अझै भन्नु न काका अझै मलाई बुझ्न मन लाग्यो क्या यो पुरानो नियम र नयाँ नियममा अझै के फरक छ नियम नै फरक हो कि पुरानो भनेको नियम अर्कै नियम हो कि नयाँ नियम भनेको अर्कै नयाँ आएको नियम कानुन हो कि के हो खासमा
0: अब यसो सुन्दा त नयाँ भनेपछि नयाँ नै होला पुरानो कुरो चाहिँ एउटै पनि हुँदैन होला भने जस्तो लाग्छ क्या तर यहाँ कसो रहेछ भनेदेखि पहिले पुरानो नियममा जति कुराहरू थिए नि अब येशु ख्रिस्ट आउनभन्दा अगाडि पुरानो नियम लेखिएको थियो पुरानो नियममा चाहिँ अब मोसा भन्ने अस्ति मैले भनेको थिएँ नि त संसारमै सबैभन्दा नम्र व्यक्ति थिए अरे भनेर राम्रो व्यक्ति अनि त्यो मोसाले चाहिँ कति ठुला ठुला काम गरेका छन् अब इजरायलका सबै आफ्ना दाजुभाइहरूलाई चाहिँ परमेश्वरको बाटोमा हिँडाएर गोठालो गरेका छन् नि त अनि त्यही मोसाको पालाका कुराहरू चाहिँ त्यहाँ लेखाएर छन् आज त्यो कुरा नै तिमीलाई म भन्दैछु यहाँ चाहिँ के भन्यो भने यो प्रस्थानको पुस्तक 20 अध्यायमा चाहिँ लेखेको छ र सकोमली 2:10 भनेर लेखाएर छ क्या 10 अब के हो त्यही त तर मैले पनि यसो बाइबल पढाउँदाखेरि है 10 के रहेछ भनेर हेर्न खोजिरहेको थिएँ भरे पढ्दै गएको त कस्तो चित्त बुझ्ने कुरो रहेछ कोमली के रहेछ भन्नु यहाँ त के रहेछ भनेदेखि हत्या नगर्नु चोरी नगर्नु डकैती नगर्नु अर्कालाई नराम्रो नभन्नु कति राम्रो राम्रो लेखेको रहेछ यो उहिले नै येशु ख्रिस्ट आउनुभन्दा अगाडि नै त्यतिखेर त मान्छे थिए होइन त्यतिखेरको मान्छेलाई चाहिँ कसरी सम्झाउने भन्दाखेरि मोसा भन्ने एउटा व्यक्तिद्वारा यो व्यवस्था लेखेर चाहिँ मानिसहरूलाई भरे पढ्दै गएको त कस्तो चित्त बुझ्ने कुरो रहेछ कुमली के रहेछ भन्नु यहाँ त के रहेछ भनेदेखि हत्या नगर्नु चोरी नगर्नु डकैती नगर्नु अर्कालाई नराम्रो नभन्नु कति राम्रो राम्रो लेखेको छ।

अहिले अब हाम्रो देशमा के संविधान के भन्छन् नि त्यस्तै रहेछ कि परमेश्वरको संविधान म संविधानै भनेर बुझौँ न अब यहाँ यसरी लेखेर छ म परमप्रभु तिमीहरूका परमेश्वर हुँ जसले तिमीहरूलाई मिश्र देश अर्थात दासत्वको देशबाट निकालेर ल्याए पहिला नै तपाईँले यो बुझ्दैन दासत्वको देश भने के रहेछ भने नि पौमले पुरानो समयमा परमेश्वरले मानिसलाई बनाउनु भयो होइन त्यो उत्पत्तिका कुराहरू पनि सबै तिमीहरूलाई भन्न नै बाँकी छ म त अब धेरै पढाएको छु अब कुन भनौँ भनौँ हुन्छ नि हामीलाई त अब त्यस्तो बुझ्ने मान्छे त म कहाँ हो र आफूले बुझ्या कुरो तिमीहरूलाई बुझाउने हो अब आफूले नजानेको कुरा त अब कोही उता काठमाडौँतिर आए बुझ्ने पढ्ने भने सोध्न सक्छौ नि त होइन अनि त्यतिखेर चाहिँ परमेश्वर प्रभु येशू ख्रीष्टको जन्म नहुँदाखेरि चाहिँ मानिसहरू बिथोलिएर नजाउन् मान्छेहरू आज्ञाकारी बनाउन् भनेर चाहिँ एउटा व्यवस्था दिन चाहनुभएको रहेछ परमेश्वरले मसाद्वारा के अनि यहाँ के लेखा छ भने म परमप्रभु परमेश्वर हुँ भनेर भन्नुभएको छ र तीन पदले भन्यो म बाहेक अरू कुनै देवी देवतालाई नमान्नु भनेर त्यस बेलादेखि भनेर छ र पो अहिले हामी ढुङ्गा मूर्तिहरू पूजा गर्दैनौँ त अब ती कुराहरू अब यहाँ गाउँमा भन्यो भने त विरोध गरे जस्तो हुन्छ कि त्यो देवीका थानहरू छन् यहाँ होइन कति मन्दिरहरू छन् अब मान्नेले उनीहरूले त्यही मानिरहेछन् हामीले विरोध गरे जस्तो हुन्छ तर साँचो परमेश्वरलाई चिनेपछि चाहिँ ती कुराहरू चाहिँ केही नै होइन रहेछन् भन्ने कुरो बुझिने रहेछ कि कमल किनभने जुन कुरोमा जीवन छ त्यो कुरोले त फाइदा गर्छ नि त्यो ढुङ्गा मूर्तिमा केही पनि हुँदैन भनेर परमेश्वरले त्यतिखेर भन्नुभएको छ म बाहेक अरू कुनै देवी देवतालाई नमान्नु किनभने परमेश्वरले हामीलाई यति सुन्दर बनाउनु भयो यो गैरी गाउँ डाँडा गाउँ जस्तै थुप्रै गाउँ घरहरू पनि बनाउनु भयो अनि कति आनन्दमय बनाउनु भयो अब अहिले एउटा रुख बुटो देख्दा हामीलाई कति आनन्द लाग्छ होइन त्यो आनन्दको कुरो बनाउने नै उहाँ रहेछ नि त त्यसैले गर्दा अब यहाँ के भनेछ भने अर्को पदमा आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनु माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनु भन्नाले कुनै ढुङ्गा मूर्तिहरू बनाएर तिमीहरूले पुजिरहनु पर्दैन मन परमेश्वरलाई भक्ति गरे पुग्छ मनबाट हृदयबाट विश्वास गरे पुग्छ भन्नुभएको रहेछ क्या कमल अनि यो साह्रै राम्रो छ अब मैले समय नभएको हुनाले लर र पढेर जान्छु है त म ल पाँच पदले भन्छ फेरि तिनीहरूका सामु ननिरहनु तिनीहरूको पूजा नगर्नु किनकि म परमप्रभु तिमीहरूका परमेश्वर ढाह गर्ने परमेश्वर हुँ मेरो अवहेलना गर्ने पिता पुर्खाका अधर्मको दण्ड उनीहरूका सन्तानहरूलाई उनीहरूका तेस्रो र चौथो पुस्तासम्म म दिनेछु र अर्को पदले के भन्छ भने तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेहरूका हजारौं पुस्तामाथि म कृपा गर्नेछु भनेर त्यति बेला पनि परमेश्वरले भन्नुभएको छ कि कमली अनि यसरी परमेश्वरको आज्ञा पालन गर्ने मान्छेलाई चाहिँ पछि पछि आउने छोरा नातिसम्म पनि म आशिष दिनेछु भनेर भन्नुभएको रहेछ हाम्रो परमेश्वर कति भलो हुन्छ

0: अनि सात पदले भनौ, परम प्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थमा नलिनु, किनकि उहाँको नाउँ व्यर्थमा लिनेलाई परम प्रभुले निरपराध ठहराउनु हुने छैन भनेको छ। त्यसै बित्थामा जयमसी गर्नु पनि नहुँदो रहेछ। अब परमेश्वरलाई त्यसै बित्थामा ए म पनि येशु ख्रीष्टलाई विश्वास गर्छु भनेर त्यसै बित्थामा हावामा कुरा गर्न हुँदैन। मनैबाट जुन कुरा आउँछ परमेश्वरलाई आदर र इज्जत दिएर चाहिँ हामीले गर्नु पर्दो रहेछ, अनि मात्रै हुँदो रहेछ क्या कमले। अनि परमेश्वरको नाउँ व्यर्थैमा नलिनु भनेको चाहिँ बुझेर लिनु भने के भयो, परमेश्वर को हुनुहुन्छ अनि परमेश्वरले हाम्रो जीवनमा के गर्नुहुन्छ भनेर उहाँलाई बुझेर लिनलाई चाहिँ भनेर छ क्या, व्यर्थैमा चाहिँ नलिनु। पुरानो समयमा छक्क पऱ्यो क्या कमली, मैले यो अघि बिहान घरमा पढ्दै थिएँ अनि नबुझे जस्तो नि भयो, अनि कस्तो आज्ञा दिनु भएको छ त्यतिखेर प्रभु नि आउनु भएको थिएन अरे, ती मान्छेहरू के गरेर बस्थ्यो होला
1: काका, यो आज्ञा अब प्रभु नै नआउनु भएको भनेपछि कसरी दिनुभयो त उहाँले।
0: त्यही त अघि मैले मोसा कुरा गरेँ नि, त्यत्रा इजरायलीहरूलाई डोर्याउने त्यो एउटा मोसा थियो कि, त्यो मोसा कहानी नि म पछि भन्छु तिमीलाई। अनि त्यो मोसालाई चाहिँ परमेश्वरले यी सबै इजरायलीहरूलाई तैँले यसो यसो भन्नु भन्दै हुलाकी जस्तो पठाउँदै रहेछ नि, खबर बोल्ने त्यसरी, अब सबै मान्छेसँग नबोल्ने, अब मोसासँग बोल्ने अनि मोसाले लगेर जनताहरूलाई सुनाउने त्यस्तो, अनि तिमीहरूले यो यो दश आज्ञा चाहिँ दिनुपर्छ तैँले लगेर इजरायलीहरूलाई भन्नुभएछ। अनि यहाँ के भनेको छ भने अर्को पदमा चाहिँ छ दिनसम्म परिश्रम गरेर सातौं दिनमा चाहिँ विश्राम गर्नु भनेर भनेको छ, र यस्तो धेरै कुराहरू लेखेको छ। अनि यहाँ चोरी नगर्नु, हत्या नगर्नु, यहाँ के पो लेखेको छ त, कति राम्रो लेखेको छ हेर है त। यहाँ एउटामा हत्या नगर्नु, व्यभिचार नगर्नु, चोरी नगर्नु, आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनु, यसरी थुप्रै लेखेको छ क्या बा। अनि अहिले चाहिँ अब मान्छेले के भन्छन् भने, अब पुरानो नियममा चाहिँ यो दश आज्ञा लेखेका थिए, अहिले चाहिँ दश आज्ञा मान्ने कि नमान्ने भनेर भन्छन् क्या मान्छे। तैँले त्यो प्रश्न सोचस् कि जस्तो
1: मलाई,
0: अब 2000 वर्ष अगाडि प्रभु ख्रीष्ट आउनुभयो होइन, त्योभन्दा कैयौं हजार वर्ष पहिले लेखेको बाई भन्छ है, त्यतिखेरका कुराहरू त्यहाँ अब प्रभु आउनु भएपछि चाहिँ त्यो दश आज्ञा चाहिँ के गरे भन्दाखेरि यसो रहेछ कि, मैले अस्ति त्यो नयाँ नियममा पनि पढेँ के भा, येशु ख्रीष्ट आउनुभएपछि यो दश आज्ञा चाहिँ के भएछ भन्दाखेरि चाहिँ त्यो दश आज्ञा सबै मेटाउनु भएन छ उहाँले, ती बलिदानका कुरा चाहिँ मेटाएका रहेछन् नि त। बलिदान भनेको त्यहाँ त मैले अस्ति सुनाएको थिएँ तिमीहरूलाई, बोका पाठोको बलि गर्थ्यो उहिले पहिले पुरानो समयमा, दिनभरि पाप गरियो भने कसैलाई नराम्रो मुखले बोलियो अनि परमेश्वरको विरुद्धमा काम भयो भने मान्छेले चाहिँ गएर पुजारी कहाँ गएर एउटा राम्रो निष्फोट पाठो लगेर चाहिँ बलि गर्नु पर्थ्यो नि त। अब प्रभु येशूले चाहिँ आफू बलिदान भएर अब यो तिमीहरूले पाठो साठो घाट्नु पर्दैन, अब मलाई विश्वास गरे पुग्छ भनेर चाहिँ उहाँ चाहिँ कलभरी क्रुसमा झुन्डिएर त्यो पाठोले जस्तो तरतरी रगत बगाउनु भएको छ नि त कमली। त्यसो रहेछ नि त, आज मान्छेले अब यो यति ठुलो कुरालाई केही न होइन जस्तो गर्छन्, अनि त्यत्रो क्रुसमा झुन्डेको देखेर यो नाना थरीका कुरा गर्छन् क्या मान्छेले। तर प्रभुले चाहिँ त्यही पुरानो समयमा गर्दै गरेको बलिदानले चाहिँ पाप क्षमा हुँदैन मान्छेको। अब मान्छेले पहिल्यैदेखि पाप गर्दै आछन्, अनि आदम र हवाको पालादेखि मान्छेले पाप गरेका छन्, अनि यो पापको कटनी चाहिँ येशु ख्रीष्टमा मात्रै हुन्छ भनेर परमेश्वरले भन्नुभएको थियो नि त पहिले। अनि प्रभुले चाहिँ त्यो बलिदानको सट्टामा तरतरी रगत त्यो कलभरी क्रुसमा बगाउनु भएपछि मान्छेले छुटकारा पाएछन् क्या।

0: त्यसैले गर्दा अब यो दश आज्ञा पनि अहिले पनि त चोर्यौँ भने त हामीलाई संसारमै पनि त पुलिसले पक्रन्छ नि होइन, भेट्यो भने मान्छेले कति कुट्छन्।
1: हाम्रै माने दादा पनि अस्ति भन्दाखेरि पहिला प्रभु नपाउँदा अहिले पो प्रभुमा आउनु भएको छ, अलिक ठिक हुनु भएको छ त
0: चोर्दाखेरि।
1: अनि त उहाँ काँक्रो चोरेको होइन त बिर्सिनु, तपाईँले नै सम्झाइ बुझाइ गर्नुभयो
0: हो त नि। अब ती मान्छेहरूले देख्यो भने अब माने सुध्रिया छ भनेर उनीहरूले अचम्म मान्छन्।
1: अनि फेरिको मान्छे भनेर अहिले 6%
0: त्यही त अब परमेश्वरको वचनले मान्छेलाई यस्तो बनाउँछ के कोमल। अनि प्रभु आउनुभएपछि यो दश आज्ञा चाहिँ जुन जुन चाहिने ती राखेर अब बलिदान चाहिँ गर्नु पर्दैन, तर चोरी हत्या गर्ने, अर्कालाई नराम्रो वचन गर्ने, झुटो गवाई दिने यस्ता कामहरू सबै नै गर्नु हुँदैन नै भन्नुभएको छ प्रभुले। खालि बलिदान चाहिँ गर्नु पर्दैन तिमीहरूले, अब म कलभरी क्रुसमा मैले रगत बगाइसकेँ भनेर भन्नुभएको छ। अनि यसरी चाहिँ परमेश्वरले पुरानो समयदेखि लिएर प्रभु येशू ख्रीष्टको समयसम्म चाहिँ कसो कसो गर्नुपर्ने सबै परमेश्वरले लेख्नु भएको छ के वचन। अनि मैले त अब सबै त राम्रो भन्न जान्दिनँ कि कमली, तर पनि मैले बुझे अनुसार चाहिँ साह्रै खुसी लाग्यो। आज मान्छेहरू मान्छेले देख्दैनन् भन्दैमा कसैलाई मारेका छन्, हत्या गरेका छन् है, कसैले देखा छैनन् भन्दैमा अनि नराम्रो काम गरेका छन् अनि चोर्या छन्। अब यसो आनसुकी पैसाले सुन गहना लाएर हिँड्न पनि नहुने जमाना आइसकेको मैले, मान्छेले फ्या त चोरेर लान्छन्, लुसेर लान्छन्। अनि त्यो मना मान्छेको धर्म छैन, मना मान्छेको राम्रो नभएपछि कसरी चोरौं कसरी। अब मान्छे अब अहिले अल्छी काम गर्न भन्दा चोरेर खान मिठो मान्छेलाई, अनि त्यो चोरीतिर लाग्यो भएर अब अहिले पनि त्यो चाहिँ नगर्नु, त्यस्ता कामहरू गर्नु राम्रो होइन भनेर परमेश्वरले भन्नुभएको दश आज्ञा रहेछ। मैले चाहिँ आज तँलाई के सुनाऊ, अब माने पनि छैन, त्यसै अलिकति अल्छी अल्छी पनि लागिरहेछ क्या मलाई। अब के चाहिँ भन्ने होला बाइबलबाट, अब के सुनाउने साइला भनेर तिमीहरूले भनिहाल्छौ भन्ने भनेको थियो। तर जे भए नि भए हामीले अब अहिले जति बुझ्यौं, अरू बेला समय भयो भने यसै कुरालाई राम्रो गरी बुझाउला नि त होइन।
1: अब हामीले
0: अब यो त राम्रो नि त, अहिले हाम्रो गाउँ घरमा अब छोरीचेली एक्लै हिँड्न नसक्ने बेला आइसक्यो क्या कोमल। सहरा अनि कति बलात्कारका कुराहरू सुन्छौँ हामी है, छोरीहरूलाई जोगिन गाह्रो छ। अब यहाँ परमेश्वरले भन्नुभएको छ व्यभिचार नगर्नु, अति व्यभिचार गर्ने मान्छेले नै बलात्कार गरेका हुन् क्या।
1: ओ
0: त्यसैले गर्दा यो बलात्कारीहरू चाहिँ गाउँ गाउँ पनि पस्न सक्छन्, सहरमा पनि बिग्रेर हिँड्न सक्छन्। अनि छोरी चेलीलाई जोगाउनु पनि अब पहिले चाहिँ अब रातिसम्म पनि गाउँ घरमा हिँड्दाखेरि मान्छेलाई केहीको डर हुँदैन थियो, अहिले अलिकति साँझ पर्यो भने छोरी मान्छेलाई हिँड्नै गाह्रो। अनि परमेश्वरले त्यही बेला व्यभिचार गर्नेलाई त म मन पराउँदिन भन्नुभएको छ नि त। अनि त्यसैले गर्दा परमेश्वरको आशिष पाउने भए, परमेश्वरको सुरक्षामा रहने भए, अनि धेरै आनन्द र शान्ति पाउने भए चाहिँ यी सबै कुरा छोडेर हामीले गर्दैछौँ भने पनि यो दश आज्ञालाई सम्झेर हामीले पनि गर्न छोड्नु पर्दछ क्या कमली। कहिलेकाहीँ तपाईँ त आमासँग यसो बातचित होला, मुख लाग्छेस होला, त्यस्तो गर्न हुँदैन रहेछ भन्ने कुरो त आज दश आज्ञालाई पनि त पर्दो रहेछ नि त, गर्नुपर्छ नि हो नि। त्यसैले गर्दा यो साह्रै राम्रो कुरा छ, यो कुरो राम्ररी हाम्रो जीवनमा लागू गर्ने भने चाहिँ हामी अर्कै मान्छे हुन्छौँ है कुमार, अर्कै मान्छे हुन्छौँ। लुबा अब मैले आज सुनाउने यति नै हो, किनभने आज मेरो कम्मर दुखेर बस्न न उठ्न न गाह्रो भएको छ कि, सुताइ गाह्रो भएछ अनि त्यो सड्क्या जस्तो भएको छ भा। अब म धेरै बोल्न सक्दिनँ आज, आज माने पनि छैन। अब त्यस्तै हो, कहिले जाँड लगाएर धेरै बोलिन्छ, जाँड नल्याएर यस्तै हो। अब जाउँ त कुमारी, ल अब अहिले बिस्तारै बरालो लागौँ ल।

0: श्रोता मित्र, आज हामीले कार्यक्रम चौतारीको बसाईमा जति भलाकुसारी गरेका छौं, आउने दिनहरूमा अझ मिठा कुराकानीहरू लिएर हामी पक्कै पनि प्रस्तुत हुनेछौं। प्रत्येक मंगलबार 2-3 बजेसम्म कार्यक्रम चौतारीको बसाई सुन्न नबिर्सिनुहोला भन्दै सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिँदै कार्यक्रमबाट म टार्जन
1: म पुनम
0: हामी विदा हुन चाहन्छौ।

0: जय मसी अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमा सदाधै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: जीवनको वचन रेडियो कार्यक्रम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई जयमसी तथा ख्रिष्टीय अभिवादन। म गोविन्द विश्वकर्मा। प्रिय श्रोता, सदाझै आज पनि धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ र मलाई विश्वास छ तपाईँले हामीलाई निरन्तर सुन्दै आउनु भएको छ र आज पनि सुनेर साथ दिनुहुनेछ। आज पनि म एफिसीको पुस्तकको अध्याय 1:15 म 23 पाठ गर्दै यसबाट परमेश्वरले तपाईँ र मलाई के सिकाउन खोजिरहनु भएको छ त्यो कुरा हामी अध्ययन गर्नेछौ। शीर्षकमा लेखिएको छ, धन्यवाद ज्ञापन र प्रार्थना। प्रभु येशुप्रति रहेको तिमीहरूको विश्वास र सबै सन्तहरूप्रति तिमीहरूका प्रेमको विषयमा मैले सुनेको कारणले नै मेरो प्रार्थनामा तिमीहरूलाई सम्झना गर्दै तिमीहरूका निम्ति धन्यवाद दिन म थामिन्न। म प्रार्थना गरिरहन्छु कि हाम्रा प्रभु येशु ख्रीष्टका परमेश्वर महिमाका पिताले तिमीहरूलाई उहाँको विषयको ज्ञानमा वृद्धि र प्रकाशको आत्मा दिउन्। म यो पनि प्रार्थना गर्दछु कि तिमीहरूको हृदयका आँखा उज्यालो होस् र कुन आशाको निम्ति उहाँले तिमीहरूलाई बोलाउनु भएको छ र सन्तहरूमा उहाँको महिमित उत्तराधिकारको सम्पत्ति के हो सो तिमीहरूले जान्न सक। अनि हामी विश्वास गर्नेहरूका निम्ति उहाँको शक्तिको असीम महानता के हो सो तिमीहरू जान्न सक। त्यो शक्ति उहाँको महान सामर्थ्यको काम नै हो जो उहाँले ख्रीष्टमा पूरा गर्नुभयो जब उहाँले ख्रीष्टलाई मरेकाहरूबाट जीवित पार्नुभयो अनि स्वर्गीय स्थानहरूमा आफ्नै दाहिने बाहुलीपट्टि बसाल्नुभयो। सबै शासन र अधिकार र शक्ति र राज्यमाथि र यस युगका मात्र होइन तर आउने युगका पनि जति नाउँ छन् ती सबैमाथि उहाँलाई राख्नुभयो र परमेश्वरले सबै कुरा उहाँका पाउमुनि राखिदिनुभयो र मण्डलीको निम्ति उहाँलाई नै सबै कुराको शिर बनाइदिनुभयो जुन मण्डली उहाँको शरीर उहाँको पूर्णता हो र उहाँले नै सबै थोक परिपूर्ण पार्नुहुन्छ। आमेन। प्रिय मित्रहरू, वचन अध्ययनबाट तपाईँले पक्कै पनि आज हामी के विषयमा बोल्न गइरहेका छौं भन्ने बारेमा बुझिसक्नु भएको छ। प्रियहरू, यहाँ पावलले झ्यालखानाबाट एफिसीको मण्डलीका लागि यो पत्र लेखेका हुन्। पावल आफू झ्यालखानामा छन् तर पनि मण्डलीको वास्ता गर्दै मण्डलीको चिन्ता गर्दै येशू प्रभुको सत्यताका बारेमा मण्डलीलाई बुझाउँदै हुनुहुन्छ। विशेष गरी यहाँ पावलले मण्डलीहरूको आत्मिक आँखाको उज्यालोको लागि प्रार्थना गरिरहेका छन्। यो आत्मिक आँखा के हो त त्यसमाथि पनि हृदयका आँखाको उज्यालोको लागि पावलले प्रार्थना गरिरहेका छन्। हामीलाई थाहा छ हाम्रो बाहिरी भौतिक आँखाले जे कुराहरू देख्छ त्यो कुरालाई हामी विश्वास गर्छौं। जे कुरा हामी देख्दैनौ नदेखेको कुरामाथि विश्वास नगर्न पनि सक्छौ। तर पावलले के भन्दैछन् भने भौतिक आँखाले होइन तर आत्मिक आँखा त्यो पनि हृदयको आँखामा उज्यालो होस् भनेर पावलले यहाँ येशू प्रभुसँग विन्ती गरिरहेका छन्। मलाई लाग्छ त्यो बेलाको समयमा मण्डलीमा केही विवादहरू थियो होला। मण्डलीमा मानिसहरूले भौतिक कुराहरूको मात्रै वास्ता र फिक्री गरिरहेका थिए होला। मानिसहरू धेरै समय आफूले जे देखेका छन् देखेको कुरामा मात्रै हामी विश्वास गर्ने हुन्छौं। त्यो समयमा पनि मण्डलीले त्यही नै गरेको हुन सक्छ। धेरै समय तपाईँ र मैले देखेको कुरा भौतिक कुरामा मात्र विश्वास गर्दछौ। तर पावलले यहाँ जोडसँग मण्डलीलाई के भनिरहनु भएको छ भने हृदयका आँखामा उज्यालो होस्। हृदयको आँखा भनेको जब तपाईँ र मैले येशू ख्रीष्टको त्यो एउटा अपार प्रेमको प्रकाश पाउँदछौ त्यो महसुस गर्दछौ। संसारमा देखिने भौतिक कुराहरू चमत्कारहरू आश्चर्यपूर्ण कामहरू मात्र होइन प्रियहरू, तर जब तपाईँ र मैले आत्मिक रूपमा हाम्रा हृदयका आँखाहरू खोल्दछौ भने हामीले येशू प्रभुको प्रेमलाई बुझ्न सक्दछौ। उहाँको महानतालाई हामीले बुझ्न सक्दछौ। परमेश्वर कति दयालु हुनुहुन्छ भन्ने कुरालाई पनि हामी बुझ्न सक्दछौ। जब तपाईँ र मेरो आत्मिक आँखा खुल्ला रहन्छ, त्यसपछि हामी परमेश्वरको ज्ञानको प्रकाश बुझ्न सक्दछौ। जब तपाईँ र मैले हाम्रो हृदयको ढोकाहरू खोल्दैनौ, जब तपाईँ र मैले आफ्नो हृदयमा कठोरताहरू राख्दछौ, भित्र धेरै कुराहरू लुकाएर राखेको हुन्छ, हामी भित्रै रूपमा अर्कै सोचिरहेका हुन्छौ, भित्र मनभित्र छल कपटहरू घमण्डहरू हुन्छ, ईर्ष्याका आत्माहरू तपाईँ र हाम्रो हृदयमा हुन्छ भने परमेश्वरको वचनले त्यहाँ काम गर्दैन, परमेश्वरको सत्यता तपाईँ र हामीले बुझ्न सक्दैनौ। परमेश्वरको त्यो असीम आनन्द, उहाँको त्यो प्रेमलाई हामीले राम्रोसँग बुझ्न सक्दैनौ। अनि त्यसपछि मानिस मानिस बीचमा फुट सिर्जना हुन्छ। प्रियहरू, धेरै जस्तो मण्डलीमा व्यक्तिगत समस्याहरू आउनुको कारण धनको समस्या, लोभको समस्या, पदको घमण्डहरू, एक अर्का बीचमा सानो र ठूलोको यी यावत कुराहरू संसारले तपाईँ र हामीलाई सिकाएको छ। जब तपाईँ र मेरो हृदयमा उज्यालो हुँदैन, तब हामीले ती कुराहरूमा समय खर्च गर्दछौ। यी कुराहरूले विभाजन ल्याउँदछ, यी कुराले फुट ल्याउँदछ। तर जब तपाईँ र मैले आफ्नो हृदयका आँखा खोल्दछौ, तब परमेश्वरको विषयको ज्ञानमा हामी वृद्धि हुँदछौ। प्रियहरू, वचनमा लेखिएको छ, पावलले प्रार्थना गर्दछन् कि म प्रार्थना गरिरहन्छु कि हाम्रा प्रभु येशू ख्रीष्टको परमेश्वर महिमाका पिताले तिमीहरूलाई उहाँको विषयको ज्ञानमा बुद्धि र प्रकाशको आत्मा दिउन्। म यो प्रार्थना पनि गर्दछु कि तिमीहरूको हृदयका आँखा उज्यालो होस् र कुन आशाको निम्ति उहाँले तिमीहरूलाई बोलाउनु भएको छ र सन्तहरूमा उहाँको महिमित उत्तराधिकारको सम्पत्ति के हो सो तिमीहरूले जान्न सक। जब तपाईँ र मेरो हृदयमा, हाम्रा हृदयका आँखाहरूमा उज्यालो आउँदछ, अथवा तपाईँ र मेरो आत्मिक आँखा जब खुल्दछ, तब कुन आशाको निम्ति परमेश्वरले तपाईँ र मलाई बोलाउनु भएको हो, कुन आशाको निम्ति उहाँले तपाईँ र मलाई एउटा उत्तर अधिकारको रूपमा सम्पत्ति दिनुभएको छ सो कुरा तपाईँ र मैले जान्नेछौ भनेर पावलले यहाँ सिकाउनु भएको छ। प्रियहरू, धेरै समय तपाईँ र हामी को हौं भन्ने कुरा हामीलाई थाहा हुँदैन। धेरै समय तपाईँ र हामी को हौं भन्ने कुरा, संसारमा हामी कसरी चुनिएका छौं, कसरी प्रभुले तपाईँ र मलाई चुन्नु भएको छ र अनि हामी उहाँको राज्यमा को हौं भन्ने कुरा हामीले नबुझेपछि धेरै समय तपाईँ र म संसारमै रहन्छौ, संसारकै कुराहरूमा हाम्रो ध्यान रहन्छ। स्वर्गीय कुरा, माथिको कुरामा भन्दा पनि संसारकै कुरामा मात्रै तपाईँ र मेरो मन तन रहन्छ। तर जब तपाईँ र मेरो हृदयको ढोकाहरू, हृदयका आँखाहरू खोलिन्छन्, यहाँ पावलले भन्दछन् कि हृदयका आँखामा उज्यालो होस् भनिकन म प्रार्थना चढाउँदछु ताकि तपाईँ र हामी येशु ख्रीष्टमा एउटा नयाँ आशाको लागि बोलाइएका छौं भन्ने कुरा हामीले जान्न सकौं, ताकि तपाईँ र म परमेश्वरको एउटा उत्तर अधिकारी हौं, हामी स्वर्गीय राज्यको एउटा उत्तर अधिकारी हौं भन्ने कुरा हामीले जान्न सकौं। अनि त्यो कति महान कुरा हो, त्यो अन्य कुराको तुलनामा कति बहुमूल्य छ भन्ने कुरा हामीले जान्न सकौं। अनि यो कुरा एउटा आत्मिक आँखाले मात्रै हेर्न सकिन्छ। त्यसकारण प्रियहरू, आज तपाईँ र मैले पनि प्रार्थना गर्नुपर्ने यो छ कि हामीले संसारको आँखाले कुनै पनि कुरा हेर्नुभन्दा पहिले वचनलाई पनि तपाईँले पढ्दै गर्दा, वचनलाई बुझ्दै गर्दा संसारको आँखाले होइन, भौतिक आँखाले होइन, तर तपाईँको हृदयको आँखा खोलेर तपाईँ आत्मिक तौरबाट तपाईँले हेर्नुहुन्छ भने, कुनै कुरालाई विचार गर्नुहुन्छ भने, तपाईँ र मेरो जीवनमा पक्कै पनि परमेश्वरको बोलावट, उहाँले दिनुभएको दर्शन, उहाँले तपाईँ र मलाई चुन्नु भएको मुख्य कारण के हो भन्ने कुरा हामीले बुझ्नेछौ। प्रियहरू, 19 पदमा यहाँ बताइएको छ, अनि हामी विश्वास गर्नेहरूका निम्ति उहाँको शक्तिको असीम महानता के हो सो तिमीहरू जान्न सक, त्यो शक्ति उहाँको महान सामर्थ्यको काम नै हो। प्रियहरू, तपाईँ र मेरो जीवनमा प्रभुले कति अनुग्रह गर्नुभएको छ, कति महान काम गर्नुभएको छ, यदि तपाईँ र मेरो आत्मिक आँखा हामीले खोल्ने हो भने हामीले विचार गर्न सक्छौ। हामी कस्ता थियौं, हामी पहिले येशूलाई विश्वास गर्नुभन्दा पहिले हाम्रो जीवन के थियो, तर जब तपाईँ र मैले येशूलाई विश्वास गर्यौं, हाम्रो जीवनमा कति धेरै रूपान्तरण, परिवर्तन आएका छन्, अनि परमेश्वरले हाम्रो जीवनमा कति आश्चर्यपूर्ण कामहरू गर्नुभएको छ भन्ने कुरा हामीले हेर्नको लागि तपाईँ र मेरो हृदयको आँखा खुल्नु जरूरी छ प्रियहरू। जब तपाई र मेरो हृदयका आँखामा उज्यालो आउँछ, ज्योति आउँछ, प्रकाश आउँछ, तब तपाई र मैले परमेश्वर को हुनुहुन्छ भन्ने कुरा अनि उहाँको महानतालाई पनि हामीले जान्न सक्दछौ। प्रियहरू, तपाई र मैले विश्वास गरेको प्रभु सर्वशक्तिमान प्रभु हुनुहुन्छ। येशू प्रभुको जीवनलाई हामीले हेर्ने हो भने उहाँ यो संसारमा आउनुभयो, एउटा मानव छोला लिएर आउनुभयो, उहाँ मानिसहरूको बीचमा बास बस्नुभयो, उहाँ परमेश्वर हुनुहुन्थ्यो, तर उहाँ मानिसको पाप क्षमाका लागि मानिसै भएर आउनुभयो। उहाँ तपाईँ र हामी बीचमा एउटा दरिद्र भएर संकटमा निकै गरीबीमा उहाँ रहनुभयो। उहाँले कुनै पनि पाप अधर्म नगरेको भए तापनि उहाँलाई मानिसहरूले कोर्रा लगाए, पिटे, थुकाई कुटाई उहाँले सहनुभयो, उहाँलाई क्रूसमा झुण्ड्याए प्रियहरू, अनि उहाँ क्रूसमा बलिदान हुनुभयो। तर परमेश्वरको आश्चर्यपूर्ण काम, परमेश्वरको शक्तिले, उहाँको आत्माले प्रभु येशू ख्रीष्ट चिहानबाट मरेको तेस्रो दिनमा उहाँ जीवित हुनुभयो, उहाँ बौरी उठ्नुभयो, मरेकाहरूबाट उहाँ जीवित पारिनुभयो, अनि स्वर्गीय स्थानहरूमा परमेश्वरको दाहिने बाहुलीपट्टि उहाँ विराजमान हुनुहुन्छ। प्रियहरू, वचनमा बताइएको छ कि येशू प्रभु परमेश्वरको दाहिने बाहुलीपट्टि विराजमान हुनुहुन्छ। मृत्युले उहाँलाई जित्न सकेन। मृतकहरूमध्ये उहाँ ज्येष्ठ हुनुहुन्छ, अथवा उहाँ मृत्युलाई पनि जितेर बौरी उठ्नुभयो। सबै शासन र अधिकार र शक्ति राज्यमाथि र यस युगका मात्र होइन, तर आउने युगका पनि जति नाउ छन् ती सबैमाथि उहाँलाई राख्नुभयो। यो परमेश्वरको शक्तिका कारणले हो प्रियहरू। परमेश्वरको महानता, परमेश्वरको असीम शक्ति के छ भन्ने कुरा उहाँ सर्वोच्चमा विराजमान हुने परमेश्वरले उहाँका पुत्र येशू ख्रीष्टको जीवनमा गरेका यी महान कामहरूलाई हामीले सम्झन सक्दछौ। यो कुराको विश्वास तब मात्र हाम्रो हृदयमा बस्न सक्छ जब तपाईँ र मेरो हृदयका ढोकाहरू, हृदयका आँखाहरू खुल्दछन्। त्यसकारण आज तपाईँ र मेरो हृदयको ढोका चाहिँ खुल्न जरूरी छ। तपाईँ र म को हौं भन्ने कुरा बुझ्नको लागि पनि, तपाईँ र म को हौं भन्ने कुरा जान्नको लागि पनि, सांसारिक तौरबाट होइन तर आत्मिक तौरबाट सोच्न जरूरी छ प्रियहरू। येशू प्रभु जो यो युगको मात्र होइन तर आउने युगको पनि उहाँ राजा हुनुहुन्छ, उहाँ परमेश्वर हुनुहुन्छ, उहाँ सदा सर्वदा सम्पूर्ण कुराको अधिकार उहाँलाई दिएको छ, उहाँ राज्य गर्ने परमेश्वर हुनुहुन्छ, अनि आज हामी उहाँका सन्तान हुन पाएका छौं। यो कुरा तपाईँ र हामीले दिन प्रतिदिन घोषणा गर्नुपर्छ प्रियहरू। येशू प्रभुको बारेमा यहाँ अझ बताइएको छ, र परमेश्वरले सबै कुरा उहाँका पाउमनि राखिदिनुभयो र मण्डलीको निम्ति उहाँलाई नै सबै कुराको शिर बनाइदिनुभयो। प्रियहरू, आज तपाईँ र हामी परमेश्वरको नाउँमा भेला भएका छौं। हामीले उहाँलाई हाम्रो मुक्तिदाता र उद्धारकर्ता भनेर विश्वास गरेका छौं। येशूमाथि गरेको विश्वासको कारणले आज मण्डली शुरूआत भएको छ। आजभन्दा धेरै वर्ष पहिले जब येशू प्रभु मानिसको बीचमा आउनुभयो, उहाँ मर्नुभयो र तेस्रो दिनमा उहाँ बौरी उठेर स्वर्गारोहण हुनुभयो, चेलाहरूद्वारा मण्डली स्थापना भयो, र त्यो मण्डली एउटा ठाउँमा मात्र सीमित भएन, अहिले सारा संसारभरि मण्डली वृद्धि भएको छ। संसारभरि अधिकांश व्यक्तिले प्रभु येशूलाई मुक्तिदाता र उद्धारकर्ता भनेर विश्वास गरेका छन्, अनि त्यो मण्डलीको शिर येशू प्रभु हुनुहुन्छ। तपाईँ र हामी त्यो शिरका अभिन्न अंगहरू हौं। तपाईँ र हामी त्यो शिरको विभिन्न फरक फरक सृष्टिहरू हौं प्रियहरू। मण्डलीको शिर उहाँ हुनुहुन्छ अनि हामी उहाँका अंगहरू हौं। त्यो मण्डली जुन मण्डली उहाँको शरीर, उहाँको पूर्णता हो, अनि त्यो मण्डलीको हामी सदस्य, अनि त्यो त्यसकारण प्रियहरू, येशू प्रभु मण्डलीको शिर हुनुहुन्छ भने आज तपाईँ र हामी येशू प्रभुको अंगहरू हौं। हामी यो कुराबाट हामी बुझ्न सक्दछौ कि तपाईँ र हामी येशू प्रभुमा कति नजिक छौं, येशू प्रभुमा हामी तपाईँ र हामी कति गाँसिएका छौं भन्ने कुरालाई पनि हामी यहाँबाट हेर्न सक्दछौ। अन्तिममा केही बाइबलका पदहरू पढेर म तपाईँहरूको बीचबाट विदा हुन्छु। दोस्रो पत्रुसको पुस्तक एक अध्यायको चार पदमा यसरी लेखिएको छ, यसैद्वारा उहाँले हामीलाई उहाँको अनमोल र महान प्रतिज्ञाहरू दिनुभएको छ कि यस संसारका कुइच्छाबाट आउने भ्रष्टताबाट उम्केर तिमीहरू ईश्वरीय स्वभावका सहभागी हो। रोमीको पुस्तक 8 अध्यायको 37 पदमा यसरी लेखिएको छ, होइन यी सबै कुरामा हामीलाई प्रेम गर्नुहुनेद्वारा हामी विजेताहरू भन्दा पनि अझ बढी छौं। प्रियहरू, तपाईँ र हामी विजेता भन्दा पनि महान छौ, किनभने तपाईँ र म यीशु ख्रीष्टसँग गाँसिएका छौ। हामी एउटै शरीरका अंग बनेका छौ। उहाँ हाम्रो शिर हुनुहुन्छ अनि हामी त्यो शरीरको अंगहरू हौ। दोस्रो कोरन्थीको पुस्तक 5:17 यसरी लेखिएको छ, यसकारण कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो, पुरानो बिति गएको छ, हेर नयाँ आएको छ। तपाईँ र हामी को हौं भन्ने कुरा हामीले यी पदहरूबाट पनि बुझ्न सक्दछौ। अब तपाईँ र हामी पुरानो एउटा हारपूर्ण जीवन होइन, ती पुरानो जीवनमा तपाईँ र हामी निर्बल थियौं, पुरानो जीवनमा हामी आशा रहित थियौं, पुरानो जीवनमा तपाईँ र हामी साँचो परमेश्वरलाई चिन्दैन थियौं, हामी अन्धकारमा थियौं। तर जब तपाईँ र हामी येशु प्रभुमा गाँसिएका छौं, उहाँलाई तपाईँ र मैले विश्वास गर्यौं, त्यसपछि तपाईँ र मेरो जीवन नयाँ भएको छ, पुरानो बिति गएको छ, अब सबै कुरा नयाँ, आशा नयाँ, उत्साह नयाँ। तपाईँ हाम्रो अनन्त जीवन येशुमा सुनिश्चित भएको हाम्रो परमेश्वर येशु हुनुहुन्छ, उहाँ हाम्रो शिर हुनुहुन्छ, हामी उहाँको शरीरहरू हौं, हामी अंगहरू हौं भनेर तपाईँ र हामी त्यो विश्वासमा खुशी साथ उत्साह साथ अगाडि बढ्नु पर्दछ। प्रियहरू, पहिलो कोरन्थीको पुस्तक 12:27 आज स्पष्टसँग लेखिएको छ, तिमीहरू ख्रीष्टका शरीर हौ र हरेक त्यसका अंगहरू हौ। यसकारण प्रियहरू, आज यहाँ पावलले भनेका छन् कि मण्डलीहरू, म प्रार्थना गर्दछु कि तिमीहरूको ज्ञानमा बुद्धि र प्रकाशको आत्मा दिउन्, म प्रार्थना गर्दछु कि तिमीहरूको हृदयको आँखा उज्यालो होस् र कुन आशाको निम्ति उहाँले तिमीहरूलाई बोलाउनु भएको छ, र तिमीहरू जुन उत्तराधिकारी भएका छौ, परमेश्वरको येशु ख्रीष्टको उत्तराधिकारी भएका छौ, त्यो कुरा तिमीहरूले बुझ्न सक भनेर जसरी पावलले प्रार्थना गर्दछन्, म पनि सोही प्रार्थना गर्दछु कि प्रियहरू, म तपाईँलाई उत्साह दिन चाहन्छु कि तपाईँ र मेरो हृदयको आँखाहरू खोल्नु जरुरी छ, त्यसमा उज्यालो ल्याउनु जरुरी छ कि तपाईँ हामीले बुझ्न सकौं कि म को हुँ र परमेश्वर को हुनुहुन्छ। हामी उहाँका अंगहरू हौं भनेपछि हामी कति एउटा शक्तिशाली परमेश्वरमा गाँसिएका छौ। अब हामी कमजोर दुर्बल छैनौं, तर उहाँमा हामी निकै बलिया छौं, उहाँमा अनन्त जीवन पाएका, उहाँको रगतद्वारा मोल तिरेर किनिएका निष्कलंक र पवित्र जाति तपाईँ र मलाई येशु प्रभुले बनाउनु भएको छ। त्यसकारण म यही उत्साह तपाईँलाई दिँदै आजको कार्यक्रम जीवनको वचनबाट बिदा हुन्छु। तपाईँ सबैजनालाई परमेश्वरले अनन्त आशिष दिनुभएको होस्। हवस् त, जय मसीह।
0: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ, तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
1: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349।
0: हवस्त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने भाषाका साथ विदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: गरी बसिरहेका छन् वा ठाउँको अभाव भइरहेको छ वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्। यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@attenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
1: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
0: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
1: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनारीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर, अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस, बिटिएस र एमडिप का कक्षाहरू सञ्चालन गर्ने भएको छ।
0: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि भर्ना खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
1: हाम्रा विशेषताहरू:
0: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अंग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने।
1: हप्ताको तीन दिन अर्थात् सोमबार, बुधबार, शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने।
0: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6:30 र बेलुकाको समय 7:30-9:30 हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
1: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने।
0: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने।
1: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अङ्ग्रेजी भाषामा दिन सक्ने।
0: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
1: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
0: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
1: सम्पर्क नम्बर
0: मोबाइल 98-32-84-054, 98-32-84-054 र 98-31-26-786, 98-31-26-786
1: र 98-13-98-41-47, 98-13-98-41-47।
2: हामी छौ तपाईको साथ, तपाई हुनुहुन्छ हाम्रो साथ,
3: हाम्रो साथ, हाम्रो साथ, हाम्रो साथ।
2: तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
0: अब प्रस्तुत छ कार्यक्रम बाइबलको सान्दर्भिकता।

33 बजेदेखि 4 बजेसम्म मात्र गुड न्युज एफएम 105.1 मेगाहर्जको रेडियो तरङ्ग काठमाडौँ र पोखराबाट 105.6 मेगाहर्जको रेडियो तरङ्ग मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। प्रिय श्रोता, यो कार्यक्रम तपाईँको आफ्नो कार्यक्रम हो र यो कार्यक्रममा हामी कसरी पवित्र धर्मशास्त्र बाइबल चाहिँ सान्दर्भिक छ, कसरी पवित्र धर्मशास्त्र बाइबल हाम्रो समाजको लागि, प्रत्येक मानिसको लागि नभई नहुने एउटा असल गुण चरित्र सिकाउने पुस्तक हो भन्ने विषयमा नै हामी चर्चा परिचर्चा गर्ने गर्दछौ। प्रिय श्रोता, वास्तवमा भन्नु पर्दाखेरि हाम्रो समाजमा व्याप्त रहेको एउटा भ्रम भनौ, भ्रम यो छ कि पवित्र धर्मशास्त्र बाइबल इसाईहरूको मात्रै पुस्तक हो, साथै पवित्र धर्मशास्त्र बाइबलमा उल्लेख गरिएको ईश्वर मात्रै इसाईहरूको मात्रै ईश्वर हो भन्ने जुन प्रकारको भ्रम छ, त्यही भ्रमलाई हामीले तोड्ने प्रयत्न स्वरूप यो कार्यक्रम तपाईँको बीचमा प्रस्तुत गर्ने गरेका छौं। तदनै श्रोता, यदि हाम्रो समाजमा व्याप्त रहेको कुराहरू चाहिँ हामीले विचार गर्ने हो भनेदेखि साँच्चै नै पुरानो नियममा बाइबलमा दुईवटा नियम अथवा दुईवटा खण्ड रहेको छ। पहिलो खण्ड पुरानो करार पन्थन अथवा पुरानो नियम भनेर भनिन्छ, जुन नियममा चाहिँ अधिकांश रूपमा हामीले हेर्ने हो भने त्यसको पनि विशेष गरी पाँचवटा पुस्तक रहेको छ, जसलाई तोराको पुस्तक अथवा मोसाको व्यवस्थाको पुस्तक भनेर भनिन्छ। त्यहाँ चाहिँ अधिकांश समय हामी पाउन सक्छौ कि इजरायलीहरूका परमेश्वर भनेर उल्लेख गरिएको छ। त यो इजरायलीहरूका परमेश्वर भन्नुको तात्पर्य के हो त भन्दाखेरि, सृष्टिकर्ता परमेश्वरले आफूलाई इजरायलीहरूद्वारा उनीहरूको रहन सहन जीवनशैलीद्वारा संसारमा आफूलाई प्रकट गराउनको खातिर सबैभन्दा पहिले उहाँ इजरायलीहरूका परमेश्वरको रूपमा चिनिनुभयो। विशेष गरी अब्राहमका परमेश्वर, इसाकका परमेश्वर, याकुबका परमेश्वर भनेर चिनिनुभयो। तादनै श्रोता, यसको अर्थ के हो त भन्दाखेरि, जब पुरानो नियममा उहाँ यसरी चिनिँदै गर्दा यहुदीहरूका पुस्ताहरू बित्दै जाँदा उनीहरूले आफ्नो एउटा पृथक धर्मलाई स्थापना गरे, जसलाई यहुदी धर्म वा जुडाइजम भनेर भनिन्छ, र जस अन्तर्गत उनीहरूले अब सृष्टिकर्ता परमेश्वर चाहिँ आफ्नो मात्रै भएको उनीहरूले दावी गर्न थाले। त्यसै गरी हामीले हेर्ने हो भने मुस्लिजममा अल्लाहलाई आफ्नो ईश्वरको रूपमा मान्ने गरेको पाइदछ, र उनीहरूले पनि नितान्त रूपले एकजना इस्लामिक भइसकेपछि अल्लाह मात्र इस्लामिकहरूका ईश्वर हुन् र कसैले यदि इस्लाम धर्मलाई कबुल गर्दछ भने मात्रै उनीहरूले कुरान मस्जिद अरूले पढ्न सक्दछन् र एउटा पवित्र पुस्तक भएको हुनाले गर्दा यो मात्रै इस्लाममा पनि विशेष गरी जो मौलमीको दर्जामा पुगेका छन् उनीहरूले मात्रै अध्ययन गर्ने हो भनेर उनीहरूले बताउने गर्दछन्, र वास्तवमा इस्लामिक कुरान जो कोही व्यक्तिले पढ्न पाउँदैनन्। त्यसै गरी हामीले हेर्ने हो भने बुद्ध धर्मशास्त्रको त्रिपिटकलाई पनि हामीले यसै गरी हेर्ने हो भने त्रिपिटक मात्र बुद्धिस्ट लामाहरूले मात्रै पढ्ने हो, आम मानिसहरूले जो लामाहरूले प्रवचन दिन्छन् त्यो मात्रै सुन्ने हो। त्रिपिटक उनीहरूले पढ्ने, छुने र हेर्ने अधिकार पाउँदैनन्। र यदि कुनै तामाङका छोराहरू अथवा छोरीहरू अथवा राई लिम्बूका छोरा छोरीहरू कोही बौद्ध भिक्षु बन्छ भने र उसले आफ्नो भिक्षुपना अथवा गुफा बसेर भन्ने भन्दछन् गुम्बामा बसेर अध्ययन गरेर एउटा लामा बनेर निस्कन्छन् भने मात्रै उनीहरूले त्यो छोई अर्थात त्रिपिटक अथवा उनीहरूको आफ्नो धर्मशास्त्र पढ्न, सुन्न र सुनाउने अधिकार पाउँदछन्। प्रिय श्रोता, त्यसै गरी हामीले हिन्दू धर्मशास्त्र धर्म ग्रन्थ तथा त्यो समाजभित्र हेर्ने हो भने हिन्दू धर्मशास्त्रका एकाध पुस्तकहरू पुराणहरू जो रहेको छ ती मात्रै कोही कोही व्यक्तिले पढ्न पाउँदछन्, सुन्न पाउँदछन्। यद्यपि तिनमा कति कुराहरू अर्धसाँचो, अझै भन्नुपर्दा सत्यता के हो त्यसलाई तोड मडोर गरेर लेखिएको हुन्छ, ती कुराहरू मात्रै सुन्न पाउँदछन्। तर वेद, उपनिषद,
जस्ता जति पनि धर्मशास्त्रहरू छन् अनि पुराणका असली मूल ग्रन्थहरू यिनीहरू जो कोही व्यक्तिले सुन्न पढ्न र छुन पनि पाउँदैनन्। ती सुन्नको लागि एउटा वर्ग लागेको हुन्छ जसलाई सुनाउनको लागि, जसलाई पण्डित वर्ग भनेर भनिन्छ, जो संस्कृत विश्वविद्यालयबाट कर्मकाण्डमा अथवा विभिन्न उसमा उपाधि प्राप्त गरेर, संस्कृत भाषामा उपाधि प्राप्त गरेर पण्डित उपाधिसम्म पुगेर पढेर आएका छन् र ती व्यक्तिहरूले सुन्न पढ्न र सुनाउन पाउँदछन्। यो प्रकारको परिस्थिति धर्म अनुसार रहिआएको छ। अब प्रश्न उठ्छ, के यी सबै धर्मका धर्मगुरुहरू जो रहेका छन्, पण्डितहरू जो रहेका छन्, पुजारी भनौ वा पुरोहित भनौ, के यिनीहरूले समाजमा धर्मशास्त्र अनुसार असल कुराहरू मात्रै सिकाउँछन् होला त? के यिनीहरूले कर्मकाण्डै गर्ने कुरामा कति कुराहरू शत प्रतिशत सत्य रूपले नै गराउँछन् होला त भन्ने प्रश्न आउँछ र ती कुराहरूलाई हामी नजाउ, तर पवित्र धर्मशास्त्र बाइबलको विषयमा मात्रै म अब अगाडि बढाउन जाँदैछु। तर पवित्र धर्मशास्त्र बाइबल पढ्नको लागि अथवा बाइबलका कुराहरू सुन्नको लागि यहाँ छेउ कोही यहुदी भइराख्नु पर्दैन, न त कोही इस्लामिक अथवा मुस्लिम पनि बन्नु पर्दैन, या त त्यो व्यक्ति क्रिस्चियन वा क्रिस्चियनको पास्टर पनि बन्नु पर्दैन। तपाईले चाहनु भयो भने बाइबल यति सजिलै तपाईँको हातमा उपलब्ध हुन्छन् कि तपाईँ जुन कुनै अवस्थामा, जुन कुनै समयमा, जुन कुनै परिस्थितिमा तपाईँले अनलाइनबाट, अफलाइनबाट, किताब मार्फत, बाइबल पर्ची मार्फत, पत्राचार मार्फत तपाईँले सित्तैमा बाइबल अध्ययन गर्न पाउनुहुन्छ। बाइबल कुनै खास एउटा विशेष वर्गले अथवा त्यसमा पनि इसाई समुदायभित्र एउटा प्रवेश गरिसकेपछि पास्टर अथवा अगुवा बनेपछि मात्रै पढ्नुपर्छ भन्ने त्यो प्रकारको कहीँ पनि कतै पनि बन्देज छैन। प्रिय श्रोता, बाइबल जो कोही व्यक्तिले, जुन कुनै धर्म संस्कृति सम्प्रदायका मानिसले सहजै प्राप्त गरी पढ्न सक्दछ। त किन बाइबल पवित्र धर्मशास्त्र हो? र वास्तवमै भन्नु पर्दा, जतिखेर मूसाको व्यवस्था इजरायलीहरूलाई दिइँदै थियो, त्यहाँ चाहिँ विशेष गरी व्यवस्थाको पुस्तक जो मूसाले परमेश्वरको प्रेरणाद्वारा लेखेका थिए, त्यो पुस्तक फेरि पनि इजरायलमा चाहिँ स्त्री जातिले पढ्नु छुनु चाहिँ लगभग वर्जित नै थियो। प्रिय श्रोता, र त्यहाँ व्यवस्थाको पुस्तक विशेष गरी केटा मान्छेहरूले पढ्नु पर्थ्यो र तिनलाई पढाउने अधिकार त्यो बेलाका धर्मगुरूहरू जसलाई प्राचीनहरू भनेर भनिन्छ, प्राचीनहरू र अनि त्यसै गरेर सदुकीहरू, फरिसीहरू, यी यस्ता व्यक्तिहरूले मात्रै, रब्बीहरू भन्दछन्, गुरुजन भन्दछन्, रब्बीहरू यिनीहरूले मात्रै गर्न सक्दथे। तर पवित्र धर्मशास्त्र बाइबल चाहिँ हरेक स्त्रीले, अझै भनौँ दिदी बहिनीहरूले अनि दाजुभाइहरूले सबैले पढ्न सकिन्छ। उपल्ला जातिले अथवा भनिएका एउटा भनौँ समाजमा चले अनुसारका विभिन्न तहका मानिसहरूले सहजै पढ्न सक्दछन् र जुन पढ्न र सिक्नको लागि कुनै पनि प्रकारका कोही पनि सदुसीहरू, फरिसीहरू अथवा गुरुजनहरू, रब्बीहरूको आवश्यकता पर्दैन, किनकि पवित्र धर्मशास्त्र बाइबल हरेकको लिपि अनुसार, भाषा अनुसार जस्ताको तस्तै उल्था गरिएको छ। आखिरमा मूसाको व्यवस्थाको पुस्तकमा तोराहा भन्दछन् अथवा त्यसलाई चर्मपत्रको मुठा पनि भन्दछन्, व्यवस्थाको पत्री पनि भन्दछन्, त्यहाँ जे लेखिएको छ ठिक त्यही कुरा बाइबलमा आफ्नो भाषामा लेखिएको छ। प्रिय श्रोता, त यो सबै किन भएका हुन् त? किन यति सहजै बाइबल सर्वत्र उपलब्ध भयो त? के यसरी उपलब्ध हुँदैमा बाइबलको पवित्रता कम भएर हरेकको लागि खुल्ला भएको हो त? यो प्रश्न उठ्दछ। प्रिय श्रोता, एक समय एउटा यस्तो तबका थियो, तह थियो भनौ, एउटा यस्तो चलन थियो, इस्वी सम्बत तेस्रो शताब्दीतिर जब कन्स्टान्टिनोपलको पालादेखि रोमन क्याथोलिक भन्ने एउटा इसाई सम्प्रदायको प्रादुर्भाव भयो, उसले बाइबललाई कुनै एउटा निश्चित वर्गमा मात्रै सीमित गर्न नचाहेको पनि होइन। तत्कालीन समयमा बाइबल हिब्रू भाषामा, ग्रीक भाषामा र ल्याटिन भाषामा मात्रै उपलब्ध थियो र यो एउटा सेक्रेट बुक अर्थात् बाइबललाई पवित्र किताब भनेर भनिन्थ्यो।
र त्यो किताबलाई पढ्नको लागि जान्नको लागि पोपको निर्देशनमा जो कोहीले पनि गएर ल्याटिन भाषा सिकिसकेपछि र ऊ मण्डलीको चर्चको चर्च फादर भनेर भनिन्थ्यो, चर्च फादर बनिसकेपछि मात्रै अनि यो पवित्र पुस्तक बाइबल पढ्न र मानिसहरूलाई सुनाउन सिकाउन सकिन्थ्यो र बाइबल धर्मशास्त्र प्रत्येक इसाई विश्वासीहरूको हात हातमा पढ्ने लिने अनुमति थिएन। प्रिय श्रोता, त यसो भन्दै गर्दा जब यो इसाई जगतमा प्रोटेस्टेन्टिज्म भन्ने एउटा आयो मार्टिन लुथरको पालामा, त्यस बेलादेखि बाइबल हरेक भाषा भाषामा लिपि लिपिमा उल्था हुन थाल्यो र प्रत्येक इसाई विश्वासीहरूको हातमा उपलब्ध गराइयो र त्यो बेलादेखिको बाइबलको सहज उपलब्धता आज हाम्रो बीचमा आएको छ। तादनीय श्रोता, यसबाट किन सृष्टिकर्ता परमेश्वरले बाइबल आफ्नो वचनलाई प्रत्येक मानिसको हात हातमा पुर्याउनु भयो त? यसको पछाडिको एउटै कारण हो कि सत्यता सबैका सर्वविदित हुनुपर्दछ भन्ने उहाँको इच्छा हो। प्रिय श्रोता, साँचो के हो भन्ने कुरा कसैबाट पनि नछिपोस् र उहाँ कसरी सत्य हुनुहुन्छ भन्ने कुरा सबैले जानुन् र सबै मानिसले ईश्वरको प्रेमलाई बुझ्न सकुन् र साँचो ईश्वरको खोजी गरेर उनीहरूले सत्य ईश्वरलाई प्राप्त गर्न आफ्नो आत्मा बचाउन सकुन् भन्ने उद्देश्य हो नम्बर एक। नम्बर दुई, सृष्टिकर्ता परमेश्वरको उद्देश्य विश्वमा फैलिरहेको पाप र विकृतिहरू अनि धार्मिक द्वन्दहरू जो रहेको छ ती सबै कुराहरूको विषयमा सृष्टिकर्ता परमेश्वरको नीति नियम के रहेको छ भनेर थाहा पाउन सकुन् र विश्वमा शान्ति कायम रहोस्, सहिष्णुता, भाइचारा, मेलमिलाप जस्ता कुराहरू कायम भएर मानिसहरू सबै एकतामा मिलेर बस्न सकुन् भन्ने उद्देश्यका साथ एउटा सभ्य र सुसंस्कृत समाजको निर्माण हुन सकेको होस् भन्ने उद्देश्यको साथ सृष्टिकर्ता परमेश्वरले विलियम टिन्डले, विलियम केरी जस्ता व्यक्तिहरू, मार्टिन लुथर, जस्टिन मार्टियर जस्ता व्यक्तित्वहरूद्वारा यो कार्यको बाइबललाई मानिसहरूको हात हातमा पुर्याउने जुन कार्यहरू रहेको छ यो कार्यको आरम्भ गर्नुभएको कुरा हामी थाहा गर्न सक्दछौ। तादनीय श्रोता, यसकारणले गर्दा यी सबै कुराको पृष्ठभूमिलाई हेर्दै गर्दा पवित्र धर्मशास्त्र बाइबल कुनै एउटा धर्म विशेष व्यक्ति विशेषको लागि मात्र नभएर हरेक संसारमा रहनुभएका जो मानव जाति छ मानव मात्रको लागि दिएको सृष्टिकर्ताको एउटा सुन्दर र पवित्र नियमहरूको पुस्तक जो उपहारको रूपमा परमेश्वरले हामी सबैलाई दिनुभएको छ। त्यसकारणले गर्दा पवित्र धर्मशास्त्र बाइबल पढ्नु यदि कोही व्यक्ति ज्ञानी बन्न चाहन्छ, कोही व्यक्ति समाजमा एउटा प्रभावशाली व्यक्तित्व बन्न चाहन्छ भनेदेखि हरेकले अनिवार्य रूपमा बाइबल पढ्नै पर्ने हुन्छ र मात्र अनि उसले ज्ञान, बुद्धि, सिप र चरित्र जस्ता कुराहरू निर्माण गर्न सक्दछ। किनभने यहाँ कुनै पनि कुराहरू लुकाइएको छैन, छिपाइएको छैन, सबै सुस्पष्ट रूपमा बिना पूर्वाग्रह, बिना स्वार्थ सृष्टिकर्ता परमेश्वरले भन्नुभएका कुराहरूलाई जस्ताको तस्तै व्याख्या गरिएको छ। आदरणीय श्रोता, यदि कोही कसैलाई विश्वास लाग्दैन भने बाइबल नेपाली भाषाको बाइबल र यसको पाण्डुलिपिहरू मिलान गरेर हेर्न सक्नुहुन्छ, जसका पाण्डुलिपिहरू अहिले पनि इजरायलको संग्रहालयहरूमा जो कुमरान नाम गरेको ओढारमा माटाको घैटाभित्र लुकाएर राखिएको अवस्थामा भेटिएका थिए ती सुरक्षित राखिएको छ। अनि त्यसै गरी जो मोसाको व्यवस्था रहेको छ अहिले पनि त्यो स्क्रलको रूपमा इजरायलीहरूको घर घरमा एउटा ट्रेडिसन र परम्पराको रूपमा रहेको छ, यिनीहरूसँग तपाईँले तुलना गरेर हेर्न सक्नुहुन्छ। तर त्यसको लागि एउटा शर्त छ, तपाईँले प्राचीन हिब्रू भाषा चाहिँ राम्रोसँग अध्ययन गरेर पढ्न, लेख्न, बुझ्न सक्ने चाहिँ हुनुपर्दछ। प्रिय श्रोता, जब तपाईँ यो काम गर्न सफल हुनुहुन्छ त्यसपछि तपाईँले नेपाली बाइबलमा कतिको सत्यता छ, कतिको प्युरिटी छ भनेर तपाईँ आफै हिब्रू बाइबल र नेपाली बाइबललाई तुलना गरेर हेर्न सक्नुहुन्छ, जसमा तपाईँले हिब्रू अक्षरमा भएको एउटा बिन्दु र एउटा भनौ
पंक्चुएसन मार्क भन एउटा कमाको पनि नेपाली सम्म आइपुग्दा जस्ताको तस्तै उल्टा गरिएको भेट्न सक्नुहुन्छ। यसको अर्थ के हो त? यसको अर्थ भनेको चाहिँ बाइबल शत प्रतिशत सत्य हो भन्ने नै हो। शत प्रतिशत अहिलेसम्म करप्ट नगरिएको भनौ भ्रष्ट नपारिएको अनि संशोधनको नाउँमा कुनै पनि तथ्यलाई गायब नगरिएको पुस्तक एउटै मात्र पुस्तक हो पवित्र धर्मशास्त्र बाइबल। तापनि श्रोता हामीले हेर्ने भने संसारमा हरेक पुस्तकहरूको संस्करण अनुसार संशोधन गर्दै गरिँदै गरिँदै आएको छ। त हामीले हेर्ने भनेदेखि ती संशोधनहरू गरिएका हुन् भनेर लेख स्पष्टै लेखिएको हुन्छ। त कुन कुन कुरामा संशोधन गरिन्छ त्यसको उल्थाका कुराहरूमा जो ट्रान्सलेसन गरिन्छ, उदाहरणको लागि वेद विभिन्न छन्दमा विभिन्न उसमा लेखिन्छ तर त्यसको भावार्थलाई प्रकट गर्ने कुरामा संशोधन गरिन्छ। कति कुराहरूमा जो वेदका श्लोकहरू नै पनि गायब पारिएको हामी भेट्न सक्छौ। विभिन्न पुराणहरू हामीले अध्ययन गर्ने हो भने शुरूका पुराणका पुस्तकहरूमा जे जे कुराहरू छन् ती कुराहरू आजसम्म आइपुग्दा धेरै जसो श्लोकहरू नै गायब पारेर तथ्यलाई बङ्ग्याएको तथ्य म आफैले पनि भेटेको छु। तादनि श्रोता यी यस्ता बदलावहरू संसारका धर्मशास्त्रहरूमा बदलिँदै आइराखिएको छ तर पवित्र धर्मशास्त्र बाइबलमा चाहिँ यी कुराहरू केही पनि हामी बदलिएको पाइँदैनौ। तादनि श्रोता यसको अर्थ के हो त भन्दाखेरि मैले यहाँ कुनै पनि धर्मशास्त्रहरूलाई निचो देखाउन खोजेको होइन तर समय र परिस्थिति अनुसार ती धर्मशास्त्रका सत्यता यथार्थताहरूलाई तथ्यहरूलाई लुकाइँदै लुकाइँदै आजसम्म ल्याइ पुर्याउँदा ती पूर्ण छैनन् मात्र भन्न खोजिएको हो। अब तपाईँ आफै पनि हेर्न सक्नुहुन्छ हाम्रो हातमा आइरहेको स्कन्द पुराणको पुस्तक जो रहेको छ त्यो स्कन्द पुराणको पुस्तक जतिखेर इन्डियामा प्रकाशित भयो त्यो कति बाक्लो थियो र त्यसमा कति विस्तृत कुराहरू लेखिएका थिए तर त्यही पुस्तक नेपालीमा उल्टा हुँदै आजसम्म आइपुग्दा कति सानो कति पातलो भएको छ तपाईँले थाहा पाउन सक्नुहुन्छ। प्रिय श्रोता त्यसै गरेर हामीले हेर्ने हो भने विभिन्न पुराणका कुराहरू हेर्ने हो भने शुरू शुरूका पुस्तक जो आजभन्दा हजार वर्ष अगाडिका पुस्तकहरू जो रहेको छ ती पुस्तकहरू हेर्दै जाने क्रममा ती पुस्तकहरू बोक्नुको लागि धेरै नै मोटो हुने थियो र गरङ्गो हुन्थ्यो भने तर आज तिनै पुस्तकहरू तपाईँ हाम्रो हातसम्म आइपुग्दा कति सानो र पातलो भएर आइसकेको छ ती कुराहरू तपाईँ हामी देख्न सक्दछौ। हो प्रिय श्रोता यही हो तथ्यहरू लुकाइँदै गरेको कुरा किनभने सृष्टिकर्ता परमेश्वर हरेक धर्मशास्त्रमा उनीहरूको धर्म र संस्कृति र लिपि अनुसार ती धर्म शास्त्र लेख्ने लेखकहरूसँग बोल्नु भएको थियो र सृष्टिकर्ताको आफ्नो सत्यता प्रकट गर्नुभएको थियो। पछि मानिसहरूले बुझ्दै जाँदा यो सत्यता समाजमा ल्यायौ भने हाम्रो धर्म संकटमा पर्छ, हाम्रो संस्कृति संकटमा पर्छ, अथवा हामी पुरोहितहरूको जो खाने एउटा जीवन यापन गर्ने धर्म संस्कार मार्फत यापन गर्ने बाटो नै बन्द हुन्छ भन्ने डर र त्रासको कारण ती कुराहरूलाई लुकाउँदै छिपाउँदै काट्दै काट्दै आज यहाँसम्म आइपुग्दा ती कुराहरू लुकेका छन् र आज समाजका आम मानिसहरूले बुझ्दाखेरि अब त्यहाँ सत्यता भन्दा पनि धेरै जसो भ्रम धेरै जसो दन्ते कथा मिथ्य तथ्यहरूलाई नै उनीहरूले आफ्नो धर्म संस्कृति मानेर त्यसैको पछि लाग्दै गर्दा उनीहरू समाजबाट बरालिएर अर्थात सत्यताबाट बरालिएर एउटा अधर्मको बाटोतिर हिँडेको हामी पाउँदछौ। तादनि श्रोता अब हेर्नुहोस् यस्ता तथ्यहरूबाट आफूले आफूलाई कसरी बचाउन सकिन्छ त? कहाँ छ त सत्यता? तादनि श्रोता तर पवित्र धर्मशास्त्र बाइबलमा 66 अगम वक्ताहरूको किताबहरू एकै ठाउँमा संग्रहित गरेर एउटा ठूलो पुस्तकको रूप दिएको छ र बाइबलको अर्थ पनि त्यही हो कि ग्रीक शब्द बिब्लियोसबाट बाइबल भन्ने शब्द आएको हो जुन बिब्लियोसको अर्थ हुन्छ लाइब्रेरी अर्थात पुस्तकालय र त्यही 66 एउटा पुस्तकालयको रूपमा रहेको बाइबल जुन रहेको छ जहाँ ती अगम वक्ताहरूले शुरूमा जे जे लेखे त्यही त्यही कुराहरू आजसम्म यस बाइबल नामको पुस्तकालयभित्र संग्रहित भएर जस्ताको तस्तै आइपुगेको छ।
हो यो पुस्तकालयलाई चयन गर्ने क्रममा कति कुराहरू मानिसहरूलाई अथवा पढ्ने क्रममा पढ्नलाई अल्छी नलागोस् र कति कुराहरू चाहिँ मानिसहरूले सिक्ने क्रममा उनीहरूलाई सिक्न गाह्रो नहोस् भन्ने उद्देश्यले यी पुस्तकहरूलाई एउटा उसमा राखियो। यद्यपि अगमवक्ताहरूले लेखेका पुस्तकहरू थुप्रै छन् र ती पुस्तकहरू जो बाइबल नामको जुन पुस्तकालय भन्दा बाहिर छन् ती कुराहरूलाई पनि हामीले खोजेर पढ्न चाहेको खण्डमा हामी पढ्न सक्दछौ। जस्तो कि हनोकको पुस्तक बाइबल नामको पुस्तकालय भित्र संग्रहित छैन, तर त्यो त्यसले संसारमा पाप कसरी आयो, संसारमा तन्त्र मन्त्र कसरी आयो, हतियार कसरी हतियार बनाउन जान्यो मानिसहरूले भन्ने कुराको विस्तृत अध्ययन हामी हनोकको पुस्तकमा पढ्न पाउँदछौ र त्यो वास्तवमा हाम्रो समाजले नजाने पनि नपढे पनि हुने भएको हुनाले गर्दा त्यो बाइबलको पुस्तकभित्र संग्रहित छैन। त्यसै गरी स्वर्गदूतका नामहरू धेरै छन् हनोकको पुस्तकभित्र, तर मानिसलाई स्वर्गदूतका नामहरूको कुनै पनि अर्थ नहुने भएकोले ती नामहरू भएको पुस्तक बाइबलमा उल्लेख गरिएको छैन। त जे होस्, हामी समग्रमा यो कुरा बुझ्न सक्छौ कि बाइबल धर्मशास्त्र जो रहेको छ त्यो पुस्तक चाहिँ हामी सबैलाई ईश्वरीय सत्यता बताउने र समाजलाई सही मार्गदर्शन गर्ने एउटा गाइड बुक हो बाइबल भनेर हामी बुझ्न सक्दछौ। र यो किन सृष्टिकर्ता परमेश्वर यस्तो गर्नुभयो भन्दा ती धर्महरूका धर्मशास्त्रहरू चाहिँ जो रहेको थियो तिनका जिम्मा लिएका पण्डितहरूले तिनका जिम्मा लिएका धर्मगुरूहरूले आफ्नो स्वार्थ अनुकूल परिमार्जन गर्दै जाँदा समाजलाई सत्यतातिर डोर्याउने एउटा मार्गदर्शकको रूपमा स्थापित धर्मशास्त्रहरू करप्ट हुँदै जाँदा समाज पनि भ्रष्ट हुँदै गयो र त्यो कुरालाई देखेर सृष्टिकर्ता परमेश्वरले ईस्वी सम्मत 16, 17 र 18 शताब्दीदेखि यो कार्यलाई अर्थात यो पवित्र धर्मशास्त्र बाइबललाई हात हातमा पुर्याउने जमर्को गरेर आजसम्म यो प्रत्येक मानिसको हातमा पुगेको छ। तस्वत बाइबलमा 10 आज्ञा नामको रहेको छ र यो 10 आज्ञालाई म सरस्वती पढिदिनेछु अनि हामी आजको कार्यक्रमबाट बिदा लिनेछौ। 10 आज्ञा प्रस्थान 20:3-17 पदमा उल्लेख गरिएको छ, लेखिएको छ, म बाहेक अरू कुनै देवी देवता तिमीहरूले नमान्नु र आफ्ना निम्ति कुनै पनि खोपेर कुनै पनि किसिमको प्रतिमूर्तिहरू नबनाउनु, माथि आकाश अथवा तल पृथ्वी र तल पानीमा भएका कुनै पनि कुराहरूको प्रतिमूर्ति नबनाउनु र तिनीहरूको सामु नझुक्नु र तिनीहरूको पूजा नगर्नु, तर परमप्रभु आफ्ना परमेश्वरको नाउँ तिमीहरूले व्यर्थमा नलिनु, किनकि उहाँको नाउँ व्यर्थमा लिनेलाई परमप्रभुले निरपराध ठहराउनुहुनेछ। सबातको दिन पवित्र मान्नुपर्छ भनी याद राख्नु, 6 दिनसम्म परिश्रम गरेर आफ्ना सबै काम गर्नु, तर 7 दिनमा चाहिँ तिमीहरूका परमेश्वरको निम्ति विश्रामको दिन हो र त्यस दिन तिमीहरूले केही काम नगर्नु। त्यसै गरी अर्को आज्ञा रहेको छ, आफ्ना आमा बाबुलाई आदर गर, कि जुन देश म तिमीहरूलाई दिनेछु त्यो देशमा तिमीहरूको आयु लामो होस्, हत्या नगर्नु, व्यभिचार नगर्नु, चोरी नगर्नु, आफ्ना छिमेकीको विरुद्धमा झुटो गवाही नलिनु र आफ्नो छिमेकीको घरको लालच नगर्नु, आफ्नो छिमेकीको पत्नीको लालच नगर्नु, कमारा कमारी गोरु गधा वा त्यसको कुनै पनि थोकको लालच नगर्नु। आमेन। यो थियो सृष्टिकर्ता परमेश्वरद्वारा दिएको 10 आज्ञा जसले हाम्रो समाजलाई धर्मी र सठिक तरिकाले अगाडि बढाउन सहायता गर्दछ र यिनै 10 आज्ञाको आधारमा नै संसारका धर्मशास्त्र र कानूनहरू बनाइएका छन् र जसले यो कुरालाई पालन गर्दछ ती व्यक्तिले यो 10 आज्ञालाई पालन गर्दा संसारका सबै धर्मशास्त्र र कानूनलाई उसले पालन गर्दछ भन्दै अब भने आजको कार्यक्रमबाट बिदा लिने समय भइसकेको छ र जाँदा जाँदै आजको कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो, तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला। जसको लागि हाम्रो ठेगाना रहेको छ, कार्यक्रम बाइबलको सान्दर्भिकता, गुड न्यूज एफएम प्रणाली, पोस्ट बक्स नम्बर 25605, अनामनगर, काठमाडौँ नेपाल, र हाम्रो इमेल रहेको छ jonathangiri2015@gmail.com पनि तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ। हवस् त श्रोता, अब भने आजको कार्यक्रमबाट बिदा लिने समय भइसकेको छ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रका साथ प्रस्तोता जनाथन गिरीलाई पनि अर्को हप्ता मंगलबार सम्मको लागि बिदा दिनुहोस्। हवस् त, जय मसीह। सुन्दै रहनुहोस् गुड न्यूज एफएम।

कार्यक्रम बाइबलको सान्दर्भिकताको प्रतीक्षामा बसिरहनु भएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तोता जनार्थन गिरीको तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन जनाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रिय श्रोता, यो कार्यक्रम हरेक हप्ता मंगलबार दिउँसो

0: ओए साथी हेर न यो के खतरा समाचार आइसक्यो। बाफ्रे अब चाहिँ के हुने हो?
1: खै खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यसो त जसले नि लेखिहाल्छ नि।
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
1: तिमीलाई थाहा थिएन?
0: थाहा थिएन।
1: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
0: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
1: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
2: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौं।
4: नेपाल सरकार, विज्ञापन हो।
5: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
6: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्,
5: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
6: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
5: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
6: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
5: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
6: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141, र यस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com।

0: सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: टाइम चेक, यति बेला अपराह्नको 4 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्छ। नमस्कार उपप्रमुखज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
1: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
7: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्,
6: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
7: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
6: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
7: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
6: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
7: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141, र यस नम्बरमा तपाईँले कल, एसएमएस, वाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com।
8: किन आँखा मिचेको मिचे गरेको
9: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
8: धेरै समय मोबाइल चलाएपछि क्या
9: हो भने, यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
8: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
9: ए त्यसो भए जोगिन के गर्ने त?
8: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
9: बुझेँ।
8: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
10: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
11: जय मसी तथा नमस्कार भाई बहिनीहरू, म तपाईहरूकै दिदी सारा लामा प्रत्येक हप्ता बुधबारको दिन नयाँ बाल कार्यक्रम यिपी लेप्सिङ लिएर आइरहेकी छु। सम्झनुहोस् हरेक बुधबार बिहान 8:30 बजेसम्म र बेलुकी 8:30-9 बजेसम्म यहाँहरूको साथमा हुने नै छु।
12: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
13: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
14: तपाई तथा तपाईका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
15: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
14: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
16: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
18: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदैछ नि।
17: कहाँ छ?
18: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
17: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा, साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
18: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841-20-91-96, 9841-20-91-96
17: र सरिता महर्जन 9841-19-10-94, 9841-19-10-94। ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पो रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो, ठ्याक्क पारेर।

0: अब प्रस्तुत छ कार्यक्रम गुड न्यूज प्रवासी सन्देश।
1: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बस्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम गुड न्यूज प्रवासी सन्देशमा। आदरणीय श्रोता, कार्यक्रम गुड न्यूज प्रवासी सन्देश लिएर प्राविधिक मित्र सुजन र म अब्राम उपस्थित भइसकेका छौं र अब भने एक घण्टाभरि हामी तपाईँलाई कार्यक्रममा साथ दिनेछौं र विशेष गरिकन प्रवासमा रहेका प्रियजनहरूलाई जोड्ने एकमात्र कार्यक्रम गुड न्यूज प्रवासी सन्देश। हजुर, तपाईँले हामीलाई अब चाहिँ भने फोन गरेर साथ दिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4747754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 9800244646 9800244646। हजुर, कार्यक्रम तपाईँ गुड न्यूज प्रवासी सन्देशमा हुनुहुन्छ। हामी प्रवासमा रहेका प्रियजनहरूलाई जोड्ने काम गर्छौं र धेरैले हामीलाई प्रवासबाट पनि फोन गरेर साथ दिन सक्नुहुन्छ र फोन गरेर साथ पनि दिइराख्नु भएको छ। त्यति मात्र होइन, तपाईँको पनि कोही न कोही त प्रवासमा हुनु नै हुन्छ, उहाँहरूलाई सम्झन सक्नुहुन्छ। त्यति मात्र होइन, केही सुझाव सुल्लाह होइन, तपाईँले सल्लाह सुझाव साथसाथै तपाईँले कुनै पनि गीत संगीत पनि उहाँहरूको लागि डेडिकेट गर्न सक्नुहुनेछ र फोन गर्नुहोस्। फोन लाइन खुल्ला रहेको जानकारी मैले गराइसकेको छु। कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट।

0: निकै नै अर्थपूर्ण संगीतको साथ पछि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। तपाईँले सुन्दै हुनुहुन्छ कार्यक्रम गुड न्यूज प्रवासी सन्देश, र कार्यक्रम गुड न्यूज प्रवासी सन्देशलाई प्रायोजन गरेको छ आराधना नेपाली मण्डली हङकङले। यदि तपाईँ हङकङमा हुनुहुन्छ भने सेवा संगतिको लागि होइन तपाईँलाई केही सल्लाह सुझाव पनि दिनुपर्छ भने तपाईँलाई आराधना नेपाली मण्डली हङकङले एकदमै निस्वार्थ सहायता पनि गर्नेछ। र यतिखेर पनि फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जय मसी, नमस्ते कुमार।
2: जय मसी हजुर, हाम्रो सुन्दरी जलबाट हरि बोल बुढा थो किसी।
1: हजुर हजुर,
2: कस्तो हुनुहुन्छ? हजुर
1: आरामै छु सर, परमेश्वरको अनुग्रहले
2: ठिक ठाक हुनुहुन्छ।
1: हजुर हजुर,
2: अनि खाजा भयो हजुरको?
1: भयो हजुरको नि,
2: मेरो पनि लगभग भयो भन्नुपर्छ। हरिबोलजी, अब यतिखेर भन्नुहोस्, प्रवासमा रहेको ककसलाई हजुर यतिखेर सम्झन चाहनुहुन्छ?
1: सर्वप्रथम दुबईमा भएको गोपाल मगर, तुला गोतामे अनि कुमार ठोकर, उहाँले उहाँ एउटा हिमालय मण्डली पनि स्थापना गर्नु भएको छ। त्यसै गरी अमेरिकामा बस्नुहुने मेरो छोरा सचिन बुढाथोकी, बुहारी रञ्जना खड्का बुढाथोकी, ज्वाइँ दस्र खड्का, त्यसै गरी छोरी सचिता बुढाथोकी, नातिनी सिया खड्का, अनि भिनाजु श्रीराम खड्का, दिदी लक्ष्मी खड्का, भान्जा दिदुर, त्यसै गरी विकास, अनि अशेष पण्डित लगायत सबैले म सुन्न उहाँहरूले सम्झिन चाहन्छु, परमेश्वरले अनुग्रह राखुन् भन्न चाहन्छु।
2: उहाँहरूको लागि कुन गीत पस्कन चाहनुहुन्छ हरिजी?
1: कस्तो बदलाउ भन्ने,
2: कस्तो बदलाउ ममा भन्ने गीत है?
1: हजुर हजुर,
2: हुन्छ। हामीलाई साथ दिनुभयो, खुसी लाग्यो हजुर। अहिलेलाई छुटौ।
1: जय
0: मसी। उहाँ हुनुहुन्थ्यो हरि बोल बुढा थोकीजी, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो सुन्दरी चलबाट। पनि तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ अहिलेलाई भने हरि बोल बुढा थोकीजीको रोजाईमा रहेको अर्थपूर्ण संगीतको साथ।

निकै नै अर्थपूर्ण संगीतको साथ थियो। सधैँ जाने ठाउँ जान छोडे, सधैँ खाने थोक खान छोडे, जब यसु कहाँ गए। पक्कै पनि तपाईँ र मेरो जीवन त यही त हो नि, होइन? हिजोसम्म हामी एउटा अर्थहीन जीवन जिइरहेको थियौं। हामीले हाम्रो शरीर चाहिँ पवित्र आत्माको मन्दिर हो, यो मन्दिरलाई अपवित्र बनाउने काम पनि हाम्रो जीवनबाट भइ नै रहेको थियो। तर जब हामी प्रभुमा आयौं, एउटा उदाहरणीय जीवन हामी जिइरहेका छौं। त्यो जीवन सायद संसारका मानिसहरूलाई मन नपर्ला, तर परमेश्वरलाई चाहिँ अति नै मनपर्छ। र यतिखेर भने तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। हामी कार्यक्रममा तपाईँकै रोजाइमा रहेका गीत, प्रवासमा रहेका प्रियजनहरूको निम्ति नै हामीले राखिरहेका छौं, र तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 9893244646, 9893244646। हजुर, फोन गरेर तपाईँ हामीसँग जोडिन सक्नुहुन्छ। र विशेष गरिकन हामी गुड न्यूज प्रवासी सन्देशबाट प्रवासमा रहेका प्रियजनहरूलाई जोड्ने काम पनि गरिरहेका छौं। र यो कार्यक्रमलाई प्रायोजन गरेको छ आराधना नेपाली मण्डली हङकङले। र तपाईँ हङकङमा हुनुहुन्छ, सेवा संगति पाउनु भएको छैन भने आराधना नेपाली मण्डली हङकङलाई तपाईँले सम्झन सक्नुहुन्छ। तपाईँलाई त्यो ठाउँमा सल्लाह सुझाव केही चाहिन्छ भने पनि आराधना नेपाली हङकङ मण्डलीले तपाईँलाई सहायता पक्कै पनि गर्नेछ। र अहिलेलाई भने फेरि पनि यो अर्थपूर्ण संगीतको साथमा राख्ने नै छु। तपाईँले भने हामीलाई फटाफट फोन गरेर साथ दिन सक्नुहुन्छ।

यस कार्यक्रमलाई प्रायोजन गरेको छ आराधना नेपाली मण्डली हङकङ। यो अर्थपूर्ण भजन पछि भने तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ। तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज प्रवासी सन्देश, र यतिखेर प्रवासमा रहेका प्रियजनहरूलाई तपाईँ सम्झन सक्नुहुन्छ, केही सल्लाह सुझाव दिन सक्नुहुन्छ। त्यति मात्र होइन, उहाँहरूको लागि तपाईँले अर्थपूर्ण गीत संगीत पनि पस्कन सक्नुहुनेछ। र यसको निम्ति तपाईँले हामीलाई फोन गर्नुपर्ने हुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754 हाम्रो फोन नम्बर रहेको छ, र हाम्रो वाट्सएप नम्बर रहेको छ 9893244646 9893244646। हजुर, यो नम्बरमा तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ, र फोन लाइन एकदमै खुल्ला रहेको जानकारी पनि मैले गराइसकेको छु। र विदेशिनु रहर होइन, बाध्यता हो, र यो बाध्यताभित्र पनि धेरैको सपनाहरू लुकेका हुन्छन् होइन, त्यो सपना पूरा भएको होस् हामी कामना गरौं, प्रार्थना गरौं परमेश्वरसँग, किनभने धेरैलाई रहर हुन्छ क्या आफ्नो आमा बुवा परिवारसँग सँगै बस्ने सँगै खाने, तर परिस्थितिले कतिचोटि हामीलाई परिवारबाट बाहिर नबाध्य बनाउँछ। र पनि हामी यो कार्यक्रमद्वारा तपाईँलाई जोड्ने कोसिस त हामी गरि नै रहेका छौं, र अहिलेलाई पनि फेरि पनि यो अर्थपूर्ण संगीतको साथ तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ।

निकै नै अर्थपूर्ण संगीतको साथ थियो कार्यक्रम गुड न्यूज प्रवासी सन्देशमा। श्रोता तपाईँ पनि यतिखेर हामीसँग जोडिन सक्नुहुन्छ। हामीले तपाईँलाई फोन नम्बर पनि बताइसकेका छौं। जो जतिले कार्यक्रम सुनिराख्नु भएको छ पक्कै पनि तपाईँको प्रवासमा त कोही हुनुहुन्छ, फोन गर्नुहोला, उहाँलाई उत्साह दिनुहोला, उहाँलाई सल्लाह सुझाव दिनुहोला, अथवा कुनै पनि गीत संगीत तपाईँले उहाँहरूको लागि पनि डेडिकेट गर्न सक्नुहुन्छ है। फोन गर्नुहोस्, फोन लाइन एकदमै खुल्ला रहेको जानकारी मैले तपाईँलाई कार्यक्रममा गराइसकेको छु। र हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754। र हाम्रो वाट्सएप नम्बर रहेको छ 9893244646 9893244646। र एउटा महत्वपूर्ण कुरा, कतिजना जब विदेशिनुहुन्छ धेरैको आशा पनि हुन्छ, अब घरको छाना छाउनु पर्ने हुन्छ, आमाको फरिया फेर्नु पर्ने हुन्छ, छोराछोरीको सपना पूरा गर्नुपर्ने हुन्छ, जिम्मेवारी त आमा बुवालाई धेरै नै हुन्छ होइन। एउटै उद्देश्यको लागि जानु भएको हुन्छ कि छोराछोरीको भविष्य राम्रो होस्, मैले जति दुःख पाएँ मेरो छोराले छोरीले दुःख नपाउन् भन्ने नै हो होइन। त्यो हो र पनि कतिचोटि त भने जस्तो हुँदैन, तर कोसिस चाहिँ हामीले गर्नै पर्छ। भने जस्तो हुन्छ किनभने आज नहोला भोलि नहोला पर्सि त हुन्छ, यो कुराहरू एकदमै कतिको जीवनमा हामी पाउन सक्छौँ। र प्रवास जाँदा अथवा विदेश जाँदाखेरि कुनै पनि सिप सिकेर जानुभयो भने त्यो चाहिँ तपाईँको लागि एकदमै महत्वपूर्ण कुरा हुन्छ, प्लस पोइन्ट भनेर भन्छ नि त्यो हुन्छ। र कोसिस गर्नुहोस् यतिखेर तपाईँ कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँ हामीसँग जोडिन सक्नुहुन्छ, फोन लाइन एकदमै खुल्ला रहेको जानकारी मैले तपाईँलाई गराइसकेको छु। र अहिलेलाई भने फेरि पनि अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: यस कार्यक्रमलाई प्रायोजन गरेको छ आराधना नेपाली मण्डली हङकङ।
1: आराधना नेपाली मण्डली हङकङलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौ र उहाँहरूले यो कार्यक्रमलाई एकदमै हामीलाई सहायता पुर्याउनु भएको छ र तपाईँहरूले जोड्ने कोशिश पनि गरिराख्नु भएको छ, तर कतिजनाले भने हामीलाई फोन गर्नुभएको छैन, केही छैन। र तपाईँलाई मनैदेखि फोन गर्नु छ, कसैलाई सम्झनु छ भने चाहिँ हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। अझै पनि हामीसँग समय छ, जोडिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 9893444646 9893444646 र फोन गरेर साथ दिन सक्नुहुन्छ। प्रवासमा रहेका प्रियजनहरूलाई जोड्ने काम गरिरहेको छु मैले कार्यक्रम गुड न्यूज प्रवासी सन्देशबाट। आज भने हामीलाई हरिबोल बुढाथोकीले मात्र साथ दिनुभएको छ, अरूले किन साथ दिनुभएन थाहा छैन, केही छैन। र तपाईँहरूले जोडिन सक्नुहुन्छ, मनैदेखि हामी जोड्ने काम गर्छौं। तपाईँको मन र प्रवासमा रहेका मनलाई, नेपाली मन र प्रवासमा रहेका नेपालीको मनलाई जोड्ने कार्यक्रम गुड न्यूज प्रवासी सन्देश। हजुर, फोन गर्न सक्नुहुन्छ। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा फेरि पनि

आदरणीय श्रोता, अब भने लगभग समयले पनि हामीलाई बिदा दिइसकेको छ र हामीलाई जो जतिले फोन गरे साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र फोन नगरे तापनि सम्पूर्णलाई धन्यवाद दिँदै प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै र आराधना नेपाली मण्डली हङकङलाई पनि धन्यवाद दिँदै कार्यक्रमबाट म प्रस्तुता बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम पुस्तक र जीवन।
2: परमप्रभुको व्यवस्था सिद्ध छ, यसले प्राणलाई पुनर्जीवित बनाउँछ। परमप्रभुको गवाही विश्वास योग्य छ, यसले अज्ञानीलाई बुद्धिमान बनाउँछ। जय मसीह अनि नमस्कार। गुड न्यूज एफएम सुनेर बसिरहनु भएका आदरणीय श्रोताजीहरूलाई कार्यक्रम पुस्तक र जीवनमा हार्दिक स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तोता एस्तरको तर्फबाट एक हप्तापछि पुनः यहाँहरूको माझमा कार्यक्रम पुस्तक र जीवन लिएर आउन पाउँदा अति नै खुसी छु। आशा गर्दछु यहाँहरू सबैजना आरामै हुनुहुन्छ होला, सकुशल हुनुहुन्छ होला भनेर। र यदि आरामै हुनुहुन्न भने, सकुशल हुनुहुन्न, शान्तिमा हुनुहुन्न भने पनि चिन्ता नगर्नुहोस्। आज समय गलत चलिरहेको छ भने भोलि अवश्य पनि सही तरिकाले चल्दछ। हामीले गर्नुपर्ने एउटै कुरा चाहिँ परमेश्वरमा विश्वास र भरोसा हो। हिम्मत नहार्नु होला, परमेश्वर हुनुहुन्छ भनेर भरोसा गर्नु होला। र कार्यक्रम पुस्तक र जीवन यदि यहाँहरूले विगतको समयदेखि सुनेर आउँदै हुनुहुन्छ भने यहाँहरूलाई थाहा छ कार्यक्रममा हामी के गर्छौं, के हो भन्ने कुरा। तर यदि पुस्तक र जीवन कार्यक्रम यहाँहरूले पहिलोचोटि सुन्दै हुनुहुन्छ भने कार्यक्रम पुस्तक र जीवनको बारेमा यहाँहरूलाई थोरै बताउन पर्यो। कार्यक्रम पुस्तक र जीवन आटेन पुस्तकालयद्वारा प्रसारण गरिएको कार्यक्रम हो। र आटेन पुस्तकालय के हो जस्तो लाग्छ भने, आटेन पुस्तकालय नेपालको इसाई जगतको सबैभन्दा ठूलो पुस्तकालय हो, जहाँ 30,000 भन्दा बढी पुस्तकहरू रहेको छ। र उक्त पुस्तकालयमा यहाँहरू जो कोही पनि आएर पुस्तक पढेर त्यहाँको फाइदा उठाउन सक्नुहुनेछ। यहाँहरूलाई थप जान्न मन भए, थप प्रश्न भए, हामी कार्यक्रमको अन्त्यमा सम्पर्क नम्बर छोड्नेछौ। उक्त सम्पर्क नम्बरमा हामीले सम्पर्क गर्न सक्नुहुन्छ। भन्दै कार्यक्रम पुस्तक र जीवनमा चाहिँ हामी आटेन पुस्तकालयमा भएको 30,000 भन्दा बढी पुस्तकहरू सबै पढ्न सम्भव त छैन, तर ती मध्येबाट एकदमै विशेष पुस्तकहरूलाई यहाँहरूको माझमा हामी प्रस्तुत गर्दछौ। साथै पुस्तक पाठले हाम्रो जीवनहरू कसरी बदल्दछ, पुस्तक पढ्न किन आवश्यकता छ भन्ने विषयमै हामी छलफल पनि गर्नेछौ। र आज पनि यहाँहरूको माझमा नयाँ विषयका साथमा म उपस्थित भइसकेकी छु। र नयाँ विषयमा प्रस्थान गर्नभन्दा अगाडि आउनुहोस्, हामी एउटा निकै नै अर्थपूर्ण भजनलाई सुन्नेछौं।

यो अति नै अर्थपूर्ण भजनपछि यहाँहरूको माझमा पुनः उपस्थित भइसकेको छु। यहाँहरूलाई फेरि स्वागत गर्न चाहन्छु कार्यक्रम पुस्तक र जीवनमा। दोस्रो तिमोथीको पुस्तक 3:16-17 यसरी भन्दछ, सबै धर्मशास्त्र परमेश्वरको प्रेरणाद्वारा लेखिएको हो र शिक्षा अर्थी र सुधार धार्मिकतामा तालिम दिनको लागि उपयोगी छ, ताकि परमेश्वरको जन हरेक असल कामका लागि पूर्ण रूपमा तयारी होस्। आदरणीय श्रोताज्यूहरू, आजको कार्यक्रममा हामी बाइबल के हो र बाइबलको इतिहासको बारेमा कुराकानी गर्नेछौ। आज हामी धेरैजनाले बाइबल त पढ्छौ, तर बाइबलको इतिहासको बारेमा हामीले कतिचोटि थाहा नभएको नै हुन सक्दछ, र यो लेख्ने लेखक को हुनुहुन्छ, कसले लेख्नुभयो होला र यसको उद्देश्य के होला भन्ने कुराहरूको बारेमा हामीलाई कतिचोटि त्यतातिर हामीले ध्यान नदिएको पनि हुन सक्दछौ। र आउनुहोस् आज हामी त्यतातिर एकचोटि ध्यान लगाउँ है त। बाइबल संसारको एउटा यस्तो पुस्तक हो जहाँ 66 पुस्तकहरू लेखिएको छ। बाइबल संसारको एउटा यस्तो पुस्तक हो, बाइबल एउटा पुस्तक मात्रै होइन तर यो एउटा 66 पुस्तकहरूको संग्रह हो, जसलाई लेख्नको लागि करिब 1500 वर्ष लगभग लाग्यो भनेर लेखिएको छ, र जसलाई लेख्नको लागि 40 भन्दा बढी व्यक्तिहरूद्वारा लेखकहरूद्वारा लेखिएको हो। र ती 40 लेखकहरू फरक फरक पृष्ठभूमिका व्यक्तिहरू हुनुहुन्थ्यो। कोही राजा हुनुहुन्थ्यो, कोही गोठाला हुनुहुन्थ्यो, कोही माछा मार्ने हुनुहुन्थ्यो, कोही अगमवक्ता हुनुहुन्थ्यो, कोही डाक्टर हुनुहुन्थ्यो, र कोही चाहिँ सरकारी अफिसरहरू हुनुहुन्थ्यो। तर उहाँहरूको पृष्ठभूमि फरक भए तापनि उहाँहरू सबैजनाले लेख्न खोज्नु भएको, भन्न खोज्नु भएको सन्देश उद्देश्य एउटै थियो कि परमेश्वरले हामीलाई उद्धार गर्न चाहनुहुन्छ, मुक्ति दिन चाहनुहुन्छ भन्ने नै हो। बाइबललाई हामीले दुई भागमा विभाजन गरिएको पाउँदछौ, एउटा पुरानो करार भने अर्को चाहिँ नयाँ करार। पुरानो करारमा जम्मा 39 पुस्तकहरू छन् भने नयाँ करारमा 27 छन्, र जोडेर यो चाहिँ 66 पुस्तकहरूको बन्दछ। र पुरानो करारमा हामी संसारको सृष्टि कसरी भयो, संसारमा सबैभन्दा पहिला व्यक्ति आदम र हब्बाको सृष्टि कसरी भयो भन्ने कुराहरू हेर्दछौ, र पुरानो करारमै हामी अब्राहमको बारेमा पढ्न सक्दछौ र मूसाको बारेमा पढ्न सक्दछौ, नोआको बारेमा, जल प्रलयको बारेमा पढ्दछौ, र इजरायल राष्ट्रको इतिहासको बारेमा पनि हामी पुरानो करार बाइबलमा पढ्दछौ। र संसारमा मुक्ति दिन आउनुहुने मुक्तिदाता परमेश्वरको पुत्रको जन्म हुन्छ भनेर भनेको कुरा पनि हामी अगमवाणी पनि हामी पुरानो करारमा पाउँदछौ भने, नयाँ करारमा चाहिँ हामी यीशु ख्रीष्टको जन्म, जस्तै संसारमा मुक्ति दिनको लागि आउनुभयो, उहाँको जन्म, उहाँले कस्तो सेवा गर्नुभयो र उहाँको कसरी मृत्यु भयो अथवा कसरी स्वर्गारोहण हुनुभयो र पुनरुत्थान पनि कसरी भयो भन्ने कुराहरू पनि हामी हेर्दछौ। त्यति मात्र नभएर संसारमा यो चर्चहरूको मण्डलीहरूको शुरूआत स्थापना कसरी भयो, सुसमाचार कसरी फैलियो, आज संसारमा सबैभन्दा धेरै क्रिस्चियनहरू कसरी शुरू भयो भन्ने कुराहरूको बारेमा लेखिएको हामी पाउँदछौ। र हामी बाइबल परमेश्वरको वचन हो भनेर हामी बुझ्दछौ। यो बाइबल चाहिँ कसरी लेखिएको हो भन्ने कुरा चाहिँ हामीलाई कतिचोटि अन्यल पर्न सक्छ अथवा हामीलाई प्रश्नवाचक चिन्ह उत्पन्न हुन सक्छ। र बाइबल चाहिँ मानिसहरू नै लेख्नु भएको हो, तर 2 तिमोथी 3:16 लेखिएको अनुसार सबै धर्मशास्त्र परमेश्वरको प्रेरणाबाट लेखिएको हो, यानि कि परमेश्वरले चाहिँ विभिन्न व्यक्तिहरूलाई प्रेरणा गर्नुभयो उहाँको वचन लेख्नको लागि, र मानिसहरूले परमेश्वरद्वारा लेख्नु भएको हो। त्यसकारणले गर्दा बाइबल मानिसहरूले लेख्नु भए तापनि यसको लेखक चाहिँ परमेश्वर नै हुनुहुन्छ। र हामी बाइबलमा हामी विभिन्न भाषाहरू बोल्दछौ, बाइबल चाहिँ पहिलोचोटि कुन भाषामा लेखिएको थियो होला जस्तो लाग्छ भने, यहाँहरूलाई हामी कति हामीसँग आफ्नै भाषा छ, हामी धेरैवटा भाषाहरू बोल्न सक्छौ होला, तर संसारमा सबैभन्दा सबैले बोल्ने भाषा अङ्ग्रेजीमा लेखिएको थियो कि जस्तो पनि म आफैलाई चाहिँ पहिला त्यस्तो लाग्थ्यो। तर बाइबल चाहिँ मूल रूपमा 3 भाषामा लेखिएको थियो, हिब्रू, अरामाइक र ग्रिक गरेर 3 भाषाहरूमा लेखिएको थियो। तर अहिले आएर चाहिँ यस बाइबल चाहिँ हजारौं हजार भाषामा लेखिएको हामी पाउँदछौ, जसको फलस्वरूप यसलाई संसारमा सबैभन्दा धेरै अनुवाद गरिएको पुस्तक भनेर पनि हामी चिन्दछौ। र बाइबल चाहिँ कसरी सुरक्षित रहे त, आज भन्दा धेरै वर्ष अगाडि लेखिएको यो पुस्तक बाइबल कसरी अहिलेसम्म आउन सफल भयो र मानिसहरूको हात हातमा कसरी बाइबल आउन पुग्यो भनेर हेरौँ है त। त्यो समयमा छापाखानाहरूको आविष्कार पनि भएको थिएन, हामीले जुन प्रिन्ट गर्छौ, हाम्रो कम्प्युटरहरू हेर्छौ, टाइपिङ गर्छौ, यी सबै कुरा शुरू हुनुभन्दा अगाडि नै बाइबल चाहिँ हातले लेखिन्थ्यो, र यो बाइबलको प्रतिलिपि चाहिँ हातदेखि नै लेखेर शुरूआत भएको। यहुदी शास्त्रीहरूले उहाँहरूले अन्तत सावधानी पूर्वक अक्षर अक्षरसम्म जाँच गरेर प्रतिलिपि तयार
गर्नुभयो। यही कारणले गर्दा हजारौं वर्षपछि पनि बाइबलको सन्देश विश्वसनीय रूपमा सुरक्षित रहेको छ। बाइबललाई हामी मुख्य चार भागमा बुझ्न सकिन्छ, सृष्टि, पतन, उद्धार र पुनरुत्थान गरेर। बाइबलमा संसारको सृष्टि र मानिसको सृष्टि कसरी भयो भनेर हामी प्राप्त गर्न सक्छौ र मानिसले पाप गरेको कारणले मानिसको पतन अथवा मृत्युमा कसरी प्रवेश गर्यो भनेर हामी हेर्दछौ भने, अर्को भाग मानिसको उद्धार, हामी पाप गरेपछि मृत्युमा प्रवेश गर्यौं तर परमेश्वरले हामीलाई प्रेम गर्नु भएको कारणले गर्दा परमेश्वरले चाहिँ हाम्रो उद्धार भएको हेर्न चाहनुहुन्थ्यो र उद्धार गर्नको लागि येशू ख्रीष्ट संसारको लागि पठाउनु भयो भन्ने कुरा पनि हामी पाउँदछौ र पुनरुत्थान, परमेश्वरले चाहिँ अन्त्यमा नयाँ स्वर्ग र पृथ्वी स्थापना गर्नुहुनेछ भन्ने कुराहरू पाउँदछौ। र बाइबललाई हामीले बुझ्नु पर्दा यी चारैवटा भागमा बुझ्न सक्दछौ, सृष्टि, पतन, उद्धार र पुनरुत्थान। र बाइबल चाहिँ किन महत्वपूर्ण छ होला त? बाइबल केवल इतिहासको एउटा पुस्तक मात्रै होइन, बाइबलले हामीलाई धेरैवटा कुराहरू सिकाउँदछ, जस्तै परमेश्वर को हुनुहुन्छ, हाम्रो सृष्टि किन भयो, कसरी भयो र संसारमा दुःख अनि पाप किन छ र हामीले यो पापदेखि छुटकारा कसरी प्राप्त गर्न सकिन्छ अथवा मुक्ति कसरी प्राप्त गर्न सकिन्छ या भनौ हामी कसरी स्वर्ग जान सकिन्छ भन्ने कुराहरू पनि बाइबलले बताउँदछ। त्यस्तै गरेर हाम्रो सृष्टिकर्ताको इच्छा अनुसार हामीहरू कसरी जीवन जिउन सक्छौ भन्ने कुराहरू पनि बाइबल स्पष्ट छ। र बाइबल चाहिँ सरल भाषामा लेखिएको छ र बाइबल धेरै घुमाएर लेखिएको छैन, यो बुझ्नमा एकदमै सजिलो छ। हामीले कख गग पढे जस्तै बाइबल पढ्न पनि सजिलो छ, यो नगर त्यो नगर, यो गर्नुहुन्न त्यो गर्नुहुन्न भनेर बाइबल चाहिँ एकदमै सरल भाषामा लेखिएको छ। त्यस कारणले गर्दाखेरि बाइबल पढ्न, बाइबलको महत्व छ, बाइबल पढ्न आवश्यकता छ या बाइबल पढ्न महत्व छ। र हामी कार्यक्रमको अन्त्य अन्त्यमा आइपुगिरहेका छौँ र अन्त्यमा बाइबलका केही रोचक तथ्यहरू यहाँहरूको माझमा राख्न चाहन्छु। बाइबल 66 पुस्तकहरूको एउटा संग्रह हो भने यसलाई करिब 40 लेखकहरूले लेख्नु भएको हो र यस बाइबललाई लेख्नको लागि करिब 1500 वर्ष अवधि लागेको थियो र यो संसारको सबैभन्दा धेरै अनुवाद गरिएको पुस्तक हो र संसारमा सबैभन्दा धेरै बिक्री गरिएको, सबैभन्दा धेरै पढिने पुस्तक हो। संसारमा धेरैभन्दा धेरै पुस्तकहरू हामी पाउँदछौ, विभिन्न विषयहरूमा लेखिएको छ। कति पुस्तकहरूले हामीलाई निराशा तुल्याउँदछ, म आफैले पनि व्यक्तिगत तरिकाले धेरै पुस्तकहरू पढेको छु र कति पुस्तकहरूले मलाई धुरु धुरु रुवाएको छ, कति पुस्तकहरूले मलाई हँसाएको छ, तर बाइबल यस्तो पुस्तक हो जसले मलाई जीवन दिएको छ। त्यसैले बाइबल एउटा पुस्तक मात्रै होइन, बाइबल एउटा जीवन हो र यसलाई हामीले हाम्रो दैनिक जीवनमा पढ्नुपर्छ। र अन्त्यमा प्रिय श्रोताज्यूहरू, यो बाइबल हाम्रो केवल पढ्नको लागि मात्रै चाहिँ होइन है, फेरि यसलाई हामीले जीवनमा लागू पनि गर्नुपर्छ। वचन संग्रह 119:105 लेखिएको छ, तपाईँको वचन मेरो खुट्टाको निम्ति बत्ती र मेरो बाटोको निम्ति ज्योति हो। कार्यक्रमको निर्धारित समय सकिएको छ, आजको कार्यक्रम सुनेर साथ दिनुभएको लागि यहाँहरूलाई धेरै धेरै हृदयबाट धन्यवाद भन्न चाहन्छु। अर्को हप्ता मंगलबार बेलुका 5 पुनः यहाँहरूको माझमा नयाँ श्रृंखलाका साथमा उपस्थित हुने बाचा गर्दै, अर्को हप्ता भेट्ने आशा गर्दै, कार्यक्रम पुस्तक र जीवनबाट म कार्यक्रम प्रस्तुता र प्राविधिक मित्र सन्ध्या हामी बिदा हुन चाहन्छौ। जय मसीह, नमस्ते।

0: गुड न्युज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम गोस्पल फर अल।
2: आया, आया, आज 60 वर्षको हुँदासम्म पनि मरिमरि काम गरिएकै छ र पनि हुन सक्दासम्म धर्म कर्म पनि गरिएकै छ, तर पनि न त घरमा शान्ति छ न त आशिष छ, जस्ताको त्यस्तै।
3: होइन आमै, के एक्लै गुनगुनाइरहनु भएको छ? तपाईँको नाति स्कुल गएनन् क्या र? मैले त देखिनँ त।
2: मास्टर बाबु कताबाट आउनुहोस्? आउनुहोस् बाबु।
3: होइन आमै, तपाईँको मनमा के रहेछ मैले बुझे, यसको समाधान मैले जानेको छु, तपाईँ सुन्नुहुन्छ?
2: ए बाबु ल भन्नुहोस् त, त्यो के रहेछ?
3: हाम्रा साँचो ईश्वरले उहाँको जीवित वचनमा यसरी भन्नुभएको छ, हे सबै थाकेका र बोझले दाबिएका हो, म कहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। त्यसैले आमा, साँचो ईश्वरलाई माग्न जानेनौ भने दिनभरि करायो दक्षिणा हरायो हुन्छ। त्यसैले एकमात्र मुक्तिदाता येशूको नाउँमा एकमात्र सत्य ईश्वर परमेश्वरलाई पुकार्न सिकौं, तब जीवनमा मुक्ति सहितको शान्ति र आशिष हुन्छ, तब तपाईँको यो बोझ हट्नेछ आमा। त्यसैले पहिला साइनो चिनौ, तब मात्रै सम्बोधन गरौं। सुसमाचार सबैका लागि।

0: आदरणीय श्रोताबिन म किरण कार्यक्रम सुसमाचार सबैका लागि लिएर आइसकेकी छु। यो रेडियोको तरंगबाट यसै समयमा हामी यो कार्यक्रम प्रसारण गर्ने गर्दछौ। श्रोता, आज संसारमा मानिस विभिन्न स्वार्थ, इच्छा, अभिलाषामा भौतारिरहेका छन्। यसरी भौतारिरहेका या हराइराखेको छोरालाई आफ्नो बाबुले के चाहनुहुन्छ त? यस विषयमा सृष्टिकर्ता ईश्वरले उहाँको वचनमा कसरी भन्नुभएको छ त? यस विषयमा अझै प्रश्न पार्नको निम्ति हाम्रो आदरणीय पास्टर बुवा प्रवचन साईज्यूलाई स्वागत गर्दछौ।
1: आदरणीय श्रोता, यो सुसमाचार सबैका लागि कार्यक्रममा यस रेडियोको तरंगमा यहाँहरूलाई हार्दिक स्वागत गर्दै नमस्कार तथा जय मिश्री टक्र्याउँदछु। आदरणीय श्रोता, यहाँहरूका बीचमा उपस्थित भएको छु सुसमाचार बाँड्नलाई, जसले यहाँहरूलाई जीवन दिन्छ। श्रोता, हामी सबैसँग जीवन छ र कसरी यो नयाँ जीवन म एक व्यक्तिले दिन सक्छु त? कदाचित होइन। र जीवन यो सुसमाचारी कार्यक्रम सुनेर यो कार्यक्रमले भनेको कुरामा हामीले विश्वास गर्यौं भने संसार सबै थोक विश्वासमा अडिए झै हामीहरूको उद्धार र मुक्ति भएर हामी पनि विश्वासद्वारा मुक्ति पाई अनन्तको जीवन अथवा इटर्नल लाइफ हामीले प्राप्त गर्दछौ। आदरणीय श्रोता, हामीहरू यो धरतीमा जन्मिन्छौ, मर्छौ र यतिमै हामीहरू सम्पूर्ण रूपले सिद्धिदैनौ, नाश हुँदैनौ। र हामीहरू यो शरीर यो धरतीमा जन्मनु भन्दा पहिला हाम्रो आत्मा थियो र यो शरीर माटोमा गइसकेपछि पनि हाम्रो आत्मा जीवित रहन्छ र यो आत्माको जीवन छ अनन्तको। र यो जीवन कहाँ जान्छ र कहाँबाट

साइन्टिस्ट भए तापनि डिग्री हासिल गरेका भए तापनि यो कुरालाई देख्न नसक्ने व्यक्तिहरूलाई पवित्र धर्मशास्त्र बाइबलले भन्दछ अन्धकारमा भएकाहरू, अन्धोपनमा जिरहेकाहरू। आदरणीय श्रोता, यसलाई हामी सिरियसली हेरौं। पवित्र धर्मग्रन्थ बाइबल, जो विश्वका प्राय जसो महान विद्वानहरूले घुँडा टेकेको धर्मशास्त्र बाइबलले यही बताउँछ कि संसार कसैको हातको रचना हो, जो परमपिता परमेश्वर बुवाको हातको रचना हो, जसद्वारा हामीहरू पनि यो धरतीमा आउने, देख्ने र जिने अधिकार पायौं। एक दिन उहाँका सामुन्ने हामी सबै जानुपर्छ र उहाँले उहाँको एक मात्र विघटन पुत्र अथवा तपाईँ र मेरा पापलाई पूर्ण रूपले धोएर हामीलाई पूर्ण रूपले धर्मी बनाउनुहुने र हाम्रा हृदयका सम्पूर्ण अशान्तिहरू, होपलेसपनहरू, आशाहीनताको हृदय, बोझले दाबिएको जीवनलाई लिने र हामीहरूका पाप सबैलाई हरण गरेर मुक्ति दिनुहुने एक मात्र शारीरिक रूप धारण भएर यो धरतीमा मुक्तिदाता भई आउनुहुने प्रभु येशु ख्रिस्टलाई यो धरतीमा पठाउनुभयो र उहाँ आउनुभयो र उहाँमाथि विश्वास गरेर आफू पापियौं भनेर स्वीकारेर पश्चातापी गरेर परिवर्तन हुने अथवा नयाँ जीवन पाउने हरेक व्यक्तिलाई उहाँले अनन्तको जीवन दिनुहुन्छ। आदरणीय श्रोता, मानिसको मनभित्रबाट निस्कने खराब विचारहरू, व्यभिचार, चोरी, हत्या, वेश्यागमन, लोभ, दुष्टपना, ठगीपन, लुच्याइपन, कुदृष्टि, निन्दा, घमण्ड, मूर्खता, यी सबै कुराहरूले मानिसलाई अशुद्ध पार्दछ। यी कुराहरू जुन ठाउँबाट आउँछ त्यो स्रोतलाई हामी येशूलाई पछ्याउनेहरू सिधै भन्छौ शैतान, दुष्ट आत्मा, जसलाई भूतात्मा डेबल्स भन्छ। यो धरतीमा रहेका विभिन्न प्रकारका आत्मा, जो तपाईँ र मेरा सृष्टिकर्ता ईश्वर होइनन्, जसले तपाईँ र म माथि व्यापार गरिरहेका छन् र तिनीहरूले ह्यान्डल गरेका हुन्छन्, तिनीहरूले लागू गरेका हुन्छन्। आदरणीय श्रोता, यो रेडियोको तरंगबाट जुन यो सुसमाचारीय कार्यक्रम एक मात्र कार्यक्रम छ जसले साँचो सत्य उद्धार र मुक्ति कसरी पाउँछन्, या विश्वास गर्नुहोस् या विश्वास नगर्नुहोस्, सत्य कुरा प्रसारण गरिरहेको यो सुसमाचारीय कार्यक्रम सुनेर यहाँहरूले बुझदिन हुन हाम्रो तर्फबाट हामी अनुरोध गर्दछौं। संसारलाई समस्यामा फसाउने यी कुराहरू नभए हाम्रा वरिपरि यति धेरै समस्याहरू हुने नै थिएनन्। श्रोता, अब यी समस्याहरूलाई छुटकारा कसरी पाउन सकिन्छ त? सबैको मनमा यही प्रश्न घुमिरहेको छ। यसै कारण हाम्रो यो देशमा जन्म लिनुहुने भगवान गौतम बुद्धले त्यो राजदरबारको ऐस आरामलाई छोडेर आफ्नो एक छोरा र श्रीमतीलाई रातको समयमा सुतेकै छोडेर जानु परेको थियो। यी समस्याहरूको उपाय थाहा नपाएर यी समस्याहरू कसरी समाधान गर्न सकिन्छ भन्ने कुराले पिरोलेर यसको जवाब नपाएर घर छोड्नु परेका भगवान गौतम बुद्धले पनि अन्तिम यसको परिणाम भेटाउनुभयो। नचोर्नु, न ढाड्नु, न ठग्नु, उहाँले अष्ट सिद्धान्त, आठवटा सिद्धान्त दिनुभयो। यो सिद्धान्त गर्न सक्यौं भने श्रोता, हामीले कुनै धर्म कर्म गर्नु पर्दैन। तर दुःखको कुरा छ, यो कुरा असम्भव छ। तपाईँ र मैले यो पर्फेक्ट जीवन, ईश्वरीय जीवन जिउनलाई असम्भव छ। त्यसैले प्रभु येशु ख्रिस्टले भन्नुभयो, धर्म कर्म गरेर तिमी स्वर्गैसम्म पुग्न सक्दैनौ। त्यसैले म मसीह यो धरतीमा आई तिमीहरूका पापका निम्ति मर्नु पर्यो। म मसीह हुँ, साँच्ची श्रोता, जीसस इज द क्राइस्ट, अथवा येशु मात्रै मसीह हुनुहुन्छ, अथवा पापलाई क्षमा गर्ने व्यक्ति भनिन्छ मसीह भनेर उहाँ हुनुहुन्छ। आदरणीय श्रोता, म प्रेमपूर्वक भन्दछु, येशूलाई जीवनमा निम्त्याउनुहोस् र म पनि एक पापी हुँ भनेर स्वीकार्नुहोस् र पश्चाताप गरेर येशू मसीहको नाउँमा क्षमा माग्नुहोस्। तब ईश्वरलाई मात्र ईश्वर भन्नुहोस्, ढुङ्गालाई होइन, जन्मदातालाई मात्र जन्म दिनुहुने सृष्टिकर्ता भन्नुहोस्, कुकुर बिरालोलाई होइन। ईश्वर एक हुनुहुन्छ र एक ईश्वरलाई आत्माले आराधना गर। श्रोता, एक्काइसौं शताब्दीमा मानिसहरूलाई आफू बस्ने पृथ्वी साँगुरो लागेर ग्रह उपग्रहमा बस्ती बसाउन सकिन्छ कि भन्ने विचार उठ्न थालेको छ र मंगल ग्रह, चन्द्रमा जस्ता ठाउँहरूमा मान्छेहरूले अब्जर्भेसन गरिरहेका छन्, अवलोकन गरिरहेका छन्। संसारमा दिनदिनै नयाँ खोज, अनुसन्धान, विकास तथा निर्माणका कामहरू भइरहेका छन्। श्रोता, यसरी मानिस हरेक दिन उन्नतिको शिखरमा चढ्दैछ। यसको दाँजोमा उसको आफ्नै चरित्र नाश भएर जिउँदो प्रेतको नमुना बन्न पुगेको छ। किन हामी मानिसहरू परमेश्वरकै स्वरूप र उहाँकै प्रतिरूप

बनेकाहरू आज जिउँदो प्रेत किन भएका छौ त? शैतानको रूप किन लिँदैछौ? श्रोता, हाम्रा बाबु बाजेले भन्ने गर्थे, वनको बाटो नजाऊ, बाघ भालुको फेला परौला। तर आज ती हिंस्रक जनावरहरू भन्दा त घातक प्रेत भूत डरले भाग्नु पर्ने त्यो बाघ भालु को भएको छ? मानिस नै भएको छ। किन? आज सबैभन्दा धेरै डर मानिसले मानिसबाटै मान्नु परेको छ। यो दुष्ट आत्मा शैतानलाई नाश गर्नलाई तपाईँ मैले पवित्र आत्माको तरबार, ईश्वरको वचनको तरबार के नलिने त? तर आज ती हिंस्रक जनावर भन्दा घातक प्रेत मानिस भयो। आज एकान्त ठाउँमा जंगली हिंस्रक जनावरलाई देखेर होइन, मानिसले मानिसलाई देखेर डराउनु पर्ने भएको छ। श्रोता, यसको अर्थ मानिसको अन्तरआत्मा साह्रै भ्रष्ट भएर गएको छ। उसको विचार भावना तथा व्यवहार पशुको भन्दा पनि अति नै नीच बन्दै गएको छ। बथानमा एउटा बाँदर बिमारी भई खाना नखाएमा सबै बाँदरहरू चिन्तित भई भोकै बस्छन्, तर मानिसले मानिसकै मुखमा लागिसकेको गाँस पनि खोसेर खाइदिन्छ। के हामी त्यो पशु पन्छी भन्दा नीच भएनौ र? बिरामी भई उपचार गर्न केही पैसा सरसापट वा घर घडेरी बन्दकी राखी उपचार गराउन अस्पताल गएको बिमारीको सबै पैसा अर्कोले चोरिदिन्छ, लुटिदिन्छ। आदरणीय श्रोता, कति दुःख लाग्दो कुरा छ। आज तपाईँ म हर्षले रमाउने दिनहरू छैनन्, त्यसैले आज सृष्टिकर्ता परमेश्वरले येशु प्रभुको नाउँमै दुष्ट आत्मालाई हटाउन र तपाईँ र मेरो गाउँघरमा, तपाईँ र मेरो देशमा, महादेशमा र यो विश्वमा एउटा शान्तिको वातावरण उद्धार र मुक्तिका साथमा दिलाउन चाहनुहुन्छ। घुँडा टेकेर स्वीकारौ, उपर खुट्टी हालेर हामी घमण्ड गर्न योग्यका छैनौं। आदरणीय श्रोता, हामी झुक्नु पर्ने बाध्यता छ। हामी सारै ईश्वरका अगाडि नीच भइसकेका छौं। सांसारिक धन सम्पत्ति मान र इज्जतको कारण मानिसले मानिसलाई नै हत्या गर्ने दाउ खोजिरहेको हुन्छ। आज आफ्नै आमालाई धन पैसाको लोभमा नदीमा बगाइदिने घटनाहरू भएका छन्। धन पैसाको लोभमा आफ्नै श्रीमतीलाई, आफ्नै साथीलाई वेश्यागमनमा बेचिदिने हामी देख्दछौ। के आज संसार साँच्ची ईश्वरका अगाडि सही छ त? एकले अर्कालाई घात गर्न घातक हतियार लिएर एकान्त ठाउँमा ढुकिरहेको हुन्छ। फेला परेमा भए भरको सामान लुटेर पनि उल्टै मारिदिन्छ। श्रोता, आज तपाईँ र मेरो चाल चलन हेरौं। हो, बाहिर हामी कोट प्यान्ट लगाएर ढाका टोपी लगाएर भाषण छाँटेका हुन्छौं, ढल्केका हुन्छौं। आदरणीय श्रोता, ज्ञानले खराबी पनि ल्याउँछ। म मेरो घर अगाडि सधैँ यताउता गरिरहेको एकजना बेलासे भन्ने भाइलाई म देख्दछु। उहाँ यति इमान्दार व्यक्ति हुनुहुन्छ, तर धेरै म पढलेखेका व्यक्तिहरूलाई पनि देख्दछु, उनीहरूको चाल पनि बुझ्दछु। आज जति हामी पढी लेखी भयौं, जति हामी अगाडि बढ्यौं, आज दुष्टताले भरिँदै गएका छौं र सामान्य व्यक्ति जसलाई ईश्वरले प्रेम गर्नुहुन्छ ती व्यक्तिहरूलाई हामीले निज ठानेका छौं। यसको मतलब हो ईश्वरलाई निज ठानेका छौं। बौला कुकुरलाई सुन्दर बालबालिकाको के मतलब? झम्ठेर टोकिदिन्छ। श्रोता, यसै गरी निष्ठुर कठोर तथा पतित मानिसलाई दिन दुखीको के वास्ता? उसले त मानवताको मूल्य र मान्यतालाई सडकको धुलो बराबर ठानेको हुन्छ। कमिलालाई एक थोपा मह वा चिनी खसाली दिएमा अरू धेरैलाई बोलाएर जम्मा गरेर खान थाल्छन्। श्रोता, तर मानिसले भने आफ्नो परिवारको पनि वास्ता नगरी होटलमा बसेर फजुल खर्च गरिरहेको हुन्छ। संसार यति डरलाग्दो बनेको छ कि कतै आफ्नै घरभित्र कसैले बम पड्काइदिने त होइन? आदरणीय श्रोता, हाम्रा देशका इतिहासका पानाहरू पल्टाएर हेर्न सक्छौ, आज यो देशको राजनैतिक चालचलन हेर्न सक्छौ। बिहान खेतमा काम गर्न गएको मान्छे घुम्ती खोल्सातिर चोरको फेला पर्ने त होइन? यस्तै अनेकौं डर र त्रासले पिरोलिएको छ। श्रोता, सफलतामा कोही व्यक्ति पुग्न पाएको हुँदैन, त्यसको विफल गर्ने योजना अर्कोले रच्न शुरू गरिसकेको हुन्छ। यो दुष्टात्मा शैतानलाई कसरी हटाउने? आज यो कार्यक्रमले पढलेखलाई भन्दैन, ठूला सानालाई भन्दैन, राजा मन्त्रीलाई कुनै फरक छुट्याउँदैन। यो कार्यक्रमको सन्देशले हरेक व्यक्तिले येशु मसीहको नाउँमा एक ईश्वरको चरणमा घुँडा टेक्नै पर्छ। हि मस्ट बी बो डाउन इन फ्रन्ट वान क्रिएटर गॉड। आदरणीय श्रोता,
बिना ईश्वरीय शक्ति हामी केही पनि गर्न सक्दैनौ त्यसलाई असम्भव हुने निश्चितताका साथ पनि हामी प्रयास गरिरहेका मूर्खहरू भनिन्छ। आफ्नो श्रोता, आज तपाईँ र म बीच प्रभु येशु ख्रिस्टको शिक्षा यति खाँचो छ, प्रभु येशु ख्रिस्ट हाम्रो हृदयमा बसाल्न यति खाँचो छ कि हाम्रा मालिक एक हुनुहुन्छ सृष्टिकर्ता परम धन्यका परमेश्वर, र उहाँलाई येशुका नाउँले मात्र हामी पाउन सक्छौ। किनभने हाम्रा अगाडिको त्यो बाक्लो पापको पर्खाललाई टुप्पादेखि फेदसम्म तोडेर पवित्र परमेश्वरसँग हाम्रो पुनर्मिलाप गर्नुहुने मसीह येशु नै हुनुहुन्छ। राम्रो सिकाएर मात्र हामीले कोही मान्छेलाई स्वर्गसम्म पुर्याउन सक्दैनौ, या त म आफैले अति राम्रो गरेर स्वर्ग पुग्न सक्छु। त्यसैले मसीह येशुको हरेक व्यक्तिको जीवनमा खाँचो छ। कुनै पास्टर होस्, कुनै पुजारी होस्, कुनै झाङ्री होस्, कुनै मन्त्री होस्, कुनै वैज्ञानिक होस्, हरेक व्यक्तिले जान अनजान रूपले पाप गर्छ, र त्यो क्षमा गर्न यो धरतीमा एकजना मात्रै व्यक्ति आए, उनको नाउँ हो येशु। त्यसैले उहाँको नामको पछाडि लाग्छ ख्रिस्ट अथवा मसीह। यसको अर्थ हुन्छ सारा धरतीका मानिसहरूका पापलाई छुटकारा गर्नलाई धरतीमा आउने स्पेसियल ईश्वरीय योजनामा आउने मसीह प्रभु येशु ख्रिस्ट। त्यसैले श्रोता, परमेश्वरको जीवित वचनले कसैलाई मन पर्छ कि पर्दैन भनेर होइन, कसैले स्वीकार्छ कि स्वीकार्दैन भनेर होइन, उहाँले आज्ञा गरेर भन्नुभएको छ, मानोस् या नमानोस्, विश्वास गरोस् या नगरोस्, ईश्वरले आफ्नो व्यवस्था हाम्रो हातमा दिनुभएको छ। उहाँले यसरी भन्नुभएको छ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र जन्माएको पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस् तर उसले अनन्त जीवन पाओस्। श्रोता, यसको मतलब म पापी पक्कै छु, काहीँ न काहीँ भूल गल्ती भइहाल्छ, हे येशु मेरा पाप क्षमा गर्नुहोस्, किनभने तपाईँ मात्रै क्रुसमा मरेर तेस्रो दिनमा बौरी उठेर मृत्यु पछिको जीवन बताउने एक ईश्वर हुनुहुन्छ भनेर हामी स्वीकार्नै पर्छ। श्रोता, यो कुरा निस्वार्थ यो कार्यक्रमले प्रसारण गर्छ। हुन्छ आदरणीय श्रोता, यहाँहरूका बीचमा हामी एउटा उहाँको महिमाको भजन राख्नेछौ र त्यहाँपछि फेरि यहाँहरूका बीचमा उपस्थित हुनेछौ।

आदरणीय श्रोता, आज मुखमा राम्रो बोली नगर्ने हामी कोही पनि छैनौ, पेटभित्र छुरी नलुकाउने कोही पनि छैनौ। यसो कल्पना गरौं त, तपाईँ र म सयको सय प्रतिशत सबैलाई हृदयबाट भलाई गर्दछौ त। हो, हामीलाई सधैँ भलाई गर्नेलाई त भलाई नै गर्छौ होला, हामीलाई बुराई गर्नेलाई हामी के गर्छौं त? प्रभु येशूले अचम्मको कुरा सिकाउनु भयो, एक गालामा हाने अर्को गाला थाप, खास्टो लिनेलाई दौरा पनि दिहाल, एक कोष लिन चाहनेलाई दुई कोष गइदेऊ, तिमीहरूलाई श्राप्नेको निम्ति प्रार्थना गर, तिमी आफैले बदला नदेऊ, बदला लिने काम मेरो हो। तपाईँ र मेरा परमेश्वर हाम्रो साथ साथमा हिँडिरहनु भएको छ, तर हामीले हाम्रो जीवनको मालिक म आफैलाई बनाएका हुन्छौ। मेरो जीवनको मालिक म, मैले नगरे केही पनि हुँदैन। श्रोता, आज विश्वमा यो प्रमाणित भएको छ, म भनेर घमण्ड गर्ने व्यक्ति, म भनेर घमण्ड गर्ने देश आज भ्रष्ट हुनु परेको छ। हिटलरको कहानी हेरौं, जसको घमण्ड विश्वमा ईश्वरीय विरूद्धमा थियो र ईश्वरको अगाडि नराम्रोसँग घुँडा टेक्नु पर्यो भने प्रभुको अगाडि ठूला ठूला उदाहरण छन्। त्यो छोडौं र संसारलाई बिर्सौं र आफ्नो बारे सोचौं। आदरणीय श्रोता, प्रभु येशू ख्रीष्टको प्रेम तपाईँ र मेरो बीचमा अचम्मको छ र हामीहरू उहाँलाई हाम्रो जीवनमा निम्त्याउ, संकोच नमानौ। उहाँले तपाईँ र मलाई परिवर्तन गर्न चाहनुहुन्छ, हाम्रो देश परिवर्तन, र हामीहरूको जो अशान्ति हामीहरूमा भएको यो कहिले माथि उक्सिन नदिने भारी, यो दुष्ट शैतानको भारीलाई येशूले दूर भगाएर हामीलाई केही गर्न चाहनुहुन्छ। श्रोता, हामीले यो स्वीकारौं। फेरि पनि हामी एउटा भजन सुनेर हामी प्रभुको आनन्द लिनेछौं र उहाँलाई महिमा गर्नेछौं।

0: आदरणीय श्रोता, प्रभु येशु ख्रीष्टको प्रेम आज संसारले व्याख्या गरेर सिद्ध्याउन सकेको छैन। यदि त्यो प्रेमलाई तपाईँले आफ्नो जीवनमा निम्त्याएर आफ्नो गरुङ्गो भारी उहाँका शिरमा हालेर आफ्नो तनावपूर्ण जीवन उहाँमा दिएर आफ्नो हल्का र आशिषमय जीवन जिउन चाहनुहुन्छ भने प्रभु येशुलाई आजै मुक्तिदाता र उद्धारकर्ता भनेर जीवनमा निम्त्याउनुहोस्। यो गर्नलाई तपाईँले कुनै खसी काट्नु पर्दैन। यो येशुलाई निम्त्याउनलाई तपाईँले कुनै पनि मूल्य चुकाउनु पर्दैन। एउटा मूल्य चुकाउनु पर्छ, त्यो के हो? म पापी हुँ भनेर स्वीकार्नुहोस् र जानी नजानी मैले कहीँ न कहीँ भूल गल्ती गरे हुँला भनेर स्वीकार्नुहोस्। तब भन्नुहोस्, हे प्रभु येशु, मैले मन, वचन, कर्म र सोच विचारले पाप गरेको छु। मेरो सबै पापहरू क्षमा गरिदिनुहोस्। मेरा हृदयमा तपाईँ स्वयं बास गर्नुहोस्। जसै तपाईँ यस रीतिले आफैलाई समर्पण गर्नुहुन्छ, तब पट्यार लाग्दो लामो रात पछि आएको सुनौलो बिहानी झैं तपाईँको जीवन पनि अन्धकारबाट उज्यालो तर्फ लाग्नेछ। त्यति मात्र होइन, तपाईँको जीवन शान्ति, आनन्द र तृप्तले भरपूर हुनेछ। हाम्रो आँखामा बालुवाको सानो कण पर्यो भने आँखाबाट आँसु बगिरहन्छ। यसै गरी हामी भित्र हुने पाप चाहे धेरै होस् या थोरै किन नहोस्, हामीलाई छटपट्याएर पीड़ामा पार्छ। जब त्यो बालुवाको कण झिक्ने बित्तिकै तुरन्तै आराम भइजै। तपाईँको जीवनमा यदि यसरी छटपटी भएको छ भने येशु प्रभुलाई निम्त्याउनुहोस् र शनिबार तपाईँ छुट्टीको दिन मण्डली चर्चमा गएर प्रभु येशुको बारेमा बुझ्नुहोस् र त्यो तपाईँको जीवनको बालुवाको कण झिकेर शान्ति, आनन्द र उद्धार लिनुहोस्। हुन्छ आदरणीय श्रोता, समय बितिसकेको छ र यसै समय यहाँहरूका बीचमा आउने बाचाका साथ छुट्टिने अनुमति चाहदछु। हस्त, प्रभु येशु ख्रीष्ट तपाईँको जीवनमा आएर तपाईँको जीवनले शान्ति पाओस् र पहिलो कुरा उद्धार र मुक्ति पाओस् भन्ने कामनाका साथ बिदा हुन्छु। हस्त, नमस्कार, जय मसीह।
1: धन्यवाद पास्टर बुवालाई। आशा छ श्रोताबिन तपाईँले आजको कार्यक्रम सुनेर धेरै कुराहरू सिक्नुभयो। अझ तपाईँले यस कार्यक्रम सम्बन्धी थप जानकारी लिन चाहनुहुन्छ भने त्यसको लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ कार्यक्रम सुसमाचार सबैको लागि, र इमेल एड्रेस रहेको छ susilaprabhajan1212@yahoo.com susilaprabhajan1212@yahoo.com र सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9860-23-74-54 9860-23-74-54। हस्त श्रोताबिन, यतिन्जेल कार्यक्रम सुनेर साथ दिनुभयो त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुता आजको कार्यक्रमबाट बिदा चाहन्छु। हस्त, नमस्कार तथा जय मसीह। प्रभु येशूले तपाईँलाई सधैँ खुसी राखुन्।

0: उहाँले थकितहरूलाई बल दिनुहुन्छ र कमजोरीहरूको शक्ति बढाइदिनुहुन्छ। युवक पनि दुर्बल र थकित हुन्छन् र जवान मानिसहरू थाकेर लोट्छन्, तर परम प्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरूड चाहिँ माथि माथि उड्नेछन् र दगुरेर पनि तिनीहरू थाक्ने छैनन्। तिनीहरू हिँड्नेछन् तापनि मूर्छा पर्ने छैनन्। यसैया 40:29-31।
1: टाइम चेक। यति बेला साँझको 6 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: तपाईमा ठूलो योग्यता छ। जय मसीह तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको नयाँ संस्करण जीवनका क्षणहरूको अंक 4 यहाँहरूलाई स्वागत छ। तपाईँको आफैले आफ्नो बारेमा कस्तो धारणा राख्नुहुन्छ? के तपाईँ परमेश्वरले तपाईँको बारेमा भन्नुभएको कुरामा विश्वास गर्नुहुन्छ, वा तपाईँको परिवार, साथीभाइ र अरू मानिसहरूले तपाईँको बारेमा के भन्छन् भन्ने कुरामा ध्यान दिनुहुन्छ? धेरै जसो मानिसहरूले अरूले आफ्नो बारेमा के भन्छन् भन्ने आधारमा आफ्नो बारेमा आफ्नो विचार बनाउने छनौट गर्छन्। यो एउटा ठूलो समस्या हो, किनभने मानिसहरूको विचार परमेश्वरले हाम्रो बारेमा के सोच्नुहुन्छ भन्ने भन्दा धेरै फरक हुन्छ। वास्तवमा धेरै पटक मानिसहरूले हामी प्राय बेकार र महत्वहीन छौ भन्ने सोच्छन्। हामीले उनीहरूलाई हामी आफ्नो बारेमा के विश्वास गर्छौ भन्ने कुरामा प्रभाव पार्न दिनुहुँदैन। बरु हामीले परमेश्वरले हाम्रो बारेमा के भन्नुहुन्छ भनेर सुन्न रोज्नुपर्छ। परमेश्वरले तपाईँलाई अद्भुत भन्नुहुन्छ, उहाँले तपाईँलाई महान भएको घोषणा गर्नुहुन्छ र उहाँको इच्छा यो छ कि तपाईँले क्रिस्ट येशूमा भएको तपाईँको पहिचानलाई जान्नुहोस् र बुझ्नुहोस्। दोस्रो कोरिन्थीको पुस्तक 5:21, किनकि हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौं भनेर पाप नचिन्नु हुनेलाई परमेश्वरले हाम्रा खातिर पाप बनाउनुभयो। प्रिय श्रोता, यीशु ख्रीष्टलाई आफ्नो प्रभुको रूपमा स्वीकार गर्नेहरूका लागि बाइबलले भन्छ कि तिमीहरू परमेश्वरको नजरमा धर्मी छन्। तिनीहरूका विगतका पापहरू यीशु ख्रीष्टले तिनीहरूको पापको लागि क्रुसमा बगाउनु भएको रगतले धोइएका छन्। यद्यपि तपाईँलाई क्रिस्टमा वास्तवमा को हुनुहुन्छ र तपाईँले आफ्नो बारेमा के विश्वास गर्न रोज्नुहुन्छ, ती दुई पूर्ण रूपमा फरक कुरा हुन सक्छन्। केही क्रिस्चियनहरूले यीशु ख्रीष्टले आफ्नो लागि के हासिल गर्नुभयो भनेर स्वीकार गरेका छैनन्। तिनीहरू विगतमा गरेका केही पापहरूको आधारमा आफूलाई हेर्न जारी राख्छन्। यो मानसिकताले तपाईँलाई आत्मिक रूपमा पछाडि राख्छ। यसले तपाईलाई परमेश्वरले तपाईँको लागि भण्डार गर्नुभएको सबै अद्भुत चीजहरू प्राप्त गर्नबाट रोक्नेछ। हामीले परमेश्वरको अनुग्रह र दयालाई चिन्नु अत्यन्तै महत्वपूर्ण छ। अनुग्रह त्यो हो जहाँ परमेश्वरले तपाईँलाई त्यो चीज दिनुहुन्छ जुन तपाईँ प्राप्त गर्न योग्य हुनुहुन्नथ्यो। दया त्यो हो जहाँ परमेश्वरले तपाईँले गलत गर्नुभएको कुराको लागि तपाईँलाई दोषी ठहराउनु भएन। जब यीशु ख्रीष्ट क्रुसमा मर्नुभयो, उहाँले तपाईँको सबै विगतका पापहरूको मूल्य तिर्नुभयो। श्रोता, आफूलाई परमेश्वरले तपाईँलाई जसरी हुनुहुन्छ त्यसरी नै हेर्ने छनौट गर्नुहोस्। आफूलाई त्यस्तो व्यक्तिको रूपमा हेर्नुहोस् जसको विगतका पापहरू यीशुले तपाईँको लागि क्रुसमा बगाउनु भएको रगतले पूर्ण रूपमा पखालिएका छन्। जब तपाईँ यीशु ख्रीष्टले सम्पन्न गर्नुभएको कामको कारणले तपाईसँग भएको विशाल मूल्यलाई चिन्न रोज्नुहुन्छ, तपाईँ आफ्नो शिर माथि उठाएर आफू बसेको समुदायमा हिँड्न सक्नुहुन्छ। तपाईँ आफैमा विश्वास गर्नुहुन्छ किनकि तपाईँलाई थाहा छ कि परमेश्वरले तपाईँलाई क्रिस्मा के हुनको लागि सृष्टि गर्नुभएको थियो। दोस्रो कोरिन्थीको पुस्तक 5:17, यसकारण कोही क्रिस्मा छ भने त्यो नयाँ सृष्टि हो, पुरानो बिति गएको छ, हेर नयाँ आएको छ। यस क्षणमा तपाईँ भित्र परमेश्वरको धार्मिकता छ, यसले तपाईँलाई धेरै मूल्यवान व्यक्ति बनाउँछ। तपाईँले गर्नुभएको कामको कारणले होइन, तर यीशुले तपाईँको लागि गर्नुभएको कामको कारणले। त्यसैले जब तपाईँ अरूसँग अन्तर्क्रिया गर्नुहुन्छ, आफ्नो बारेमा यो विश्वास गर्ने छनौट गर्नुहोस्। जब तपाईँ त्यसो गर्नुहुन्छ, तपाईँले अरूप्रति परमेश्वरको निस्वार्थ प्रेम प्रदर्शन गर्नुहुनेछ र परमेश्वरले तपाईँको बाटोमा अद्भुत मानिसहरू ल्याउनुहुनेछ ताकि तपाईँसँग तिनीहरूको मिठो र शक्तिशाली सम्बन्ध हुन सकोस्, एउटा सम्बन्ध जुन परमेश्वरको प्रेममा आधारित छ। प्रिय श्रोता, तपाईँ पूर्ण रूपमा सम्मान र माया पाउन योग्य हुनुहुन्छ। अरूले तपाईँको बारेमा के भन्छन् भन्ने कारणले होइन र तपाईँले गर्ने सबै कुरामा तपाईँ सिद्ध हुनुहुन्छ भनेर पनि होइन। हामी सधैँ गल्ती र पाप गर्नेछौ किनभने हामी हाम्रो शरीरमा कमजोर छौ। हामीलाई परमेश्वरको सामु योग्य बनाउने कुरा भनेको हाम्रो तर्फबाट येशू ख्रीष्टले सम्पन्न गर्नुभएको काम हो। सधैँ यो कुरालाई दावी गर्नुहोस्, ख्रीष्टमा तपाईँ को हुनुहुन्छ भनेर सम्झनुहोस् र परिवारका सदस्यहरू, छिमेकीहरू वा अरू कसैलाई तपाईँलाई अन्यथा भन्न नदिनुहोस्। परमेश्वरले तपाईँलाई सृष्टि गर्दा उहाँ के गर्दै हुनुहुन्थ्यो भनेर उहाँ जान्नुहुन्थ्यो र उहाँसँग तपाईँको जीवनको लागि एक महान उद्देश्य र योजना छ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हवस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

आदरणीय श्रोता मित्र जय मसी नमस्कार। रेडियो कार्यक्रम नयाँ आशाको किरणमा यहाँलाई हार्दिक स्वागत छ। रेडियो कार्यक्रम नयाँ आशाको किरण लुथान और मिस्टी नेपालले तयार पारेको यस कार्यक्रमबाट हामी तपाईँलाई निरन्तर रूपमा उत्साह दिँदै आइराखेका छौं र विशेष गरी यो वर्षातको समयमा तपाईँ जो जहाँ हुनुहुन्छ सुरक्षित रहनुहोला र कुनै टाढाको यात्रा गर्दै हुनुहुन्छ भने पनि तपाईँले सूचना अर्थात जानकारी लिएर मात्र यात्रा गर्नुहोला। कतिपय ठाउँमा बाढी पहिरो आइराखेको हुन्छ, सड़क अवरुद्ध भइराखेको हुन्छ, अरू धेरै धेरै त्यस्ता खालका समस्याहरू देखा परेका हुन्छन्। त्यो बेलामा तपाईँले आफ्नो सुरक्षाको ख्याल गर्नुहोला र पूर्व पश्चिम राजमार्ग अनि पृथ्वी राजमार्ग र अरू धेरै राजमार्गहरू कहिलेकाहीँ ठूलो भारी वर्षाको कारणले गर्दाखेरि अवरुद्ध भइराखेको हुन्छ। त्यो बेलामा तपाईँ यात्रा गर्दाखेरि ख्याल गर्नुहोला भन्ने आशा गर्दछु र आज म तपाईँलाई एउटा महत्वपूर्ण विषयमा उत्साह दिन चाहन्छु। जिम्मेवारीको विषयमा, हाम्रो जिम्मेवारी कस्तो हुनुपर्छ, हामीले एउटा कुनै कुराहरू जिम्मा लियो भने हाम्रो रेस्पोन्सिबिलिटी जुन कस्तो खालको हुनुपर्छ भन्ने विषयमा म तपाईँलाई केही उत्साह दिन चाहन्छु। त्योभन्दा अघि आउनुहोस् एउटा समधुर क्रिश्चियन भजन गीत सुनेर हाम्रो हृदयलाई तयार पारौं।

पवित्र धर्मशास्त्र बाइबलमा हरेक मानिसले आफ्नै कामको जाँच गरोस् भनेर भनिएको छ। अनि तपाईँ र हामीले आफूले के गर्दैछौ, हाम्रो योजना के छ, हामीले एकले अर्कालाई के उत्साह दिइराखेका छौं, हामीले गर्ने कामहरू कति प्रभावकारी छ कि छैन भनेर आफैले आफैलाई बुझ्नु पर्ने नितान्त आवश्यक छ। त्यसै गरी पवित्र धर्मशास्त्र बाइबलको लुका 12 अध्यायको 48 पदमा त्यहाँ चाहिँ जसलाई धेरै दिएको छ त्यसबाट धेरै नै खोजिनेछ भन्ने कुराहरू पनि त्यहाँ उल्लेख गरिएको छ। तपाईँलाई परमेश्वरले जुन कुराहरू दिनुभएको छ र त्यो कुराहरू तपाईँले प्रभावकारी रूपमा काम गर्नुभएको छ कि छैन भन्ने विषयमा त्यहाँ चाहिँ पवित्र धर्मशास्त्र बाइबलले उत्साह दिदछ र परमेश्वरले दिनुभएको कुरालाई त्यो उसको उत्तर जवाब उहाँले खोज्नुहुनेछ। त्यसै गरी हामी परमेश्वरमा भरोसा गर्ने व्यक्ति भएको कारणले, परमेश्वरमा आशा गर्ने व्यक्ति भएको कारणले हामीले हाम्रो जिम्मेवारी के हो र त्यसलाई कसरी निभाउनु पर्छ भन्ने कुरा हामीले बुझ्नु पर्ने हुन्छ। त्यसै पवित्र धर्मशास्त्र बाइबलमा जे काम गर्छौ मानिसका निम्ति होइन तर प्रभुकै निम्ति गरे चाहिँ गरी मनदेखि गर भनेर त्यहाँ पवित्र धर्मशास्त्र बाइबलमा उल्लेख गरेको छ। ती कुराहरू पनि तपाईँले ख्याल गर्नुपर्ने हुन्छ। हामीले आफ्नो व्यक्तिगत काम गरेको चाहिँ होइन कि परमेश्वरको योजना अनुसार काम गरिरहेको छु भन्ने कुरालाई ख्याल गरेर तपाईँले काम गर्नुपर्ने हुन्छ, आफ्नो जिम्मेवारी निभाउनु पर्ने हुन्छ। यी पदहरूले हामीलाई सिकाउँदछन् कि जिम्मेवारी केवल मानिसलाई खुसी पार्नका लागि होइन, परमेश्वर प्रति हाम्रो विश्वास योग्यता देखाउने माध्यम पनि हो भन्ने कुराहरू हामीले बुझ्नुपर्ने हुन्छ। त्यसकारण प्रिय मित्र, हाम्रो जिम्मेवारी परमेश्वरलाई खुसी पार्नको लागि पनि होला र अन्य व्यक्तिलाई खुसी पार्नको लागि तपाईँले काम गर्नुभयो भने त्यो त्यति प्रभावकारी नहुनुहुन्छ। तर तपाईँले गरेको काम चाहिँ मानिसहरूको निम्ति प्रभावकारी छ कि छैन, आफूले जिम्मेवारी निभाएको छु कि छैन भन्ने कुरा तपाईँलाई थाहा हुनुपर्छ। म तपाईँको बीचमा एउटा कथा प्रस्तुत गर्न चाहन्छु। एउटा गाउँमा दुईजना किसान बस्थे, दुवैसँग उस्तै आकारको खेत थियो। पहिलो किसान चाहिँ बिहान सबेरै उठ्थ्यो र समयमै खेत जोत्थ्यो, मल हाल्थ्यो, झार उखेल्थ्यो र पानी लगाउँथ्यो। उसले आफ्नो जिम्मेवारीलाई एकदमै बोझ नमानेर आफ्नो कर्तव्य ठान्थ्यो र निरन्तर उसले काम गरिराख्थ्यो, किनकि यो चाहिँ मेरो जिम्मेवारी हो भन्ने उसले सोचिरहन्थ्यो। अनि दोस्रो किसान भने सधैँ भोलि गरौंला भन्थ्यो, खेतमा झार पलाएको थियो, समयमा पानी हाल्दैनथ्यो, मल पनि हाल्दैनथ्यो, अनि ऊ अरूलाई दोष दिन्थ्यो, कहिले मौसमलाई दोष दिन्थ्यो, कहिले सरकारलाई दोष दिन्थ्यो, कहिले छिमेकीलाई दिन्थ्यो, कहिले काहीँ मल पुगेन भन्थ्यो, कहिले काहीँ अरू अरू धेरै सेवा सुविधाहरू पाएन भनेर उसले चाहिँ सधैँ गुनासो गरिराख्थ्यो। तर पहिलो किसान चाहिँ जहिले पनि एकदम हार्ड वर्किङ गरेर काम गरिराख्थ्यो। अनि कटनी गर्ने समय जब आउँथ्यो त्यो बेलामा पहिलो किसानले खेतमा रहेको सुनौलो बाली उसले चाहिँ निकाल्थ्यो, त्यो बालीलाई भित्र्याउँथ्यो र ऊ निकै खुसी हुन्थ्यो। तर दोस्रो किसानको खेत भने लगभग खाली देखिन्थ्यो किनकि उसले परिश्रम गरेको थिएन। त्यस बेला गाउँका एक वृद्धले भने, परमेश्वरले वर्षा दुवैलाई दिनुभयो, घाम दुवैलाई दिनुभयो, अवसर दुवैलाई दिनुभयो, र यति मात्र थियो, एकले आफ्नो जिम्मेवारी पूरा गर्यो, अर्काले गरेन। त्यसकारणले जब एउटा व्यक्तिले आफ्नो जिम्मेवारी पूरा नगरेको कारणले गर्दाखेरि, आफ्नो योजना थाहा नपाएको कारणले गर्दाखेरि आफूले परिश्रम गर्नुपर्छ र मैले धेरै कुराहरू फलाउनु पर्छ भन्ने ज्ञान नभएको कारणले गर्दाखेरि उसले दुःख पायो र स्वर्गमा हुनुहुने परमेश्वरले आफ्नो सृष्टिको सबै सुन्दरतालाई ख्याल गरेर पानी पनि पार्नु भएको थियो, घाम पनि पार्नु भएको थियो, मौसम पनि त्यस्तै अनुकूल बनाउनु भएको थियो। तर एउटा दोस्रो किसान जसले चाहिँ आफ्नो काम नगरेको कारणले गर्दाखेरि ऊ चाहिँ असफल भयो। प्रेमित्र, हाम्रो जीवन पनि यस्तै हो। परमेश्वरले हामी सबैलाई समय, क्षमता, अवसर र वरदान दिनुभएको छ। प्रश्न यो होइन कि हामीले के पायौं, प्रश्न यो हो कि हामीले पाएको जिम्मेवारी कसरी गरिरहेका छौं भन्ने सबैभन्दा महत्वपूर्ण कुरा हो। त्यसकारणले तपाईँले आफ्नो जिम्मेवारी पूर्ण रूपमा निभाउनु पर्छ भन्ने कुरा तपाईँले बुझ्नु पर्ने हुन्छ। बाइबलमा नेहेम्या एउटा उदाहरणका व्यक्ति हुन्। जब यरुसलेमको पर्खाल भत्किएको थियो, नेहेम्याले अरूलाई दोष दिएनन्, उनले परमेश्वरसँग प्रार्थना गरे, योजना बनाए र मानिसलाई एकजुट बनाए
विरोध धम्की र कठिनाईको बीच पनि उनले आफ्नो जिम्मेवारीबाट पछि हटिनन्। अन्तत पर्खाल पुननिर्माण भयो। यसले के सिकाउँछ भने जिम्मेवार मानिस समस्याबाट भाग्दैन, समाधान खोज्छ भन्ने कुरा हामीले बुझ्नु पर्ने हुन्छ। प्रिय मित्र, तपाईँले आफ्नो जिम्मेवारी पूर्ण रूपमा पूरा गर्नुपर्छ भन्ने कुरालाई हामीले बुझ्नु पर्ने हुन्छ। मत्ती 25 अध्यायमा प्रभु येशूले दृष्टान्तमा सुनाउनु भएको थियो, जसले आफूलाई दिएको प्रतिभा अर्थात काम प्रयोग गर्यो उसलाई मालिकले भने, असल र विश्वासयोग्य सेवक, तिमी थोरै कुरामा विश्वासयोग्य भयो भने म तिमीलाई धेरै कुराको जिम्मेवारी दिनेछु भन्ने कुराहरू पनि यहाँ उल्लेख गरेको छ। त्यस कारणले प्रिय मित्र, जहिले पनि हामी परमेश्वरको योजना, परमेश्वरको डर र भयमा काम गर्नुपर्छ भन्ने कुरालाई तपाईँले बुझ्नुपर्ने हुन्छ। परिवारमा कहिलेकाहीँ बाबा आमा आफ्ना सन्तानप्रति जिम्मेवारी हुनुपर्छ। सन्तानले पनि आफ्ना आमा बुवाको आधार गर्नुपर्छ। परिवार प्रेम र जिम्मेवारी बलियो बन्छ। मण्डलीमा पनि प्रत्येक विषयसँग सेवा गर्ने जिम्मेवारी छ। कोही गाउने जिम्मेवारी छ, कसैको सिकाउने जिम्मेवारी छ, कसैको प्रार्थना गर्ने जिम्मेवारी छ, कोही सहयोग गर्ने जिम्मेवारी छ। सानो सेवा पनि परमेश्वरको दृष्टिमा एकदमै ठूलो हुन्छ। त्यस कारणले समाजमा पनि इमान्दार नागरिक बन्नु आवश्यक छ, सत्य बोल्नु आवश्यक छ, अरूको सम्मान गर्नु आवश्यक छ, आफ्नो काम निष्ठापूर्वक गर्नु आवश्यक छ। यी पनि परमेश्वरलाई महिमा दिने जिम्मेवारी हुन्। त्यसकारण हामीले जिम्मेवारी पूरा गर्नु आवश्यक छ। यसरी व्यक्तिगत जीवनमा पनि प्रार्थना गर्ने, बाइबल पढ्ने, पापबाट टाढा रहने, समयको सदुपयोग गर्ने, यी हाम्रो आत्मिक जिम्मेवारी हुन्। यी जिम्मेवारी पनि हामीले पूरा गर्नुपर्ने हुन्छ। त्यस्तै गरी जिम्मेवारीबाट हामी किन भाग्छौं त? त्यसकारणले ती जिम्मेवारीबाट कहिले नभागेर हामीले परमेश्वरको योजनामा रहेर अगाडि बढ्नुपर्छ भन्ने कुरालाई हामीले बुझ्नुपर्छ। धेरै जसो मानिसले तीन कारणले जिम्मेवारीबाट टाढा रहन्छन्। पहिलो, आलस्य जीवन बिताउँछन्। दोस्रो, डर मान्छन्। तेस्रो, अरूलाई दोष दिने पानीले उनीहरू चाहिँ आफ्नो जिम्मेवारीबाट टाढा रहन्छन्। तर परमेश्वरले हामीलाई यी होइन, साहस, प्रेम र स्वयंको आत्मा दिनुभएको छ। उहाँले दिएको काम उहाँकै बलले पूरा गर्न सकिन्छ। त्यसैले प्रिय मित्र, जहिले पनि परमेश्वरको योजनामा रहेर तपाईँ अगाडि बढ्नुपर्ने हुन्छ। जिम्मेवारी बोझ होइन, परमेश्वरले दिनुभएको विश्वास हो। जिम्मेवारी मानिस पूर्ण हुनुपर्छ भन्ने होइन, ऊ विश्वासयोग्य हुनुपर्छ। हामी ऊ जहाँ छौं, जुन काम गरिरहेका छौं, त्यो काम परमेश्वरकै निम्ति गरेको जस्तो गरेर गरौं। त्यसो गर्दा हाम्रो परिवार, समाज र मण्डलीमा आशिष फैलिनेछ। आजको मुख्य विषय र सन्देश यही हो। प्रिय मित्र, जहिले पनि हामी परमेश्वरको योजनामा रहेर काम गरौं, जिम्मेवारीबाट नभागौं। परमेश्वरले दिनुभएको जिम्मेवारी प्रेम, इमानदारी र विश्वासका साथ पूरा गरौं। त्यसकारणले प्रिय मित्र, तपाईँ जो जहाँ हुनुहुन्छ, जस्तो सुकै अवस्थामा भए पनि आफ्नो जिम्मेवारी पूर्ण रूपमा, बफादारी रूपमा पूरा गर्नुहोस् र त्यो नै तपाईँको सबैभन्दा महत्वपूर्ण कुरा हो। तपाईँले निभाएको जिम्मेवारीको कारण तपाईँ सब

0: तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो हृदयलाई पूर्ण रूपले तयारी गरिकन आउनु भएको छ भनेर। र हामी यस कार्यक्रमबाट हरेक दिन र हरेक समय नयाँ कुराहरू सिक्दैछौ र हाम्रो व्यवहारिकतामा हामी लागू गर्दैछौ भन्ने म आशा राख्दै आजको हाम्रो यो कार्यक्रमलाई हामी शुरू गरौं। दाई, अघिल्लो अध्ययनमा हामीले भजन संग्रहको खण्ड 15 र 16 अध्यायबाट चाहिँ परमेश्वरको उपस्थितिमा बस्ने मानिसको चरित्र र उहाँको सामिप्यमा पाइने पूर्ण आनन्दको बारेमा चाहिँ हामीले सिकेका थियौं। अनि दाई, आजको हाम्रो यो अध्ययनको यात्राबाट चाहिँ हामीले भजन संग्रहको कुन चाहिँ खण्डबाट चाहिँ हाम्रो यो अध्ययन यात्रालाई चाहिँ अगाडि बढाउँदैछौ?
2: भाइ, आज हामी भजन संग्रह 17 र 18 को अध्ययन गर्नेछौ। यी दुवै भजनहरू दाऊदले आफ्नो जीवनको चरम संकट र शत्रुहरूको खेदोको समयमा लेखेका हुन्। भजन संग्रह 17 दाऊदले अन्यायको विरूद्धमा परमेश्वरसँग न्याय र सुरक्षाको लागि प्रार्थना गर्दछन् भने भजन संग्रह 18 परमेश्वरले उहाँलाई सारा शत्रुहरू र साउलको हातबाट बचाउनु भएपछि दाऊदले विजयको प्रशंसाको भजन गाउँछन्। यी कुरालाई यो अध्ययनको यात्रामा हामी थाहा गर्नेछौ।
1: यसको मतलब दाई, एउटा भजन संकष्टको समयको गहिरो पुकार हो भने अर्को भजन चाहिँ त्यो पुकार सुनेर परमेश्वरले गर्नुभएको अचम्मको उद्धारको उत्सव हो, होइन त?
2: आहा, कस्तो राम्रो कुरा भन्नुभयो भाइ तपाईँले। हो, यी भजनहरूले हामीलाई सिकाउँछन् कि जब संकटले हामीलाई चारैतिरबाट घेर्छ तब हाम्रो बल वा बुद्धिको भरोसा गर्नुभन्दा परमेश्वरको शरण पर्नु नै उत्तम हुन्छ। त्यसैले आउनुहोस्, आफ्नो हृदयलाई तयार पार्दै आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रामा प्रवेश गरौं।
3: मित्र, प्रभु येशु ख्रीष्टको मधुर र ओछ्य नाममा तपाईँ सबैलाई मेरो जयमसी साथै नमस्कार छ। अनि यस बाइबल अध्ययन कार्यक्रममा पनि तपाईँ सबैलाई हार्दिक स्वागत छ। तपाईँहरूलाई यादै होला कि यी दिनहरूमा हामी परमेश्वरको वचन अध्ययन पुरानो नियम वचन संग्रहबाट गरिरहेका छौं। अनि यो पनि आशा गर्दछु कि यो पुस्तकबाटको वचन अध्ययनद्वारा तपाईहरूले धेरै धेरै आत्मिक आशिषहरू प्राप्त गरिरहनु भएको छ। मित्र, आज हामी बाइबल अध्ययन भजन संग्रह 17 र 18 अध्यायबाट देख्न गइरहेका छौं। त सबभन्दा पहिले भजन 17 अध्यायबाट वचन अध्ययनको आरम्भ गर्नेछौ। यो 17 अध्यायको मुख्य विषय हो खतराको समयमा दाउदको प्रार्थना। यो 17 अध्यायको शीर्षक छ दाउदको प्रार्थना। प्रश्न उठ्छ, कहिले यो भजन लेखिएको थियो, यो अध्याय लेखिएको थियो? यो प्रार्थना उनी उजाड स्थानहरूमा छिपी हिँड्दाखेरि आएको थियो। सम्भवत उसले यो भजन साउल र तिनका मानिसहरूले झण्डै झण्डै उसलाई मान

0: को लागि पक्रन आँट्दा खेरि लेखेका थिए। यो भजनले परमेश्वरमा दाउदको विश्वासको प्रकट गर्दछ, तर अन्तिम विश्लेषणमा यसले विशेष गरी र प्राथमिक रूपमा प्रभु येशु ख्रीष्टको बारेमा बताउँछ। यो भजन आज हाम्रो निम्ति पनि प्रार्थना हुन सक्छ, जब हामी दाउदले जस्तै आफैलाई पनि कष्ट, चिन्ता वा खतरनाकको परिस्थितिमा आफैलाई पाउँदछौं। जब हामी यो भजन पढ्छौ, यो कुरा मनमा राख्नुहोस् कि हामी त्यो नयाँ श्रेणीहरू सिरिजमा छौ जुनले अगमबाड़ीमा ख्रीष्टको बताउँछ। त्यसो त यो उहाँको बारेको पुस्तक हो। आउनुहोस् भजन संग्रह 17:1 पढ्दै अगाडि बढ़ौं। यहाँ यस प्रकार लेखिएको छ, सत्यको वचन सुन्नुहोस्, हे परमप्रभु, मेरो पुकारमा ध्यान दिनुहोस्, निष्कपट मुखबाट निस्केको मेरो प्रार्थनामा कान लगाउनुहोस्। मित्र, सम्भव जब उसलाई साउलद्वारा पिछा गरिँदै थिए र उसको जीवन खतरामा थियो, त्यसै बेलाको यो दाउदको प्रार्थना हो। यो प्रार्थना उसको हृदय भित्रबाट आएको थियो, किनकि तिनी अहिले अति नै धेरै परमेश्वरको आवश्यकतामा थिए, उहाँको सहायताको आवश्यकतामा थिए। भन्छन्, सत्यको वचन सुन्नुहोस्, झूठको वचन होइन, सत्यको वचन, खास वचन। हे परमप्रभु, मेरो पुकारमा ध्यान दिनुहोस्, निष्कपट मुखबाट निस्केको मेरो प्रार्थनामा कान लगाउनुहोस्। अनि दुई पदमा भन्छन्, मेरो मामिलाको फैसला तपाईँकै सामने होस्, बिना पक्षपात तपाईँको नजरले हेरोस्। अर्को शब्दमा भजनकार परमेश्वरबाट बराबरको इन्साफ, समान न्यायको माग गर्दछन्। अमित्र, म तपाईँको बारेमा जान्दिन, तर मेरो सम्बन्धमा म कहिले पनि परमेश्वरबाट न्याय इन्साफको माग गर्दिन, किनकि म जान्दछु कि उहाँले सही न्याय इन्साफ गर्नुहुन्छ। बरु म कृपाको माग गर्दछु। आज हामीलाई उहाँबाट आवश्यक कुरा नै उहाँको कृपा हो। अनि तीन पदमा भन्छन्, तपाईँले मेरो हृदय जाँच्नु भएको छ, तपाईँले मलाई राति दर्शन दिनुभएको छ, तपाईँले मलाई जाँच्नु भएको छ, तर म भित्र केही खराबी भेटाउनुहुन्न, मेरो मुखबाट अपराधको कुरा निस्कने छैन भनी मैले निश्चय गरेको छु। यो कुराको नोट गर्न चाखलाग्दो छ, जब परमेश्वरले दाउलाई जाँच गर्नुभयो, उहाँले उसमा केही कुरा पाउनु भयो, पत्ता लगाउनु भयो, र उहाँले जब मलाई जाँच गर्नुभयो, उहाँले ममा पनि केही कुरा पाउनुभयो। अनि मेरो विचारमा उहाँले तपाईँलाई जाँच गर्नुभयो र उहाँले तपाईँमा पनि केही कुरा पाउनुभयो। सर्वप्रथममा यी वचनहरू ख्रीष्टलाई लागू हुनुपर्दछ। जब भजनकारले पद एकको यो प्रार्थना भन्छन्, यो उसको बाह्य ओठबाट निस्केको मात्र होइन, यो हाम्रा प्रभु येशु ख्रीष्टको पूर्ण तस्विर हो। पत्रुसले हाम्रा प्रभुको बारेमा भन्नुहुन्छ, पहिलो पत्रुस 2:22, जसले न त कुनै पाप गर्नुभयो न उहाँको मुखमा छलको कुरा पाइयो। पत्रुस निरन्तर उहाँको बारेमा आफ्नो भनाईलाई जारी राख्छन्। पत्रुस पहिलो पत्रुस 2:23 भन्छन्, जसले गाली खाएर आफूले फेरि गाली गर्नु भएन, दुख भोगेर धम्काउनु भएन, तर धर्मसँग इन्साफ गर्ने कहाँ आफैलाई सुम्पिदिनुभयो। यसरी यी वचनहरू सर्वप्रथममा हाम्रा प्रभु येशूसँग लागू हुन्छ। अनि आगे पद 4 भन्छन्, मानिसहरूका कामको विषयमा चाहिँ तपाईँको ओठको वचनद्वारा मैले आफैलाई नष्ट गर्नेबाट बचाएर राखेको छु। यस पदमा उल्लेखित नष्ट गर्ने चाहिँ कोही नभएर शैतान नै हो। विश्वमा त्यसको उपस्थितिको कारण हरेक परमेश्वरका सन्तानहरू होशियार हुनुपर्छ। दाउद शत्रुको क्षेत्रमा थिए र जब साउलबाट छिपिरहेका थिए त्यस बेला अति नै होशियार भइरहेका थिए। अनि हामी पनि शत्रुहरूको क्षेत्रमा छौं। पृथ्वी शैतानको रंगभूमि हो। पर्गामसको मण्डलीलाई प्रभु येशूले भन्नुभयो प्रकाश 2:13 तिमी कहाँ रहन्छौ, अर्थात शैतानको सिंहासन भएकै ठाउँमा भन्ने म जान्दछु। शैतान तिमीहरू भएको ठाउँमा बास गर्दछ। अमित्र, आज मलाई थाहा छैन कि तपाईँ कहाँ बस्नुहुन्छ, कहाँ रहनुहुन्छ, तर याद राख्नुहोस् त्यहाँ शैतानको स्थान छ। पृथ्वी शैतानद्वारा नियन्त्रण गरिएको छ। विश्व शैतानद्वारा नियन्त्रण गरिएको छ। हाम्रा प्रभु शैतानको फन्दामा फस्नु भएन, जस्तो कि हामी बार बार फस्छौं। अनि 5-6 भनिएको छ, मेरो पाइलाले तपाईँका बाटाहरूमा दृढ स्थान टेकेका छन्, मेरा खुट्टा चिप्लेका छैनन्। मैले तपाईँमा पुकार गरेको छु, किनकि हे परमेश्वर, तपाईँले मलाई जवाब दिनुहुन्छ। तपाईँको कान मतिर थाप्नुहोस् र मेरो कुरा सुन्नुहोस्। दाउदले जान्दथे कि उसको प्रार्थनाको सुनाइ भयो। प्रभु येशु ख्रीष्ट आफै स्वयंलाई आफ्नाहरूसँग पहिचान गर्नुभयो जब उहाँले प्रार्थना गर्नुभयो। परमेश्वरले उहाँको प्रार्थनालाई सुन्नुभयो। मित्र, हामी यो कुरामा निश्चित हुन सक्छौ, जब हामी कष्टहरूमा हुन्छौ अनि हामी प्रार्थना गर्छौ त उहाँले हाम्रा प्रार्थनाहरू सुन्नुहुन्छ र उत्तर दिनुहुन्छ। अनि आगे पद 7-8 भनिएको छ, तपाईँ जसले आफ्नो दाहिने बाहुलीले तपाईँमा भरोसा गर्नेहरूलाई तिनका विरोधीहरूबाट बचाउनुहुन्छ, तपाईँको अचम्मको करूणा देखाउनुहोस्। आँखाको नानीलाई झैं मलाई रक्षा गर्नुहोस्, तपाईँका पखेटाको छाया मुनि। सालौं वर्ष पहिले परमेश्वरले उही किसिमको अभिव्यक्तिको प्रयोग गर्नुभएको थियो जब उहाँले इस्रायललाई भन्नुभयो प्रस्थान 19:4, मैले मिस्रीहरूलाई के गरे, औ तिमीहरूलाई कसरी गरूडका पखेटा माझ बोकेर म कहाँ ल्याए, सो तिमीले देखेका छौ। यो तस्विर हो जहाँ हामीलाई राखिएको छ, उहाँका पखेटाको छाया मुनि। अनि सालौं वर्ष पछि प्रभु येशूले यरूशलेमको बारेमा मती 23:37 भन्नुभयो, ए यरूशलेम, ए यरूशलेम, त जो अगम वक्ताहरूलाई मार्ने र त कहाँ पठाइएकाहरूलाई ढुङ्गाले हान्ने, जसरी कुखुरीले आफ्ना चल्लाहरूलाई पखेटा मुनि बटुल्छ, त्यसरी नै कतिपल्ट मैले तेरा बालकहरूलाई बटुल्ने इच्छा गरे, तर तैले मानिनस्। यो कुराको ध्यान दिनुहोस्, तिनको पखेटा मुनि। यो तस्विर पनि दाउदले हामीलाई दिइरहेका छन्। आगे पद 9-12 भनिएको छ, मलाई बिगार गर्ने ती दुष्टहरूबाट मेरा चारैतिर मलाई घेरा लाउने मेरा घातक शत्रुहरूबाट मलाई लुकाउनुहोस्। तिनीहरू आफ्नै बोसोमा लटपटिएका छन्, तिनीहरू आफ्ना मुखले घमण्डका कुरा गर्दछन्। अनि तिनीहरूले हाम्रा पहिल्यै पछि हामीलाई घेरेका छन्, हामीलाई जमिनमा फाल्न तिनीहरूले आँखा लगाएका छन्। शिकारको लोभी सिंह झैं र लुक्ने ठाउँमा ढुकिरहने जवान सिंह झैं त्यो छ। दाउद परमेश्वर कहाँ आफ्नो पुकार चितकार छोडिरहेका छन्। उसले जान्दथ्यो कि परमेश्वरले उसको प्रार्थनाको सुन्नु भयो। अनि 13-15 भनिएको छ, हे परमप्रभु उठ्नुहोस्, त्यसको सामना गर्नुहोस्, त्यसलाई पछाडि दिनुहोस्, तपाईँको तरवारद्वारा दुष्टहरूबाट मेरो प्राणलाई छुटकारा दिनुहोस्, मानिसहरूबाट, हे परमप्रभु तपाईँका बाहुलीले यस संसारका मानिसहरूबाट, जसको भाग यही जमिनमा छ र जसको पेट तपाईँकै आफ्नो भण्डारबाट भरिदिनुहुन्छ, तिनीहरू आफ्ना बाल बच्चासँगै सन्तुष्ट रहन्छन् र आफ्नो धन सम्पत्तिको बचेको भाग आफ्ना बाल बालिकाको निम्ति छोडिदिन्छन्। म चाहिँ त धार्मिकतामा तपाईँकै मुख हेर्नेछु, म ब्योजन्दा तपाईँको रूपको दर्शनले सन्तुष्ट हुनेछु। यहाँ दाउद अहिले ओडारमा छिपिरहेको बेला आफ्नो जीवनको छुटकारा रक्षाको निम्ति परमेश्वर कहाँ पुकार र चितकार छोड्छन्। दाउद जान्दछन् कि परमेश्वर उसलाई छुटकारा दिन गइरहनु भएको छ र एक दिन उनी उहाँको उपस्थितिमा हुन गइरहेका छन्। यस क्षणमा चाहिँ शत्रुहरू अति नै शक्तिशाली र प्रबल अवस्थामा भएको देखिन्छ। तपाई र म परमेश्वरको सन्तानको नाताले जब हामी संसारमा हेर्छौं त थाहा पाउँछौ कि संसार हाम्रो विरूद्धमा छ, तर हामीसँग आश्रण शरण छ जुन स्वर्गीय पिताबाट आउँछ। ओ, यो आज पीड़ित सतावटमा परेका परमेश्वरका जनहरूको निम्ति कस्तो सान्त्वनाको कुरा हो। यसपछि 18 पनि लागौ, यो अध्यायमा हामी देख्छौ जब परमेश्वरले दाउदलाई साउलको हातबाट बचाउनु भएकोमा दाउदको परमेश्वरलाई स्तुति प्रशंसा। मित्र, यो अर्को सुन्दर भजन हो जुन दाउदले लेखेका थिए, साथै यो भजनमा अति नै गहिरो अर्थ पनि छ जुन लिबरलहरूले देख्दैनन्। भजन संग्रह 18:1 पदमा भनिएको छ, हे परमप्रभु मेरो शक्ति, म तपाईंलाई प्रेम गर्दछु। अमित्र, दाउदले परमप्रभुलाई आफ्नो शक्ति, आफ्नो चट्टान, आफ्नो गाड़ी, आफ्नो छुटकारा दिनेवाला भन्छन्। देख्नुभयो, यो सबैमा उहाँ उसको उद्धारकर्ता हुनुहुन्छ। त्यसपछि उसले फेरि यो भन्छ, उहाँ उसको शक्ति हुनुहुन्छ, उहाँ उसको ढाल, उद्धारको सिंह र उसको अग्लो धरारा भनिएको छ। उहाँ मेरो ढाल हुनुहुन्छ, उहाँले मलाई रक्षा सुरक्षा गर्नुहुन्छ, उहाँ मेरो सिंह र धरहरा हुनुहुन्छ। मन्दिरको वेदीको सिंह पकडेर कुनै व्यक्ति आफ्नो विरूद्धमा आउने आक्रमणकर्ताबाट सुरक्षित हुनेथ्यो। त्यसकारण हामीले आज हाम्रो परमेश्वरमा पकड बनाइरहनुपर्छ। प्रभु येशु हाम्रो उद्धारकर्ता, हाम्रो सिंह हुनुहुन्छ, उहाँ हाम्रो अग्लो धरहरा हुनुहुन्छ, अनि उच्च जग्गा पनि सुरक्षाको निम्ति र दृश्य देख्न र जीवनको सापेक्ष महत्वको निम्ति असल स्थान हो। हामी धेरैजना अग्लो धरारामा जान आवश्यक छ। यो पदमा हाम्रा प्रभुको निम्ति अति उत्तम नौहरूको समावेश भएका छन्। यहाँ मलाई सबभन्दा धेरै रुचि गराउने शब्द सर्वनाम मेरो हो। दाउद भन्छन् 2:18, परमप्रभु मेरो चट्टान, मेरो गढी र मलाई छुटकारा दिने हुनुहुन्छ, मेरा परमेश्वर, मेरो शक्ति, उहाँमै म भरोसा राख्नेछु, मेरो ढाल र मेरो उद्धारको सिंह, मेरो अग्लो धरहरा। परमेश्वरको चरित्रको बारेमा बोल्न एउटा कुरा हो, यो भन्दै कि उहाँ सर्वव्यापी, सर्वशक्तिमान र सर्वज्ञानी हुनुहुन्छ, तर महत्वपूर्ण यो भन्नलाई हो, उहाँ मेरो शक्ति हुनुहुन्छ, उहाँ मेरो शक्ति हुनुहुन्छ, उहाँ गोठाला हुनुहुन्छ भन्नु एउटा कुरा हो। दाउदले भन्न सके, परमप्रभु गोठाला हुनुहुन्छ, अनि उहाँ यो हुनुहुन्छ पनि, तर यो भन्नलाई बिल्कुल बेग्लै कुरा हो, उहाँ मेरो गोठाला हुनुहुन्छ। व्यक्तिगत सम्बन्ध, उहाँ मेरो गोठाला हुनुहुन्छ। के तपाईँ भन्न सक्नुहुन्छ, परमप्रभु मेरो गोठाला हुनुहुन्छ, उहाँ मेरो उच्च धरहरा हुनुहुन्छ, उहाँ मेरो सिंह हुनुहुन्छ, उहाँ मेरो ढाल हुनुहुन्छ, उहाँ मेरो उद्धार छुटकार दिनेवाला हुनुहुन्छ, उहाँ मेरो चट्टान हुनुहुन्छ, उहाँ मेरो किल्ला हुनुहुन्छ। अनि तीन पदमा भनिएको छ, म परम प्रभुमा पुकार गर्नेछु जो प्रशंसाको योग्य हुनुहुन्छ, यसरी म मेरा शत्रुहरूबाट बाँच्नेछु। दाउद गाउँछन्, म परम प्रभुमा पुकार गर्नेछु, किन? किनकि उहाँ प्रशंसाको योग्य हुनुहुन्छ। अनि चार पदमा भनिएको छ, मृत्युका डोरीहरूले मलाई घेरे, अधर्मका बाढ़ले मलाई तर्साए। एकपल्ट यो भजन अगाडि बढेर प्रभु येशु ख्रिष्टको छुदछ। अमित्र दाउदको यो कुरालाई सुनौ जब उसले आफ्ना अनुभवहरूका वर्णन गर्दछन्। म सोच्दछु कि यसले दाउदको जीवनको अति नै सीमित तरिकामा पेश गर्दछ, तर यसले विशेष गरेर अझ धेरै गरेर यथोचित रूपमा प्रभु येशु ख्रिष्टको जीवनका बारेमा पेश गर्दछ, जसले भने चार पदमा, मृत्युका डोरीहरूले मलाई घेरे, अधर्मका बाढ़ले मलाई तर्साए। अनि पाँच छ पदमा भनिएको छ, पतालका डोरीहरू मेरा चारैतिर थिए, मृत्युका पासहरू म माथि आइलागे। अनि मेरो आपदमा मैले परमप्रभुको पुकार गरे र मेरो परमेश्वरलाई पुकारे। आफ्नो मन्दिरबाट उहाँले मेरो स्वर सुन्नुभयो, उहाँको सामनेको मेरो पुकारा उहाँका कानमा पुग्यो। यो शब्दको ध्यान दिनुहोस्, मेरो परमप्रभुलाई पुकारे। अनि के भयो त? परमेश्वरले उसको प्रार्थनाको प्रति जवाब दिनुभयो। जब प्रभु येशूलाई चिहानबाट दिउँतै उठाइए तब के भयो थियो? अर्को केही पदहरूले हामीलाई भन्छ, सात पदमा यहाँ यस प्रकार लेखिएको छ, तब पृथ्वी हल्लिएर काँप्यो, पहाड़हरूका जग समेत काने र उहाँ रिसाउनु भएको हुनाले ती हल्लिए। जुन व्यवहार पापी मानिसहरूले उहाँको पुत्र प्रभु येशू ख्रीष्टसँग गरेकोले गर्दा उहाँ तिनीहरूसँग रिसाउनु भयो। सुसमाचारले हामीलाई बताउँछ कि जब ठूलो ढुंगा चिहानबाट गुडाई पठाइए त्यहाँ भुइँचालो आएथ्यो, अनि स्वर्गीयमा त्यस बेला अरू के भए थियो जुन हामी निम्न पदहरूमा देख्छौ, अनि निश्चय नै जुनको हामी त्यति धेरै जान्दैनौ। पद आठदेखि एघारमा भनिएको छ, उहाँका नाकका फोराहरूबाट धुवा निस्कियो र उहाँको मुखबाट निस्केको आगोले भस्म पार्यो, यसबाट कोइलाहरू सल्किए, स्वर्गीयबाट पनि निहुरेर उहाँ तल आउनुभयो र उहाँ एउटा करूबमाथि सवार भएर उड्नुभयो। मित्र आगे भनिएको छ, बतासका पखेटामा बसेर बेग हानेर उहाँ उड्नुभयो, अन्धकारलाई उहाँले आफ्नो लुक्ने ठाउँ र पानीका अन्धकार र आकाशका बाक्ला बादलहरूलाई आफ्नो वरिपरि छत तुल्याउनुभयो। प्रभु येशू ख्रीष्टलाई क्रुसमा टाँगेको बेला त्यहाँ अन्धकारले छाएको थियो। यो सबै कसले गरेथ्यो? तेह्र पदमा भनिएको छ, परमप्रभु स्वयंमा गर्जनु पनि भयो र सर्वोच्चले आफ्नो स्वर सुनाउनु भयो, असिना र आगोका फिलिङ्गाहरू। यो भजन सर्वनाम मेरो शब्द प्रयोग गर्दै आरम्भ भएथ्यो, त्यसपछि यो पद सातमा बदलियो र परमेश्वरले के गर्नुभयो त्यसको बारेमा बात गरियो। अहिले यो अर्को पदमा यो छ, उहाँ र मेरो यानी मलाई। सोह्र र सत्र पदमा भनिएको छ, उहाँले माथिबाट आफ्नो बाहुली पसारेर मलाई थाप्नुभयो, उहाँले मलाई गहिरो पानीबाट तानेर निकाल्नुभयो, उहाँले मलाई मेरो बलवान शत्रुबाट र मलाई घृणा गर्नेहरूबाट छुटाउनुभयो, किनकि तिनीहरू म भन्दा ज्यादै बलिया थिए। उहाँले मलाई मेरा बलवान शत्रुबाट छुटाउनुभयो। ओ तपाईं र मलाई परमेश्वरसँग व्यक्तिगत सम्बन्ध हुन कति धेरै आवश्यक छ। उहाँले हामीलाई शत्रुबाट छुटकारा दिनुभएको छ। के तपाईँलाई आज उहाँको सहायताको आवश्यक छ? के तपाईँलाई सहयोगको आवश्यक छ? एकजनालाई म तपाईँको निम्ति सिफारिश गर्दछु। यसको निम्ति उहाँले तपाईँलाई कहिले पनि त्याग्नुहुने छैन, उहाँले तपाईँलाई एक्लै छोड्नुहुने छैन, उहाँले कहिले पनि तपाईँलाई कहिले पनि धोका दिनुहुने छैन। उहाँ भन्नुहुन्छ, म तिमीहरूसँग सधैँछु संसारको अन्तसम्म। त्यही नै कारण म उहाँमा अरू कुनै व्यक्तिमा भन्दा धेरै आश्रित हुन्छु। यो पनि एक कारण हो कि तपाईँले कुनै मानिसमा भरोसा र आश्रित हुनको सट्टामा उहाँमाथि प्रभुमाथि आश्रित हुनुपर्छ। भजन संग्रह 118:8 पदले भन्छ, परमप्रभुको शरण पर्न मानिसमाथि निर्भर गर्न भन्दा उत्तम छ। परमप्रभुको शरण पर्न मानिसमाथि निर्भर गर्नबाट उत्तम छ। यसपछि 18:48 पदमा भनिएको छ, उहाँले मलाई मेरा शत्रुहरूबाट छुटकारा दिनुहुन्छ, मेरो विरूद्धमा ओट्नेहरू भन्दा माथि मलाई तपाईँले उठाउनुहुन्छ, अत्याचारी मानिसबाट तपाईँले मलाई छुटाउनुहुन्छ। अत्याचारी मानिस म सोच्दछु शैतान हो। अनि 49:50 पदमा भनिएको छ, यसै कारण हे परमप्रभु, जाति जातिहरूका बीचमा म तपाईँमा धन्यवाद चढाउनेछु र तपाईँको नाउँको स्तुति गाउनेछु। आफ्ना राजालाई उहाँले ठूलो छुटकारा दिनुहुन्छ र उहाँ आफैले अभिषेक गर्नुभएको दाऊद र उसका सन्तानमाथि सदा सर्वदाकै करूणा देखाउँदै रहनुहुन्छ। परमेश्वरले आज हामी कहाँ आफ्ना कृपा बढ़ाउनु भएको छ। यो सुन्दर अद्भुत भजन परमेश्वरलाई स्तुति र प्रशंसाको नोटसँग अन्त हुँदछ। ओ परमेश्वरप्रति तपाईं र मेरो मुखमा हुन सके। भजन संग्रह 107:1-2 पदले भन्छ, परमप्रभुमा धन्यवाद चढ़ाउ किनभने उहाँ भलो हुनुहुन्छ, किनभने उहाँको करूणा सदाको निम्ति रहिरहन्छ। परमप्रभुले छुटकारा गराउनु भएकोहरूले यसै भनुन्, जसलाई उहाँले विरोधीको हातबाट मोलतिर छुटाउनु भएको छ। यदि उद्धार पाउनेहरूले छुटकारा पाउनेहरूले परमप्रभु भला हुनुहुन्छ भन्दैनन् भने मित्र संसारमा कसैले पनि यो भन्ने छैन। छुटकारा पाएकाहरूले उद्धार पाएकाहरूले यो भन्नुपर्छ, परमप्रभु भलो हुनुहुन्छ। प्रभु आफ्नो वचन अध्ययनमा आशिष दियो।
1: साँच्चै नै दाई, आजको दिनले फेरि पनि मेरो हृदयमा एउटा नयाँ साहस भरिदिएको छ। विशेष गरिकन दाई, भजन संग्रह 17 दाऊदले परमेश्वरलाई भन्दछन् कि मेरो निर्दोषता तपाईँबाट ठहरिएको होस् र मलाई तपाईँको आँखाले जाँच्नुहोस् भनी गरिएको यो गहिरो प्रार्थना कति धेरै आत्मिक छ दाई।
2: हो भाइ, जब संसारले हामीलाई दुःख दिन्छ र शत्रुहरूले घेर्छन् तब परमेश्वरले हाम्रो प्रार्थना सुन्नुहुन्छ। र भजन संग्रह 18 दाऊदले परमेश्वरलाई उहाँको ती शक्तिशाली स्वरूपहरूको घोषणा गर्दछन्। उनी भन्छन्, परमप्रभु मेरो चट्टान, मेरो किल्ला र मेरो मुक्तिदाता हुनुहुन्छ। जब हामी परमेश्वरलाई आफ्नो शक्ति बनाउँछौ, उहाँले हाम्रा खुट्टाहरूलाई हरिणका खुट्टा जस्तै फुर्तिलो बनाउनुहुन्छ र हामीलाई उच्च स्थानहरूमा खड़ा गर्नुहुन्छ।
1: हजुर, साँच्चै नै दाई। अनि भजन संग्रह 18 सुरुमै दाऊदले भन्नुभएको छ कि हे परमेश्वर, मेरो शक्ति, म तपाईँलाई प्रेम गर्दछु। यसले हामीलाई सिकाउँछ कि मुक्ति पाइसकेपछि हामीले परमेश्वरलाई धन्यवाद दिन र उहाँको महिमा गर्न कहिले पनि बिर्सनु हुँदैन। उहाँ नै हाम्रो विजयको स्रोत हुनुहुन्छ।
2: वास्तवमै भाइ, हाम्रो जीवनको आदि बेहरीहरू जतिसुकै ठूलो किन नहोस्, हाम्रो चट्टान हुनुहुने परमेश्वर त्योभन्दा धेरै गुणा महान हुनुहुन्छ र उहाँबाट हामीलाई आवश्यक कुरा भनेको नै कृपा हो। त्यसैले आदरणीय श्रोताहरू, के आज तपाईँ पनि कुनै संकट, अन्याय वा डरको बीचबाट गुज्रिरहनु भएको छ? यदि छ भने दाऊदले झैं परमेश्वरलाई आफ्नो शरणस्थान बनाउनुहोस्। यदि तपाईँलाई प्रार्थनाको आवश्यकता छ वा आफ्ना आशिषहरू हामीहरूसँग बाँड्न चाहनुहुन्छ भने हामीलाई अवश्य सम्पर्क गर्नुहोस्। हामी तपाईहरूको निम्ति निरन्तर रूपमा प्रार्थना गर्नेछौ र तपाईहरूको आशिषहरू सुन्नको लागि तयार छौ।
1: हजुर, साँच्चै नै आदरणीय श्रोताहरू, आउनुहोस् अब हामी हाम्रो यो अध्ययनको अन्त्यतिर आइसकेका छौं र यो अन्त्यतिर आउँदै गर्दाखेरि हामी तपाईहरूलाई यो अनुरोध गर्न चाहन्छौ कि तपाईँहरूको केही प्रार्थना विषय अथवा तपाईँहरूले पाउनुभएको यी अध्ययनहरूको आशिषहरू छन् भने पनि हामीलाई सम्पर्क गर्नको निम्ति नहिचकिचाउनुहोस्। र आजको अध्ययनले भने चाहिँ हामी सम्पूर्ण आफ्ना सारा चिन्ताहरू उहाँमाथि राखौं, किनकि उहाँले हाम्रो वास्ता गर्नुहुन्छ। प्रभुले हामीहरू सबैलाई सुरक्षा राख्नुभएको होस् र विजय र प्रशंसाको गीत गाउने अवसर दिनुभएको होस्। आजको दिनलाई पनि हामी यही नै अन्त्य गर्दै हजुरहरूको माझबाट बिदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ र हामी आशा गर्दछौ आजको अध्ययनबाट हामी सबैजना एकदमै धेरै आशिषित भएका छौं र हाम्रो आत्मिक जीवनमा र व्यक्तिगत जीवनमा हामीले प्रशस्त लाभ उठाउन पाएका छौं र आउने आगामी दिनहरूमा फेरि पनि नयाँ अध्ययनको साथ तपाईँहरूसँग भेट्ने वाचा गर्दै आजको अध्ययनबाट हामी बिदा लिन चाहन्छौ र तपाईँहरूमध्ये कसैलाई हाम्रो कार्यक्रमबारे केही प्रश्न, जिज्ञासा अथवा प्रार्थना विषयहरू छन् भने पनि हामीलाई सम्पर्क अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707।
3: टाइम चेक। यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम

सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन मतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। श्रोता मित्र, समस्त मानव जातिको निम्ति धन्यको आशा अनि सांसारिक दौड़धूपको बीचमा थकित मानिसहरूको निम्ति प्रेमिलो शान्तिदाता महान परमेश्वर र मुक्तिदाता येशु ख्रीष्टको महिमाको आगमनको आशा दिन लक्षित रेडियो कार्यक्रम नयाँ आशाको आजको प्रस्तुतिमा यहाँ हरेकलाई स्वागत छ। अहिलेलाई भने एउटा मिठो ख्रिस्टीय भजन सुनौ र त्यसपछि पवित्र धर्मशास्त्र पुस्तक बाइबलबाट आजको वचन अध्ययन गर्नेछौ।

0: भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: प्रिय श्रोताहरू, परमेश्वर येशू ख्रीष्टको नाउँमा यहाँहरू सम्पूर्णलाई हार्दिक नयाँ अभिवादन तथा जय मसीह। मित्रहरू, सर्वप्रथम हाम्रो नयाँ आशा रेडियो कार्यक्रममा मलाई सुनेर प्रतिक्रिया दिएर साथ सहयोग गर्नुहुने तपाईँहरू सम्पूर्ण आदरणीय श्रोताहरूमा हृदयदेखि नै धन्यवाद प्रकट गर्दै आभार व्यक्त गर्न चाहन्छु। श्रोताहरू, सदाझै आज पनि हामीले नयाँ विषय लिएर तपाईँको माझमा उपस्थित भएका छौं। आजको छलफलको विषय रहेको छ नम्रताका फलहरू। आउनुहोस् पवित्र वचनबाट यो विषयलाई बुझ्ने चेष्टा गरौं। शुरूआतमा एउटा प्रार्थनाबाट आजको विषयलाई शुरू गर्नेछु। महान सर्वशक्तिमान जीवित अनि जिउँदो परमप्रभु परमेश्वर पिता, जो सर्वव्यापी सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ, हामी तपाईँको नाम उच्चारण गरेर यो समय तपाईँलाई धन्यवाद दिँदै यो वचन अध्ययन गर्दै गर्दा प्रभु तपाईँको पवित्र आत्माको अगुवाई हामीमा होस् भन्ने विन्ती गर्दछौँ। किनकि वचनमा लेखेका कुराहरू हामी आफैले हाम्रो आदमीय सोचले बुझ्न सक्दैन, तर हामी प्रार्थना गर्न चाहन्छौँ कि प्रभु तपाईँले हामीलाई पवित्र आत्मा जो सल्लाहकार हुनुहुन्छ पठाउनुहोस्, ताकि यी गहिरा रहस्यका कुराहरू हामीले बुझेर आफ्नो जीवनमा लागू गरेर प्रभु त्यही अनुसारको जीवन यापन गर्न सकौँ, जसद्वारा तपाईँ येशु ख्रीष्टको महिमा तथा प्रशंसा हुन सकेको छ। आमेन। शुरू गरौं मत्ती 7 16 पदलाई पढे। यहाँ लेखिएको छ, तिनीहरूका फलबाट तिनीहरूले तिनीहरूलाई चिन्नेछ। के काँडाका बोटबाट अंगुर अथवा सिउँडीबाट अञ्जीर टिपिन्छ? मित्रहरू, येशू ख्रीष्टको जस्तो शुद्धता र नम्रताले धेरै फलहरू उत्पन्न गर्छ। कसैले नम्रताको गलत अर्थ निकालेका छन्। गरिबीले मानिसलाई नम्र बनाउँछ भन्ने धारणा पनि छ। केही धार्मिक अगुवाहरू गरीब र निर्धन बनिरहने शपथ लिन्छ। कसैको विचारमा हामी असुरक्षाको भावमा जिउँछौ भने हामी नम्र बन्न सक्छौ। ख्रीष्टको शरीरमा धेरै अङ्गहरू एकसाथ जोडिएका हुन्छ र तिनीहरू आपसमा मिलेर एकतामा काम गर्दछ। येशूले उहाँको मिशनमा हामीलाई सफलतापूर्वक सेवा गर्नको लागि प्रयोग गर्नुहुन्छ। मानिसहरूले हामीलाई हाम्रा कामहरूद्वारा चिन्नेछ। येशू शरीरमा भए पनि उहाँ सर्वोच्च परमेश्वर हुनुहुन्थ्यो। त्यसैले मत्ती 3:8 लेखिएको छ, तर तिमीहरूलाई कसैले गुरुजी नभनोस्, किनकि तिमीहरूका शिक्षक एउटै हुनुहुन्छ र तिमीहरू चाहिँ सबै दाजुभाइ हो। त्यसै गरी मत्ती 3:11 लेखिएको छ, तिमीहरूमध्ये जो सबैभन्दा उच्च छ त्यो तिमीहरूको सेवक हुनेछ। श्रोताहरू, येशू सेवकको रूपमा यस संसारमा आउनुभयो र हामीलाई पनि अरूको सेवा गर्नको लागि बोलाउनु भएको छ। उहाँले उच्च स्थान, आदर र सम्मान खोज्नु भएन। आफूलाई अरूभन्दा माथि राख्ने र श्रेष्ठ ठान्ने विचार पनि उहाँले कदापि गर्नु भएन। त्यसै कारण परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो जो हरेक नाउँभन्दा उच्च छ, कि स्वर्गमा पृथ्वीमाथि र पृथ्वी मुनि भएको हरेक प्राणीले येशूको नाउँमा खुँडा टेक्नुपर्छ र हरेक जिब्रोले परमेश्वरका पिता महिमाको निम्ति येशू ख्रीष्टलाई भनी प्रभु भनी स्वीकार गर्नुपर्छ। यसकारण मेरा प्रिय, जसरी तिमीहरूले सधैँ आज्ञा पालना गरेका छौ, मेरो उपस्थितिमा मात्र गरे जस्तो होइन तर अझ छन् बढी मेरो अनुपस्थितिमा डर र कम पश्चात तिमीहरूको आफ्नो मुक्तिको काम पूरा गर्न परिश्रम गर। फिलिपी 2:9-12 पद। उहाँ उच्च स्थानको योग्य भए पनि नम्रतामा रहनुभयो। उहाँ हामी सबैको भाइ बन्न र सेवा गर्न आउनुभयो। हामीले उहाँको उदाहरणबाट पाठ सिक्नुपर्छ। यसले सेवकाईमा आफ्नो पहिचान र स्वीकृति चाहनु भएन। तर परमेश्वर पितासँग घनिष्ठ सम्बन्धमा रहनुभयो। मत्ती 3:17 लेखेको छ, तब स्वर्गबाट यस्तो वाणी आयो, यिनी मेरा प्रिय पुत्र हुन्, यिनीसँग म अति प्रसन्न छु। भोजहरूमा तिनीहरू सम्मानका स्थान र सभाहरूमा प्रमुख आसनहरू मन पराउँछ। मत्ती 23:6। श्रोताहरू, हामीले पनि पिताबाट स्वीकृति र कृपा पाएका छौँ। फरिसीहरू र धार्मिक अगुवाहरू सभाघरको उच्च आसनहरूमा बस्न र सम्मान गरेको चाहन्छ। म जवान अवस्थामा भएको बेला फुटबल खेल्थे र सबैले मलाई हेरेको तथा मेरो प्रशंसा गरेको चाहन्थे, तर वास्तवमा म गलत थिएँ र त्यो सबैको श्रेय हामीले येशु ख्रीष्टलाई दिनुपर्दछ। म यो विश्वास गर्दछु, जसरी येशुले सम्मान पाउने योग्यको भएर पनि नम्र भएर सेवा गर्नुभयो भने हामीले उहाँको उदाहरणलाई अनुकरण गर्नुपर्दछ। येशु यस संसारमा हाम्रो स्तरमा आएर हामीसँगै रहनुभयो र आदर ग्रहण गर्नुभयो। त्यसैले हितोपदेश 11:2 लेखेको छ, जब अहंकार आउँछ तब अपमान पनि आइलाग्छ, तर नम्रताले बुद्धि ल्याउँछ। मत्ती 5:3 लेखेको छ, धन्य आत्मामा दीन हुनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूको। श्रोताहरू, साँचो नम्रताले हामीभित्र ईश्वरीय आत्मबस, आत्मविश्वास तथा भरोसालाई उत्पन्न गर्छ। येशु ख्रीष्टमा पनि साँचो नम्रता थियो। कसैको सोचमा नम्र हुन हामी सानो र गरिब हुनुपर्छ। माथिको पदमा भनिएको अर्थमा हामी आर्थिक रूपमा दरिद्र होइन, तर आत्मामा दीनता र नम्रतामा भनिएको। भजन संग्रह 35:27 लेखेको छ, दोष मुक्त भएको कामना राख्नेहरू आनन्दले जय जयकार गर् र हर्षित हुन्, तिनीहरूले निरन्तर यसो भनेर प्रभुको नाम उच्च होस्, जो आफ्नो दासको कल्याणमा प्रसन्न हुनुहुन्छ। भजन संग्रह 35:27। प्रिय मित्र, म प्रार्थना गर्दछु कि सबै कुरामा तिम्रो भलो होस् र तिम्रो स्वास्थ्य ठिक रहोस्, तिम्रो आत्मिक जीवन ठिक छ भन्ने म जान्दछु। योना 2 पद, अर्थात् तेस्रो योना 3:2। मन वा आत्मामा दीन वा दरिद्रताको अर्थ यो हो कि हाम्रो मनमा प्रभु परमेश्वर बाहेक अरू कोही र केही छैन। उहाँको स्थानमा हाम्रो हृदयमा अरू थोकलाई राखेका छैन, मनमा संसारका थोक होइन तर येशूलाई राखेका छौँ। जब हामी पूर्ण रूपमा येशु ख्रीष्टमा निर्भर रहन्छौं भने स्वर्गको राज्य आत्मिक, मानसिक, शारीरिक, धार्मिक रूपमा हामी माझ हुनेछ। त्यसैले 1 तिमोथी 6:17 लेखेको छ, तर जो प्रभुसँग एक हुन्छ त्यो उहाँसँग आत्मामा एउटै हुनेछ। त्यसै गरी राजा सोलोमनले हितोपदेश 8:13 लेख्छन्, परमेश्वरको भय मान्नु, दुष्टतालाई घृणा गर्नु, अभिमान, अहंकार, खराब चालचलन र भड्काउने कुराहरू म घृणा गर्दछु। नम्रता र परमप्रभुको भयले धन, मान र जीवन ल्याउँछ भनेर हितोपदेशको पुस्तकको 22:4 लेखेको छ। मित्रहरू, नम्रता र परमप्रभुको भयले पहिलो धन, दोस्रो मान र तेस्रो जीवन ल्याउँछ। निर्धनता र गरिबीको कारण मानिसहरू नम्र हुन सक्दैन। येशूले हामीलाई गरिबीबाट छुटकारा गरिसक्नु भएको छ, यसकारण हामीले शुद्ध नम्रता अपनाई परमेश्वरको भय मान्नु पर्दछ। गलाती 3:13-14 लेखेको छ, हाम्रा निम्ति बनेर ख्रीष्टले हामीलाई व्यवस्थाको श्रापबाट मोल तिरेर छुटाउनु भयो, किनकि काठमा झुन्डिने हरेक श्रापित हुन्छ भन्ने लेखिएको छ। उहाँले हामीलाई मोल तिरेर छुटाउनु भयो ताकि अब्राहमलाई दिएको आशिष ख्रीष्ट येशूद्वारा अन्य मानिसहरूमा पनि आओस् र हामी विश्वासद्वारा प्रतिज्ञाको पवित्र आत्मा प्राप्त गर्न सकौं। त्यसै गलाती 3:13-14। त्यसै गरी व्यवस्था 28:15-19 लेखेको छ, तर आज मैले तिमीहरूलाई दिएका परमप्रभु तिमीहरूका परमेश्वरका सबै आज्ञा र विधिहरू होसियारी साथ मानेर उहाँको वचन पालन गरेन भने यी सबै श्राप तिमीहरूमाथि पर्नेछ र तिमीहरूलाई उछिन्नेछ। तिमीहरूलाई सहरमा श्राप पर्नेछ र गाउँ बस्तीमा श्राप पर्नेछ। तिमीहरूको डालो र तिमीहरूको पिठो मुस्ने आरीमा श्राप पस्नेछ। तिमीहरू माथिका सन्तानमाथि, तिमीहरूका सन्तानमाथि, साथै खेतको उब्जनीमाथि, गाई वस्तुका बाछा बाछीमाथि र भेडा बाख्राका पाठा पाठीमाथि श्राप पर्नेछ। भित्र आउँदा र बाहिर जाँदा तिमीहरू श्रापित हुनेछ। श्रोताहरू, येशू ख्रीष्टले हाम्रो समृद्धिको लागि मूल्य चुकाइसक्नु भएको छ। अब हामी उहाँले उपलब्ध गराउनु भएको समृद्धिमा चल्नुपर्छ। नम्रता र बुद्धिले हामीमा धन र सम्पन्नता ल्याउँछ। नम्र व्यक्तिहरू पृथ्वी र त्यहाँ भएकाहरूमा राज गर्नेछ। परीक्षा गर्दा दियाबलसले येशूलाई पृथ्वी र त्यसका वैभवता दिने प्रतिज्ञा गरेको थियो। जीवनको सेखी देखाएर त्यसले आदम र येशूको परीक्षा गरेको थियो। त्यसैले मत्तीको पुस्तकको 5:5 लेखेको छ, धन्य नम्र हुनेहरू किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछ। त्यसै गरी मत्ती 4:7 लेखेको छ, येशूले त्यसलाई भन्नुभयो, लेखेको छ, तैले परमप्रभु आफ्ना परमेश्वरको परीक्षा नगर। मित्रहरू, येशूले जीवनको सेखीमा वा जीवन बचाउने संसारिक कुरामा फस्नु भयो। आज सेवकहरू यस परीक्षामा फसेर आफ्नो सेवकाईलाई नै लथालिङ्ग पारेका छन्। मानिसहरू आफूलाई बचाउन, असल भएको साबित गर्न र समाजमा आफ्नो पहिचान बनाउन तीव्र रूपमा लागि परेका छन्। त्यसैले युन्नाले आफ्नो पुस्तक युन्ना 2:15-17 पदहरूमा यसो लेख्छ, तब डोरीको एउटा कोर्रा बनाएर उहाँले मन्दिरबाट ती सबैलाई, तिनका भेडाहरू र गोरुहरूलाई समेत मन्दिरबाट बाहिर लगार्नु भयो र पैसा साट्नेहरूको रिस्की घोप्टाएर तिनीहरूका टेबल पल्टाइदिनु भयो। ढुकुर बेच्नेहरूलाई उहाँले भन्नुभयो, यहाँबाट यी सब थोक लैजाओ, मेरा पिताको भवनलाई व्यापारको घर नतुल्याओ। उहाँका चेलाहरूलाई धर्मशास्त्रमा लेखेको यो कुरा याद आयो, तपाईँका भवनको जोसले मलाई जलाउनेछ। अन्तत मित्रहरू, सृष्टिको शुरूआतमा नै मानिस घमण्डको कारण पापमा फस्यो। ती मानिसको पापको कारण आजको संसारमा पापको प्रवेश भयो। तर येशूले क्रुसको नम्रताको उदाहरण अप्नाएर हामीलाई पापबाट बचाउनु भएको छ। परमेश्वर चाहनुहुन्छ कि हामी पनि येशूको जस्तै नम्र भएर जिउनुपर्छ। येशूको देह अर्थात मण्डलीले नम्र भएर मात्र पृथ्वीमा अधिकार प्राप्त गर्न सक्नेछ। आमेन। मित्रहरू, याद राखौं, क्रिस्टको जस्तो नम्रता र शुद्धताले नै धेरै फलहरू उत्पन्न गर्न सक्छ र यसका साथ साथै नम्रता र बुद्धिले हामीमा सम्पन्नता ल्याउँछ र नम्र व्यक्तिहरूले यस पृथ्वी र त्यहाँ भएकाहरूमा राज गर्नेछ भन्दै परमेश्वरले तपाईँहरूलाई भरपूर रूपमा अर्थात् प्रशस्त आशिष दिउ। आजको कार्यक्रमबाट म बिदा लिन चाहन्छु। जय मसीह।
0: अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम

0: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
1: यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

श्रोता साथीहरू, यहाँहरूसँग अझै धेरै समय बिताउने चाहना हुँदा हुँदै पनि रोक्न नसकिने समयको उर्दीलाई आत्मसात गर्दै नयाँ आशाको आजको प्रस्तुतिबाट विदा हुने समय आइपुगेको छ। तसर्थ भोलि फेरि यही स्टेशन र यही समय हाम्रो भेट नहुन्जेलसम्मका लागि ख्रिस्ट येशूको प्रेम यहाँ हरेकको जीवनमा रहिरहोस् भन्ने कामनाका साथ आजलाई हामी बिदा हुन्छौ र जाँदा जाँदै कार्यक्रम प्रति वा यससँग सम्बन्धित तपाईँका कुनै सल्लाह, सुझाव वा उत्साहका टिक्का टिप्पणी छन् भने हामीलाई हाम्रो इमेल ठेगाना newhopeforall@yahoo.com वा पोस्ट बक्स नम्बर 12950 12950 काठमाडौँ नेपालमा पत्राचार गर्नुहुन अनुरोध गर्दछौ। हवस् त, भोलि फेरि यही स्टेशन र यही समयमा हाम्रो भेट हुने नै छ। तबसम्मका लागि शिशिर र म मतिनालाई बिदा दिनुहोस्। नमस्कार।

0: बाजे कोटा
1: सामान नभेटेर बेपत्ता
0: होइन सामान चाहिँ के चाहिँ ल्याएको
1: ग्यास चुलो राइस कुकर पानी तताउने भाँडो
0: त्यसको लागि चिन्ता नगर्नु न बाजे हाम्रै क्रिस इलेक्ट्रो वर्ल्ड छँदै छ नि
1: कहाँ छ यो
0: कलङ्की खर्का गाउँ एलआरआ स्कुलको नजिकै
2: हजुर यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइची आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ
3: त्यति मात्र होइन सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ
2: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का मोबाइल 9510 74236 9510 74236
3: र फोन नम्बर 01513010 छ 01513010 छ
2: ग्रेट इलेक्ट्रो वर्ल्ड कलङ्की खड्का गाउँ एलआरआई स्कुलको नजिकै
1: ल है ल घरियासी सामान एउटै छाता मुनि पाइन्छ ठ्याक्कै पारेर
3: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
4: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन अब चिन्ता नलिनुहोस्
3: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनरीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस बिटिएस र एमडिटका कक्षाहरू सञ्चालन गर्ने भएको छ
4: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि भर्ना खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ
3: हाम्रा विशेषताहरू
4: दक्ष तथा अनुभवी

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ।
2: प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टर द्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा पस्कदैछौ रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
3: जयमसी तथा नमस्कार, म जमुना तामाङ, कार्यक्रम स्पार्क माई फेथमा यहाँहरूलाई स्वागत छ। आजको वचनको शीर्षक रहेको छ आफ्नो सेवकायको दौड़ान येशूले सामना गर्नुभएका चुनौतीहरू। मेरो विश्वासमा चमक ल्याउनुहोस् भाग 34। आज हामी येशू ख्रीष्टको पार्थिव सेवकायको समयमा उहाँको स्थानमा हुनु कस्तो थियो भनेर पत्ता लगाउनेछौ। हामी उहाँले सामना गर्नु परेका धेरै चुनौतीहरू र उहाँले ती चुनौतीहरूको कसरी सामना गर्नुभयो भन्ने कुराको आन्तरिक झलक हेर्नेछौ। आज हामी के सिक्न जाँदैछौ भने तपाई र म परमेश्वरको सामु धार्मिक रूपमा हिँडिरहेका छौ भन्दैमा यसको अर्थ यो होइन कि हामीले कठिन परिस्थितिहरूको सामना गर्ने छैनौ। येशू ख्रीष्टको सेवकायको जाँच गर्दा हामी यो देख्नेछौ, उहाँ आफ्ना पिता परमेश्वरको आज्ञाकारितामा विश्वास योग्यता पूर्वक हिँड्नुभयो। तैपनि दिन प्रतिदिन उहाँको सेवकाय कठिनाईहरूले भरिएको थियो। यहोनाको पुस्तक 15:18 यसरी लेखिएको छ, यदि संसारले तिमीहरूलाई घृणा गर्दछ भने तिमीहरू जान कि तिमीहरूलाई घृणा गर्न अघि त्यसले मलाई घृणा गरेको छ। यस अध्यायमा हामी देख्नेछौ संसारबाट घृणा पाउनु त्यस्तो कुरा थिएन जुन येशूले व्यवस्था गर्न सक्नुहुन्थ्यो। चाहे उहाँले जतिसुकै मानिसहरूलाई प्रेम गर्नुभयो वा शारीरिक, मानसिक र आत्मिक रूपमा निको पार्नुभयो, उहाँ निरन्तर अरूप्रति दयालु र मायालु हुनुहुन्थ्यो। यद्यपि उहाँलाई घृणा गर्ने र उहाँको सेवकालाई तुच्छ ठान्ने धेरै मानिसहरू थिए। लुकाको पुस्तक 6:26 यसरी लेखिएको छ, धिक्कार तिमीलाई जब सबै मानिसहरूले तिमीहरूको प्रशंसा गर्नेछन्। मानिसहरूलाई सुखी पार्न हामीले कहिले पनि हाम्रो निष्ठा र परमेश्वरको वचनको सत्यतामा सम्झौता गर्नु हुँदैन। हामीले येशू ख्रीष्टलाई पछ्याउन आफ्नो जीवन समर्पित गर्नुपर्छ, चाहे यसको लागि हामीले अरूबाट घृणा नै किन सहन नपरोस्। इसयाको पुस्तक 53:3 यसरी लेखिएको छ, ऊ मानिसहरूबाट घृणित थियो र इन्कार गरियो, अफसोसमा परेको मानिस र कष्टसित परिचित ऊ त्यो जस्तो थियो जसलाई देखेर मानिसहरू आफ्नो मुख फर्काउँछन्। ऊ घृणित थियो र हामीले उसलाई केही मोलको गनेनौ। सबैजना येशू ख्रीष्टबाट निको हुन र छुटकारा पाउन चाहन्थे, तर उहाँलाई गिरफ्तार गरिएपछि, मानिसहरूको भीड़बाट अस्वीकार गरिएपछि र घृणा गरिएपछि कसले उहाँलाई पछ्याउने थियो? धेरै जसोले उहाँबाट आफ्नो अनुहार फर्काए। हिब्रूको पुस्तक 4:15 यसरी लेखिएको छ, किनकि हाम्रा प्रधान पुजारी हाम्रो दुर्बलतामा हामीसँग सहानुभूति देखाउन नसक्ने हुनुहुन्न, तर हामी जस्तै उहाँ सबै कुरामा परिचित हुनुभयो र पनि पापरहित हुनुहुन्थ्यो। प्रिय श्रोता, येशूले मानिसहरू र तिनीहरूका कमजोरीहरूप्रति ठूलो दया महसुस गर्नुभयो अनि हामी यस पदमा देख्नेछौ कि येशूलाई हरेक तरिकाले परीक्षामा पारिएको थियो। जसरी कुनै पनि मानिसलाई परीक्षामा पार्न सकिन्छ, उहाँ पैसा, प्रतिष्ठा र शक्तिको क्षेत्रमा परीक्षामा पर्नु भएको थियो, तर उहाँ निराश हुन पनि प्रलोभित हुनुहुन्थ्यो। आफ्नो जीवनकालभरि उहाँ जति धेरै मानिसहरूसँग नजिक हुनुहुन्थ्यो, परिवारका सदस्यहरू, साथीभाइहरू र प्रियजनहरू, तिनीहरूले उहाँ परमेश्वरबाट आउनुभएको साँचो मसीह हुनुहुन्छ भनेर विश्वास गरेनन्। धेरैले उहाँको खिल्ली उडाए, कतिपयले उहाँलाई मार्ने प्रयास गरे। यीशुले आफ्नो वरिपरि निरन्तर अविश्वासको कारणले गर्दा ठूलो एक्लोपन र निराशा महसुस गर्नुभएको हुनुपर्छ। उहाँलाई सबैभन्दा बढी आवश्यक परेको समयमा उहाँका नजिकका परिवारका सदस्यहरू र चेलाहरूले उहाँलाई त्याग्ने थिए। उहाँले एक पटक ज्ञान प्रदान गर्नुभएको भीडले पछि उहाँको मृत्युको लागि एक स्वरमा नारा लगाए। सत्य सुन्न र विश्वास गर्न चाहनेहरू धेरै कम मात्र छन् जस्तो देखिन्छ। भने किन सत्यको पक्षमा उभिने र सिकाउने जब अरूले तपाईलाई चिन्ने कुरा अस्वीकार गरेर वा तपाईलाई धोका दिएर प्रतिक्रिया दिन्छन् तब किन उनीहरूलाई प्रेम र करूणा देखाउने? यीशुले सामना गर्नुभएको एउटा प्रलोभन भनेको उहाँलाई बारम्बार निराशामा पार्नेहरूलाई क्षमा गर्नु थियो। लुकाको पुस्तक 12 अध्यायको 51-53 पदमा यसरी लेखिएको छ, के तिमीहरू सम्झन्छौ कि म पृथ्वीमा शान्ति ल्याउन आएको होइन, म तिमीहरूलाई भन्दछु बरू म विभाजन ल्याउन आए, किनभने अब उसो एक परिवारमा 5 जना एक अर्कामा विभाजित हुनेछन्, 3 जना विरूद्धमा 2 र 2 जना विरूद्धमा 3। तिनीहरू विभाजन हुनेछन्, बाबुको विरूद्धमा छोरा र छोराको विरूद्धमा बुवा, आमा छोरीको विरूद्धमा र छोरी आमाको विरोधमा, सासु आफ्नो बुहारीको विरूद्धमा र बुहारी त्यसकी सासुको विरूद्धमा। भविष्यमा कुनै समय परमेश्वरले एउटा नयाँ स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुनेछ जहाँ यीशु ख्रीष्टले राजाको रूपमा शासन गर्नुहुनेछ र त्यो राज्यमा शान्ति हुनेछ। तर पृथ्वीमा यीशुको पहिलो सेवाको समयमा त्यस्तो शान्ति थिएन। किन त्यस्तो हो? यीशु ख्रीष्टको सेवाको समयमा कोलाहल के कारणले भयो? आज तपाईँ र म परमेश्वरको वचनको सत्यता सिकाउँदा अराजकता निम्त्याउने कुरा त्यही हो। ज्योतिले अन्धकारलाई उजागर गर्छ। जब सत्य सिकाइन्छ धर्ममा ढाकिएको अन्धकारको शक्तिले यसको विरूद्ध लड्नेछ। परमेश्वरको वचनको प्रकाशले दुष्टतालाई उजागर गर्छ र त्यो दुष्टताको स्रोतलाई क्रोधमा विस्फोटन हुन प्रेरित गर्छ। धार्मिक मानिसहरूले परमेश्वरको वचनको प्रकाशले आफ्ना झूठा शिक्षा र अभ्यासहरूलाई उजागर गर्नेहरूप्रति हिंसा र क्रोधको साथ प्रतिक्रिया दिन रोज्छन्। तिनीहरू त्यो प्रकाश निभाउन चाहन्छन्। यूहन्नाको पुस्तक 7 अध्यायको 7 पदमा यसरी लेखिएको छ, संसारले तिमीहरूलाई घृणा गर्न सक्दैन तर मलाई त घृणा गर्दछ किनकि संसारको विषयमा त्यसका कामहरू दुष्ट छन् भनी म गवाही दिन्छु। यस पदमा हामी संसारले यीशुलाई घृणा गर्नुको कारण देख्छौ किनभने उहाँले तिनीहरूका दुष्ट कामहरूको पर्दाफाश गर्नुभयो। परमेश्वरको वचनले संसारको अन्धकारलाई उजागर गर्ने प्रकाश दिन्छ। यूहन्नाको पुस्तक 8 अध्यायको 37 पदमा यसरी लेखिएको छ, म जान्दछु तिमीहरू अब्राहमका सन्तान हौ तर तिमीहरू मलाई मार्न खोज्दछौ किनभने मेरो वचनले तिमीहरूमा स्थान पाउँदैन। प्रिय श्रोता, यो कुरा बुझ्नु महत्वपूर्ण छ कि बाइबल अध्ययन गर्ने सार्वजनिक रूपमा सिकाउने मानिसहरू पनि छन् र तिनीहरूले चर्चभित्र धार्मिक अनुष्ठानहरू गर्छन्, तैपनि परमेश्वरको वचनको सत्यताको तिनीहरूको जीवन वा हृदयमा कुनै स्थान हुँदैन। यूहन्नाको पुस्तक 15 अध्यायको 5-6 पदमा यसरी लेखिएको छ, डाकको बोट म हुँ, तिमीहरू चाहिँ हाँगाहरू हौ, यदि कोही ममा रह्यो भने र म त्यसमा रह्यो भने त्यसले धेरै फल फलाउँछ किनकि मबाट अलग रहेर तिमीहरू केही गर्न सक्दैनौ। कोही मानिस ममा रहेन भने त्यो हाँगा चाहिँ बाहिर मिल्काइन्छ र त्यो सुकिहाल्छ। यस्ता हाँगाहरू मानिसहरूले बटुल्छन् र आगोमा फालिदिन्छन् र ती जलिहाल्छन्। धर्मशास्त्रमा विशेषज्ञ हुनु र मञ्चमा उभिएर प्रचार गर्नुले कुनै व्यक्तिलाई परमेश्वरको सामु पवित्र र धर्मी बनाउँदैन। आवश्यक पर्ने एउटा कुरा भनेको यीशु ख्रीष्टसँग मिल्दोजुल्दो र मेल खाने हुनु हो। उहाँसँग नजोडिएको तपाईँको सेवा परमेश्वरको नजरमा बेकार छ। दुकाको पुस्तक 4 अध्यायमा एउटा कथा छ जहाँ यीशु आफ्नो गृह नगर नासरत फर्कनुभयो। उहाँ विश्राम दिनमा सभाघरमा धर्मशास्त्र पढ्न उभिनुभयो। यो उहाँले पहिले धेरै पटक गर्नुभएको काम हो। यी मानिसहरूले यीशुलाई राम्ररी चिन्थे। तिनीहरूले उहाँलाई बाल्यकालमा हुर्किएको देखेका थिए। लुकाको पुस्तक 4 अध्यायको 17-19 पदमा यसरी लेखिएको छ, उहाँलाई यसैया अगमवक्ताको पुस्तक दियो, उहाँले त्यो पुस्तक खोल्नुभयो र यो कुरो लेखिएको खण्ड निकाल्नुभयो, परमप्रभुका आत्मा ममाथि छ किनभने गरीबहरूलाई सुसमाचार सुनाउनका निम्ति उहाँले मलाई अभिषेक गर्नुभएको छ। कैदीहरूलाई छुटकाराको घोषणा गर्न र अन्धाहरूलाई दृष्टि दिन, थिचोमिचोमा परेकाहरूलाई स्वतन्त्र गराउनका निम्ति, परमप्रभुका प्रसन्नताको वर्ष घोषणा गर्नका निम्ति उहाँले मलाई पठाउनु भएको छ। उहाँले पुस्तक बन्द गर्नुभयो र एकजना सेवकलाई दिएर उहाँ बस्नुभयो। सभाघरमा भएकाहरू सबैको नजर उहाँमाथि पर्यो। तब उहाँले तिनीहरूलाई भन्नुभयो, आज धर्मशास्त्रको यो वचन तिमीहरूले सुन्दा सुन्दै पूरा भएको छ। यस क्षणमा तिनीहरूले यीशु ख्रीष्टको वरिपरि उत्सव मनाउनु पर्थ्यो, तर तिनीहरूले यीशु ख्रीष्टलाई साँचो मसीहको रूपमा अस्वीकार गर्ने छनौट गरे। लुकाको पुस्तक 4 अध्यायको 28 29 पदमा यसरी लेखिएको छ, यी कुरा सुनेर सभाघरमा भएका सबैजना रिसले चुर भए। तिनीहरू उठे र उहाँलाई शहरबाट बाहिर निकालिकन जुन पहाड़मा तिनीहरूको शहर बनाइएको थियो त्यसैको टाकुरामा लगेर उहाँलाई तलतिर खसालिदिन खोजे। तिनीहरूले यीशुलाई आफ्नो गृह नगरमा राम्रो स्वागत गरेनन् र तिनीहरूको अविश्वासको कारण उहाँ धेरै शक्तिशाली कामहरू गर्न सक्षम हुनु भएन। यूहन्नाको पुस्तक 7 अध्यायको 5 पदमा यसरी लेखिएको छ, किनकि उहाँका भाइहरूले पनि उहाँमाथि विश्वास गर्दैन थिए। यीशुका भाइहरू याकुब, योसेफ, सिमोन र यहुदा थिए। उहाँको पार्थिव सेवकाईको समयमा उहाँ मसीह हुनुहुन्छ भनेर तिनीहरू मध्ये कसैले पनि विश्वास गरेनन्। यो येशूको लागि निश्चित रूपमा पीड़ाको स्रोत हुने थियो। हामी सबैले हाम्रा परिवारका सदस्यहरू र रगतका नातेदारहरूले माया र समर्थनको कदर गर्छौं। लुकाको पुस्तक 14 अध्यायको 25-27 पदमा यसरी लेखिएको छ, मानिसहरूको ठूलो भीड उहाँको साथ जाँदै थियो र उहाँले फर्केर तिनीहरूलाई भन्नुभयो, यदि कोही म कहाँ आउँछ र आफ्ना बुवा आमा पत्नी छोराछोरीहरू र दाजुभाइ दिदी बहिनीहरूलाई र आफ्नै प्राणलाई समेत तुच्छ ठान्दैन भने त्यो मेरो चेला हुन सक्दैन। जुन व्यक्ति आफ्नो क्रुस बोकेर मेरो पछि लाग्दैन त्यो मेरो चेला हुन सक्दैन। प्रिय श्रोता, तपाईहरू मध्ये धेरैजना भाग्यशाली र धन्य हुन सक्नुहुन्छ किनकि तपाईँका आमा बुवा दाजुभाइ दिदी बहिनीहरूले तपाईँ जस्तै परमेश्वरको वचनमा विश्वास गर्छन्। बाँकी तपाईहरूका लागि तपाईँका आमा बुवा, तपाईँको जीवनसाथी वा तपाईँका दाजुभाइ दिदी बहिनीहरूले के माग गरिरहेका छन् भन्ने सुन्नुको सट्टा यीशु ख्रीष्टको सेवा गर्ने आफ्नो प्रतिबद्धतामा अडान लिन तपाईँको तर्फबाट कठिन निर्णय दिनु आवश्यक हुनेछ। यीशु ख्रीष्ट हामी जस्तै सबै तरिकाले प्रलोभनमा पर्नुभयो। उहाँले पनि आफ्नो जीवनमा ती कठिन छनौटहरू निरन्तर गर्नुपर्यो। यीशुलाई अर्को ठूलो धक्का तब लाग्यो जब उहाँले आफ्नो काका बत्तीसमा दिने यूहन्नाको टाउको काटेको खबर सुने। यूहन्नाको पुस्तक 14 अध्यायको 12-13 पद, त्यसपछि यूहन्नाका चेलाहरू आएर उनको मृत शरीर लगेर गाडे अनि तिनीहरूले गएर येशूलाई खबर दिए। जब येशूले यो सुन्नुभयो उहाँ डाँडामा चढे त्यहाँबाट अलग्गै एउटा एकान्त ठाउँमा जानुभयो। प्रिय श्रोता, येशूले आफ्नो प्यारो काकाको मृत्युको शोक मनाउन समय निकाल्नुभयो। त्यसको केही समयपछि उहाँले आफ्नो सेवकाई जारी राख्नुभयो। हामीले प्रलोभनसँग कसरी व्यवहार गर्नुपर्छ भन्ने बारेमा यीशुले धेरै फरक तरिकाले उदाहरण बसाल्नुभयो। हामीले माया गर्ने व्यक्तिको मृत्यु हुँदा हामीले महसुस गर्ने पीड़ा असहनीय हुन सक्छ, तर हामीले उनीहरूको मृत्युलाई हाम्रो सेवकाई बन्द गर्ने बिन्दुमा हावी हुन दिनुहुँदैन। हामीलाई यो थाहा पाउँदा सान्त्वना मिल्छ कि एक दिन यीशु ख्रीष्ट आफ्नो मण्डलीलाई हामीलाई यो थाहा पाउँदा सान्त्वना मिल्छ कि एक दिन जब येशु आफ्नो मण्डली भेला गर्न फर्कनुहुन्छ मरेका र येशुमा विश्वास गर्नेहरू फेरि बौरी उठ्नेछन्। लुकाको पुस्तक 6 अध्यायको 12-13 पदमा यसरी लेखिएको छ, ती दिनमा उहाँ पहाडतिर प्रार्थना गर्न जानुभयो र परमेश्वरसँग प्रार्थना गर्दै पूरै रात बिताउनुभयो। बिहान भएपछि उहाँले आफ्ना चेलाहरूलाई आफू कहाँ बोलाएर तिनीहरू मध्ये 12 जनालाई छान्नुभयो र उहाँले तिनीहरूलाई प्रेरित भन्ने नाउँ दिनुभयो। तिनीहरूलाई छान्नु अघि यीशुले रातभर प्रार्थना गर्नुभयो। पछि यीशुले आफ्ना प्रेरितहरूलाई आफू चाँडै पक्राउ पर्ने र त्यसपछि दुःख भोगेर मर्ने कुरा बताउनुभयो। लुकाको पुस्तक 18 अध्यायको 34 पदमा यसरी लेखिएको छ, तर चेलाहरूले यो कुराहरू एउटै पनि बुझेनन्। तिनीहरूका निम्ति यो कुरा गुप्तमा राखियो अनि भनिएको यो कुरा तिनीहरूको समक्ष भ्याएन। एकछिनको लागि आफूलाई यीशु ख्रीष्टको ठाउँमा राख्नुहोस्। उहाँका कुनै पनि प्रेरितहरूले उहाँलाई जेलमा हाल्नु, यातना दिनु र त्यसपछि क्रुसमा टाँगिनु आवश्यक छ भनेर विश्वास वा बुझ्ने कोशिश गरेनन्। त्यसपछि हामीले पढ्यौं जहाँ येशूका एक चेलाले पैसाको लागि उहाँलाई धोका दिन रोजे। पछि जब येशू आफ्नो चेलाहरूसँग आफ्नो अन्तिम खाना खाँदै हुनुहुन्थ्यो, उहाँले भोजनमा सबैलाई यो विश्वासघातको घोषणा गर्नुभयो। लुकाको पुस्तक 22 अध्यायको 21 पदमा यसरी लेखिएको छ, तर हेर मलाई पक्राउनेको हात मैसँग टेबलमा छ, तपाईँको घनिष्ठ चेलाहरू मध्ये एकले तपाईँलाई धोका दिनेछ भन्ने थाहा पाएपछि तपाईँलाई कस्तो लाग्छ? येशूले आफ्नो पिता परमेश्वरबाट प्रकाश पाएर यो पनि पत्ता लगाउनुहुनेछ कि पत्रुसले उहाँलाई चिन्ने कुरा अस्वीकार गर्नेछन्। लुकाको पुस्तक 22 अध्यायको 34 पदमा यसरी लेखिएको छ, अनि उहाँले भन्नुभयो, पत्रुस, म तिमीलाई भन्दछु तिमीले मलाई चिन्दिन भनेर तीन पल्ट अस्वीकार नगरुन्जेल आज भाले बाँच्ने छैन। येशूले यी सबै निराशाहरू कसरी सामना गर्न सक्नुभयो? उहाँका चार भाइहरूले उहाँमा विश्वास गरेनन् वा उहाँको सेवकायमा समर्थन गरेनन्। उहाँका चेलाहरू मध्ये एकले उहाँलाई धोका दियो, अर्कोले उहाँलाई चिन्ने कुरा अस्वीकार गरे अनि उहाँको मुद्दामा मानिसहरूको ठूलो भीड़ले उहाँलाई क्रुसमा टाँग्न माग गर्यो। यूहन्नाको पुस्तक 5 अध्यायको 30 पदमा यसरी लेखिएको छ, म आफै केही गर्न सक्दिन, जस्तो म सुन्छु त्यस्तै न्याय म गर्छु र मेरो न्याय ठिक ठहर्छ, किनकि म आफ्नो इच्छा खोज्दिन तर मलाई पठाउनु हुनेको इच्छा खोज्दछु। प्रिय श्रोता, येशूले महसुस गर्नुभयो कि उहाँ आफैले केही पनि गर्न सक्नुहुन्न। धेरै मानिसहरूबाट आउने निराशाहरूसँग लड्न उहाँले आफ्नो क्षमताको सट्टा आफ्नो पिता परमेश्वरको शक्तिमा भर पर्नु पर्थ्यो। प्रिय श्रोता, येशूले आफ्नो इच्छा नभए आफ्नो पिता परमेश्वरको इच्छालाई पछ्याउने छनौट गर्नुभयो। उहाँले मानिसहरूलाई भन्दा परमेश्वरलाई खुशी पार्नमा ध्यान केन्द्रित गर्नुभयो। त्यसैले जब मानिसहरूले उहाँलाई निराश पारे, प्रहार धेरै नरम भयो, किनभने येशूलाई थाहा थियो कि अन्तमा उहाँको जीवनको लागि परमेश्वरको इच्छा अझै पनि पूरा हुनेछ। उहाँले वर्तमान परिस्थितिको सट्टा भविष्यलाई हेर्नुभयो। येशू विश्वस्त हुनुहुन्थ्यो कि परमेश्वरप्रतिको उहाँको विश्वासयोग्य आज्ञाकारिताले उहाँमा विश्वास गर्ने सबैको लागि अनन्त जीवनको परिणाम दिनेछ। क्रुसमा उहाँको बलिदान र तीन दिनपछि मृत्युबाट पुनरुत्थानले मानिसहरूको पापको पूर्ण भुक्तानी प्रदान गर्नेछ। तपाईँको बारेमा के हो? के तपाईँले येशूलाई आफ्नो हृदयमा ग्रहण गर्नुभएको छ? यदि होइन भने अब उहाँको नाउँ पुकार्ने दिन हो। तपाईँ पापी हुनुहुन्छ भनेर चिन्नुहोस्, उहाँको क्षमा खोज्नुहोस् र आफ्नो जीवनमा येशू ख्रीष्टलाई प्रभु बनाउन छनौट गर्नुहोस् र तपाईँ पनि बाँच्नुहुनेछ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: श्रोता मित्र, भर्खरै तपाईँले सुन्नुभयो आध्यात्मिक रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349 9868553349। हौस् त श्रोता, आजका लागि कार्यक्रमबाट हामी सबै बिदा हुन्छौं। तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: मरेको के हो?
1: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
5: कहाँ हुनुहुने नानी? आज भोलि किस्ता बन्दीमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोल्दै हिँडेको नि ठ्याक्क पारेर।
4: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
5: ए हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
4: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
5: थप जानकारीका लागि
4: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98510-9625, 98510-9625 र 98624-82-10, 98624-82-10।
5: सिर्जना इलेक्ट्रोनिक सप, झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
6: कार्यक्रम जीवनको वचन प्रत्येक दिन दिउँसो 3 बजेदेखि 3:30 सुन्न नभुल्नुहोला, मात्र गुड न्यूज एफएम 105.1 MHz बाट।
1: नमस्ते डाक्टर सर।
7: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
7: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
7: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: सूचना: के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सबैको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461, र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
1: मानसिक समस्याबाट बच्ने उपायहरू:
0: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
0: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
0: असल साथीहरूसँग मात्रै संगत गरौं,
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
0: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चोक, ललितपुर।
3: सानो सापकोटा 01-52-028-54, 01-52-028-54 र 98-5-11-25-38, 98-5-11-25-38।
1: अब सुन्नुहोस् पूरा समाचार।
0: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
0: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ।
1: मध्यपान र धूम्रपान सेवन नगरौ।
0: स्वस्थ रहौ, सुखमय जीवन बिताउ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: कार्यक्रम विश्वासको वचन सुन्न नभुल्नुहोला। प्रत्येक आइतबार साँझ 6 बजेदेखि 36 सम्म र पुनः प्रसारण शनिबार साँझ 6 बजेदेखि 36 सम्म पास्टर अनिल सुनामको साथमा।
1: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
1: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

सालोम सालोम सालोम कार्यक्रम ज्ञान दर्पणको पर्खाईमा बसिरहनुहुने सम्पूर्ण प्यारा प्यारा श्रोता मित्रहरू, प्राविधिक मित्र द्वय विजय सन्ध्यासँगै म तपाईँको रेडियो मित्र एनपी खतिवडा तपाईँलाई स्वागत भन्न चाहन्छु। श्रोता कस्तो हुनुहुन्छ? आशा छ, विश्वास छ तपाईँ आनन्दित हुनुहुन्छ, खुशी हुनुहुन्छ, रमाहटमा हुनुहुन्छ। अवश्य पनि तपाईँ सदैव खुशी हुनुहोस्, आनन्दित हुनुहोस्, रमाउनुहोस्, तर आफू मात्रै खुशी भएर पुग्दैन है भन्न चाहन्छु। श्रोता तपाईँ खुशी हुनुको रहस्य अरूलाई पनि सेयर गर्नुहोस्, तपाईँले जीवन जिउनुको भिन्नै मजा अनुभव गर्न सक्नुहुनेछ। तपाईँले माया गर्नुभएको कार्यक्रम ज्ञान दर्पण तपाईँको रेडियो तरंगमा आइसकेको छ। अबको एक घण्टासम्म म तपाईँसँग रहनेछु, ज्ञान गुणका कुरा सँगसँगै मिठा मिठा गीत संगीतहरू पनि राख्नेछु तपाईँको लागि। रेडियो छोडेर कतै नजानु होला भन्न चाहन्छु। प्रिय श्रोता, थालनीमा एउटा सुमधुर गीत केवल तपाईँको निम्ति राख्न चाहन्छु।

शालोम शालोम शालोम अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। स्वागत गर्न चाहन्छु श्रोता, तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। म एमपी खतिवडाको साथमा प्रविधिमा प्राविधिक द्वय सन्ध्या र विजयले साथ दिइराख्नु भएको छ। प्रिय श्रोता, तपाईँलाई मैले एउटा प्रश्न सोधेँ, तपाईँ कतातिर दौडिराख्नु भएको छ? एकैछिन पख्नुहोस् न, भन्नुहोस् न, तपाईँ कतातिर दौडिराख्नु भएको छ, कहाँ जानु लाग्नु भयो? आज मैले यात्राको कुरा गर्दैछु, यो केवल ऐतिहासिक यात्रा मात्र होइन, यो एउटा यस्तो सम्बन्धको यात्रा हो जुन यात्रा मानिसले आफूलाई आफ्नो जीवनमा एउटा यस्तो बिन्दुमा डोर्याइरहेको हुन्छ, अर्थात् मानिस यात्रा गरिरहेको हुन्छ जुन पापदेखि उद्धारसम्मको यात्रा, अर्थात् मृत्युबाट जीवनसम्मको यात्रा, अन्धकारबाट ज्योतितर्फको यात्रा। म आज हो यही विषयमा कुरा गरिरहेको छु। प्रत्येक मानिस कुनै न कुनै यात्रामा छ आजको यो दुनियाँमा। तपाईँ पनि पक्कै कुनै यात्रामा निस्किसक्नु भएको छ। प्रिय साथी, तपाईँ सायद धनको खोजीको यात्रामा हुनुहुन्छ होला, धन बटुल्दै हुनुहुन्छ होला, अनि तपाईँ पक्कै पनि सफलताको यात्रामा हुनुहुन्छ होला, सफलता खोज्दै हुनुहुन्छ होला, अनि तपाईँ नि तपाईँ पनि पक्कै शान्तिको यात्रामा निस्किनु भएको होला, शान्ति खोजिरहनु भएको होला। ए, तपाईँ पनि हुनुहुँदो रहेछ, तपाईँ पनि पक्कै कसैको प्रेमको खोजीको यात्रामा निस्किनु भएको होला। प्रिय मित्र, पवित्र शास्त्रले भन्दछ, परमेश्वरले मानिसको हृदयमा अनन्तताको भावना राखिदिनु भएको छ। खासमा मानिस केवल भौतिक वस्तुहरूले कहिले पनि सन्तुष्ट हुन सक्दैन, उसको आत्माले परमेश्वरलाई खोजिरहेको हुन्छ। एकजना महान व्यक्ति सन्त अगस्तिनले लेख्नुहुन्छ, हे प्रभु, तपाईँमा विश्राम नपाएसम्म हाम्रो हृदय अशान्त हुन्छ। यसर्थ मित्र, हाम्रो यात्रा जब शुरू हुन्छ, हामीले एउटा बुझ्नुपर्ने गहन र महत्वपूर्ण कुरा के छ भने, हामीलाई यात्रा गर्दै गर्दा हामी मानिसलाई केही केही आधारभूत कुराहरू आवश्यकता हुन्छ, जस्तो कि मैले यात्रा गर्दै गर्दा मलाई सुरक्षा मिलिरहेको छ कि छैन, मैले के प्राप्तिको लागि मेरो यात्रालाई जारी राखिरहेको छु, अनि खासमा मैले यो यात्राको अर्थ कसरी बुझेको छु, अर्थात् मैले कसरी अर्थ्याइरहेको छु मेरो जीवनको यात्रालाई। अब म तपाईँलाई एउटा यस्तो यात्रामा डोर्याउनलाई प्रयत्न गर्नेछु कि प्रिय मित्र, जब हामी एउटा आत्मिक यात्रामा जब निस्किन्छौ, जुन यात्रालाई हामी जब हामीलाई बनाउनु हुने सृष्टिकर्ताले आफ्नो उद्देश्य बमोजिम जसरी सृष्टि गर्नुभयो अनि हामीलाई हाम्रो जीवनमा जारी गर्नुपर्ने कुराहरूलाई प्रस्ट्याइदिनुभयो, र परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभएको कारणले गर्दा हामी उहाँका स्वरूपमा सृजिएका मानिसहरू, र ती मानिसहरू भएको कारणले गर्दा हामीले परमेश्वरलाई महिमा दिँदै परमेश्वरले गर्नुभएको कृपालाई सम्झिँदै हाम्रो धार्मिकताको यात्रा निरन्तर अगाडि बढाउनु पर्दछ प्रिय मित्र। तर मानिस मानिस हो, सदैव मानिसले आफूलाई नियन्त्रण गर्न सक्दैन। अदनको बगैँचामा जब खेल शुरू हुन्छ, मानिस परीक्षित हुन्छ, पापमा फस्दछ, पापको यात्रा अब त्यहाँबाट शुरू हुन्छ।
किनकि पवित्र शास्त्रले भन्दछ सबै मानिसले पाप गरेका छन्, एउटा यस्तो पनि मानिस छैन जसले पाप गरेको छैन। तर परमेश्वर महान परमेश्वर हुनुहुन्छ। पापको ज्याला अन्तत मृत्यु हो भन्ने कुरा स्पष्ट छ, तर परमेश्वरले भन्नुहुन्छ सित्तैको वरदान उहाँको अनन्तताको निम्ति प्रशस्त छ, अर्थात उहाँले दिने सित्तैको अनुग्रह हाम्रो निम्ति अनन्तताको लागि छ। परमेश्वरले संसारलाई प्रेम गर्नुभएको छ, पवित्र शास्त्रले यही भन्दछ, किनकि जब हामी यो यात्रामा अघि बढ्दछौं अब हामीलाई एउटा यस्तो गन्तव्य हामीले थाहा गर्नु पर्दछ कि प्रिय मित्र, हामीलाई त्यो प्रेमपूर्ण बाटोमा कसले डोर्याउँछ, र त्यो प्रेमपूर्ण बाटो जसले हामीलाई अनन्तसम्म, जसको कुनै अन्त्य छैन, त्यो अनन्तताको बाटो हामीले अब निहाल्नु पर्दछ र त्यो बाटोमा हामी अघि बढ्नु पर्दछ। परमेश्वरले संसारलाई त प्रेम गर्नुभयो, तर के मानिसले त्यो प्रेमलाई बुझेका छन् त? के मानिसहरू त्यो यात्राको निम्ति तयार छन् त? के मानिसहरूले आफ्नो हृदयलाई त्यो यात्राको निम्ति तयार गरेर अगाडि बढाइरहेका छन् त? यो जटिल प्रश्न छ सम्पूर्ण मानव जातिको लागि। पवित्र शास्त्रले भन्दछ एउटा यस्तो बाटो हामीले खोज्नु छ प्रिय मित्र, त्यो बाटो चाहिँ ख्रिस्ट येशु हुनुहुन्छ, किनकि उहाँको वचनले भन्दछ बाटो सत्य र जीवनमा नै हुँ, र त्यो बाटो जब हामी पक्रिन्छौ अब हामीलाई धेरै चुनौतीहरू आउँदछन्। चुनौती कि संसारका कतिपय कुराहरू तपाईँको निम्ति बोझ बन्दछन्, संसारका कतिपय कुरा सशक्त रूपले तपाईँको विरूद्धमा उभिन्छन्। के तपाईँ ती चुनौतीहरूलाई सामना गर्दै त्यो यात्रा तय गर्न सक्नुहुन्छ? धेरैले आँट गर्दैनन्, कतिले आवेगमा आएर भनिहाल्छन् म यो यात्रालाई निरन्तरता दिन्छु, अर्थात म यो यात्रालाई अगाडि बढाउँछु। तर प्रिय मित्र, पश्चाताप बिना आध्यात्मिक यात्राको कदम कहिले पनि अगाडि बढ्दैन। यसर्थ पश्चातापको जरूरी छ। मानिस पश्चातापी हुन चाहँदैन, किनभने मान्छे अहंकारले फुलेको हुन्छ। देयर इज इन्फ्लेटेड इगो इनसाइड ह्युमन बिइङ, बलुन जस्तो फुलेको इगो, त्यो बोकेर मानिसले हिँडेको कारणले गर्दा मानिस पश्चाताप गर्न हिचकिचाइरहेको हुन्छ। पश्चाताप भनेकै पहिलो कदम हो त्यो यात्राको निम्ति, किनभने यात्रा गर्नका निम्ति त पाइला चाल्नु पर्यो नि। तर मान्छे डराउँछ, अब यो पाइला चाल्नलाई त विश्वास गर्नु पर्यो, किनभने यो त उद्धारमा डोर्याउने पाइलो हो, कदम हो प्रिय मित्र। तर मान्छे नयाँ गरी जन्मनलाई डराउँछ। पवित्र शास्त्रले भन्दछ हरेक मानिस उद्धारको यात्रामा जानलाई नयाँ गरी जन्मिनु आवश्यक छ। विज्ञानले विभिन्न दृष्टिकोणले यसलाई व्याख्या गर्दछ, यद्यपि मानिसको मस्तिष्क, मानिसको भावना, मानिसको व्यवहार कतातर्फ निर्देशित हुन्छ, के कुराले उसलाई तानिरहेको हुन्छ, के कुराले गर्दा ऊ आफूलाई अगाडि बढाइरहेको हुन्छ र कुन कुराको निम्ति अगाडि बढाइरहेको हुन्छ। ध्यान, प्रार्थना, कृतज्ञता जसको सहारा लिएर मानिसले कदम अगाडि बढाइरहेको हुन्छ, या त मानिसले आफूलाई अन्य कुनै सोच विचारद्वारा नियन्त्रित गरेर अगाडि बढाइरहेको हुन्छ। जबसम्म मानिसको सकारात्मक सोच र सकारात्मक विचार अन्तरात्मामा प्रादुर्भाव हुँदैन, तबसम्म सम्पूर्ण रूपले मानिसले सही यात्रा पहिचान गर्न सक्दैन, सही बाटो छुट्याउन सक्दैन र मानिस अन्धाधुन्धमा जीवन बाध्य हुन्छ। आज संसारका वैज्ञानिकहरूले एउटा यस्तो रिसर्च गरिरहेका छन् जुन रिसर्चले वास्तवमा मानिसलाई सही बाटोमा हिँड्नका निम्ति के कुराले अवरोध गरिरहेको छ त? खासमा विज्ञानले
त्यो बाटोलाई खण्डन गर्न सक्दैन जुन बाटो म नै हुँ भनेर ख्रिस्ट येशूले दावी गर्नुभएको छ। यो एउटा आध्यात्मिक बाटो भएको कारणले गर्दा विज्ञानले देखाउने ढुङ्गाल छापेर अलकत्र पोतिएको बाटो पक्कै होइन, किनकि मानिसले त त्यो यात्रा तय गर्नुपर्दछ जसद्वारा मानिसले परमेश्वरमा सम्बन्ध स्थापित गर्दै अनि उहाँलाई पछ्याउँदै पछ्याउँदै अनि जुन गन्तव्य परमेश्वरले तय गर्नुभएको छ मानिसहरूको निम्ति त्यो अन्तिम गन्तव्यमा जानलाई तयार हुनुपर्दछ। त्यसको निम्ति पवित्र आत्मामा विश्वास गर्नु जरूरी छ। पवित्र शास्त्रले बताउँदछ पवित्र आत्माले तपाईलाई अब पक्कै पनि त्यो ज्ञान र बुद्धि दिनुहुन्छ जसमा तपाईले आफूलाई परिवर्तन गर्ने एउटा टर्निङ पोइन्टमा तपाईँ पुग्नुहुन्छ। प्रिय मित्र, तपाईले परमेश्वरको आज्ञा पालन गर्नुहुन्छ अनि उहाँले दिएका विधि विधानहरूलाई अंगीकार गर्नुहुन्छ। सम्भवतः तपाईले बप्तिस्मा लिनुहुन्छ, तपाईले वचन अध्ययन गर्न थाल्नुहुन्छ, किनकि तपाईले त्यहाँबाट अवश्य पनि यो अनुभव गर्न थाल्नुहुन्छ कि अब तपाईको जीवनको नयाँ अध्याय शुरूआत भइसकेको छ। कतिपय मानिसहरूले हिजो आज असन्तुष्टि व्यक्त गरिरहेका हुन्छन् विभिन्न किसिमले, किनकि एउटा यात्रा तय गर्ने बिन्दु समाप्त भएको ती व्यक्तिहरूलाई महसुस हुन्छ। अगाडि केही पनि देख्दैन जब मानिस नि चारैतिर जब अन्धकार देख्छ नि अनि मानिसले जीवन केही होइन भनेर मानिस आफ्नो जीवनलाई समाप्ति गर्नतर्फ लाग्दछ। यस्ता घटना दिनै पछि हामी सुनिरहेका हुन्छौ। बडो दुःख लागेर आउँछ जब जब हामी यस्ता घटना सुन्छौ कि प्रिय मित्र, मानिस जब म अब असमर्थ छु, अब मबाट केही पनि हुँदैन, अब म केही गर्न सक्दिन, जब यो बिन्दुमा आइपुग्छ अनि मानिसले आफूलाई समाप्त गरिदिन्छ, आफ्नो आशालाई समाप्त गरिदिन्छ। त्यसैले आज धनी मानिस पनि सबै थोक भएर पनि आफ्नो यात्रालाई छोट्याएको हामी देख्दछौ। किन धनवान मानिसले आफ्नो यात्रा छोट्याउँछ? उसलाई नपुग्दो के छ? कतिपय प्रसिद्ध मानिसहरू जसले प्रसिद्धि कमाइसकेका हुन्छन्, एउटा नोबेल प्राइज विजेता आत्महत्या गर्छ, बडो दुःख लाग्ने कुरा। उसको चरम सफलता, उसले देखेको सपना पूरा भएको छ, सायद विश्वमा सर्वोत्कृष्ट मानिने पुरस्कार उसले हासिल गरेको छ, यद्यपि ऊ बाँच्न चाहँदैन। किन? किनकि उसमा खालीपन छ, अन्तर हृदयमा त्यो बाटो ब्लक भइसकेको छ। जब मानिसको बाटो ब्लक हुन्छ अनि मानिसले कहिले पनि त्यो बाटोलाई निरन्तर यात्रा गर्ने आँटै गर्न सक्दैन। प्रिय मित्र, त्यसैले हामी नियमित रूपले त्यो बाटोमा हिँड्नका निम्ति हाम्रो जीवनलाई यसरी परिवर्तन गर्नु जरूरी छ कि हर समय हामीले प्रार्थना सिद्धतामा अनि परमेश्वरको वचनलाई अंगीकार गर्दै अगाडि बढ्नु पर्दछ। मैले अघि पनि भनिसके, यो बाटो सबै मानिसले रोज्नु जरूरी छ, यसकारण कि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्न बाटो चुकेका छन्। पवित्र शास्त्रले भन्दछ यही नै आध्यात्मिक यात्राको चरम बिन्दु हो, जहाँ हामी जब शुरूआत गर्छौ यहाँबाट, आफ्नो वास्तविक अवस्थालाई स्वीकार गर्छौ यहाँबाट, तब हाम्रो यात्राको थालनी साँच्चै नै परिपक्व यात्राको थालनी हुन्छ। परमेश्वरको राज्यलाई तपाईँले प्राथमिकतामा राख्नु पर्दछ, किनकि कुनै पनि एउटा दौड़ने यात्रीले अथवा दौड़ने धावकले भनौं एउटा विनिङ पोइन्टलाई हेरेर दौड़िरहेको हुन्छ। वास्तविक यात्रा त्यो हुन्छ जब तपाईँ त्यो विजयको झण्डामा पुगेर तपाईँको यात्रालाई टुङ्ग्याउनुहुन्छ। प्रिय साथी,
धेरै किसिमका बाटाहरू होलान्, सत्यताको बाटोहरू, नैतिकताको बाटोहरू, आध्यात्मिकताका बाटाहरू धेरै होलान्। तर क्रिश्चियन विश्वासको केन्द्रबिन्दु यो हो कि परमेश्वर स्वयं मानिसलाई खोज्दै आउनु भएको छ। यो चाहिँ एकदमै महत्वपूर्ण छ, किनकि वचनले भन्दछ हराएकोलाई खोज्न र बचाउन मानिसको पुत्र आएको। हामी अल्लमल्ल परेर हराउन सक्छौ जब हाम्रो निम्ति बाटो बन्द हुन्छ। कसले हाम्रो निम्ति त्यो ढोका उगारिदिन्छ, कसले हाम्रो निम्ति त्यो गेट खोलिदिन्छ ताकि हामी अगाडिको बाटोलाई देख्न सक्दछौ, त्यो परको बाटोलाई देख्न सक्दछौ। उद्धार मानिसको प्रयासले नहुने कारणले होला सायद परमेश्वर आफै आउनु परेको, नत्र भने त मानिसले आफ्नो बल बुता तागत धन सम्पत्ति सबै कुरा लगाएर त्यो यात्रा तय गरेको हुन सक्छ नि। त्यसैले उहाँको राज्यलाई जब हामी निशाना बनाउँछौ, परमेश्वरलाई सम्पूर्ण हृदयले प्रेम गर्दै जब हामी यो यात्रालाई निशाना बनाएर हामी हाम्रो यात्रालाई अगाडि बढाउँछौ, पक्कै पनि हाम्रो यात्रा निरन्तर अघि बढ्दै जान्छ। विश्वस्त हुनुहोस् प्रिय मित्र। फेरि पनि अर्को एउटा सुमधुर गीत तपाईँको निम्ति राख्छु एकैछिन।

अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। पुनः स्वागत गर्न चाहन्छु श्रोता। तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। प्रिय श्रोता, परमेश्वरले तपाईँ र मलाई ठूलो सम्मान दिनुभएको छ मानिसलाई। कसरी? उहाँले हामीलाई आफ्नै स्वरूपमा बनाउनु भएको छ। यहाँभन्दा ठूलो मानिसको लागि के सम्मान हुन सक्छ? हामी केवल शरीर मात्र होइनौ, त्यसैले हामीमा आत्मा पनि छ। हामी परमेश्वरसँग सम्बन्ध राख्न सक्ने प्राणी हौ। सायदै मानिस बाहेक अरू प्राणीहरूले परमेश्वरसँग सम्बन्ध राख्नलाई कठिन हुन्छ होला जहाँसम्म, किनकि परमेश्वरले फुकिदिनुभएको श्वासद्वारा हामी जीवित प्राणीको रूपमा जिइरहेका छौं। प्रिय मित्र, त्यसैले उहाँको साथ र उहाँले देखाउनु भएको बाटो हाम्रो निम्ति अपरिहार्य छ। अब हामीले यसको निम्ति त पक्कै पनि विश्वास परमेश्वरमाथि राख्नु पर्दछ, किनभने बिना विश्वास परमेश्वरलाई प्रसन्न गर्नै सकिँदैन। पवित्र शास्त्रले यही भन्दछ, पवित्र जीवन नजिकन परमेश्वरलाई प्रसन्न तुल्याउनै सकिँदैन, यो पनि पवित्र शास्त्रले बताउँदछ। अहंकारमा जब हामी हिँड्न थाल्दछौ, अहंकारमा जिउन थाल्दछौ, हामीले परमेश्वरबाट अलग हुनु पर्दछ। इतिहासले त्यही बताएको छ। यदि तपाईँ प्रिय मित्र आफूलाई हराइरहेको महसुस गर्दै हुनुहुन्छ भने एउटा कुरा विचार गर्नुहोस्, तपाईँलाई परमेश्वरले कहिले पनि बिर्सिनु हुने छैन, बिर्सिनु भएकै छैन। यदि साँच्चै तपाईँ निराश हुनुभएको छ भने परमेश्वर नै तपाईँको लागि आशा बन्नुहुन्छ। यदि तपाईँ पापको बोझले थिचिएर यात्रा गर्न सकिराख्नु भएको छैन भने ख्रिस्टले तपाईँको निम्ति त्यो उद्धारको ढोका खोल्नु भइसकेको छ र तपाईँ त्यो ढोकाभित्र प्रवेश गरेर यात्रा गर्न सक्नुहुन्छ। त्यसैले जरूर सोध्नै पर्ने एउटा यस्तो प्रश्न छ कि म वास्तवमा के खोजिरहेको छु, मैले मेरो यात्रा अहिले कतातिर लगिरहेको छु, म कहाँ पुग्दैछु। यो हामीले निरन्तर परीक्षण गरिरहनु पर्ने कुरा हो। वास्तवमा मेरो यात्रा सही दिशातर्फ निर्देशित भइरहेको छ कि छैन, त्यो मैले जान्नु पर्दछ।

जब हामी यो कुरा बुझ्दछौ कि हाम्रो यात्रालाई अल्म ल्याउने एउटा यस्तो अन्धकारपूर्ण कार्य जसलाई मानिसले अवलम्बन गर्यो, पापलाई निम्त्यायो, पापले हाम्रा सम्पूर्ण हृदयका ती ज्योतिहरूलाई बन्द गरिदियो अनि हामीलाई बाध्य बनायो कि अब हाम्रो अगाडि कुनै यात्रा गर्ने त्यस्तो ठाउँै छैन। अनि जब मानिसले यो अनुभव गर्छ नि मेरो अब यात्रा गर्ने ठाउँ नै छैन, यात्राको अवधि नै अन्त्य भइसक्यो, हो त्यो विचलित अवस्थामा एकपटक तपाईँले यो सम्झिनुपर्ने हुन्छ कि तपाईँको सृष्टिकर्ता, तपाईँलाई जसले जीवन दिनुभयो र तपाईँले जब जीवनको उद्देश्य पहिचान गर्दै जाँदा तपाईँ जुन ठाउँमा हराएको महसुस गर्नुहुन्छ त्यही ठाउँबाट तपाईँले एउटा मार्ग प्राप्त गर्न सक्नुहुन्छ। यसले जसरी नै प्रभाव पारे पनि, पापले जसरी नै प्रभाव पारे पनि, तपाईँ आफूलाई नम्रतामा अनि पश्चातापी हृदय लिएर जब आफ्नो घमण्डलाई छोड्दै पवित्र आत्माको फलबाट सेवन गर्न थाल्नुहुन्छ, पवित्र आत्माका फलहरू उन्नतशील रूपले तपाईँले जब जीवनमा फलाउन थाल्नुहुन्छ, पक्कै पनि तपाईँले आफूलाई नियन्त्रण गर्न थाल्नुहुन्छ। अनियन्त्रित बाटो हिँड्दा पनि ठक्कर खाने सम्भावना हुन्छ, त्यसैले जथाभावी दौड़नु पनि उचित हुँदैन। प्रिय मित्र, आज मानिसहरू कहाँ कहाँ दौड़ेका छैनन् तपाईँ एकैछिन सम्झिनुहोस् न, एकैछिन विचार गर्नुहोस् न। यसको निम्ति त तपाईँमा एक प्रकारको उद्देश्य हुनु पर्यो, आज्ञाकारिता हुनु पर्यो, विश्वास हुनु पर्यो। जब जल प्रलय हुनेवाला थियो, सबै कुरा डुबेर नष्ट हुनेवाला थियो, एउटा यस्तो बाटो तय भयो जसलाई एकजना व्यक्तिले मात्र अंगीकार गरे अनि उनकै कारणले जो बच्न सफल भए र त्यो यात्रा फेरि लम्बियो, त्यही नै धेरैको जीवन कहानी समाप्त भयो। तर नुह त्यस्ता व्यक्ति हुनुभयो जसले त्यो समयमा परमेश्वरप्रति भरोसा राख्नुभयो अनि जल प्रलयमा होमिँदै गर्दा पनि त्यो यात्रा जारी रह्यो, निरन्तर रह्यो, किनकि परमेश्वरले त्यो यात्रालाई निरन्तरता दिनुभयो। मानव अहंकारको यात्रा बाबेलको टावरमा भयो, जहाँ अहंकारले मानिसलाई तितरबितर बनायो, छरपष्ट बनायो, कतिलाई विनाशमा पुर्याइदियो। त्यस पछाडि एउटा विश्वास योग्य पात्र अब्राहमको यात्रा, जुन यात्रा एउटा निसंकोच निसन्देह भरोसा राखेर रा गरिएको विश्वासको यात्रा थियो अनि त्यही यात्राले एउटा यस्तो निरन्तरता दियो अनि विभिन्न मानिसद्वारा यो यात्रालाई जारी राख्ने काम भइ नै रह्यो। दासत्वको बन्धनमा थिए मानिसहरू, छुटकाराको बिन्दु आयो, परमेश्वरले सशक्त व्यक्तिलाई चलाउनु भयो अनि लाल समुद्र जस्तो भयावह समुद्रलाई सुक्खा जमिन जस्तो दुई भागमा बाँटेर उनीहरूलाई उद्धार गर्नुभयो। मरूभूमिमा अनगिन्ती मानिसहरूले कष्ट भोग्नु पर्यो त्यो यात्रा, पवित्र शास्त्रले भन्दछ एकदमै छोटो यात्रा थियो तर लम्बियो, लम्बिनुको पछाडिको कारण एउटै मात्र थियो, अनाज्ञाकारिता थियो, मानिसले परमेश्वरसँग विमुख भएर यात्रा गरिरहे। जब मानिसले
एउटा प्रतिज्ञाको देशको यात्रा तय गरे अनि प्रतिज्ञाको यात्रामा विभिन्न अवरोधहरू आए तर परमेश्वरले सशक्त बनाउनुभयो तिनीहरूलाई नै सशक्त बनाउनुभयो जसले दृढ विश्वासका साथ उहाँमा भरोसा राखे किनकि उनीहरूलाई स्पष्ट थाहा थियो हाम्रो यात्रालाई अगुवाई गर्ने चाहिँ सर्वशक्तिमान परमप्रभु परमेश्वर हुनुहुन्छ यही निश्चयताले उनीहरूलाई निरन्तर डोर्याइरह्यो त्यो यात्रा कठिन थियो विभिन्न किसिमका परीक्षाहरू आएका थिए त्यो समयमा र अहिले हाम्रो जीवनमा पनि त्यही भइरहेको हुन्छ प्रिय मित्र तर हामी कतिको धैर्यतामा अगाडि बढ़िरहेका छौं कतिको धैर्यता साथ हाम्रो यात्रालाई जारी गरिरहेका छौं जब दुःख कष्ट आउँछ अभाव भोक रोग आउँछ के हामीले हाम्रो यात्रालाई उहाँसँगै भएर यात्रा गरिरहने निर्णय गर्छौं कि हामी उहाँलाई सरापेर हामी बाटो बदल्ने निर्णय गर्छौं त्यसैले कृतज्ञता साथ यदि हामी आनन्द मनाउँदै प्रभुमा आनन्द गर्दै पावलले भन्नुभए जस्तै जब यात्रालाई अगाडि बढ़ाउँछौ भने तपाई र मेरो चिन्ताको लेखाजोखा अर्थात त्यो बोझ परमेश्वरले बोकिदिन्छु है पनि भन्नुभएको छ हाम्रो चिन्ता त शेयर गरिदिन्छु भन्ने परमेश्वर हाम्रा कष्टहरूलाई आफै लिदिने परमेश्वर हाम्रा अपराधहरूलाई क्षमा दिने परमेश्वर अब उहाँसँगको यात्रा पक्कै पनि सुन्दर नहुने त कुरै छैन प्रिय मित्र हामीले विभिन्न यात्राहरू देख्दछौ पवित्र शास्त्रमा आराधनाको यात्रा सुलेमन राजाको बुद्धिको यात्रालाई तपाईँले विचार गर्न सक्नुहुन्छ विभिन्न राज्य विभाजन आएका कुराहरूलाई तपाईँले अध्ययन गर्न सक्नुहुन्छ अनि मानिसहरूमा आएको चेतना अनि मानिसहरूसँग हराउँदै गएको चेतना निर्वासनको यात्रा एउटा दृढताको यात्रा दानियलले देखाउनु भएको विश्वासको यात्रा अनि मानिसहरूले एकदमै दृढतापूर्वक पर्खिरहेको मसीहको प्रतिज्ञाको यात्रा ख्रिस्ट जन्मिनुको यात्रा अनि ख्रिस्टसँगै अब स्वर्गीय राज्यलाई चिन्ने र स्वर्गीय राज्यको निम्ति तयार हुने र स्वर्गीय राज्यमा जानका निम्ति नयाँ जीवनसहित विजयको यात्रा थालनी गर्ने कुरासम्म हामी जहिले तहिले मनन गर्न भुल्नु हुँदैन प्रिय मित्र परमेश्वरले नै दिन दुखीको सहायता गर्नुहुन्छ परमेश्वरले नै हामीलाई एउटा नयाँ जीवनको यात्रामा डोर्याउनुहुन्छ जब हामी देख्दछौ पावलले विभिन्न ठाउँमा यात्रा गर्नुभयो शरीरद्वारा यात्रा गर्नुभयो एउटै मात्र उद्देश्य यो थियो कि पावलले गर्नुभएको यात्राद्वारा मानिस त्यो यात्रामा जोडिन सकुन् जुन अनन्तको यात्रामा डोर्याउने एउटा समग्र रूपमा बाटो साबित होस् यसको निम्ति धर्मी ठहरिनु जरूरी छ विश्वासी बन्नु जरूरी छ पवित्रीकरणको जरूरी छ र परमेश्वरले गर्नुभएको प्रतिज्ञा बमोजिम त्यो अनन्तको यात्रा जहाँ नयाँ आकाश र नयाँ पृथ्वी हुनेछ त्यहाँसम्मको यात्रा तपाईँ र मैले तय गर्नुपर्ने हुन्छ तर बीचबीचमा हामीसँग विभिन्न प्रकारका परीक्षाहरू विभिन्न प्रकारका हामीले गर्नुपर्ने आत्मिकी युद्धहरू जसमा हामी बलवान भएर सशक्त भएर अगाडि बढ्नु पर्दछ जब हामी क्रोधमा लिप्त हुन्छौ जब हामी दुष्टतामा जिउन थाल्दछौ जब हामी हाम्रै बुद्धिमा भरोसा राख्दछौ हाम्रो बाटो टुङ्गिन्छ प्रियभित्र तर जब हामी बुद्धिको लागि परमेश्वरलाई खोज्छौ
अनि परमेश्वरसँग नै म यात्रा गर्छु भनेर निर्णय गर्छौ, अब पक्कै पनि परमेश्वरले भन्नुहुन्छ म तिमीहरूलाई कहिले त्याग्दिन, कहिले छोड्दिन, कहिले छोड्दिन, कहिले त्याग्दिन भनेर भन्नु हुने परमेश्वर विश्वासयोग्य भरोसायोग्य हुनुहुन्छ। पवित्र शास्त्रले हामीलाई यही बताउँदछ। यदि हामीले अनगिन्ती ती पात्रहरूलाई जसलाई नजिकबाट निहाल्न कोशिश गर्यौं भने पवित्र शास्त्रमा साँच्चै नै परमेश्वरले हर समय साथ दिइराख्नु भएको छ, हर समय सिकाइराख्नु भएको छ, हर समय भनिराख्नु भएको छ, किनभने उहाँको इच्छा खोजी गर्नेहरूलाई स्वर्गीय राज्यको यात्रामा परमेश्वरले निरन्तर तानी नै रहनुहुन्छ। त्यसैले उहाँको इच्छालाई हामीले खोज्नका लागि हाम्रो एकता, हाम्रो संगति त्यो निरन्तर हुनुपर्दछ, किनकि संगतिले हामीलाई उहाँ परमेश्वरको नजिक जान, उहाँको वचनप्रति सचेत हुन र उहाँको महिमा गर्न हामीलाई उत्साह दिँदछ। अनि त्यही उत्साहलाई लिएर हामी मजाले जिउन सक्दछौं, बाँच्न सक्दछौं। हामी संसारको ज्योति भएर जिउनु पर्दछ। परमेश्वरको वचनले भन्दछ त्यो ज्योति भनेको फेरि बाटो देखाउनका निम्ति हो, एउटा यस्तो ज्योति जुन ज्योतिले मात्र अन्धकारलाई फाड्दछ अनि एउटा सिद्ध बाटो यो है भनेर देख्नलाई, हेर्नलाई, चिन्नलाई मद्दत गर्दछ। नुन जस्तै स्वादिष्ट बन्नु पर्दछ, किनकि त्यो स्वादिष्ट भोजन नुनले बनाए जस्तै तपाईँको पवित्रीकरणले तपाईँलाई त्यही प्रकारको व्यक्ति बनाउँछ, ताकि तपाईँले जुन कुरा परमेश्वरको बारेमा बताउनुहुन्छ स्वादिष्ट रूपले मानिसहरूले ग्रहण गर्दछन् र तपाईँले बताउँदै गर्नुभएको बाटो जुन परमेश्वरलाई भेट्न लायक छ त्यो बाटोमा हिँड्न आफूलाई तयार गर्छन्। प्रिय मित्र, तपाईँसँग परमेश्वरले यात्रालाई कसरी सफल बनाउनु पर्छ भनेर विभिन्न प्रकारका हात हतियारहरू दिनुभएको छ। त्यति मात्र होइन, तपाईँलाई विभिन्न किसिमका दान वरदानहरू दिनुभएको छ। ती सबै कुरालाई तपाईँले पहिचान गर्नुपर्ने हुन्छ अनि भरमग्दुर तिनीहरूलाई प्रयोग गर्नुपर्ने हुन्छ, ताकि तपाईँको यात्रा जब जब कठिन हुन्छ तिनै हात हतियारहरूलाई तपाईँले प्रयोग गर्न सक्नुहुन्छ अनि तपाईँले आफूलाई निरन्तर अगाडि बढाइरहन सक्नुहुन्छ। यसको निम्ति तपाई र म अनन्तसम्म स्थिर रहन जरूरी छ। प्रिय मित्र, अनन्तसम्म स्थिर यसकारण रहनु पर्दछ, हामी विचलित भयौं भने त हामी मार्ग बदलिहाल्छौ नि, अनि जब मार्ग बदल्छौ र हामीले छानेको मार्ग कुनै एउटा गन्तव्यमा पुगेर टुङ्गिन सक्छ अनि फेरि हामी अलमल्ल पर्न सक्दछौ। कोही कोही बेला काग चाहिँ माथि माथि उड्छ अरे क्या मित्र, अनि जब कुहिरो भित्र पस्छ ऊ अलमल्ल पर्छ, बाटो हराउँछ, अनि कता कता त्यही समयमा ऊ आफ्नो जीवनलाई समाप्त गर्न पनि बाध्य हुन सक्छ, अर्थात ऊ हराएको हराई पनि हुन सक्छ। त्यसैले हामी त्यसरी रुमल्लिने बाटोलाई कहिले पनि छानेर अगाडि बढ्नु हुँदैन। फेरि पनि अर्को एउटा समधुर गीत तपाईँको निम्ति राख्छु यता एकैछिन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। पुनः स्वागत गर्न चाहन्छु श्रोता। तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। श्रोता, म एउटा यस्तो सुन्दर यात्राको कुरा गरिरहेको छु कि त्यो हाम्रो यात्रा हाम्रो जीवनको शुरूआतबाट थालनी भएर अनन्त परमेश्वरमा जाने यात्राको कुरा गरिरहेको छु। एक दिन एक यात्रुले एउटा अनौठो बाटोको खोजी गर्छ। गाउँका धेरै मानिसहरू उसलाई भन्छन्, त्यो बाटो त एकदमै साँगुरो छ, उकालो छ, कहीँ कहीँ त ढुङ्गै ढुङ्गा मात्रै छ, कतै कतै काँडै काँडाले भरिएको छ, त्यहाँ हिँड्न कहाँ सजिलो छ र। तर केही वृद्ध अनुभवी यात्रुहरूले भन्छन्, त्यही बाटोको अन्त्यमा जीवन शान्ति र अनन्त आनन्दको एउटा सुन्दर सहर छ। शुरूमा सुनेर यात्रु त केही डराउँछ, तर ती वृद्धहरूले भनेको एउटा वाक्यांशलाई उसले विचार गर्छ, मनन गर्छ, त्यही बाटोको अन्त्यमा जीवन शान्ति र अनन्तको आनन्दको एउटा सहर छ। यात्रु डर राखे तापनि उसले यात्रा जारी राख्ने विचार गर्छ। शुरूमा बाटो निकै रमाइलो अनुभव गर्छ, हरिया रूखहरू, चराचुरुङ्गीको मिठो स्वर, चिसो हावा र फूलहरूको सुगन्धले उसको मन आनन्दित बनाएको हुन्छ। उसले सोच्छ, यात्रा त सजिलै रहेछ त, तर केही समयपछि बाटो साँगुरो हुँदै हुँदै जान्छ, उकालो आउँछ, पैतालामा ढुङ्गाले छेड्न थाल्छ, काँडाहरू बिझ्न थाल्छन्, लुगा च्यातिन थाल्छ काँडाहरूमा अल्झेर, थकान बढ्न थाल्छ, कोही कोही बेला त उसलाई लाग्छ अब फर्केर पुरानै बाटो लाग्नु पर्यो। त्यही बेला उसले बाटोको किनारमा एउटा सानो ढुङ्गामा लेखिएको एउटा सन्देशलाई पढ्दछ। लेखिएको हुन्छ, हिम्मत नहार, अन्त्यको महिमा आजको दुःख भन्दा धेरै महान हुन्छ। त्यसले उसको मनमा नयाँ साहस भरिदिन्छ त्यो वाक्यांशले। अलि पर पुगेपछि उसले धेरै यात्रुलाई बाटो छोडेर फराकिलो सड़कतर्फ लागेको देख्छ। फराकिलो बाटोतर्फ नाचगान, मनोरञ्जन, क्षणिक रमाइलो पनि उसले देख्छ। उनीहरूले उसलाई पनि बोलाएर भन्छन्, यता आऊ, किन दुःखको बाटोतिर लाग्छौ। तर उसले सम्झिन्छ कि त्यो फराकिलो बाटोको अन्त्य विनाशमा हुन्छ, जबकि साँगुरो बाटोले जीवनतर्फ डोर्याउँछ। उसले आफ्नो यात्रालाई अब जारी राख्ने अठोट गर्छ। रात पर्छ, अँध्यारोले बाटो छोप्छ, कहीँ कोही पनि देखिँदैन, अन्धकारै अन्धकार हुन्छ। त्यही बेला एकजना मार्गदर्शक आइरहेको त्यो व्यक्तिले अनुभव गर्छ। उक्त व्यक्तिको हातमा उज्यालो बत्ती उसले देख्दछ, अनि त्यो व्यक्तिले त्यो यात्रुलाई भन्दछ, नडराओ, यो बत्तीले तिमीलाई सही बाटो देखाउनेछ, तिम्रो पाइला यही बत्तीको उज्यालोले तिमीलाई गन्तव्यमा पुग्न मद्दत गर्नेछ। यात्रुले त्यो उज्यालो पछ्याउन थाल्छ, हरेक पाइलामा उसले सुरक्षित महसुस गर्दै जान्छ। कोही बेला आँधी चलेको अनुभव हुन्छ, कोही बेला पानी परेको हुन्छ, तर जो बाटो देखाउने व्यक्ति छ त्यो व्यक्तिले सधैँ साथ दिइरहेको त्यो मानिसले अनुभव गर्छ। धेरै दिनपछि ऊ एउटा अग्लो डाँडाको टुप्पोमा पुग्छ। त्यहाँबाट उसले एउटा टाढा उज्यालो सहर देख्छ, जुन सहर सुन जस्तै चम्कने हुन्छ, अनि आनन्दले भरिएका मानिसहरू, आँसु नभएको संसार, मृत्यु नभएको जीवन उसले त्यहाँ देख्छ। अनि जो बाटो देखाउने व्यक्ति, मुस्कुराउँदै त्यो व्यक्तिले भन्छ, यही तिम्रो गन्तव्य हो, तिम्रो यात्रा कठिन थियो तर तिमीले गरेको यात्रा व्यर्थ थिएन। त्यसपछि यात्रुले पछाडि फर्केर हेर्छ, बाटोको ढुङ्गा, काँडा, आँसु, संघर्षहरू अब उसलाई कति पनि बोझ लाग्दैन, ती सबै उसको
1: चरित्रद्वारा उसले खेपेर उसलाई ती सबै कुराले बलियो हुनलाई मद्दत गरेका थिए। उसको विश्वासको गहिराई तिनीहरूले जाँचेका थिए। प्रिय मित्र, यो कथा हाम्रो जीवनको कथा हुन सक्छ। साँगुरो बाटो भनेको परमेश्वरको मार्गमा हिँड्ने बाटो हो। काँडाहरू परीक्षा हुन्, ढुङ्गाहरू जीवनका चुनौती हुन्, आँधी बेरीहरू दुःखका दिनहरू हुन्, तर मार्ग देखाउने त्यो ज्योति ख्रिष्ट हुनुहुन्छ। उज्यालो बत्ती परमेश्वरको वचन हो र उज्यालो शहर परमेश्वरको अनन्त राज्य हो। त्यसैले ख्रिष्ट येशूले भन्नुभयो, साँगुरो ढोका बाटाभित्र पस, किनकि विनाशतर्फ लैजाने ढोका फराकिलो छ र बाटो चौडा छ, तर जीवनतर्फ लैजाने ढोका साँगुरो छ, बाटो कठिन छ, तर त्यहाँ अनन्त जीवन छ। त्यसैले प्रिय मित्र, अब हामी कुन बाटो छान्ने हो त्यो हाम्रो निम्ति एकदमै निर्णय लिने समय हो। त्यसैले हामीले असल निर्णय लिन सकौं र असल बाटो पहिचान गरेर हाम्रो यात्रालाई अगाडि बढाउन सकौं। आजको सन्देश मार्फत म तपाईसँग यही कुरा बताउन चाहन्छु। यात्रा तय गर्दै गर्दा तपाईँले सही बाटो चुन्न कहिले पनि नभुल्नु भएको होस्। अब भने म कार्यक्रमको अन्त्यतिर आइसकेको छु। कार्यक्रमलाई बीट मार्न अघि आजको कार्यक्रम सुनेर तपाईँले साथ दिनुभएकोमा सम्पूर्ण श्रोतालाई विशेष धन्यवाद भन्न चाहन्छु र प्राविधिक मित्रद्वय विजय सन्ध्यालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र प्रिय मित्र, तपाईँलाई आजको कार्यक्रम सुनेर कुनै पनि जिज्ञासा खुल्दली भए हामीलाई पत्राचार गर्न सक्नुहुन्छ, टेलिफोन सम्पर्क गरेर कुराकानी गर्न सक्नुहुन्छ। हाम्रो स्टुडियोको नम्बर 01477075 रहेको छ भने व्यक्तिगत रूपमा 9840804343 सम्पर्क गरेर मसँग कुराकानी पनि गर्न सक्नुहुन्छ। र प्रिय श्रोता, पुनः एकचोटि तपाईँले मलाई सुनेर साथ दिनुभएकोमा फेरि पनि तपाईँलाई धन्यवाद भन्दै गड ब्लेस यू अल अब भन्छु छिटौं।
2: यति बेला हाम्रो स्टुडियोको समय अनुसार रातिको ठिक 10 बजेको छ।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।